0: राष्ट्रिय दैनिकमा यो खबर छ।
1: स्वास्थ्य बीमा अन्तर्गत स्वास्थ्य संस्थालाई 3,56,00,00,000 भुक्तानी शीर्षकमा अन्नपूर्ण पोष दैनिकमा खबर छापिएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत विभिन्न जिल्लाका 376 स्वास्थ्य संस्थालाई 3,56,08,94,960.69 रुपियाँ भुक्तानी गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रमको 2082 माघ र फागुन महिनाको सेवा बापत स्वास्थ्य संस्थाहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। भुक्तानी पाउनेमा सरकारी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र, नगर अस्पताल, आँखा अस्पताल तथा निजी तथा शिक्षण अस्पताल रहेका छन्। भुक्तानी विवरणमा ठूला सहकारी भुक्तानी वितरणमा ठूला अस्पताल सँगै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका प्राथमिक स्वास्थ्य केन्द्र, आधारभूत अस्पताल र जिल्ला अस्पताल लगायतका सबै सेवा प्रदायक समेटिएका छन्। स्वास्थ्य बीमा अन्तर्गत सेवा प्रदान गरेका स्वास्थ्य संस्थाहरूले गरेको दावीहरूको रुजु तथा मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम भुक्तानी गरिएको हो। अन्नपूर्ण पोस्टमा खबर छ।
0: मनसुनजन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको मृत्यु भएको छ। गत 1 वैशाखदेखि 29 साउनसम्म बाढीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी रहेकाले बाढी पहिरो लगायत विपदको जोखिम कायमै छ। यो विपदमा परि 9 जना बेपत्ता, 196 जना घाइते र 1,735 परिवार प्रभावित भएको नेपाल प्रहरीले जनाएको छ। गत वर्ष मनसुनजन्य विपदबाट वैशाखदेखि साउनसम्मको अवधिमा 90 जनाको मृत्यु भएको थियो। त्यति बेला बाढीबाट 39, पहिरोबाट 20, चट्याङबाट 30 र भारी वर्षाका कारण 1 जनाको ज्यान गएको थियो। पछिल्लो 4 दिनदेखि निरन्तर जसो वर्षा भइरहँदा बाढी पहिरोबाट विभिन्न जिल्लामा जनधनको समेत क्षति भएको छ। रोल्पामा बिहिबार राति पहिरोले घर पुरिँदा थप 4 जनाको मृत्यु भएको छ। सुनछरी गाउँपालिका 2 गामको फलवाङ टोलमा बिहिबार राति 10 बजेतिर पहिरो खसेको थियो। शुक्रबार बिहान 11:30 प्रहरी सहितको टोलीले पुरिएका स्थानीय 77 वर्षीय बिरू घरती मगर, उनकी श्रीमती 68 वर्षीय सनी घरती मगर र छिमेकी 70 वर्षीय लली घरती मगरको शव फेला पारेको छ। प्रहरीका अनुसार बिरूको घर पुरिँदा उनी सहित श्रीमती र पाहुना आएकी छिमेकी लली पहिरोमा परेकी हुन्। गत वैशाखदेखि 29 साउनसम्म बाढीबाट 19 जना, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भएको छ भने जाजरको डोल्पा सड़क खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। मनसुनी विपदबाट 4 महिनामा 85 को मृत्यु, बाढी पहिरोको जोखिम उस्तै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
1: भदौ 15 सम्म करिब 15 विधेयक संसदमा दर्ता गर्ने तयारी शीर्षकमा नयाँ पत्रिका दैनिकमा खबर छ। सरकारले घोषणा गरेको कानून सुधार तथा कानून निर्माण वर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले गठित उच्चस्तरीय समिति अन्तर्गतको अध्ययन समितिको 2 बैठक कानून तथा न्याय मामिला र संसदीय मामिला मन्त्रालयमा सम्पन्न भएको छ। बैठकमा अध्ययन प्रतिवेदनको प्रारम्भिक ढाँचा तयार भइसकेको जानकारी गराइएको थियो। विभिन्न मन्त्रालयका प्रतिनिधिहरू कार्यदलमा सहभागी भई अध्ययन शुरू गरिसकेका छन्। बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोभिता गौतमले सरकार विधेयक निर्माणमा समेत फास्ट ट्र्याकमा अगाडि बढेको उल्लेख गर्दै भदौ 15 गतेसम्म करिब 15 विधेयक अगाडि बढाउने अवस्थामा रहेको जानकारी गराएकी थिइन्।

0: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपाली कम्युनिस्ट पार्टी नेकपाका सुदूरपश्चिम प्रदेश सभा संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनेका छन्। प्रदेश प्रमुख नजिर मियाले शुक्रबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका थिए। प्रदेश प्रमुखले शुक्रबार नै मुख्यमन्त्री भट्टलाई पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन्। नेकपा एमाले र नेकपा समीकरणमा नयाँ सरकार बनेको हो। त्यस्तै कर्णाली प्रदेशमा पनि मन्त्रालय भागभण्डा नमिल्दा 18 दिनदेखि मुख्यमन्त्री एक्लै रहेका छन्। नेकपा एमालेको समर्थनमा नेकपा संसदीय दलका नेता मंगलबहादुर साई कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएको 18 दिन पुग्यो। यतिका दिनसम्म पनि उनले आफ्नो मन्त्रीमण्डल विस्तार गर्न सकेका छैनन्। सत्ता साझेदार दल एमाले र नेकपा बीच मन्त्रालयको संख्या र मन्त्रीको टुङ्गो नलाग्दा साउन 12 गते मुख्यमन्त्री नियुक्तिका लागि साईले मन्त्री परिषद बैठक पनि राख्न सकेका छैनन्। दुई दल बीच मन्त्रालयको अहिलेसम्म टुङ्गो लाग्न सकेको छैन।
2: यसैबीच बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले आगामी भदौ 1 गते सोमबार प्रदेशसभामा विश्वासको मत लिनुहुने भएको छ। प्रदेश सरकारमा सहभागी नेकपा एमाले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री बानियाले प्रदेश सभाबाट विश्वासको मत लिन लाग्नु भएको हो। मुख्यमन्त्री बानियाले भदौ 1 गते दिउँसो 1 बजे विश्वासको मत लिने कार्यक्रम तय भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ।
1: सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 गतेदेखि लागू हुने गरी बढ़ाएको छ। जस अनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रूपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रूपियाँ तोकिएको छ। सरकारले बजेट मार्फत साउन 1 गतेदेखि लागू हुने गरी निजामती कर्मचारी, नेपाली सेना लगायतको तलब समेत बढ़ाएको छ।
2: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढाउँदै गएको छ। राष्ट्रपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरुङले आलोचना गरेका छन्। यसमा सभामुख डिपी अर्याल र राष्ट्रपा सभापति रवि लामिछानेले पनि चासो राखेका छन्।
1: नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग चाँडै सर्वसाधारणका लागि खुल्ला हुँदैछ। साउन 2 साता उद्घाटन भएको सो सुरुङ मार्ग अहिले एम्बुलेन्स लगायतका आकस्मिक तथा आपतकालीन सवारीका लागि मात्र खुल्ला गरिएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका उपनिर्देशक इन्जिनियर सञ्जय पन्थीले अहिले दैनिक 150-200 आकस्मिक तथा आपतकालीन सवारी साधन सुरुङ मार्ग भएर ओहोर दोहोर गर्ने गरेको जानकारी दिएका छन्।
2: सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्थापन सहज पार्न भन्दै सार्वजनिक विधाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागि हो। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय बबर महल, राधा स्वामी परिसर कृतिपुर, राधा स्वामी भवन वसुन्धरा परिसर, यातायात कार्यालय परिसर चाबहिल र निगमको टेकु कार्यालयबाट ग्यास वितरण गरिनेछ।
1: आर्थिक वर्ष 2082-83 को बजेटमा निजी क्षेत्रका 74 बुदा मध्ये 45.9% पूर्ण कार्यान्वयन हुँदा 46.9% आंशिक र 8% मा शून्य प्रगति भएको छ।

0: एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशी को कनेक्शन।
0: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब विदेशका खबर। श्रीलंकाली प्रहरीले साइबर अपराध तथा वित्तीय ठगी विरुद्धको कारवाही तीव्र पार्दै यस वर्ष हालसम्म 27 अभियानमा 1093 जना विदेशी नागरिकलाई पक्राउ गरेको छ। प्रहरी प्रवक्ता एफयू वुलरले संगठित रूपमा सञ्चालन भइरहेका अनलाइन ठगीका सञ्जाल ध्वस्त पार्ने उद्देश्यले प्रहरीले कारवाही अगाडि बढाएको बताएका छन्।
3: अब खेल खबर। नेपाल क्रिकेट संघ क्यानले नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीको विदाई गरेको छ। शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा क्यानका सचिव पारस खड्काले टोलीलाई सफलताको शुभकामना दिँदै विदाई गरेका हुन्। विदाई कार्यक्रममा सचिव खड्काले नेपाली क्रिकेटको संरचना महत्वपूर्ण परिवर्तन गरिएको समेत जानकारी दिएका छन्।
2: अब विचार विश्लेषणको पालो। आजको गोर्खापत्र दैनिकमा जडीबुटीदेखि कूटनीतिसम्म शीर्षकमा डाक्टर मदन कुमार पौडेलले लेख्नु भएको छ, नेपालसँग प्रकृतिले दिएको जैविक सम्पदा छ, जापानसँग अनुसन्धान प्रविधि र गुणस्तरीय व्यवस्थापनको विश्वसनीय अनुभव छ, यी दुई शक्तिको संयोजनले केवल नयाँ व्यापारिक अवसर मात्र सिर्जना गर्ने छैन, यसले विश्व स्वास्थ्य, हरित अर्थतन्त्र र दिगो विकासमा समेत साझा योगदान दिन सक्छन्। यही कारण हर्बल कूटनीति केवल एउटा नयाँ अवधारणा होइन। नेपाल र जापान कूटनीतिक सम्बन्ध 7 पूरा भएको छ। नेपाल जैविक सम्पदा र जापान उन्नत प्रविधिका धनी हुन्। वैज्ञानिक अनुसन्धान र प्रशोधनमा सहकार्य आवश्यक देखिन्छ। हर्बल कूटनीतिले सम्बन्धलाई नयाँ उचाइमा पुर्याउनेछ। हरित अर्थतन्त्र निर्माणमा दिगो साझेदारी आवश्यक छ भनेर गोर्खापत्र दैनिकमा छापिएको छ।
3: घाटमा उपचार सुखद मरण शीर्षकमा डाक्टर झलक गौतमको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। सयौं वर्ष अघिदेखि सञ्चालनमा आएको घाट वैद्य नेपालको मौलिक परम्परागत स्वास्थ्य सेवाको नमूना हो। चिकित्सा सेवाको आधुनिकतासँगै भावना र संस्कारसँग जोडिएको यो परम्परा मेटिँदै गएको छ। सर्वसाधारणको भावनात्मक र बाध्यात्मक अवस्थाको हितलाई ध्यान दिँदै नेपाल सरकारले गुठी संस्थान वा पशुपति विकास कोष मार्फत नयाँ किसिमले व्यवस्थापन गर्न सके नेपाली परम्परा जोगिन्थ्यो र कसैलाई पनि हानि हुने थिएन। बाध्यता बस अस्पताल वा घरबाट निकालेर घाट पुर्याइएका अन्तिम अवस्थाका बिरामीलाई केही समय सहज वातावरणमा राख्न पाए आफन्तलाई भावनात्मक राहत पुग्थ्यो।
2: काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथ नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो. मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन. तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ.

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5359-6053 98-550-77-061 र 98-550-77-053
2: चौबिसै घण्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 056-493-440-493-580 र 98-550-26-440
3: It's 6 o'clock. अहिले 6 बजेको छ
4: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईँलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ
5: आज 2083 साल साउन 30 गते शनिबार सन् 2026 अगस्त 15 तारिक साउन शुक्ल पक्षको तृतीया तिथि
6: काया कैरन का साथमा
7: किसान पाइप प्रोडक्ट्स प्राली
6: राष्ट्रको शान किसान
7: अ कम्प्लिट पाइपिंग सोलुसन्स
4: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट
5: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा काङ्ग्रेस एकजुट बनाउने दाबी सुरक्षा निकायबारे खगेन्द्र सुनवारको अभिव्यक्तिले रासोपा भित्रै तरङ्ग
4: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने
5: जग्गाको कित्ता काट रोकिदा घर जग्गा कारोबार प्रभावित पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्न दबाव
8: सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनुभयो भने धेरै ठुलो जटिल विषय पनि होइन चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्न सकिन्छ
4: इन्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य
5: र नेपाल भलिबल लिग आउँदो भदौ 19 गतेदेखि सुरु हुने एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै
9: विगत 26 वर्षदेखि
10: कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
11: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
10: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 056-490-959 98-550-60-359 र 98-550-67-359
12: मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
13: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
14: शल्य चिकित्सा पेट छाती सुगर थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
13: एनआईसीयू पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
14: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा इइजी ईसीटी सहितको मनोरोग सेवा
13: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
14: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
13: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98-550-88-002
15: यो माइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार हैन भोक लागेको छैन तिमीहरूलाई
16: भोक त लागेछ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन
4: अर्को तीन दिने राष्ट्रिय भेला हिजो काठमाडौँमा सुरु भएको छ। भेलामा देउबा लगायतका नेताहरूले काङ्ग्रेसलाई एकजुट बनाउने दावी गरेका छन्। नेताहरूले देउबालाई पार्टी सभापतिकै रूपमा सम्बोधन गरेका छन्। पुष अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्यसमितिलाई देउबा पक्षले स्वीकार गरेको छैन। नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउबा समूहले राष्ट्रिय भेला आयोजना गरेको थियो, तर थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको वैशाख 4 फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य थातिराखिएको छ। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउबा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। विशेष महाधिवेशन र त्यसबाट बनेको नेतृत्वलाई अस्वीकार गरिएको सन्देश नेता कार्यकर्तामा पुर्याउन भेला आयोजना गरिएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले 15 महाधिवेशन तयारी गरिरहेका बेला देउबा पक्षले त्यसलाई चुनौती दिन पनि राष्ट्रिय भेला गरेको हो। भेला आयोजक समितिका संयोजक शशाङ्क कोइरालाले गगन थापालाई पत्र पठाउँदै 15 महाधिवेशन लगायतका संगठनात्मक गतिविधि रोक्न आग्रह गरिसक्नु भएको छ। महाधिवेशनको प्रक्रिया अघि बढाए अदालतमा जानेसम्मको तयारीमा देउबा पक्ष छ। करिब 5 महिनापछि स्वदेश फर्किएका देउबाले हिजो भेलालाई प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्नुभयो। उहाँले काङ्ग्रेस एकताबद्ध हुने पनि बताउनुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनुभयो। पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देउबाको नेतृत्वमा पार्टी र अरू दल एकताबद्ध हुने दावी गर्नुभयो। नेता शेखर कोइरालाले काङ्ग्रेस विवादित मनस्थितिबाट गुज्रिरहेको बनाउँदै अब एक ढिक्का हुनुपर्ने बताउनुभयो। यस्तै काङ्ग्रेस उपसभापति विश्वप्रकाश शर्माले पूर्व सभापति शेरबहादुर देउबा पक्षसँग छलफल गरेर समाधान निकाल्न तयार रहेको बताउनु भएको छ। हिजो केन्द्रीय कार्यसमिति बैठकमा उहाँले संवादबाट पार्टी एक गराउनु पर्नेमा जोड दिनु भएको छ।
5: सार्वजनिक पदमा बहाल रहेका व्यक्तिले सुरु नियुक्ति र हरेक आर्थिक वर्ष समाप्त भएको 60 दिनभित्र आफू र परिवारको नाममा रहेको सम्पत्ति विवरण पेश गर्नुपर्ने व्यवस्था भ्रष्टाचार निवारण ऐन 2059 छ। तर गएको आर्थिक वर्षमा 5,200 सम्पत्ति विवरण नबुझाएको राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदनमा उल्लेख छ। सम्पत्ति विवरण नबुझाउनेबाट भ्रष्टाचार निवारण ऐन अनुसार जनै 10,000 रुपियाँसम्म जरिवाना असुल्न केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पारिस गरेको छ। केन्द्रले गएको आर्थिक वर्ष 82-83 सम्पादन गरेको कार्य समेटेर तयार गरेको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष 81-82 7,67,033 मात्र सम्पत्ति विवरण पेश गरेका छन्। सम्पत्ति विवरण नबुझाउने 5,265 नाम अख्तियारमा, अख्तियारले असुल्नेछ जनै 10,000 रुपियाँसम्म जरिवाना शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
4: सत्तारूढ रासोपा सांसदले सुरक्षा निकायका विषयमा दिएको अभिव्यक्तिले विवाद बढाउँदै गएको छ। रासोपा सांसद खगेन्द्र सुनारले गृह सचिव, नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखका सम्बन्धमा संसदीय समिति र सामाजिक सञ्जाल मार्फत दिएको अभिव्यक्तिमाथि गृहमन्त्री सुदन गुरुङले आलोचना गर्नुभएको छ। यसमा सभामुख डिपी अरियाल र रासोपा सभापति रवि लामिछानेले पनि चासो राख्नु भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा रासोपा सांसद सुनारसँग नेपाल प्रहरीका आइजिपी दानबहादुर काकीको नोकझोक भएको थियो। सांसद सुनारले माग गरे अनुसार आफ्नो र परिवारको समेत सम्पत्ति छानबिन गर्न गृह सचिव र आइजिपीहरूले चुनौती दिएका थिए। त्यस घटनालाई लिएर हिजो गृहमन्त्री गुरुङले प्रतिनिधि सभाको कानून, न्याय तथा मानवाधिकार समितिमा सांसदहरूलाई न्यायाधीश नबन्न चेतावनी दिनुभयो। आइजिपी कार्की हिजै प्रहरी वरिष्ठ अधिकारीहरूलाई लिएर सभामुख डिपी अरियाललाई भेट्न जानुभएको थियो। सभामुखको कार्यकक्षमा भएको भेटमा आइजिपी कार्कीले सांसद को व्यवहारले प्रहरीको मनोबल गिरेको बताउँदै त्यसमा सभामुखको धारणा के हो भनेर चासो राख्नु भएको थियो। नवयुवा आन्दोलन र त्यसअघि समेत विभिन्न कारणले प्रहरीको मनोबल बारम्बार गिरिरहेका बेला संस्थामाथि प्रहार भइरहँदा तल्लो तहसम्मै समस्या देखिन सक्ने प्रहरी अधिकारीहरूले बताएका थिए। सभामुख अरियालले लेखा समितिमा सुरक्षा निकायका प्रमुखका सम्बन्धमा भएका अभिव्यक्तिबारे आफूले पहिले नै जानकारी लिइसकेको बताउनु भयो। तपाईँहरू भेट्न पनि आउनुभयो, राम्रो कुरा हो। यस विषयमा मैले आफै पनि रहेको थिए, सभामुख अरियालले भन्नुभएको थियो। लेखा समितिमा भएको सवाल जवाबकै विषयमा रासोपा सभापति रवि लामिछानेले पार्टी सचेतक प्रकाशचन्द्र परियार मार्फत जानकारी लिनुभएको छ। सांसद सुनारले सुरक्षा निकायका सम्बन्धमा दिइरहेको अभिव्यक्तिका सम्बन्धमा संसदीय दलमा छलफल हुने रासोपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले जानकारी दिनुभयो। कान्तिपुरमा खबर छ।
5: ग्यासको आपूर्ति सहज बनाउन सरकारले नियमित भन्दा मासिक 10,000 टन ग्यास थप गर्ने आयातको स्वीकृति दिन भारतलाई पत्राचार गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले आउँदो महिनाका लागि अहिले स्वीकृत कोटाभन्दा 10,000 बढी ग्यास दिन परराष्ट्र मन्त्रालय मार्फत भारतलाई पत्राचार गरिएको जानकारी दिनुभएको हो। ग्यास आपूर्ति सहजताको लागि आउँदो 3 महिनासम्म 10,000 टन बढी ग्यास दिन भारतलाई पत्राचार भएको छ। हिजो मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, अहिले नियमित रूपमा मासिक 49,500 टन आपूर्ति भइरहेकोमा 3 महिनाका लागि 60,000 टन पुर्याइदिन परराष्ट्र मन्त्रालय मार्फत भारत सरकारलाई अनुरोध गरिएको छ। यस्तो कदमले ग्यासको आपूर्ति सहज गर्न मद्दत पुग्ने विश्वास छ। यसैबीच ग्यास आपूर्ति सहज गराउन आजदेखि काठमाडौँको टेको सहित 5 ठाउँबाट ग्यास बिक्री गरिने भएको छ। आयल निगम र जिल्ला प्रशासन कार्यालय काठमाडौँको समन्वयमा विभिन्न ब्रान्डका ग्यासहरू चाबैलको यातायात कार्यालय परिसर, किर्तिपुरको राधास्वामी परिसर, वसुन्धाराको राधास्वामी परिसर र बबर महलमा रहेको जिल्ला प्रशासन कार्यालयको पुरानो भवन परिसरबाट ग्यास बिक्री गरिने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म ग्यास वितरण हुने निगमले सूचना मार्फत जानकारी दिएको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्।
4: काया कैरनमा पालिकाहरूमा जग्गा कित्ता काटको अवस्था बारे कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
15: यो माइलो माडी घुम्दा घुम्दै 2 पो बजे लागेछ यार।
9: होइन, भोक लागेको छैन तिमीहरूलाई?
16: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमै चित्त बुझाउनु त होला नि।
17: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
18: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97 45 23 91 63।
19: वर्षौँदेखि

0: शुक्रबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
1: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
2: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
2: 24 घण्टा इमर्जेन्सी सेवा
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
2: एडभान्स पेडियाट्रिक जनरल वार्ड
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
2: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
2: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
2: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
1: भेन्टिलेटर सेवा
2: होल बडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
2: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
3: हेलो आयन के छ
4: के हुनु यार सम्राट यहाँ खाडीमा गर
3: उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा काङ्ग्रेस एकजुट बनाउने दावी सुरक्षा निकायबारे खगेन्द्र सुनारको अभिव्यक्तिले रासोपाभित्री तरङ्ग सम्पत्ति विवरण नबुझाउने 5265 नाम अख्तियारमा आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुने लगायतका खबर प्रस्तुत गर्यौँ।
5: अब बाँकी खबर कर्णाली लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा गैराती पानी परेको छ। पछिल्लो 3 घण्टामा जाजरकोटमा सबैभन्दा धेरै 40 मिलिमिटर वर्षा मापन भएको छ। त्यस्तै कास्कीको लुम्लीमा झन्डै 28 मिलिमिटर पानी परेको छ। अरू केही ठाउँमा पनि हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज पनि देशको पहाडी भागका केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका केही ठाउँ तथा मधेश प्रदेश साथै कोशी बागमती र गण्डकीको तराई भागका थोरै ठाउँमा मध्यमसम्म पानी पर्ने अनुमान छ। बागमती गण्डकी र कर्णाली प्रदेशको पहाडी भाग लुम्बिनीको पहाडी र तराई भागका 1-2 ठाउँमा भने ठूलो पानी पर्न सक्ने भएकोले आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ।
3: 753 पालिका मध्ये 390 मात्र जग्गा वर्गीकरणको काम पूरा गरेका छन्। बाँकी 363 पालिकामा किताकाट चालु आर्थिक वर्षको साउन 1 गतेदेखि फेरि रोकिएको छ। भूपयोग ऐन 2076 नियमावली 2079 अनुसार जग्गालाई कृषि आवासीय व्यावसायिक औद्योगिक वन लगायत 10 क्षेत्रमा वर्गीकरण नगरी किताकाट गर्न नपाइने कानुनी व्यवस्था छ। सरकारले पालिकालाई वर्गीकरण पूरा गर्न पटक पटक नियमावली संशोधन गर्दै म्याद थप गरे पनि धेरैजसो पालिकाले तोकेको समय भित्र काम गर्न सकेका छैनन्। यसको प्रत्यक्ष असर घर जग्गा कारोबार साना किता किन्न चाहने आम नागरिक र आवास व्यवसायमा परिरहेको छ। साथी महेश गेवालीले किता काटको अहिलेको अवस्था बारे भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता गणेश प्रसाद भट्टसँग कुरा गर्नुभएको छ।
6: कतिपय स्थानीय तह 185 स्थानीय तहमा लगभग अन्तिम चरणमा पुगिसकेको अवस्था छ। 82 स्थानीय तहले आधा भन्दा बढी काम गरिसक्नु भएको छ। 55 स्थानीय तहले आधार तथा मापदण्ड तयार गर्दै गरेको अवस्था छ। हामीलाई प्राप्त जानकारी अनुसार चाहिँ 36 स्थानीय तहले हालसम्म पनि यो भूपल क्षेत्र वर्गीकरणको कार्य प्रारम्भ नगरेको भन्ने विवरण हामीलाई प्राप्त भएको छ। बाँकी 390 बाहेकका स्थानीय तहमा किताकाटबाट हुने जग्गा प्रशासन काम प्रभावित भएको हुन सक्छ।
7: सरकारले अघि नै 3 पटक नियमावली संशोधन गरी म्याद थपिसकेको छ, तर पनि आधाभन्दा बढी पालिकाले चाहिँ वर्गीकरण गर्न सक्नु भएको छैन, यस पछाडिको कारण चाहिँ के होला?
6: बाँकी हाम्रो 36 पालिका यो हिमाली क्षेत्रका पालिकाहरू जहाँ चाहिँ खासै जग्गाको किता काट हुँदैन, ती बाहेक अन्यत्र चाहिँ नि काम अगाडि बढिसकेको अवस्था चाहिँ छ। अब अलि जटिल विषय पनि भएको हुनाले अन्तिम चरणमा धेरै जसो अधिकांश पालिकाहरू अन्तिम चरणतिर हुनुभएको हुनाले उहाँहरू काम गरिराख्नु भएको छ र अब मेरो विचारमा छिटो अब चाहिँ यो पुरा हुन्छ होला भन्ने हामीले अपेक्षा राखेका छौँ।
7: यसपछि पनि फेरि म्याद थप गरिन्छ अथवा अन्य केही प्रक्रिया अगाडि बढाइन्छ के छ?
6: अहिले तत्कालको लागि यो विषयमा केही छलफल भएको छैन।
7: अनि जुन पालिकाहरूले जुन वर्गीकरण गरिसकेका छन् उनीहरूले प्रक्रिया कसरी सजिलो पुरा गरे, अब यसबाट चाहिँ अरू पालिकाहरूले चाहिँ केही सिक्न सक्ने अवस्था हुन्छ कि हुँदैन?
6: नापी विभागले यसअघि नै प्रत्येक स्थानीय तहलाई 1 चरणको आधारभूत भूपरीक्षण नक्सा डाटा तयार गरेर उहाँ 1 किसिमको चाहिँ भूपरीक्षण वर्गीकरण सहितको तथ्याङ्क उपलब्ध गराइसकेको अवस्था हो। कतिपय स्थानीय तहले त्यसै तथ्याङ्कलाई आधार मानेर पनि अगाडि बढेको देखिन्छ, कतिपय स्थानीय तहले आफूले थप त्यसमा वर्कआउट गरेर पनि काम गरिसकेको देखिन्छ। त्यसैले अब स्थानीय तहले खास गरी चाहिँ काम गरिराख्नु भएकै छ, कतिपय अवस्थामा चाहिँ नापी विभागको प्राविधिक सहयोग आवश्यक पर्ने भएको कारणले पनि रोकिएको हुनसक्छ। अब नापी विभागले प्राप्त अनुरोधका आधारमा प्राथमिकतामा राखेर चाहिँ प्राविधिक सहयोग उपलब्ध गराइराखेको छ। सर्वसाधारणलाई पर्ने मर्कालाई मध्यनजर गरेर स्थानीय तहले यसलाई प्राथमिकतामा राखिदिनु भयो भने धेरै ठुलो जटिल विषय पनि होइन, चाँडोभन्दा चाँडो यो काम सम्पन्न गर्न सकिन्छ।
7: यसमा यो किताकाटो रोकिँदाखेरि घर जग्गा कारोबार गर्दा अथवा भनौँ साना घडेरी किन्नेहरू र अरू भनौँ यो आवास व्यवसायमा चाहिँ कस्तो असर पर्ला पर्दैन के छ?
6: किताकाट रोकिएको कारणले गर्दा अवश्य अब जग्गा कारोबारमा त असर पर्छ होला नै, तर ससिम किताको कारोबार रोकिँदैन, अंश बन्दाको कारोबार रोकिँदैन, अंश भरपाईको कारोबार रोकिँदैन, हाल साबिकको कारोबार रोकिँदैन, हाल साबिक गर्ने काम रोकिँदैन, लगत कट्टाको काम रोकिँदैन, तर किताकाट गरेर चाहिने जग्गा लिने विषय चाहिँ रोकिएको अवस्था चाहिँ हो। किताकाट गरेर जग्गा लिने भनेको पनि त्यसले केही प्रतिशत चाहिँ ओगट्ने भएको हुनाले घर जग्गा कारोबार प्रभावित हुन सक्ने अवस्था देखिन्छ।
7: दीर्घकालीन समाधानका लागि कुनै ठोस योजना हामीले बनाएका छौँ अथवा यो हरेक वर्ष दोहोरिरहने समस्या नै रहन्छ?
6: यसमा चाहिँ अब नितान्त स्थानीय तहलाई नै भूप्रयोग ऐन र नियमावलीले जिम्मेवारी दिएको हुनाले अब यसमा सबै स्थानीय तहले समयमै सम्पन्न गर्नुहुन्छ भन्ने हाम्रो अपेक्षा छ। अन्यथा कानुनमा संशोधन नहुँदासम्म त यो काम रोकिने भयो, रोकिँदाखेरि सर्वसाधारणले चाहिँ दुःख पाउने अवस्था भयो भने पक्कै पनि स्थानीय तहले यसलाई प्राथमिकता राखेर अगाडि बढाउनुहुन्छ भन्ने कुरामा मन्त्रालय आशावादी छ।
5: उहाँ हुनुहुन्थ्यो भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता तथा सहसचिव गणेश प्रसाद भट्ट। फेरि पनि खबरकै सिलसिला, नेपालमा मनसुन लाग्ने बित्तिकै बाढी पहिरो र डुबानको त्रास मुख्य चर्चामा रहन्छ, तर सरकारी तथ्याङ्कले चालू मनसुन सिजनमा अन्य कुनै पनि प्राकृतिक विपद भन्दा बढी मानिसको ज्यान सर्पदंशले लिइरहेको देखाएको छ। अझ चिन्ताको विषय यही उत्कर्ष सिजनमा देशका प्रमुख उपचार केन्द्रहरूमै जीवन रक्षक एन्टी भेनम सकिएर बिरामीको उपचारमा समस्या देखियो। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो बुलेटिन अनुसार चालू आर्थिक वर्ष 2083 वैशाख 1 साउन 23 गतेसम्मको 3.5 महिनामा देशभर सर्पदंशका कुल 801 घटना दर्ता भएका छन्, जसमा 59 जनाले ज्यान गुमाएका छन् भने 749 जना घाइते भएका छन्। यो अवधिको समग्र विपदजन्य मृत्युमध्ये सर्पदंश नै सबैभन्दा ठूलो एकल कारण बनेको प्राधिकरणको तथ्याङ्कले देखाउँछ। चट्याङ, आगलागी र पहिरो भन्दा समेत बढी। तर यस वर्षको सबैभन्दा गम्भीर पाटो घटना संख्या मात्र होइन, देशभरकै एन्टी भेनम आपूर्ति व्यवस्था नै खलबलिएको छ। सर्पदंश उपचारको प्रमुख रेफरल केन्द्र मानिने वीरगंजको नारायणी अस्पतालले हालै एन्टी भेनमको स्टक पुर्याइसकिएपछि बिरामीलाई अन्त्य उपचार खोज्न अनुरोध गर्दै सार्वजनिक सूचना नै निकालेको थियो। अस्पतालमा मनसुनमा दैनिक औसत 8 जना सर्पदंशका बिरामी आउने गर्छन्। एन्टी भेनम नपाएका केही बिरामी सीमापारी भारतको रक्सौल स्थित अस्पताल पुगेर उपचार गराउन समेत बाध्य छन्। 20 ठूलो सरकारी लापरवाही, सर्पदंशको उत्कर्ष सिजनमै एन्टी भेनम मृत्यु शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: काया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
9: हेलो आयन, के छ?
4: के हुनु यार सम्राट, यहाँ खाडीमा गर्मी छ। के छ अरे माडीतिर हाम्रो नेपालमा?
9: हजुर, माडीतिर पनि सबै राम्रै छ, हरियाली नै छ।
4: भिडियो अन गर न यार।
9: खै के भिडियो अन गर्नु र यार, माडीतिरको नेटै गतिले छैन।
4: कुन जमानामा छौ यार? टेकमाइन्ड जोड न, हाई स्पिड छ, फाइबरबाट चल्छ, सस्तो पनि छ। ल टेकमाइन्ड जोड अनि मजाले भिडियोमा गफ गरौँला।
10: माडीकै पहिलो इन्टरनेट सेवा प्रदायक एस टेकमाइन्ड नेटवर्क अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी टेलिभिजन सेवा सहित उपलब्ध छ। सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 9852 0828 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौं। टेकमाइन्डलाई, टेकमाइन्डलाई
10: दक्ष चिकित्सक, अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
12: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
12: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर शब्द संगीत तस्विर वा भिडियो उत्पादन गर्न मात्रै नभएर पछिल्लो समय चिकित्सा र मानसिक परामर्शसँगै धार्मिक र आध्यात्मिक प्रयोजनका लागि पनि एआई अर्थात् कृत्रिम बुद्धिमत्ता प्लेटफर्मको प्रयोग हुन थालेको छ। गएको वर्षसम्म मुख्यतया निशुल्क रूपमा उपलब्ध गीता जीपीटी र बुद्ध जीपीटी जस्ता च्याटबटको चर्चा भएकोमा अहिले प्रयोगकर्ताले भगवानको भाव दिने एआई प्लेटफर्म शुल्क तिरेरै प्रयोग गर्न थालेका छन्। बढ्दो डिजिटल प्रवेशसँगै धार्मिक क्षेत्रका पुजारी पण्डित र बाबाजीहरूको भूमिका प्रभावित हुने त होइन भन्ने प्रश्न समेत उब्जिरहेका छन्। रोबोट र एआई कहिल्यै नथाक्ने मन्त्र नबिर्सिने र विधामा पनि नबस्ने भएकोले धार्मिक विधिहरू सम्पन्न गर्न वैकल्पिक साधनको रूपमा पनि थालिएको छ। तर प्रविधिले धार्मिक विधिहरू सम्पन्न गर्न सके पनि यसले मानव समुदाय र गुरुहरूको स्थान लिन नसक्ने विज्ञहरू दावी गर्छन्। परम्परागत पूजापाठ धर्म ग्रन्थको अध्ययन कुण्डली विश्लेषण जस्ता गतिविधि सहज बनाउन केही नेपाली स्टार्टअप ले पनि फेथ टेक अर्थात् धार्मिक प्रविधिको क्षेत्रमा प्रयास सुरु गरेका छन्। बाह्य देशहरूमा एआई एप र धार्मिक रोबोटले व्यावसायिक बजार नै खडा गरिरहेको सन्दर्भमा नेपाली उद्यमी तथा विकासकर्ताले पनि स्थानीय संस्कृति आवश्यकता र आस्थालाई प्रविधिसँग जोड्न नवीन पहल गरिरहेका छन्। धार्मिक प्रविधि एप्लिकेसन निर्माणतर्फ भएका प्रयासबारे एउटा उदाहरण हो संस्कृतका विद्यार्थी आफैले विकास गरेको वृहत कर्मकाण्ड मोबाइल एप। भारतको वृन्दावनमा संस्कृत अध्ययन गरेका झापाका नवीन खतिवडा र इलामका युवराज ढुङ्गेलले 5 वर्ष अघि सामान्य लगानीबाट यो एप्लिकेसन बनाउनु भएको थियो। सुरुमा कर्मकाण्ड पुस्तकलाई मात्रै डिजिटल रूपमा राख्ने उद्देश्यले एप बनाउन खोजे पनि पछि यसलाई विस्तार गर्दै कम्पनीकै रूपमा दर्ता गरिएको नवीनले बताउनु भएको छ। सांस्कृतिक र धार्मिक अभ्यासमा प्रविधिको प्रयोग मोबाइल एप वा सफ्टवेयरमा मात्र सीमित छैन हार्डवेयर र भौतिक प्रोडक्टमा पनि यस्ता केही काम भएका छन्। डिजिटल भगवानसँग सशुल्क साक्षात्कार शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: अब विदेशका खबर इन्डोनेसियाले घाटामा रहेका र उत्पादकत्व न्यून भएका 750 भन्दा धेरै सरकारी स्वामित्वका उद्योग बन्द गर्ने भएको छ। त्यहाँका राष्ट्रपतिले उत्पादनशील उद्योग मात्र सञ्चालनमा राखिने बताएका छन्। संसदमा सम्बोधनका क्रममा राष्ट्रपतिले सरकारी स्वामित्वका धेरै उद्योगले नाफा देखाउने गरे पनि वास्तविक रूपमा घाटामा रहेको बताए। सरकारले अहिलेसम्म 290 बन्द गरिसकेको र आउँदो डिसेम्बर अन्त्यसम्म बाँकी कम्पनीको सङ्ख्या 300 भन्दा धेरै नरहने राष्ट्रपतिले बताएको समाचार संस्था एपीले जनाएको छ। इन्डोनेसिया सरकारले सरकारी सम्पत्तिको प्रभावकारी व्यवस्थापन घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्यले सरकारी स्वामित्वका उद्योगको संख्या ठूलो मात्रामा घटाउने योजना अघि सारेको हो। विदेशकै अर्को खबरमा जापानको पूर्वी क्षेत्रमा ठूलो वर्षापछि आएको विपज्जन्य घटनामा कम्तीमा 8 ज्यान गएको छ। ठूलो पानी परेपछि राजधानी टोकियोको नारिता विमानस्थलमा हिजो हजारौँ यात्रु अलपत्र परेका बिबिसीले जनाएको छ। जापानमा अस्ति बिहिबारको वर्षालाई त्यहाँका अधिकारीहरूले अभूतपूर्व भनी वर्णन गरेका छन्। मौसम बुदले यस वर्षको टाइफुन आँधी मौसम असामान्य रूपमा सक्रिय रहने अनुमान गरिरहँदा जापान र छिमेकी देशहरूमा आएका श्रृङ्खलाबद्ध आँधीपछि ठूलो वर्षा भएको हो।
5: अब खेल खबर नेपाल भलिबल लिग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरुष फ्रेन्चाइज भलिबल लिग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुद्देश्य कबडलमा सञ्चालन हुने जनाएको हो। लिगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीको खेल तालिका सार्वजनिक हुन बाँकी नै छ। खेलकै अर्को खबरमा नेपाली पौडी टोलीले आउँदो 20 एसियाली खेलकुदको तयारी भारतको बेङ्गलुरुमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि 5 खेलाडीसहित 7 सदस्य नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। 5 खेलाडीमा पुरुषतर्फ जाडिन श्रेष्ठ, अभिप प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ रहेका छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। 20 एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा सुरु हुनेछ।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संसदीय दलका नेता खगराज भट्ट सुदूरपश्चिम प्रदेशको 6 मुख्यमन्त्री नियुक्त हुनुभएको छ। पछिल्लो समय माओवादी केन्द्र, नागरिक उन्मुक्ति र एकीकृत समाजवादीको एकीकरणपछि बनेको नेकपा र एमाले बीच नयाँ सत्ता समीकरण बनेपछि भट्टका लागि मुख्यमन्त्रीको बाटो खुलेको हो।
5: मनसुन जन्य विपदबाट 4 महिनामा देशभर 85 जनाको ज्यान गएको छ। गएको वैशाख 1 हिजो साउन 29 बाढीबाट 19, पहिरोबाट 35, चट्याङबाट 26, भारी वर्षाको कारण 4 र हिम पहिरोबाट 1 ज्यान गएको नेपाल प्रहरीको तथ्याङ्क छ। मनसुन जारी नै रहेकोले बाढी पहिरो लगायत विपदको जोखिम कायमै रहेको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: युट्युब, एक्स, स्पोटिफाई, टिकटक जस्ता सामाजिक सञ्जाल कम्पनीले आफ्ना प्लेटफर्ममा पोस्ट हुने सामग्री मार्फत कमाई गर्ने विकल्पहरूमा कडाई गर्ने भएका छन्। यो हप्ता मात्रै युट्युब र एक्सले मोनिटाइजेसनका नियम कडा पार्ने घोषणा गरे। स्पोटिफाई, टिकटक र मेटाले पनि क्रिएटरको आमदानीलाई मौलिक र व्यवसायिक सामग्रीसँग जोड्दै लाने घोषणा गरिसकेका छन्।
5: बगैँचामा लटरममा फलेका स्याउ बेच्न जुम्लाका किसानलाई यति बेला हतारो छ। नेपालगञ्ज, वीरेन्द्रनगर लगायत सहरबाट व्यापारीहरू स्याउ किन्न दैनिक स्थानीयको दैलोमा धाइरहेका छन्। तर जुम्ली स्याउको पहिचान र गुणस्तर कायम गर्न सरकारवालाले काँचो स्याउ बजार नपठाउने निर्णय गरेका छन्। स्याउको स्वाद जाँच्न रिफ्याक्ट्रोमिटर बोकेर जुम्ला खटिए प्राविधिक शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
3: र सरकारले सर्वोच्च अदालतका प्रधान न्यायाधीश र न्यायाधीश, उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीश, जिल्ला अदालतका न्यायाधीश तथा महान्यायाधिवक्ताको तलब भत्ता यही साउन 1 लागू हुने गरी बढाएको छ। यसअनुसार प्रधान न्यायाधीशको तलब 1,12,522 रुपियाँ र जिल्ला न्यायाधीशको तलब 77,110 रुपियाँ तोकिएको छ। काया कैरनमा अब पालो उखानको
5: नहुने मेसो यसो न उसो
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
5: देउबा पक्षको छुट्टै राष्ट्रिय भेलामा काङ्ग्रेस एकजुट बनाउने दावी। सुरक्षा निकाय बारे खगेन्द्र सुनारको अभिव्यक्तिले रासोपाभित्रै तरङ्ग।
3: ग्यास आपूर्ति सहज बनाउन 10,000 टन ग्यास आयात थप गर्न पहल। आज काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री गरिने।
5: जग्गाको कित्ता काट रोकिँदा घर जग्गा कारोबार प्रभावित। पालिकाहरूलाई जग्गा वर्गीकरणको काम सक्न दबाव।
3: इन्डोनेसियाले 750 भन्दा धेरैको संख्यामा सरकारी उद्योग बन्द गर्ने। घाटामा रहेका संस्थाको पुनर्संरचना र राज्यको खर्च घटाउने उद्देश्य।
5: र नेपाल भलिबल लिग आउँदो भदौ 19 गतेदेखि सुरु हुने एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले दीपक गौतमले बनाउनु भएको कार्टुन लिएका छौँ। पूर्व प्रधानमन्त्री देउबा स्वदेश फर्केको अनि रासुपाका एकजना सांसदले सिंहदरबारको नाम फेर्नुपर्छ भनेको प्रसङ्गसँग यो कार्टुन सम्बन्धित छ। यहाँ देउबा जस्तै देखिने मान्छे विमानस्थलमा पत्रकारसँग कुरा गर्दैछन्। उनी भन्दैछन्, नेपाल किन आएको रे? अनि सिंहदरबारको नाम फेरेर अब शेरदरबार राख्न आएको क्या? आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।
13: 93.2 स्वदेश FM।
14: श्रोता नमस्कार। आजको नेपाली बहसबाट खिम्बम उपस्थित भइसकेको छु। नेपाली कंग्रेसमा नेता फेरिए, रोकिएन विग्रह। 8 पनि जुट फुटको चक्र उस्तै छ। एकताका लागि राष्ट्रिय भेलाको आयोजना भएको छ। 29 गतेबाट राष्ट्रिय भेला शुरू भएको छ। बीपी कोइरालाले 2003 असोज 18 गते सार्वजनिक आह्वान गरेसँगै गठन प्रक्रिया शुरू भएको नेपाली कंग्रेसले 8 पार गरिसकेको छ। 8 कंग्रेसमा धेरै नेताहरू आए गए तर पार्टीभित्रको फुट र जुट अझै पनि फुटको चक्र भने जारी नै रहेको छ। स्थापनाको 8 बैठकमा कंग्रेसले मुलुकको आर्थिक सामाजिक र राजनीतिक परिवर्तनको अगुवाई गरे पनि आन्तरिक किचलो र कलहबाट भने कहिल्यै पनि मुक्त हुन सकेन। कंग्रेसभित्रको व्यक्तिगत टकरावले मुलुकको आर्थिक विकास मात्र होइन शासन व्यवस्था र पटक पटक संकटमा पर्ने गरेको छ। अहिले मुलुकको राजनीति तरल अवस्थामा छ। यस्तो बेला कंग्रेसमा एकता हुनुपर्नेमा विग्रहका डोबहरू खनिँदै गएका छन्। आजको नेपाली बसमा हामी नेपाली कंग्रेसको यो विग्रह राष्ट्रिय भेलाको औचित्य र कंग्रेसलाई एक ढिक्का बनाउनका निम्ति संस्थापन र इतर पक्षको भूमिका लगायतका विषयमा पनि चर्चा परिचर्चा गर्नेछौँ। किनभने कंग्रेस यतिखेर विभाजनको डिलमा पुगिसकेको थियो र कंग्रेसको जुन आधिकारिकता विवाद फेरि एकपटक सर्वोच्चको पूर्ण इजलासमा गएको छ त्यसले नेपाली कंग्रेसलाई दुईटा कुरा गर्नका निम्ति प्रेरित गर्न सक्छ। एउटा कुरा नेपाली कंग्रेस मिल्नका निम्ति त्यो पूर्ण इजलासमा गएको मुद्दाले सहयोग गर्न सक्छ किनभने दुवै पक्ष चाहिँ मिल्नका निम्ति एउटा पोइन्ट एउटा बिन्दुमा पुग्न सक्छन् भने अर्कोतर्फ यो पुनरावेदन अर्थ पुनरावलोकनमा गइसके पछाडि एउटा पक्ष चाहिँ हर्षित भएको छ हर्ष बढाई गरिरहेको छ इतर पक्ष र त्यसमा कतिपय नेताहरूले भनेका छन् हाम्रो आवाज सुनिएको छ यो देशमा न्यायालय छ कानुन छ त्यसको फैसलालाई हामी कुर्छौँ भन्ने खालका अभिव्यक्ति पनि आएका छन्। यता नेपाली कङ्ग्रेस भित्रको जित्ने को हार्ने भन्दा पनि कङ्ग्रेसको भविष्य के हुने भन्ने एउटा चुनौती अहिलेको अवस्थामा छ किनभने तत्कालीन सभापति शेरबहादुर देउवाले पनि चुनदेवीमा गएर सभापतित्व ग्रहण गरिरहँदाखेरि पाँच पटक यो देशको पूर्व प्रधानमन्त्री अथवा प्रधानमन्त्री भइसकेको व्यक्ति र नेपाली कङ्ग्रेसमा दुई पटक सभापति भइसकेको र कार्यकालको अन्तिम बिन्दुमा रहेका शेरबहादुर देउवाले पार्टी एकताका निम्ति अर्थात् पार्टीलाई एक ढिक्का बनाउनका निम्ति जुन किसिमको अपिल गर्नुपर्ने हो त्यो अपिल हुन नसक्दाखेरिको एउटा परिणति फेरि कङ्ग्रेसले भोगिरहेको छ भन्ने खालको संस्थापन पक्षको आरोप छ भने इतर पक्षले नेपाली कङ्ग्रेसकै पूर्व सभापतिलाई विमानस्थलमै स्वागत गर्न आएको भए पनि एक किसिमको सकारात्मक एउटा वेतर्फ चाहिँ जान सक्थ्यो होला बात भन्ने खालका विषय आएका छन् भने कङ्ग्रेसको मिल्ने भन्दा पनि अझ फेरि विग्रहतर्फ कतै गइतरहेको छैन भन्ने कुराहरू आएका छन्। आदरणीय श्रोता आज मनसुनी विपदबाट चार महिनामा 85 जनाको मृत्यु भइसकेको छ। बाढी बहिरोको जोखिम उस्तै छ। गत वैशाखदेखि 29 साउनसम्म बाढीबाट 19 पहिरोबाट 35 चट्याङबाट 36 26 भारी वर्षाका कारण 4 र हिम पहिरोबाट 1 जनाको मृत्यु भइसकेको छ। जाजरको डोल्पा सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। यसमा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ किनभने बर्खायाम छ पानी आइरहेछ बाढी पहिरो गइरहेछ। तपाईँहरू कम्तीमा पनि बाढी पहिरोमा बाट बस्नुहोला वर्षाबाट बस्नुहोला। अस्पतालमा सेवा गराएको भिडभाड छ। गुणस्तरीय सेवामा अझै पनि चुनौती छ। आइरन चक्कीहरू अहिले पाइरहेका छैनन्। सर्पदंशका बिरामीहरूलाई उत्तिकै समस्या छ। महत्त्वपूर्ण अत्यावश्यक औषधिहरूको अभाव हुँदाखेरि देशभरका अस्पतालहरूमा बिरामीहरू छटपटाउनु पर्ने एउटा स्थिति छ। एउटा स्वास्थ्य बिमा एउटा गरिबका लागि निकै ठुलो मलम र एउटा भुटी बनेको थियो त्यो स्वास्थ्य बिमा पनि अलपत्र पर्दाखेरि जुन किसिमले गर्दा आज विभिन्न बिरामीहरूलाई समस्या भइरहेको छ यसको विषयमा पनि सरकारले नजिकबाट हेर्नुपर्ने हुन्छ किनभने जनताको सरकार भइसकेपछि जनउत्तरदायित्वको सवालमा पन्चिन मिल्दैन। त्यस कारणले गर्दाखेरि हरेक विषयमा सरकारको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन जरुरी छ। आजको नेपाली बसमा हामी चर्चा गर्दैछौँ। आदरणीय श्रोता सेवा गराएको भिड छ। गुणस्तरीय औषधि छैन। भेलाले झनै गिजोलिएको छ नेपाली कङ्ग्रेस। एकताको रटान र संवादहीनता यतिखेर कायमै छ र राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार यो सरकारले जुन किसिमको डेलिभरी दिन सक्नुपर्ने हो त्यो दिन सके कि सकेन भन्ने कुरा पनि सँगसँगै जोडिएर आएका छन्। शनिबार 5 ठाउँबाट ग्यास दिने बताइएको छ। होटेलमा ग्यास मौजदातको गलत प्रचार भएको पनि बुझिएको छ। सरकारले मुलुकभर ग्यासको आपूर्ति व्यवस्था सहज पार्न भन्दै सार्वजनिक बिदाको दिन शनिबार 5 ठाउँबाट ग्यास उपलब्ध गराउने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र नेपाल आयल निगमको समन्वयमा उपभोक्तालाई सहज पार्न 5 ठाउँबाट ग्यास वितरण गर्न लागेको बताइएको छ। निगमका अनुसार पुरानो जिल्ला प्रशासन कार्यालय भवरमहल राधा स्वामी परिसर किर्तिपुर राधा स्वामी भवन वसुन्धरा यातायात कार्यालय परिसर
15: यतिखेर हाम्रो भेषमा नेपाली कङ्ग्रेसका सहमहामन्त्री डाक्टर उदय शमशेर राणा हुनुहुन्छ। राणाजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार गुड मर्निङ
6: ग्यास वितरण गुड मर्निङ धन्यवाद।
15: अब नेपाली कङ्ग्रेसको अहिलेको अवस्था यो फेरि इतर पक्षको भेला चलिरहेछ हिजोबाट सुरु भयो। तत्कालीन पूर्व सभापति शेरबहादुर देउवालाई सभापतिकै हैसियतमा चुनदेवीमा राखिया छ। यसले कङ्ग्रेसलाई एकजुट बनाएर अगाडि बढाउने प्रयत्न गर्यो कि झन् गिजोल्यो?
6: होइन यो त पक्कै पनि झनै गिजोलेको छ होइन। अब हामीले भनेका थियौँ यो भेला नगरेर बरु वार्ता गरौँ कुरा गरौँ छलफल गरौँ भन्ने कुरा हामीहरूले पहिल्यैदेखि गरेका थियौँ तर यो कुरा गरेर छलफल गरेर वार्ता समिति बनाउने भन्ने कुरा पनि हाम्रो एक किसिमको अन्डरस्ट्यान्डिङ भएको थियो तर वार्ता समितिमा उहाँहरूको तर्फबाट को बस्ने त्यो नाम आए नआइसकेपछि
16: त्यो वार्ता हुन सकेन. अब इन्फर्मली सबैले सबैसँग गर्यो, फर्मली वार्ता गरेर टुङ्गाउँ भन्ने हाम्रो चाहना थियो. तर वार्ता वार्तामा वार्ता टोलीको नाम हामीसँग नआइसकेपछि त्यो वार्ता हुन सकेन. हिजोको त्यो भेलाले पार्टीलाई एकता गराउने वातावरण अझै गिजिएको छ भन्ने मलाई लाग्छ.
15: तर अहिले चाहिँ जस्तो अब यो संवाद सहकार्य, यसको संवादहीनता, यसलाई चाहिँ अलिकति मिलाउने कुरा, जस्तो पूर्व सभापति नेपाल आइसके पछाडि उहाँलाई चाहिँ स्वागत गर्ने विषय, सानेपामा होइन भित्राउने विषय, अलिकति सभापतिले फराकिलो छाती राख्नुपर्ने हो नि त होइन यो अवस्थामा.
16: फराकिलो छाती भन्ने यो ब्रड टर्म हो. फराकिलो छाती भनेको के? हामी फराकिलो छाती नै गर्छौँ. हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा फर्मली उहाँलाई स्वागत गरेको छौँ. मेरै फेसबुक पोस्टमा अरू नेताहरूले पनि उहाँलाई फेसबुक पोस्टबाट पनि स्वागत गरेको छ. त्यो भिडमा गएर मात्र कोहीको छाती फराकिलो हुन्छ भन्ने मलाई लाग्दैन, होइन, अथवा भिडमा गएर मात्र कोहीलाई इज्जत दिएको भन्ने मलाई लाग्दैन. यो भिडले मात्र यो पार्टीमा केही समस्या देखेको छ, त्यो समस्या मिल्छ भन्ने मलाई लाग्दैन. यो पब्लिसिटी स्टन्टले मात्र यो पार्टी मिल्छ भन्ने मलाई लाग्दैन. त्यसैले मिलाउने पार्टी मिलाउने नै हो. पार्टीमा विवाद आएको इस्युलाई सहजीकरण गर्ने र सबै मिलेर 15 महाधिवेशन गरिदिने हो भने यो स्टन्टहरूभन्दा पनि व्यावहारिक रूपमा हामीहरू बसेर कुरा मिलाउन जरुरी छ, कुरा गर्न जरुरी छ. यो फर्मल कुराहरू पनि गर्न जरुरी छ, इन्फर्मल कुराहरू पनि गर्न जरुरी थियो छ. केही हदसम्म इन्फर्मली हामीले धेरैसम्म कुरा सबैले सबैसँग, किनभने हामीहरू त एउटै पार्टी हो, हामी पार्टी फुटिसकेका छैनौँ. यो मिसकन्सेप्सनमा कोही पनि नगए हुन्छ. अलिकति हाम्रो विशेष महाधिवेशनलाई मान्यता दिने कि नदिने भन्ने इस्यु मात्र हो, र अदालतले त्यो मान्यता दिइसकेको छ. त्यही आधारमा हामी चुनावमा गइसकेको छौँ. निर्वाचन आयोगले त्योभन्दा पहिला हामीलाई आधिकारिकता दिएर चुनाव लडिसकेको छौँ. अब जो जो नेताहरू चुनाव लडेको छौँ अहिले आएर मान्यता मान्दिन भन्छ, त्यसैले अलिकति यो अलिकति अङ्ग्रेजीमा अलिक चाइल्डिस खेल भयो भन्ने पनि मलाई लाग्छ. र अरूभन्दा पनि अलिकति यसमा पब्लिसिटी स्टन्ट केन्द्रित भयो भन्ने यो कुरा मलाई लाग्छ.
15: अब आधिकारिकता विवाद त सर्वोच्चको पूर्ण इजलासमा प्रवेश गरेको छ नि त, निर्णय त जे पनि हुनसक्छ, फैसला जे पनि आउन सक्छ. अब 14 महाधिवेशनलाई नै आधिकारिकता मानेर अगाडि बढौँ, 15 महाधिवेशन पहिलेकै नेतृत्वले गर्छ भन्ने डाक्टर प्रकाश शरण महजीको प्रस्ताव थियो हिजो यही कार्यक्रम मार्फत.
16: हो, अब त्योभन्दा पहिला उहाँहरूको मिटिङ सुरु हुनु पहिला पनि हाम्रो जुन पुरानो प्रस्ताव, हाम्रो तपाईँको वैशाख 4 गतिको निर्णय पछि त्यसको लगभग 15-20 दिनपछि हामीले एउटा प्रस्ताव, 7 बुधे प्रस्ताव विश्व प्रकाश शर्माले राख्नुभयो हिजो. त्यो पुरानो प्रस्तावलाई हामीले दोहोऱ्याएको छौँ. त्यो 7 बुधेमा नभएको चिज एउटा छुट्टै स्टेयरिङ कमिटी जस्तो बनाएर अधिवेशनलाई निष्पक्ष कसरी बनाउने, त्यो अधिवेशन सम्बन्धी कुरा मात्रलाई त्यो स्टेयरिङ कमिटी जो सभापतिकै नेतृत्वमा हुन्छ त्यसलाई कसरी बनाउने भनेर हामीले कुराहरू अगाडि बढाउने प्रस्ताव हिजो हामीले प्रस्ताव फेरि पहिला हामीले उहाँहरूलाई पर्सनल रूपमा दिएको थियौँ. र यसपालि चाहिँ हामीले हाम्रो केन्द्र कार्य समितिको मिटिङमा मिडियालाई बोलाएर यो सार्वजनिक गरेको छ. एउटा न्यारेटिभ चाहिँ क्रिएट, एउटा भ्रम के क्रिएट गरेको छ भने सभापति मिलाउनु पर्ने, सभापतिले मिलाउनै चाहेन भन्ने कुरो. त्यो नमिलाउन चाहेको होइन, हाम्रो प्रस्ताव हामीले पठाएको छौँ.
15: ठ्याक्क अहिले यो एकदमै नयाँ प्रस्ताव के छ, जो कुरा चाहिँ सँगै एउटा बनाउन सकिन्छ, उहाँहरूले पनि त्यो मान्ने, उहाँहरूले त भन्नुभएको छ नि त, अहिले अब 14 महाधिवेशनमै जाउँ, देउबाकै नेतृत्वमा चाहिँ 15 महाधिवेशन गरौँ, किन टाउको दुखाउनु छ र, अब पुनरावलोकनमा गइसकेका छ मुद्दा भन्ने उहाँहरूको सर्टकट प्रस्ताव छ कि
16: होइन? हाम्रो पनि धेरै लामो प्रस्ताव छैन. 14 महाधिवेशन, 14 महाधिवेशनको जो नेतृत्व आयो हामीहरू पनि त्यो नेतृत्वको एउटा भागीदार हो. तर हामीहरू त्यहाँ गएर विशेष महाधिवेशन गरिसकेको छौँ, र विशेष महाधिवेशनले तपाईँको निर्वाचन आयोग र उसको कुरा मात्र होइन, अदालतको कुरा मात्र होइन, अरे चुनावमै गइसकेका छौँ त. त्यहाँ अहिले भाषण गर्ने प्रकाश शरण महत दाईको नाम लिनुभयो, उहाँ नै गगन थापाको टिकटमा चुनाव लडिसकेपछि अब व्यवहारिक रूपमा चाहिँ यो निष्पक्ष बनाऊ पन्ध्रौँ महाधिवेशन, त्यसको निम्ति हामीले प्रस्ताव पठाएको छौँ र प्रस्ताव पत्र पठाएको छैन, त्यसलाई वार्ता गर्न बसौँ भन्ने फर्मल रूपमा वार्ता गरौँ न हाम्रो पक्षबाट दुईजना तिनजना कति हुन्छ साथीहरू, उहाँहरूकोबाट पनि वार्ता टोलीमा साथीहरू राखौँ, वार्ता गरौँ, छलफल गरौँ, यो टुङ्गाउँ निर्वाचन प्रक्रियाको झन्झटमा किन जाने, दुई दुई चोटि तीन तीन चोटि गइसक्यौँ, निर्णय हाम्रै पक्षमा आउने हो होइन, त्यसमा डाउट हामीलाई लाग्दैन,
14: जे पनि आउन सक्छ त्यसमा त अहिले सुरुमै घोषणा गरिहालौँ,
16: जे पनि आउन, किनभने तपाईँले अलिकति लजिकली पनि कुरा गर्नुपर्छ, जे पनि आउन सक्ने भन्ने कुरा हुँदैन।

0: कायमै छ होइन, त्यसलाई अझै सहजीकरण बनाएर छुट्टै एउटा चुनाव गराउनको निम्ति एउटा स्टेयरिङ कमिटी, हाई लेभल स्टेयरिङ कमिटी बनाउने भनेकै छौँ र त्यसमा पनि उहाँहरूलाई चित्त बुझ्या छैन भने बसेर कुरा गरौँ भनेकै छौँ र मेरो एउटै आग्रह छ, वार्ता अथवा फर्मल टकबाट भागेर कोही नहिँड्नु, साँच्ची नै मिलाउने हो भने यहाँ यो किसिमको कार्यक्रम गरेर यो मिल्ने होइन, झन् फुट्ने परिस्थितितिर जान्छ। तर उहाँहरूले बोल्दा मिलाउनु पर्छ भन्या छ, तर मिलाउने यो स्टन्टको निम्ति मात्र होइन, भाषणको निम्ति मात्र होइन, पब्लिक कन्जम्सनको निम्ति मात्र होइन, साँच्ची नै मिलाउने भए बसेर कुरा गरौँ, हामी खुला छौँ, कतिजनाको नाम पठाउने पठाओस् होइन, उहाँहरूले पठाउनुहोस्, हामीले राख्छौँ, वार्ता सुरु गरौँ, कुरा टुङ्गाउँ, किन अनावश्यक त्यो दस ठाउँमा बोल्दै हिँड्ने, अब त्यो यसको बाहेक अहिले त्यो किसिम यो किसिमको भेला र सेला नभएको भए तपाईँले आज मलाई फोन गरेर योभन्दा पनि अलिकति यो देशको परिस्थितिको बारे अझै प्रोडक्टिभ डिस्कसन हुन्थ्यो भन्ने मलाई लाग्छ, तपाईँसँग कुरा गर्न त मलाई खुसी लागेछ लागेको छ। तर योभन्दा पनि अहिले त यो आन्तरिक पार्टीको किचोलोमा नेपाली जन नेपाली जनता र विशेष गरेर यो युवाहरू इन्ट्रेस्टेडै छैन, उनीहरूलाई त आफ्नो डेली लाइफमा अहिले तपाईँको ग्यासको लाइन लागिरहेछ, महँगी बढिरहेको छ, समस्या आइरहेको छ, हाम्रो अर्थतन्त्र छिनबिन भएको छ, तपाईँको तराईमा त्यत्रो समस्या केही दिन अगाडि देखे, त्यतातिर केन्द्रित हुनु सट्टा हामी काङ्ग्रेस अल्झिरहेछौँ र तपाईँको मलाई अचम्म लागेको होइन, यो कानुनी कुरा, यो तपाईँको अदालतको यो अदालतको कुरा, निर्वाचन आयोगको कुरा, त्यो एक ठाउँमा छ, तर राजनीति गर्ने मान्छेको अलिकति नैतिकता पनि हुनु पर्यो। जो साथीहरू जो नेताहरू चुनाव एउटा सभापतिलाई मानेर चुनाव लड्न गएको छ र त्यो चुनाव सकिसकेपछि मान्दिन भन्या छ, के नैतिकता छ बाँकी यसमा? किनभने चुनाव भनेको कानुनी लडाइँ मात्र होइन, चुनाव भनेको नैतिकता पनि हो, पोलिटिक्स भनेको तपाईँको यो अदालतमा मात्र गरिन्न, पोलिटिक्स भनेको तपाईँको केन्द्र कार्य समितिको मिटिङको माइनुटको मात्र कुरा आउँदैन, पोलिटिक्स भनेको एउटा नैतिकताको कुरा पनि आउँछ पहिलो, र ती नै उहाँहरू मोरली गुमाउनु भएको छ।
1: तर अब चाहिँ शेरबहादुर देउवा आइसके पछाडि चाहिँ कङ्ग्रेसले एकताको सन्देश दिन सक्यो वा चाहिँ उहाँ पनि गुटको सभापतित्व ग्रहण गरेर बस्नुभयो?
0: अब म यसमा धेरै टिप्पणी गर्न चाहदिन,
1: तर उहाँको सभापति शेरबहादुर देउवा देख्दै थिएँ म चुनदेवीमा,
0: अब त्यो अब म के भनौँ होइन, अब मैले तपाईँले ठिक कमेन्ट गर्नुभयो, तर म अहिले पार्टीको सहमहामन्त्री होइन र हामी मध्ये पनि अलिकति यो पार्टीलाई कुद्न दिँदैन भनेर भोकली मैले जताततै बोलिरहेको छु, अब मैले नै त्यसमा बढी टिप्पणी दिएँ भने यसले वातावरण अहिले उहाँहरूले खलबलाउन खोजिरहनु भएको छ त्यसमा नै अलिकति मलजल हुन्छ भन्ने मलाई लाग्छ। तर अब तपाईँहरूले नै भन्नुहोस्, अब अदालतको अहिले जुन पुनरावलोकन गर्ने निर्णयमा पनि अहिलेको नेतृत्वलाई कायम राखेर कायम राख्ने भन्ने निर्णय दिएकै छ, त्यसैले आजको दिनसम्म सभापति को हो भन्ने विवाद छैन,
1: ए सभापति गोविन्द कुमार थापा नै हुनुभयो अहिलेसम्मलाई, तर त्यो पुनरावलोकनमा गइसके पछाडि चाहिँ चौधौँ महाधिवेशनकै नेतृत्व चाहिँ कायम रहन्छ किनभने अदालतमा मुद्दा विचाराधीन छ भन्नुभएको छ उहाँहरूले,
0: अब त्यो उहाँहरूको तर्क हो, मैले अदालतले दिएको निर्णय कुरा गरे, त्यहाँ के भन्छ भने अहिले नै यो के अरे अहिले नै गगन थापाको नेतृत्वले कन्टिन्यू गर्छ अर्को निर्णय नआउनेसम्म, किनभने कुनै पनि पार्टीमा भ्याक्युम राखिदिनु त भएन नि, होइन पार्टीले आफ्नो डे टु डे एक्टिभिटी त गर्नु पर्यो, त्यो गरिरहेछौँ र सानेपा मैले बुझेकोसम्म हाम्रो पार्टीको केन्द्र कार्यालय हो, हाम्रो पार्टीको हेडक्वार्टर हो, त्यहाँ हामी नै बसिरहेछौँ, उहाँहरू चिन्दैमा बस्नु भएको छ भनेपछि त्यसले पनि देख्छ, तर त्यतातिर नजाउँ होइन, त्यतातिर किनभने हामीले जति यसमा कमेन्ट गर्यो फेरि काउन्टर कमेन्ट अरू साथीहरूको आउँछ, त्यसैले मिल्ने वातावरण

0: पनि बिग्रिन्छ र तपाईँहरू नै आफै मूल्याङ्कन गर्नु, पब्लिकले नै आफै मूल्याङ्कन गर्नु, यो छुट्टै बोर्ड राख्नु ठिक हो कि गल्ती हो कि अलि हास्यास्पद कुरा हो, त्यो तपाईँहरूले नै मूल्याङ्कन गर्नुहोस्।
1: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। राणाजी नमस्कार।
0: हस्, थ्याङ्क यू।
1: उहाँ हुनुहुन्छ नेपाली कङ्ग्रेसका सभामन्त्री उदय शमशेर राणा। आधारित श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौँ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। NCA ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो हो नेपाली रेडियो नेटवर्क।
7: खरो विषयमा तरो बहस, नेपाली बहस।
8: यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ।
9: ग्लोबल आईएमई बैंक, सबैका लागि बैंक।
10: इस होम इन्टरनेट।
11: यतिखेर हाम्रो भेषमा वरिष्ठ अधिवक्ता एवं डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनाल हुनुहुन्छ। खनालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
12: नमस्कार, गुड मर्निङ।
11: नेपाली कङ्ग्रेसको आन्तरिक विवाद फेरि कानुनी जटिलतामा फस्यो। यो चाहिँ सर्वोच्च अदालतको पूर्ण इजलासमा प्रवेश गरेको छ। यसको आधिकारिकताको विषयलाई तपाईँले कसरी हेर्नु भएको छ? यो कुन तथ्य कुन आधारमा टेकेर यसलाई फेरि बिउत्यायो?
12: न्याय प्रशासन ऐन 2073 पुनरावलोकन सम्बन्धी व्यवस्था छ। अर्थात् कुनै अदालतबाट फैसला भइसकेपछि सर्वोच्च अदालतको फैसलामा दुईवटा अवस्थामा पुनरावलोकन गरेर हेर्न सकिन्छ भन्ने व्यवस्था छ दफा 11(2). पहिलो अवस्था भनेको मुद्दामा भएको इन्साफमा तात्विक असर पर्ने किसिमको कुनै प्रमाण रहेको तथ्य मुद्दाको किनारा भएपछि फेला पर्यो। त्यस्तो अवस्थामा भन्छ एउटा, प्रमाण फेला पर्यो फैसला भइसकेपछि तात्विक असर पर्ने। दोस्रो भन्छ, सर्वोच्च अदालतमा स्थापित नजिर वा कानुनी सिद्धान्तको प्रतिकूल फैसला भयो भन्ने हेर्ने भन्छ दोस्रो। त्यसमध्ये अहिले सर्वोच्च अदालतले पुनरावलोकनको आदेशमा एउटा आधार लिएको छ कि न्याय प्रशासन ऐन 2073 दफा 11(2) ख, अर्थात् कानुनी सिद्धान्त सर्वोच्च स्थापित नजिर कानुनी सिद्धान्तको प्रतिकूल फैसला भयो भन्छ। त्यो प्रतिकूल फैसला भयो भनेर नजिर सिद्धान्त पनि कोड गर्नुपर्छ आदेशमा। त्यो आदेश अनुसार नजिर सिद्धान्त कोड गरेर दुई नजिर गरे उल्लेख गरेको छ कि सुनवाईको मौका दिएन भने नजिर छन् दुईटै। त्यो निर्णय नम्बर 8663 एउटा, निर्णय नम्बर 8871 एउटा, त्यो आदेशमा कोड गरेको छ। यी दुईटै नजिरहरू सुनवाईसँग सम्बन्धित छन्। अब अर्थात् एउटा नजिर 8663 नजिर पुलिसको नजिर छ, जो वीरबहादुर राउत अहिर भन्ने प्रहरीमा हुनुहुन्थ्यो, उहाँलाई प्रहरीबाट सेवा बर्खास्त गर्यो। बर्खास्त गर्दाखेरि सुनवाईको मौका दिएन, जाइबाट निकालिदियो भने दिनुपर्छ भन्ने व्याख्या भएको हो। यो बिल्कुल हेर्नुहोस्, बिल्कुलै म आउँछु। अर्को नजिर पनि त्यस्तै छ कि मालपोत कार्यालयले एउटा गरेको जग्गा धनीलाई अर्को नजिरमा जग्गा धनीको श्रेष्ठता नै बदर गर्दा त्यसलाई सुनवाईको मुख नदिकन जग्गाको श्रेष्ठ बदर गर्न पाइँदैन भन्ने अर्को सुनवाईको मुख सम्बन्धी दुईटा नजिरलाई लिएर अहिले निर्वाचन आयोगले राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 51 बमोजिम गरेको निर्णयलाई सुनाईको मौका दिएन भन्नु, यो चाहिँ के अरे, हात्तीले चाहिँ हात्तीको कान कोत्रो रहेछ

0: भने कसैले सोध्नु भयो नाङ्लो छ, नाङ्लो त रहेछ भने तर्क गर्नु सिवाय गरौँ. होइन, हेर्नुहोस् दफा एकाउन्नमा यो विविध शीर्षक परिच्छेद दसको विविध शीर्षक अन्तर्गत दफा एकाउन्न छ. दफा एकाउन्न भनेको जानकारी दिनुपर्ने हो. दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा वा चिन्ह भएको मा भएको परिवर्तन वा संशोधन अथवा प्राधिकारिक हेरफेर आयोगले तोके बमोजीको अन्य विषयको जानकारी चाहिँ एक दिनभित्र दिनुपर्छ भन्ने कानुनी व्यवस्था बमोजिम जानकारी दिएको हो. यो राजनीतिक दल सम्बन्धी विवाद, यो जुन दलको मान्यता सम्बन्धी विवादको निरूपण गरेको होइन. राजनीतिक दलको मान्यता सम्बन्धी विवादको निरूपण गर्ने भनेको राजनीतिक दल सम्बन्धी ऐन 2073 दफा 43, 44, 45, 46 हुनुपर्छ. हुन्छ, तर यो राजनीतिक दल सम्बन्धी विवाद होइन. राजनीतिक दल भनेको त नेपाली काङ्ग्रेस हो, विधान त्यही नै हो. त्यो विधानभित्र गएर बसेर गरेको काम कारवाहीहरूको बाट यदि त्यसमा पदाधिकारीको हेरफेर भयो भने जानकारी दिनुपर्छ भन्ने दफा 51 को मनसा
1: अवलोकनका लागि निस्सा दिनु भनेको चाहिँ अघिल्लो फैसला गलतै थियो भन्ने संकेत हो वा चाहिँ केवल सुनवाईको लागि मात्रै ढोका खोल्या हो, यसलाई कसरी हेर्ने?
0: यो होइन होइन होइन, अघिल्लो फैसला गलतै हुँदैन त्यसरी भनिँदैन. हेर्नुहोस्, अहिलेसम्म निर्वाचन आयोगले गरेको निर्णय पनि यथावत छ, सर्वोच्च अदालतको संयुक्त इजलासले यस अगाडि गरेको फैसला पनि यथावत छ. खालि विचारणीय छ अथवा निस्सा अनुमति दिएको कारणले अब हामी हेर्छौँ भनेको कारणले त्यो डिभिजन बेन्चको संयुक्त इजलासको फैसला उल्ट्यो भन्ने अर्थ गरेर हेर्नुहोस्, त्यो फैसला उल्ट्यो जस्तो ठानेर बडो खुसियाली नाराबाजी भइराखेका छन्, त्यो गलत हो. कानुनी आधार त्यस्तो होइन कि त्यो फैसला अहिले यथावत लागु नै छ.
1: नयाँ प्रमाणहरू पुनरावलोकनमा जाँदा नयाँ प्रमाण, नयाँ तथ्य हेर्छ अदालतले वा अघिल्लै फैसलामा भएको कानुनी त्रुटिलाई परीक्षण गर्छ वा चाहिँ ती तथ्य प्रमाणहरूलाई मात्र हेर्छ?
0: होइन, पहिला न्याय प्रशासन 2048 हुँदाखेरिमा त्यसको दफा 13 थियो. हेर्नुहोस्, अनुमति दिएपछि जुन आधारमा अनुमति दिएको छ त्यही आधारले त्यही नजिरले मात्र हेर्ने भन्ने थियो. अहिले न्याय प्रशासन 73 आइसके पछाडि मुद्दा ओपन चाहिँ हुन्छ, मुद्दा ओपन हुन्छ. त्यो नजिक दुईवटा नजिकको मात्रै आधारले हेर्नुपर्छ है, जुन आधार निश्चित दिएको थियो पहिला त्यो मात्रै बन्द बाहिर जान पाइँदैन भन्ने थियो पहिला न्याय प्रशासन ऐन 2048 दफा 11. अहिले न्याय प्रशासन ऐन 2073 चाहिँ त्यो व्यवस्था त्यसैले हेर्नुपर्छ भन्ने नभएर ओपन छ. ओपन चाहिँ अब मुद्दा ओपन भयो भन्ने हो अर्थ लाग्छ ऐनले. तर आधार निस्सा दिने आधार चाहिँ निकै कमजोर छ. हेर्नुहोस्, निकै कमजोर छ. अन्य चर्चा परिचर्चा अन्य कुरा नभइकन सुनवाईको मौका नदिएको भन्ने आधारले मात्रै निस्सा दिँदा यसमा माननीय न्यायाधीशहरूको परिपक्वता अर्थात् अदा सर्वोच्चले दिने अनुमतिको निस्सा यति कमजोर हुनुहुन्थेन क्या? निश्चय दिने हो भने राम्रैसँग कानुनको व्याख्या गरेर अन्य कुराहरूको पनि उल्लेख गरेर दिएको भए हुन्थ्यो. त्यही सुनवाई दिएर सुनवाई दिनै पर्दैन.
1: यदि पुनरावलोकनमा अघिल्लो फैसला उल्टियो भने हाल आधिकारिकता पाएको पक्षको राजनीतिक र कानुनी हैसियत चाहिँ के हुन्छ? यो त अदालतको मुद्दा त जे पनि हुन सक्छ नि त, होइन?
0: होइन होइन, ठिक छ, त्यसमा त हुन सक्छ. भोलि मुद्दा उल्टियो भने यो जुन विशेष महाधिवेशनको औचित्य समाप्त हुने काम होला गरिएला र यसभन्दा अगाडि विशेष महाधिवेशनको पदाधिकारीहरूले गरेका निर्णयहरू जस्तो यसभन्दा अगाडि निर्वाचन भयो नि फागुन 21 राष्ट्रिय निर्वाचन, त्यसमा ती निर्वाचन उम्मेदवार दिने काम त सबै गगन थापा सभापतिले गर्नुभयो नि, भने उहाँले दिएको पनि त काम के हो नि? हो भइसक्यो, अब त्यो अवैध भयो. महाधिवेशन नै अवैध, विशेष महाधिवेशन नै अवैध भन्ने भयो भने अहिलेसम्म गरेका
1: सबै काम,
0: हेर्नुहोस्, राजनीतिक दलको नेताको हैसियतले अहिलेसम्म गरेका कामहरू शून्य हुन्छन् त? हुँदैन नि, हेर्नुहोस्, हुनै सक्दैन. हेर्नुहोस्, त्यसैले मैले हिजो कहीँ कतै देखाएको थिएँ पूर्व निर्वाचन आयुक्तको एउटा भनाइ, फागुन 21 गते भएको निर्वाचन बदर हुनुपर्छ अब त्यसो हो भने त भनेर लेख्नु भएको छ. हेर्नु होला है, उहाँले कहीँ कतै लेख्नु भएको देखाएको छु मैले, कहीँ कतै आइराखेको छ भने प्रश्न उठ्न सक्छ. अनि यसभन्दा अगाडि भएका काम कारवाहीहरू अथवा निर्णयहरू पार्टीले गरेका कुराहरू ती कुराहरूलाई अवैध हुने अथवा ती कुराहरूलाई टुङ्गो पैसाको कुराहरूलाई के गर्ने भन्ने कुराको प्रश्न.
1: यसको मतलब अहिले आधिकारिकता विवादको फैसला उल्टियो भने गगन थापाले जति पनि काम कारवाही गर्नुभयो विशेष महाधिवेशन पछि हुँदा हुँदा सांसदका पदहरू समेत जान सक्ने स्थिति हुन्छ त्यसो हो भने, होइन?
0: प्रश्न उठ्न सक्छ. ऊ त अवैध, विशेष महाधिवेशन अवैध भनियो भने विशेष महाधिवेशनबाट निर्वाचन आयोगमा निर्वाचन आयोगले गरेको त्यही निर्वाचन आयोगको निर्णय अनुसार वैध भएको गगन थापा, त्यही निर्वाचन

0: ले गरेको फागुन 21 राष्ट्रिय निर्वाचन नै अवैध हुन सक्छ नि के हुन्छ देशको स्थिति हेर्नुहोस् त्यसैले यति कमजोर होइन हेर्नुहोस् यसरी यसरी सामान्य रूपमा अरूको जस्तो होइन राजनीतिक दल सम्बन्धी विषयवस्तुमा संविधानले प्रत्याभूत गरेका छ हेर्नुहोस् संविधानको धारा 279 होइन राजनीतिक दलको गठन दर्ता र सञ्चालनका कुराहरू छन् यो विशेष अवस्था थियो यो अरू मुद्दा जस्तो कुनै कर्मचारीको जागिर खोसिएको मालपोतले श्रेष्ठा अध्यावधि गरेर जानकारी नदिएको विषयवस्तुको नजिरहरू राजनीतिक दल सम्बन्धी बिचमा सन्दर्भमा उल्लेख गरेर पुनरावलोकन गर्ने जुन आधार ग्रहण गरिएको छ त्यो गर्नु हुन्थेन यसले के छ भने हेर्नुहोस् धेरै महत्त्वपूर्ण उहरू चुक्ता गर्नुपर्ने हुन सक्छ हेर्नुहोस् राज्यको तर्फबाट हेर्नुहोस् यो मुद्दा उल्टी अनि धेरै धेरै अरू विषयहरू उठ्न सक्छन् भोलि भन्ने प्रश्नहरू
1: अब एउटा कुरा के छ भने यो मुद्दा आन्तरिक नेपाली कङ्ग्रेसको आन्तरिक विवाद मात्र नभई नेपालको दलीय लोकतन्त्र र राजनैतिक दलको वैधानिकतासँग अदालतसँग जोडिएको एउटा संवैधानिक प्रश्नका रूपमा पनि धेरैले हेरेका छन् दल आफू मिल्न नसक्ने अदालतको ढोका ढकढक्याउने अदालतले एउटा डिसिजन गरिदिने त्यसपछि छिन्न भिन्न हुने अब यसको नजिर चाहिँ भोलि के हुन सक्छ त्यसो भने
0: होइन वास्तवमा यो विषयवस्तु तपाईँले उठाउनु भएको विषयवस्तु महत्त्वपूर्ण विषयवस्तु छ यो चाहिँ आउनु हुन्थेन
1: हेर्नुहोस् स्थापना त होइन 2003 सालदेखि
0: यति लामो पुरानो ऐतिहासिक लोकतान्त्रिक पार्टीले का नेताहरूको बिचमा यसरी छिन्न भिन्न भएर यस्ता मुद्दाहरू अदालतमा लगेर विषयवस्तु बनाएर अदालतबाट चाहिँ जिन्दाबाद मुर्दाबादका नारा लगाएर यो हिँड्नुपर्ने अवस्थाको आउनु हुन्थेन यो लज्जास्पद छ हेर्नुहोस् यसै लोकतान्त्रिक आन्दोलन नै एउटा असर पर्ने अवस्था देखिन्छ यसले त्यसैले अहिले पनि हेर्नुहोस् अहिले पनि हेर्नुहोस् केही बिग्रिया छैन
1: सभापतिलाई त सुन्नेबीमा सभापतिकै हैसियतमा राखियो नि त होइन देउबाजीलाई इतर पक्षले
0: गलत हेर्नुहोस्
1: प्लेट सभापति
0: त्यसरी हुँदैन अहिलेसम्म सर्वोच्चको फैसला उल्टिया छैन नि
1: तर उहाँहरूले त के दावी गर्नु भएको छ भने
0: उल्टियो फैसले भयो
1: हेर्नुहोस्
0: अदालत मुद्दा विचार दिन्छ त अदालतको अपराध हुन्छ हेर्नुहोस् त्यस्तो हो भनेर हेर्नुहोस् अदालतमा विचार गर्ने मुद्दा छ नि अनुमति दिएछ निश्चय अनुमति दिँदैन निश्चय दिएछ भन्दैमा हेर्नुहोस् है विशेष महाधिवेशनको औचित्यलाई समाप्त पारेर पुरानै सभापति मोहन भनेर नेम प्लेट राख्ने काम पनि राम्रो होइन शोभनीय हुँदैन हेर्नुहोस् त्यस्ता विज्ञ नेताहरूले त्यस्तो कुराहरूबाट अलिक टाढै बस्नुपर्छ
1: हस् यहाँको महत्त्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु नमस्कार
0: धन्यवाद
1: वरिष्ठ अधिवक्ता एवं कानूनका जानकार यदुनाथ खनाल आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ खेम बम बिदा हुन्छु नमस्कार
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 59 63 58 5 50 77 0 61 र 98 5 50 77 0 53
3: चौबिसै घन्टा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मन्दिर रोड भरतपुर 10 चितवन फोन 0656 93 440 493 580 र 98 5 50 26 440
4: It's 7 o'clock अहिले 7 बजेको छ
5: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
6: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
7: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। पार्टीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। भाडी नगरपालिका खरकटा स्थित जनजीवन माध्यमिक विद्यालयले विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै वडा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न निर्देशन दिएको छ। वडा कार्यालयले विद्यालयका कार्यालय प्रमुखलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको भन्दै मौखिक गुनासो प्राप्त भएको जनाएको हो। वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा गुनासोको आधारमा बढी शुल्क उठाउने कार्य तत्कालै बन्द गर्न र सम्पूर्ण विद्यार्थी अभिभावकलाई शुल्क नबुझाउन अनुरोध गरिएको उल्लेख छ। विद्यालयले भने दैनिक प्रशासनिक खर्च एवं कक्षा कोठामा बिजुली, पंखा चलाउन, बस र अन्य सेवा प्रदान गर्न र विद्यालयमा हुने अन्य अत्यावश्यक खर्च धान्न सकिने आन्तरिक स्रोतको व्यवस्था नरहेकाले यसतर्फ ध्यान दिन विगतदेखि नै अनुरोध गर्दै आएको जनाएको छ। सांस्कृतिक जागरणको उद्देश्य सहित माडी युवा भजन समितिले सञ्चालन गर्दै आएको नियमित साप्ताहिक सन्ध्याकालीन भजन कीर्तन अभियान शनिबार साँझ कल्याणपुर बजारमा सञ्चालन हुने भएको छ। साँझ 8 बजेदेखि राति 10 बजेसम्म कल्याणपुर बजार स्थित मन्दिर परिसर नजिकै सामूहिक भजन कीर्तन कार्यक्रम सञ्चालन हुने समितिले जनाएको हो। बरुवाबाट शुरू भएको अभियानको दोस्रो संस्करण बसन्तपुर बजारमा सञ्चालन भएको थियो। दुवै कार्यक्रममा स्थानीय धर्मावलम्बी तथा भक्तजनको उत्साहजनक साथ प्राप्त भएपछि अभियानलाई माडीका विभिन्न स्थानमा विस्तार गर्दै हरेक शनिबार नियमित भजन कीर्तन सञ्चालन गरिएको हो। समितिका अनुसार अभियान केवल भजन कीर्तन गर्ने कार्यक्रम मात्र नभई धर्म, संस्कृति, संस्कार र आध्यात्मिक चेतनाको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने साझा अभियान रहेको छ। चितवनको पश्चिमी क्षेत्रमा लामो समयदेखि दुग्ध उत्पादक तथा बजारीकरण गर्दै आएको गंगानगर दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले भदौ 1 गतेदेखि माडीको बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा ल्याउने भएको छ। डेरी मार्टसँगै माडी क्षेत्रका किसानबाट दुग्ध संकलन गर्ने तयारी समेत गरिएको छ। विक्रम सम्बत 2049 सालमा स्थापना भएको सो सहकारीले किसानबाट दुग्ध संकलन गरी गंगा ब्रान्डका विभिन्न दुग्धजन्य पदार्थ उत्पादन तथा बजारीकरण गर्दै आएको छ। सहकारीमा हाल 500 भन्दा बढी किसान आबद्ध रहेका छन्। सहकारीले किसान तथा विभिन्न स्रोत केन्द्रबाट दैनिक 6000 लिटर भन्दा बढी दुध संकलन तथा प्रशोधन गर्दै आएको जनाएको छ। किसानलाई दुधको उचित मूल्य उपलब्ध गराउने उद्देश्य सहित उद्योगका रूपमा सञ्चालन भइरहेको सहकारीको आफ्नै नमुना पशुपालन फार्म तथा स्रोत केन्द्र समेत रहेको छ। संकलित दुधलाई आफ्नै प्रशोधन केन्द्रमा प्रशोधन गरी दुध, दही, मोही, घिउ, पनिर, नौनी, खुवा, बटर, छुर्पी, क्रिम लगायतका विभिन्न दुग्धजन्य तथा मिठाईका परिकार उत्पादन हुँदै आएका छन्। सहकारीका अध्यक्ष कृष्ण प्रसाद सापकोटाका अनुसार उत्पादित गंगा ब्रान्डका वस्तुहरू चितवनसहित नवलप्रासी, रूपन्देही, मकवानपुर, तनहु, कास्की, गोर्खा, धादिङ र काठमाडौँका प्रमुख बजारमा खुद्रा तथा थोक बिक्री हुँदै आएका छन्। बसन्तपुरमा डेरी मार्ट सञ्चालनमा आएपछि माडीका उपभोक्ताले गंगा ब्रान्डका दुध तथा विभिन्न दुग्धजन्य उत्पादन स्थानीय स्तरमै सहज रूपमा खरिद गर्न पाउनेछन्। त्यसै गरी माडीका किसानबाट दुध संकलन सुरु भएपछि स्थानीय दुग्ध उत्पादक किसानलाई बजारको सुनिश्चितता र दुधको उचित मूल्य प्राप्त गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ। वन्यजन्तुबीच बढ्दै गएको द्वन्द्व न्यूनीकरण गर्दै वन्यजन्तुको दिगो व्यवस्थापन र पर्यापर्यटन प्रबन्धनका लागि स्थानीय तह तथा सरकारवाला निकायबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएको छ। चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र केरुङ्गा उपभोक्ता समितिको आयोजनामा भरतपुर 23 मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरणका लागि दिगो व्यवस्थापन एवं पर्यापर्यटन प्रबन्धनमा स्थानीय निकाय र सरकारवाला संघ संस्थाहरूको दायित्व र भूमिका विषयक अन्तर्क्रिया कार्यक्रममा उक्त कुरामा जोड दिएको हो। चितवन जिल्लामा रहेका सामुदायिक वन उपभोक्ता समिति र कबुलियती वनमध्ये गत आर्थिक वर्षमा संरक्षणतर्फ महत्वपूर्ण भूमिका निर्वाह गर्ने 6 वनलाई पुरस्कृत गरिएको छ। डिभिजन वन कार्यालय चितवनले डिभिजन स्तरीय उत्कृष्ट सामुदायिक र कबुलियती वनलाई पुरस्कृत गरेको हो। सामुदायिकतर्फ दुधकोशी नमुना सामुदायिक वन उपभोक्ता समिति राप्ती नगरपालिका प्रथम भएको छ। इन्द्रडी सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका 29 द्वितीय र रामबेल सामुदायिक वन उपभोक्ता समिति भरतपुर महानगरपालिका 12 तृतीय भएको छ।
पृथ्वी राजमार्गको नागढुङ्गा मुगलिन सड़क खण्डको तेस्रो प्याकेज मुगलिन मल्लेखु सड़क सम्झौताको 3 वर्ष 6 महिनाको अवधिमा जम्मा 46% मात्रै प्रगति भएको छ। करिब 95 किलोमिटर दूरी रहेको उक्त राजमार्गलाई पहिलो प्याकेजमा नागढुङ्गा 900, दोस्रोमा 900 मल्लेखु र तेस्रोमा मल्लेखु मुगलिन गरी खण्डमा छुट्याएर स्तर उन्नतिको काम अगाडि बढाइएको हो। अस्पतालमा हुने हरेक मृत्युको वास्तविक कारण अब न त ढाकछोप गर्न पाइनेछ न त अस्पष्ट विवरणमै सीमित रहनेछ। स्वास्थ्य तथा खाद्य स्वच्छता अस्पताल मन्त्रालयले अस्पतालमा मृत्युको अभिलेख व्यवस्थापन प्रणाली सम्बन्धी कार्यविधि 2082 जारी गर्दै देशैभरका सरकारी सामुदायिक तथा निजी अस्पतालमा हुने मृत्युको चिकित्सकीय कारण खुलाई डिजिटल प्रणालीमा अभिलेखीकरण गर्न नयाँ व्यवस्था सुरु गरेको हो। सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले पदभार ग्रहण गर्नुभएको छ। शुक्रबार मुख्यमन्त्रीमा नियुक्त भएसँगै मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा उहाँले पदभार ग्रहण गर्नुभएको हो। मन्त्री परिषद समेत विस्तार भइसकेको छ। नेकपा एमालेको समर्थनमा भट्टले शुक्रबार बिहान प्रदेश प्रमुख नजिर मियाँ समक्ष नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्नुभएको थियो। दावी पेश गरे लगतै प्रदेश प्रमुख मियाँले भट्टलाई मुख्यमन्त्री पदमा नियुक्त गर्नुभएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा खाना पकाउने एलपी ग्यासको आपूर्ति सामान्य रहेको भन्दै अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ। पछि ग्यास पाइँदैन भन्ने चिन्ताले भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै मन्त्रालयले बजारमा ग्यासको कुनै अभाव नरहेको प्रष्ट पारेको हो। ग्यास लुकाएर कृत्रिम अभाव सृजना गर्नेलाई कारवाही गर्ने र त्यस्ता व्यक्तिको सूचना दिने उपभोक्तालाई पुरस्कृत दिने घोषणा समेत मन्त्रालयले गरेको छ। सरकारद्वारा गठित सम्पत्ति जाँच बुझाएक विरुद्ध परेका रिटहरू टिप्पणी आदेशको आधारमा संवैधानिक इजलासमा सारिएको विषयप्रति नेपाल बार एसोसिएसनले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। शुक्रबार जारी विज्ञप्तिमा खुल्ला इजलास समक्ष विचारधीन मुद्दा पेशीका दिन बहस छलफलद्वारा कुल इजलासमा पठाउने वा नपठाउने भन्ने विषय टुङ्गो लगाउने परम्परा र अभ्यास रहिआएको स्पष्ट पारिएको छ। यस्तो परम्परा विपरीत टिप्पणी आदेशको माध्यमबाट राष्ट्रिय महत्वको मुद्दा संवैधानिक इजलासमा सार्नु आश्चर्यजनक रहेको बारको ठहर रहेको छ। निर्वाचन आयोगमा जय नेपाल पार्टी दल दर्ताका लागि निवेदन दिए लगतै सो पार्टीका प्रस्तावित अध्यक्ष धवल शमशेर राणाले आगामी स्थानीय तह निर्वाचनमा उम्मेद्वार बन्न चाहनेलाई पार्टीमा सम्पर्क गर्न आग्रह गर्नुभएको छ। यद्यपि उहाँको पार्टीलाई निर्वाचन आयोगले दल दर्ताको प्रमाणपत्र दिइसकेको छैन। राणाले पार्टी दर्ताका लागि आयोगमा निवेदन दिए लगतै शुक्रबार जारी गरेको विज्ञप्तिमा राष्ट्रवादी दल निर्माण गर्ने क्रममा सहयोग गर्न तथा शुभेच्छुक राख्ने सबैप्रति कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपाल र अमेरिका बीच भएको सांस्कृतिक सम्पत्ति सम्झौता कार्यान्वयनमा आएको छ। यो सम्झौता कार्यान्वयनमा आएसँगै नेपालको अमूल्य सांस्कृति र ऐतिहासिक सम्पदाको गैर कानूनी चोरी तस्करी तथा अवैध हस्तान्तरण रोक्न अमेरिकी सरकारको ठूलो योगदान रहने बताइएको छ। नेपाल र अमेरिका बीच 2082 पुसमा हस्ताक्षरित सांस्कृतिक सम्पत्ति सम्झौताको कार्यान्वयन गर्दै अमेरिकाले नेपालका पुरातात्विक तथा मानव जातीय सामग्रीहरूको आयातमा लाग्ने प्रतिबन्धहरू कायम गरेको छ। र बोलबम यात्राका लागि भारतको झारखण्ड स्थित बाबाधाम गएका रौतहटका तीर्थयात्री सवार बस दुर्घटनामा पर्दा 3 जनाको मृत्यु भएको छ। जिल्लाको मध्यभाग गरुडा नगरपालिका सह पोठियाहीबाट गत आइतबार बोलबम यात्राका लागि भारत गएका तीर्थयात्री सवार नासख 15-54 नम्बरको बस शुक्रबार बिहान करिब 3 बजे झारखण्डको सतगवा क्षेत्रमा मालभाग ट्रकसँग ठोकिएको हो। दुर्घटनामा गरुडा नगरपालिका सह पोठियाहीका 60 वर्षीय नवल किशोर जयसवाल, उनकी श्रीमती सुन्दर बालादेवी र 10 वर्षीय शिवम महतोको मृत्यु भएको स्थानीयले बताएका छन्। दुर्घटनाको खबर पाए लगतै मृतक तथा घाइतेका आफन्त शुक्रबार बिहानै 4 सवारी साधन रिजर्भ गरेर घटनास्थलतर्फ गएका छन्। बसमा करिब 45 बोलबम तीर्थयात्रु सवार रहेको बताइएको छ। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: बेसमा नेपाली कंग्रेसका नेता शंकर भण्डारी हुनुहुन्छ। भण्डारीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसको अहिलेको अवस्थालाई हेर्ने हो भने पूर्व पार्टी सभापति निवर्तमान सभापति शेरबहादुर देउवा स्वदेश फर्किनु भएको छ र नेपाली कंग्रेसको अबको एकता प्रक्रियालाई भनौँ अझ चाहिँ नेपाली कंग्रेसलाई सुदृढ बनाएर एकदिका बनाएर अगाडि लैजाने भन्दा पनि भेलाले झन गिजोलेको विषय आइरहेको छ, यो के हो?
1: होइन, निश्चित रूपमा पार्टीभित्र गम्भीर असहज परिस्थिति निर्माण भएको छ नै। लामो समयदेखि काङ्ग्रेसको विरुद्धमा चाहिँ विभिन्न प्रकारका शक्तिहरूले आफ्नो स्वार्थको प्रभाव बढाउँदै लगेका थिए, जस किनकि काङ्ग्रेस एउटा स्थापनाकालदेखि राष्ट्रवादी विचारको साथ जनताकै माझबाट स्थापित निर्माण भएको पार्टी भएको कारणले नेपालको राजनीतिमा एउटा मूल शक्तिको रूपमा नेपाली काङ्ग्रेस रहँदै आएको ऐतिहासिक दृष्टान्तहरू छन् र नेपालको राजनीतिमा आफ्नो स्वार्थलाई बढी केन्द्रमा राखेर खेल्ने र खेलिरहेका शक्तिहरूले जुन प्रकारले अनेकौँ प्रकारका साजिसहरू, षड्यन्त्रहरू, योजनाहरू, दबाव र प्रभावहरू पार्दै आएका छन्, त्यसको प्रत्यक्ष प्रभावमा पछिल्लो दिनमा नेपाली कङ्ग्रेस परेको अनुभूति भएको छ। अब यो बडो दुःखको कुरा,
0: कसले टुनामुना भन्यो, कसले तपाईँहरूलाई विभाजन गर्न खोज्यो, कसले विखण्डन गर्न खोज्यो, आफै मिल्ने हो नि त पार्टीभित्र।
1: हामी यदि इमान्दारमा स्पष्ट पार्न चाहन्छु, हामी जुनसुकै नेतृत्वमा रहेका जोसुकै साथीहरू हौँ, मान्छेहरू हौँ, निष्ठापूर्वक हामी नेपाली जनताको लागि र आफ्नो मातृभूमिको लागि हामी काम गर्नको लागि आफ्नो भूमिका र जिम्मेदारी बहन गर्नको लागि राजनीतिमा आएका हौँ भने समस्या के छ? समस्या केही छैन। तर हामी आफ्नो स्वार्थ प्राप्तिको लागि आफू केन्द्रित बढी आफू केन्द्रित भएर राजनीतिमा सक्रिय हुँदै गर्दा हाम्रा व्यक्तिगत स्वार्थ आकाङ्क्षा र हाम्रा कमजोरीको एकदमै चरम फाइदा लिएर हामीहरूलाई नै लडाएर भिडाएर हामीबाट फाइदा लिने फाइदा लिइरहेका छन् र हामी आफ्नो संस्था कमजोर भइरहेको र जुन उद्देश्यले हाम्रो पार्टी नेपाली कङ्ग्रेस स्थापना गरिएको थियो त्यो उद्देश्य अनुसार देशको लागि हामीले भूमिका खेल्न नसकेको कुरालाई आत्मसात अझै पनि गर्न सकिरहेका छैनौँ र एकले अर्कालाई बढी समस्या देख्ने चाहिँ अरू दोष जति छ अरूको भनेर चाहिँ आफ्नो कमी कमजोरी चाहिँ कहिले हामीले चाहिँ आत्मसात नगर्ने जुन हाम्रो चरित्रको हामीमा विकास भयो यो पनि एउटा समस्या हो।
0: एउटा कुरा क्या, अब गगनसँग टिकट लिने देउवालाई सभापति मान्ने यो कहाँ मिल्यो, तादम्यता मिल्यो त अहिलेको अवस्थामा? अब ठ्याक्कै भन्दाखेरि
1: होइन, यो प्रश्न छ, यो प्रश्न छ जस्तो म पनि अब यसमा म प्रश्न भयो, म अरूको कुरो मलाई थाहा छैन, अरू साथीहरूको कुरो मलाई थाहा भएन, मैले त देउवाजीले नि टिकट माग्नुभएको चुनाव लड्ने इच्छा राख्नु भने सुनेको थिएँ, त्यो पनि मलाई धेरै जानकारी छैन, सुनेको कुरा हो। र मेरो सन्दर्भमा चाहिँ वास्तवमा म मेरो पारिवारिक राष्ट्रिय समस्याले गर्दा विशेष अधिवेशनको समयमा नेपालमा पनि थिइनँ, र जब म 3 मार्चको 3 गते म नेपाल आएको हो, 6 गते चाहिँ नोमिनेसन थियो, मेरा जिल्लाका सबै साथीहरू म सिटिङ चाहिँ सांसद थिएँ, चुनाव लड्ने आग्रह गर्नुभयो, मैले पार्टीप्रतिको एउटा जिम्मेदारी बोध गरेँ, यो गुट उपगुट विशेष महाधिवेशन पक्ष विपक्ष भन्ने पनि ममा थिएन, मेरो यो त मेरो व्यक्तिगत कुरा हो, अब अरूको कुरा त अरू साथीले जान्ने कुरा हो।
0: तर एउटा कुरा, अब चाहिँ कङ्ग्रेसलाई हिन्दू राष्ट्र सहितको सुदृढ नेपाली कङ्ग्रेस अगाडि बढाउनुपर्छ भन्ने ढङ्गले तपाईँले चालिरहेको अभियान भनेको सबैलाई एक छातामा बाँध्न सक्ने एउटा कडी हुन सक्छ नि त, होइन?
1: म भन्दैछु, यदि जो पहिले भनोस् देवाजीलाई मलाई स्पष्ट मेरो आग्रह छ, यत्रो घटना घटिसक्यो, यत्रो परिस्थिति उहाँले भोगिसक्नु भयो, अब के उहाँको अरू समस्या, यदि उहाँले वैदिक सनातन धर्म राष्ट्रिय एकताको आधार राष्ट्र भन्ने कुरा प्रस्तुत उहाँले आत्मसात नगरिदिने उहाँको समस्या के हो मलाई थाहा छैन, मेरो आग्रह छ कुनै पनि मैले सुरुमै भने पार्टीका यदि कुनै
0: मुख्य एजेन्डा नै हिन्दू राष्ट्र छ नि त अहिले इतर पक्षको पनि, होइन?
1: मलाई बोल्नु दिनुहोस् न, प्रशासन पुरा गरिदिनुहोस् न, पहिले रिसिट मलाई पार्नु देखाउनुहोस् न, बोल्नु पऱ्यो नि। कुरा के छ भने म भन्दैछु, काङ्ग्रेस पार्टीले दुईवटा कुरा सिधा कुरा, पार्टीको स्वार्थ, पार्टीको आवश्यकता पनि जनतालाई जोड्ने नै हो, जनताले बताइदिनु पऱ्यो नि, भोलि चुनावमा जा हाम्रा मतदाताले भोट हालिदिनु पऱ्यो नि काङ्ग्रेसलाई, जनताले नपत्याएर भोट हालेपछि त आवेग अवस्था हुँदो रहेछ नि, भोटको लागि पनि नेपाल सनातन मुलुकको सनातनीहरूको विश्वास लिनु पर्यो, देशको देश निर्माण गर्ने सबै हाम्रो निष्ठा हो, हाम्रो इमान्दारता हो, त्यो त्यो नैतिक धरातलमा हामी टेकिरहेका छौँ भने देशमा अब एकताको खाँचो छ, एकताको आदर सम्मान राष्ट्र कुरा कस्तो छ, यो कुरा जसले आत्मसात गर्छ त्यो मान्छेले जोसुकै साथी जतिसुकै कुरा गरोस् ऊ पार्टीको लागि पनि लागेको होइन राजनीतिमा, ऊ देशको लागि पनि।
0: त्यसको मतलब माथि भनेको चाहिँ चाहिने भनेको राष्ट्र संस्था हो आजको दिनमा, होइन
1: होइन देश हो, तपाईँ हामी कुरा ठुला गरिरहेका छौँ होइन, देशमा रोजगारी चाहियो, देशमा अवसर चाहियो, अवसर भएन सर युवा विदेशीका छन्, युवा विदेशीको सत्य कुरा हो, कुनै पनि नयाँ पिँढीले देशमा आफ्नो भविष्य देख्न देख्नै सक्दैन, यो यो त अहिलेको हाम्रो देशको यथार्थमा परिस्थिति हो नि, यो किन भयो त सत्तामा त हामी काङ्ग्रेस हो दुई दुईपल्ट चुनाव जित्यौँ छयालिस सालको परिवर्तनपछि, कम्युनिस्ट युनियन पटपट चुनाव जित्यो, चौहत्तरमा त धन्य द्वितीय कम्युनिस्ट चुनावमा आएकै थियो जनमत, अहिले सत्ता पार्टीका नेताले अब यहाँ त बहुत विचित्र लागेको थियो क्या, जनता पनि हाम्रो अचम्म चाहिँ जनताको सोच चिन्तन अझ युवाहरूको भूमिका धेरैमा छक्क परेर के बोलाएको थियो रवि लामिछानेले निर्वाचन सन्दर्भमा, रवि लामिछानेजीको अभिव्यक्ति के थियो, सारा युवा विदेशबाट ल्याउँछौँ यो गर्छौँ ऊ गर्छौँ भोट आयो द्वितीय धन्ने भए, त्यस कारण के छ यसको मुख्य कारण के हो भने नेपालको राजनीतिमा गम्भीर विदेशी

0: ఓకే సార్. తెల్ల నిస్తే పన్న తెల్ల నిష్ప్రభావి పన్న తప్పక చేసుకుంటారు. గవసం రాష్ట్రం హామీ యొక్క ప్రభుత్వం ఉదయం ఆమె శక్తి నిర్మాణం ఉదయం గవసం ఆమె శక్తి నిర్మాణం ఉదయం ఆమె ముందుకు సహీ రంగాలి విధి సమ్మత పరికాలి శాంతి అమలించడానికి కామ్ కలిసి వాళ్ళు అని బాధ బంద్ అయిన వ్యవసాయంతో పరిస్థితి బంద్ అయిన ఆర్థిక వికాస్ పరివేశ బందే బంద్ ఆర్థిక సుధారణ పై అవసర ప్రవర్తన సృజన సకండి అవసర సిద్ధం పై దేశ యువత భవిష్యత్తు కూడా ప్రశ్న సరి దేశంలో మాత్రం సినిమా రాక వ్యక్తి కూడా ధైర్యం అమలు వేడి సక్యం ధైర్యం పై పని సక్యం అది అమలు హో అన్ని కూడా చింత లాగే మళ్ళీ.
1: अहिले इतर पक्षले गरेको राष्ट्रिय भेलाले झन् गिजोले होइन कङ्ग्रेसलाई एकताको रटान संवादहीनता चाहिँ कायमै रहिरहेको छ यो स्वीकार
0: छैन. अब चाहिँ देवाजीको साखाली गरेर धेरै पाएका अवसर पाएका मैले दुःख छ यस्तो भाषा त मैले बोल्नु हुन्थेन तर जस्तो चाहिँ भन्नु पर्छ भन्नै पर्ने हुन्छ फेरि र अब बरु चाहिँ देवाजीलाई बढी फुर्क्याएर देवाजीलाई बढी उचालेर मान्छेको जात के हो भगवान्लाई त अब कसले मेरो चाहिँ भक्ति भाव राख्छ कसले मलाई म प्रति भक्ति बसेर तपस्या गर्छ भने भगवान्ले त हेरी चाहिँ शास्त्रीय विधि छ भने होइन मान्छे नै हो तर दुःख गर्छ के भन्छ धेरै साथीहरू पार्टी मिल्न पर्छ भनेर स्पष्ट हुनुहुन्छ चिन्तित हुनुहुन्छ. हामीहरूको देशमा छौँ पार्टी मिल्नुको विकल्प छैन तर पार्टी मिल्दै गर्दा विचार र मुद्दा पनि स्पष्ट हुनुपर्छ भन्ने पार्टीभित्र धेरैको त विचार छ धेरैको त सोच छ तर केही निश्चित व्यक्तिहरू जो चाहिँ नेताको वरिपरि बसेर फाइदा हुन्छ तिनीको बढी कुरा बाहिर आउँछ तिनीको बढी चल्केर हुन्छ त्यसले गर्दा एउटा वास्तविक विचार र दृष्टिकोण चिन्ता चाहिँ उजेलमा परेको छ पार्टीभित्र.
1: भनेपछि देउबाको काँधमा बन्दुक राखेर पड्काउन खोजिरहेका छन् होइन यो कुरा चाहिँ क्लियर छ.
0: त हिजोकै बेलामा अब त्यहाँ त्यसो भएको छ नि त्यहाँको विचारहरू विचार राख्ने मान्छेको
1: उहाँलाई त सभापतिको निम्पिलेरै राखेर स्वागत गरियो नि त सुन्देवीमा होइन. अहिले
0: मैले स्पष्ट भने मैले भने हामी कानुनी राज्यको मान्यता चाहिँ सिद्धान्तलाई आत्मसात गर्ने सम्मान गर्ने चरित्र भएका काङ्ग्रेसीहरूले के भन्नुपर्छ भने पार्टीको विशेष महाधिवेशन मार्फत गगन थापाजीलाई सभापति चाहिँ वैधानिक सभापतिको हैसियतमा वैधानिकता प्राप्त भइसकेपछि हाम्रो पुनरावलोकन हुँदैछ. फेरि अदालत पछिसम्म फेरि निश्चय दिएको छ सन्दर्भमा त्यसको अन्तिम किनारमा लागेको छ सभापति गगन थापा. त्यो कुरा आत्मसात गर्छ त्यो कुरा स्वयं शेरबहादुरको उचाइलाई यसले चाहिँ क्षतिपूर्ति उचाइ घटाउने काम भइरहेछ. अब उहाँ स्वयंलाई यो कुरा कति हेर्का छ थाहा छैन. अरू मान्छेले अरू जो त्यो हताकर्त भएर दायाँमा बस्नेले बुझ्नु पर्दैन त्यति संस्कार र जति त देखाउनु पर्दैन. मैले भनिसकेको छु मैले साथीभाइलाई भेट्दा आफ्नो कुरा राखिसकेको छु.
1: तर धेरैले अहिले के भन्दैछन् भने निशा दिइसकेका छ फेरि पुनरावलोकनका लागि पूर्ण इजलासमा मुद्दा गइसके पछाडि चौधौँ महाधिवेशनकै नेतृत्वले अब पन्ध्रौँ महाधिवेशनको महाधिवेशन गर्नुपर्छ तत्कालका लागि चाहिँ देउबाकै नेतृत्व नै आधिकारिक मान्नुपर्छ त्यसरी चाहिँ जानुपर्छ भनेर इतर पक्षले दावी गर्दैछ.
0: कानुन र विधानभन्दा बाहिर गएर गर्ने कुरा जसले जे गर्दा त्यसको परिणाम के होला त अर्को पाप्रो भयो होइन. म भन्दैछु पुनरावलोकनको परिस्थितिसँग सम्बन्धित सर्वोच्च अदालतमा भोलि सर्वोच्च अदालतको पूर्ण इजलासले शेरबहादुर देउवा समूहलाई वैधानिकता दिँदै गर्दा गगनजीले ससम्मान त्यसलाई आत्मसात गर्नुपर्छ. त्यो अवस्था त्यो फैसलाको अन्तिम निरूपण नभइन्जेलसम्म आधिकारिक रूपमा कानुनी रूपमा वैधानिक रूपमा जायज नजायज तरिकाले जसरी विशेष महाधिवेशन भए तापनि गगन थापा भन्ने कुरा हामीले स्वीकार्नुपर्छ.
1: तर अहिलेको अवस्थामा चाहिँ कङ्ग्रेस मिल्नुपर्ने आधारहरू यसका चाहिँ मध्यमार्गी प्रस्तावहरू मध्यमार्गी बाटाहरू होइन तपाईँको भूमिकाका विषयहरू तपाईँ अहिले ठ्याक्कै त्यो बिचमा बसेर पुलको काम गर्दै हुनुहुन्छ वा चाहिँ नेपाली कङ्ग्रेसले निर्वाचन आयोग र सर्वोच्च अदालत हुँदै वैधानिकता पाइसके पछाडि चाहिँ कसैले टाउको नदुखाउँ भन्ने लाइनमा हुनुहुन्छ?
0: अब समस्या त छ भने मैले मात्र मानेर मैले मात्र चाहेर हुने कुरो भएन. मेरो एउटै अनुरोध छ सबै नेताहरूलाई काङ्ग्रेसका जुनसुकै समूहमा जुनसुकै नाममा चाहे अहिले साथीहरू जोडिएका भए तापनि पार्टी नेता साथीहरू एउटै आग्रह सबैलाई के छ भने पार्टीभन्दा माथि हामी कोही होइनौँ. अझ स्पष्ट भन्छु देशभन्दा माथि पार्टी पनि होइन. म त्यो चिन्तन त्यो चिन्तनका साथ त्यो सोचका साथ आफ्नो हैसियतले भ्याएको पार्टी जोड्न र जनताको पार्टी बनाउने कुरामा म प्रयत्नरत छु क्रियाशील छु.
1: अब नेपाली कङ्ग्रेसको खासमा नमिलेको नसुल्झिएको यो टुङ्गी नटुङ्गिने विवाद चाहिँ संवादहीनता पनि होइन पटक पटक संवाद पनि भएको छ. विभिन्न प्लेटफर्मबाट नेताहरूले होइन पार्टी एकता हुनैपर्छ भन्ने लाइनमा वकालत पनि गर्नुभएको छ. पार्टी एकदिका नबनाएर सम्भव छैन भन्ने कुरा पनि आइ नै रहेका छन्. तर भित्री खेल चाहिँ के हुँदैछ?
0: मैले सुरुमै भने

0: हाम्रो देशको राजनीतिमा देशभित्र पनि नेपाली काङ्ग्रेसको आन्तरिक जीवनमा बाह्य शक्तिले धेरै ठुलो प्रभाव पार्न सफल भए। उनका आफ्नै स्वार्थ छन्, उनी आफू जुन जुन शक्ति यहाँ खेलिरहेका छन् धर्मको नाममा खेल्ने शक्तिले सनातन धर्मलाई कमजोर बनाउन चाहन्छन् र आफ्नो धर्मको प्रभाव पार्न चाहन्छन्। जो नेपाल बन्नुभन्दा पहिलेदेखि यो भूगोलभित्र उनीहरूको गतिविधि शताब्दीदेखि सञ्चालन हुँदै आइरहेको पक्षहरू छन्। राजनीतिक रूपमा विश्व राजनीतिको जुन परिवेश छ, अब पछिल्लो समय त अझ के छ भने विश्व राजनीतिक सन्तुलन नै व्यापक फेरबदल आइरहेछ। अब विश्व हामी एसियनहरू हामी एसियन भूभागमा पर्छौँ, नेपाल भूभागमा अवस्थित छ र त्यो पनि विशेष महान शक्तिशाली देश चिन्न भारतको बिचमा छौँ। प्रभाव पृथ्वीनाथ शाहले यो नेपाल बनाउँदैदेखि यो कुरा होइन परिभाषित गरेको कुरा हामीलाई एका छैन। पृथ्वीनाथ शाहलाई सम्मान गर्नु त धेरै टाढा कुरा भयो। दलाल र एजेन्टहरू अब पृथ्वीनारायण शाहलाई दुष्काल छ त्यो कुरामा काङ्ग्रेस स्पष्ट छैन। पृथ्वीनारायण शाह राष्ट्र निर्माता हो कि होइन, पृथ्वीनारायण शाहको सम्मान आवश्यक छैछ भन्ने कुरा काङ्ग्रेसका यी ठुला बडा भनौँदाहरू अझसम्म राम्रोसँग बोल्दैनन्। किनभने यति दुःख लाग्छ कहिले काहीँ हेर्नुहोस्, अब तपाईँसँग मैले भनेर के यो पार्टीमा मैले बहस गर्नुपर्छ गरिरहेको छु अझ गर्नेछु।
1: देशभरका लाखौँ नेता कार्यकर्ताले सुनिरहनु भएको छ क्या यतिखेर कङ्ग्रेसकै पनि नेता कार्यकर्ताहरूले सुन्दैछु
0: भन्दैछु। म काङ्ग्रेसका नेता कार्यकर्ता मात्रै होइन, म आम नेपाली नागरिकलाई पनि हार्दिक अन्य विनय गर्छु। जन्म दिने माता पिता र जन्मिएको मातृभन्दा ठुलो केही हुँदैन, केही हुन सक्दैन। त्यसकारण कुरा धेरै गरेर हुँदैन। हामी सबै सत्ता यो देशका धरती पुत्र भन्छौँ, पुत्र धरतीका सन्तान हौ भने सोचौँ, छातीमा हात राखेर आफ्नो मातृभूमिप्रतिको कर्तव्य हाम्रो आफ्नो सबैको कर्तव्य छ। मातृमाथि यत्रो चाहिँ आज चाहिँ होइन हस्तक्षेप भएर हाम्रो मुटुमाथि आज ब्रिटिसीहरू कुल्चिएर हामीलाई धेरै बनाउँदै गर्दा हामी टुलटुल हेरेर के सीमित व्यक्ति आफ्नो स्वार्थ प्राप्तिलाई राजनीति मार्फत तिर्के पिछलोको भएर त्यसलाई पछि पछि दौडिरहेको देश बर्बाद हुँदैछ। अब धेरै अप्ठ्यारो के भन्दा हामी पुगिसक्यौँ र त भाद्र 23 र 24 गते पछिल्लो समयको एक वर्षको दौरियममा भयङ्कर ठुलो आपराधिक भयङ्कर ठुलो जघन्य चाहिँ आपराधिक घटना घटाइसकिएको छ, देशलाई धेरै ठुलो क्षति पुर्याइसकिएको छ। हाम्रो राष्ट्रिय गौरव राष्ट्रिय पहिचान हाम्रो राष्ट्रिय झन्डा ध्वजबाहक चन्द्रसूर्य अनि ध्वजबाहक झन्डालाई प्रयोग गरेर सिंहद्वार जलाइसकिएको छ। अब पनि युवाहरूले चेतन भने अब पनि हल्ला र लैलैको बिचमा अल्गोरिजमको पछाडि लाएर हामीले सचेत हुन सकेनौँ भ्रममा पऱ्यो भने देश ध्वस्त हुन्छ, कस्तो के बाँकी रहन्छ त्यसपछि। त्यस कारण सबै पार्टीको साथमा आग्रह छ, व्यक्ति कोही होइन व्यक्ति आउँदै जान्छ तर विचार र सिद्धान्त र देशप्रतिको जवाबदेही त ठुलो कुरा हो। सबैमा यसमा सबै नेता साथीहरूले यसमा बढी गम्भीर हुनुपर्छ भन्ने मेरो हार्दिक अनुनय विनय छ साथीभाइहरूले।
1: तर हिन्दू राष्ट्र सहितको राज संस्था त नेपाली कङ्ग्रेसले मान्दैन अहिले,
0: नभने सिद्धि छ। अब कहाँ छ भोलि छ आज हामी कहाँ छौँ? यो चाहिँ यो मूल सिद्धान्त र यो चाहिँ नेपालको वास्तविक धरातली यथार्थलाई काङ्ग्रेसको नाममा आत्मसात नगर्दा हामी कहाँ छौँ? आज हाम्रो हैसियत के छ? चुनावमा 18 सिट जित्दा छौँ। हाम्रो नेता जत्रो चाहिँ देशको प्रधानमन्त्री लडेको लोकतान्त्रिक इतिहास बनाएको सेवा देवास्त नेताको हालत हबी कस्तो आएको छ, अब के बाँकी छ र अझै पनि हामी मूर्ख भन्ने हो र हामीले कुरा नबुझ्ने हो क्या? मैले बडो चिन्ता रहेछ।
1: अहिलेको यो सरकार, युवाहरूको सरकार, फेरि नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी, यो कुन गियरमा छ अहिले? ब्याक गियरमा चलिरहेको छ कि अलि अगाडि जाँदैछ?
0: अब यो गियरै नभएको सरकार हो, यसको ब्याक गियर छ, यो कुनै गियर पनि छैन, यसको कुनै डेस्टिनेसन पनि छैन।
1: इलेक्ट्रिक गाडी हो यो, विद्युतीय गाडी जस्तो
0: यो जबरजस्त एउटा चाहिँ अल्गोरिजम र दलहरूप्रतिको कतिपय कुरा दलहरूले नगरेको होइन, हामीले नगरेको होइन, तर पनि हामीप्रतिको असन्तुष्टिलाई जसरी चाहिँ यसलाई एउटा सङ्गठित रूपमा पुरो साजिसको योजनाबद्ध ढङ्गले विद्रोहको एउटा वातावरण सिर्जना गरियो, त्यो परिवेशलाई टेकेर सिद्धान्त विचार दर्शन केही नभएका राजनीतिक कुनै लगानी नगरेका साथीहरूको एउटा जमात राष्ट्रपतिको नाममा अब चुनाव मार्फत यति ठुलो जनमत लिएर सत्तामा पुगेका छन्, आफैभित्र हलमलिएका छन्, आफैभित्र द्वन्द गरिरहेका छन्, केही भविष्य छैन। यसले फरक समयको बर्बादी हो, देशलाई यसले बर्बाद परेको मात्रै भइरहेको
1: छ। तर जनताले थपडी बजाइ नै रहेका छन् होइन सरकारका क्रियाकलाप?
0: अब हामी देख्छौँ के भन्दैछु त मैले अहिले भनेपछि हाम्रो भ्रम हाम्रो उत्तेजनाले आज हामी सबैलाई अझ बढी समस्यामा पार्दैछ।
1: तर यो सरकार 5 वर्षका लागि स्थायित्व लिएर आएको छ, दुईटै नजिकको छ, यसका चाहिँ पर्फर्मेन्सहरू चाहिँ सुशासनतर्फ र भ्रष्टाचारमा शून्य सहनशीलता भन्ने छ, यो त सकारात्मक पक्ष होला नि त होइन?
0: अब तपाईँलाई यसबाट टिप्पणी खास गर्ने इच्छा थिएन भने आज उहाँलाई यति धेरै यति ठुलो सुविधा छ भन्ने दुईवटा नै भन्न मिल्छ. जनमत प्राप्त भएको छ, सत्ता सरकार चलाउनु भएको छ, प्रतिपक्ष हाम्रो पार्टी काङ्ग्रेस यो अभिगतमा छ, निरै अवस्थामा संसदमा कुनै पार्टीको हैसियतको भूमिका संसदमा पार्टी कङ्ग्रेसको तर्फबाट हुन सकेको छैन. पार्टी आफै अस्तव्यस्त छ, यस्तो चाहिँ छिन्न भिन्न भएको छ. कम्युनिस्ट पार्टीको हालत त्यस्तै छ. प्रति संसदमा सकारात्मक ढङ्गले सरकारलाई चाहिँ दबाब र सरकारलाई घटाउन सक्ने हैसियतमा कुनै प्रतिपक्ष पनि नभएको संसद छ. एकलौटी यत्र तत्र सर्वत्र सबै चाहिँ हालिमारी गर्ने सुविधा छ. तर हामीले खुट्टीदेखि थाहा हुन्छ भने जस्तो यो चार महिनाभन्दा बढीको समय सरकार सञ्चालन गर्दै गर्दा उहाँहरूको हैसियत क्षमता उहाँहरूको चाहिँ देशप्रतिको जवाबदेही तर जिम्मेदारीको चाहिँ मापन अब गर्न धेरै पर्छ जस्तो मलाई लाग्दैन. त्यो क्षमता पनि देखिया छैन, योग्यता पनि देखिया छैन, त्यो सङ्कल्प पनि छैन. त्यो बाहिर बोलेर हुँदैन, हल्ला गरेर हुँदैन. यसो त हामी काङ्ग्रेसहरू होइन, आर्थिक अनुशासन चाहिन्छ देशमा भनेर अख्तियार अनुसन्धान आयोग बनाउने हामी होइन, हाम्रा ठुला ठुला नेताहरूमाथि अभियोजन हिजै लागेको होइन. हिजै कतिपय नेताहरू, कतिपय व्यक्तिहरू, कतिपय चाहिँ सङ्घ संस्थामा आबद्ध प्रतिनिधिहरू चाहिँ कानुनको दायरामा ल्याएर जेल गएको अवस्था हिजो होइन. अहिले को गएको छ त्यसरी चार महिना बिचमा हल्ला बाहेक के भएको छ?
1: सरकारले त जेएनजी आन्दोलनका क्रममा पक्राउ परेका तथा विभिन्न फौजदारी मुद्दामा थुनामा समेत रहेका व्यक्तिको मुद्दा फिर्ता लिने तयारी गरेछ नि त होइन समिति.
0: अपराध गर्ने अपराधीहरूलाई छुटिँदै जाने हो भने हिजो एउटा परिस्थिति बन्यो र गत फागुन 21 गते एउटा निर्वाचन मार्फत राष्ट्रपतिले यत्रो दुईटा जनमत प्राप्त गर्यो. अपराध गर्नेहरूलाई सम्मान गर्दै जाने हो भने भोलि अर्को अपराध हुन्छ कि अब अपराधीहरू सम्मानित हुँदै जाँदा यो देश बन्न सक्ने अवस्था हुन्छ? यो देश बन्छ, यो देश रहन्छ? म तपाईँलाई
1: प्रश्न, गृहमन्त्रीले भनिसके जघन्य अपराधमा संलग्नले छुट पाउँदैन तर आन्दोलनमा सहभागी भएकै कारण निर्दोष युवाहरू थुनामा छन् भने छुट्छन् भन्ने छन् कि हिजो.
0: आन्दोलन फेरि पनि हुन्छ, आन्दोलन फेरि पनि हुन्छ. जुनसुकै आन्दोलन हुँदै गर्दा त्यो आन्दोलनमा संलग्न आन्दोलनकारी जोसुकै हुनसक्छ होला, त्यसले अझ बढी ध्वंस पचाउँदै सिंहदरबार गल्यो. अरू बाँकी रहेका सबै सरकारी संरचना र हरेक नागरिकले घर चलाउँदै हिँड्ने आन्दोलनमा त्यो वैधानिक हुन्छ? त्यसले देशमा सहज वातावरण बन्छ? तपाईँलाई फेरि पनि प्रश्न छ.
1: तर अब जाँदा जाँदै अहिलेको जनताहरूले जुन किसिमले दुईटै नजिकको मत दिएर सरकार बनेको छ र त्यो सरकारभित्रका पनि कतिपय विवादका कुराहरू छन्, यसका अपरिपक्वताका कुराहरू छन्, कूटनीतिक हिसाबले चाहिँ आज हामी कुन धरातलमा छौँ भण्डारीजी?
0: भन्दै थियो मैले पुरा गर्न मैले पाइनँ
1: प्लिज.
0: अहिले विश्व राजनीतिमा व्यापक फेरबदल आइसकेको छ, हामीले जानेनौँ, हामीले बुझेनौँ, अर्थात् हामी इमान्दार भएनौँ. किनभने कुनै बेला शीत युद्ध थियो, दुईटा विश्व दुई ध्रुवमा ध्रुवीकृत थियो. एउटाको ध्रुवको नेतृत्व रसियाले गर्यो, अर्को अमेरिकाले गर्यो. अब त शीत युद्ध समाप्त भइसकेपछि गरी गरी अब अमेरिकनहरूको विश्वमा एकत्र प्रभाव होइन दबाब भएको बेलामा अब पछिल्लो समय हाम्रो उत्तरको छिमेकी थिइन्. अब हामीले सुन्छौँ र अलिकति थोरै हामीलाई जानकारी पनि हामी पाउँछौँ, अमेरिकासँग युद्ध गर्ने हैसियतपछि अगाडि बढिसक्यो युद्धको दृष्टिकोणले. आर्थिक रूपमा विश्वको दोस्रो धनी देश भइसक्यो हाम्रो दक्षिणको भारत, जनसङ्ख्या रूपमा विश्वको सबभन्दा ठुलो देश. त्यसपछि आर्थिक विकासमा यति उसले द्रुत गतिले उसले अगाडि बढिरहेको छ, द्रुत गतिमा. त्यो चाहिँ अब मान्छेहरू प्रक्षेपण गर्दैछन्, अनुमान गर्दैछन्, भारत चिनभन्दा अगाडि जान सक्छ आर्थिक दृष्टिकोणले, युद्धको दृष्टिकोणले होइन भन्दा अवस्था छ. अहिले एसिया विश्वमा अब शक्तिको जनसाङ्ख्यिक दृष्टिकोणले, आर्थिक दृष्टिकोणले, सामरिक दृष्टिकोणले एसिया शक्तिमा आउँदैछ. त्यो विश्वको शक्तिको होडबाजीको प्रत्यक्ष प्रभाव चिन र भारतको बिचमा भएको नेपालमा अझ बढी पर्छ. त्यो यो मुख्य कारण यही हो. यो कुरा बुझेर विचार आफ्ना हुन्छन्, सिद्धान्त आफ्ना हुन्छन्, नीति आफ्ना हुन्छन्. हामी लोकतान्त्रिक शासन पद्धति अन्तर्गत 5 अध्यावधि चुनाव भन्छौँ, यद्यपि कुनै पनि संसदीय चुनाव 5 वर्षको अवधि पुरा गरेर भएको छैन, होइन दुःखद कुरा छ. यसमा समीक्षा गरौँ, यसमा प्रवास गरौँ, यी विषयमा जाउँ. यहाँ त त्यो छैन, एउटा परिस्थिति आउँछ. अब अहिले जस्तो एउटा भाषा छ नि, त्यो त सत्य कुरो त होइन नि. फेरि पनि 35 वर्ष अहिले राष्ट्रपतिका नामका सानादेखि उत्तर तहमा बसेका मान्छेहरू एउटै भाष्य के छ भने 35 वर्ष देश बिग्रियो, त्यो त होइन नि, फेरि कमजोरी भए गल्ती भए ती हुन्, तर देशै सब बिग्रिएको चेप नभएको भन्ने कुरो गलत छ। यसरी चाहिँ यो त अहिलेको पछिल्लो समय यो संचार माध्यम कसको नियन्त्रणमा छ, तपाईँहरूमा बोलिरहेको छ अहिले जसरी

0: de raison. Ils sont pas
1: यहाँको महत्त्वपूर्ण समय संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार,
0: धन्यवाद।
1: नेपाली कङ्ग्रेसका नेता शङ्कर भण्डारी आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम लिन्छु, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
2: स्वदेश एफएम 93.2 MHz
3: राजनीति बारे कुराकानी गर्न आज हामीसँग स्टुडियोमा हुनुहुन्छ सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका नेता एवं प्रतिनिधि सभा सदस्य डाक्टर धनञ्जय रेग्मी। आउनुहोस् सुरु गरौं डाक्टर धनञ्जय रेग्मीसँग, जनता जान्न चाहन्छन्। डाक्टर रेग्मी, जनता जान्न चाहन्छन्, स्वागत छ यहाँलाई।
4: धन्यवाद।
3: रासोपा विरुद्ध रासोपा सांसदले फायर खोल्न थाल्नु भयो है त?
4: त्यस्तो होइन, कहिले काहीँ सेन्तिना गल्ती हुँदाखेरि आफ्नो घरमा के हुन्छ भने कहिले काहीँ यो गलत छ, यसलाई यसरी सच्याउनुपर्छ, यसरी जानुपर्छ भनेर कुरा गर्नुपर्छ, कहीँ काहीँ समस्या भयो भने देखाउनुपर्छ, तिनै कुरा हो। त्यसलाई फायर खोले होइन,
3: रासोपाको महाधिवेशन पश्चात त डाक्टर धनञ्जय रेग्मीले आगो ओकल्दै हुनुहुन्छ त आक्रामक हिसाबले।
4: कसले भन्यो भने
3: आफ्नै नेतृत्वलाई, मन्त्रीहरूलाई, प्रधानमन्त्रीलाई अनि सांसदहरूलाई भित्तामा पुग्ने गरी बोलिरहनु भएको छ तपाईँले?
4: कहिले काहीँ सेन्तिना कुरा हुँदाखेरि यसरी जानुपर्छ भन्ने बाटो देखाउनु चाहिँ एउटा अभिभावक भनौँ न, म त अब त्यो उसको अभिभावक त हाम्रो अरू हुनुहुन्छ पदीय हिसाबमा, तर उमेरको हिसाबमा म नि अभिभावकभित्रै पर्छु होइन, त्यसैले कहिले काहीँ सेन्तिना गल्तीहरू देखिन्छन् भने यतातिर यसो होइन यसरी जाँदाखेरि राम्रो होला भनेर आफूले जानेका आफूले अनुभव गरेका होइन कुराहरू सल्लाह सुझाव गर्नु भनेको झन् त्यो घरलाई सुदृढ बनाउनु राम्रो बनाउने हिसाबले दिने कुरा हो। त्यस्ता कुराहरू आएकाला अब त्यो अब तपाईँहरूले हो, बरु मलाई
3: गति र मति ठिक भएन, नेतृत्व सही हिसाबले चलेन भनेर चितवन महाधिवेशन पछि
4: पछि त मैले
3: तपाईँ कसरी आन्दोलन भएको छ चितवन महाधिवेशनकै सन्दर्भमा पनि, त्यस पछाडि पनि हेर्नुहोस् न,
4: होइन यस्तो
3: संसद नै पनि
4: महाधिवेशनमा नि राम्रो हिसाबले गर्न सकिन्छ कि भन्ने हिसाबले त्यो बेला हो अलिक ढिलो भएको कुरामा मैले यसरी होइन यसलाई सबैलाई जिम्मेवारी बाँडफाँडको कुरा गरे हो, त्यसलाई आक्रोश भएको भन्नु मिल्दैन, कहीँ कमजोरी छ भने स्वीकार गरेर यसलाई चाहिँ अगाडि बढ्नुपर्छ है साथी हो भन्ने हिसाबले उहाँहरूलाई सल्लाह सुझाव दिएकै हो एउटा। अब पछिको कुरा पनि कहिलेकाहीँ अब पार्टीमा केही समस्या छन् भन्ने ती कुराहरूमा चाहिँ यसरी जाँदा राम्रो हुन्छ, हामीले चाहिँ एड्रेस गर्ने यो हो, यी समस्या हुन्, हामी जनतालाई प्राथमिकतामा अगाडि राखेर हामीले चाहिँ सल्लाह भनौँ न काम गर्नुपर्छ, हामीभन्दा माथि जनता हुन् भन्ने हिसाबले चाहिँ पार्टीलाई आफ्ना सल्लाह सुझावहरू जानेका कुराहरू दिनु, कहिलेकाहीँ कतै दिग्भ्रमित हुँदैछ नि यता जानुहुन्न है यो गलत हो यता जानुपर्छ भन्ने आफूले जाने कुरा सिकाउनु त आफ्नो परिवारभित्र राम्रो कुरा होइन र सेयर गर्नु।
3: रासोपा नेतृत्वको जसरी भक्तिगान गरेर चुपो लाएर बस्थे नि सांसदहरू, अहिले चाहिँ बिस्तारै त्यो पर्दा उग्रिँदै उग्रिँदै गयो नि त, मनिष झाले पनि बोल्नुभयो
4: होइन फेरि
3: पनि बोल्न सक्छ, आगो निभेको छैन, दाउरा तयार छ भन्नुभएको छ, तपाईँले पनि त्यस्तै कुरा गर्दै हुनुहुन्छ?
4: मैले त सुन्नुभएन होला, मेरो त अधिवेशनपछि मैले खासै केही बोले पनि छैन, तर कतिपय कन्स्ट्रक्टिभ सुझावहरू आन्तरिक रूपमा पार्टीलाई दिने कुरामा चाहिँ म पछि पर्दिनँ होइन, पार्टीमा सबै तहमा चाहिँ जहाँ जहाँ मेरा कुरा सुनिन्छन् अथवा सुन्नुपर्छ यिनले र यो कुरा गलत भइरहेछ भन्ने हो भने मैले आन्तरिक रूपमा भन्नेहरू छु, सामाजिक रूपमा त्यति नै अगाडि नै आएर पब्लिकली त त्यसरी मैले कहिले केही गरेँ होइन। अब केही कुराहरू अहिले अन्य साथीहरूले बोल्दै हुनुहुन्छ भन्दा पनि म नै थिएँ आज सुन्दै थिएँ, साह्रै नै सकारात्मक हिसाबले गलत बाटो जानु हुँदैन, देयर आर सो मेनी एक्सपेक्टेसन्स फ्रम द पब्लिक द्याट वी निड टु एड्रेस, सो हामीसँग गल्ती गर्ने छुट छैन भन्ने हिसाबले चाहिँ कुनैले सल्लाह सुझाव लियो भने त्यसलाई चाहिँ आक्रामक भयो भने यो म किन यस्तो किन पनि चाहिन्छ कुनै पार्टीभित्र भने नभए त हामी नि काङ्ग्रेस र एमाले भन्दा के फरक भयो र जे पनि एउटा माथिबाट जे भनिदियो त्यही नै कुरा मानेर हिँडियो भनेर भने त भोलि बिग्रिन्छ नि त, हिजो बिग्रियो हो नि त पार्टीहरूले, त्यहाँ पनि काम त गर्न खोजेको हुन्छ, तर के भने त्यहाँ चाहिँ एक प्रकारको अटोक्रेसी थियो, एउटाले बोलेपछि कोही बोल्नै नसक्ने, कसैले त्यसको गलतलाई पनि अचुप्प लागौँ भयो भोलि मेरो क्यारियर बिगाइन्छ, अब हामी त क्यारियर स्यारियर सबै एक प्रकारले सबै चरम सीमामा चरम पुगेर आफ्नो काम गरेर अब त जनताको सेवा गर्नु भन्ने आएको छौँ भने त्यहाँ पनि आफैसँग कम्प्रोमाइज गर्ने कुरो हो।

0: काम गरेर बस्थे नि त, तर अहिले चाहिँ डाक्टर अमरेश कुमार सिंहदेखि डाक्टर धनञ्जय रेग्मी अनि डाक्टर तोसिमा कार्की
1: होइन मैले फेरि यस्तो हुन त यहाँ सबै हेर्दा सबैले भनिरहेका कुरालाई मैले गहन रूपले एनालाइसिस गर्दाखेरि मलाई लाग्छ यसलाई आगो ओकलेको भन्नुभन्दा पनि सत्यतालाई बुझेर नजिकबाट नियालिरहेको र आफू असन्तुष्ट भएको हिसाबले अब अहिले सरकारलाई चाहिँ सुझाव दिने हिसाबले दिएका कुरा हुन् भन्ने हिसाब लिन्छु है। र मलाई लाग्छ यो राम्रो है, कुनै पनि पार्टीभित्र यस्ता कुरा आए कुनै सबै सांसदले सबै ठिक छ भन्ने भने हामी गल्ती गरेका छौँ भन्ने सचिन ठाउँ पनि हुँदैन। र यो हुनु भनेको मलाई कता कता कसैले पनि मेरो पार्टी खराब भने त भने होइन नि त, हाम्रो यो गल्ती भयो यसरी सुधार्नुपर्छ अथवा यो बाटो गलत हो यतातिर सोच्नुपर्छ भनेर दिशा दिनु भनेको जस्तो राम्रो कुरा त हेर्नुहोस् यो सही दिशा दिने घरमा बाउले
0: यसलाई यसरी पनि भन्न सकिन्छ तपाईँहरू बाध्यतामा पर्नुभयो, बाध्यात्मक अवस्थामा बोल्न बाध्य हुनुभयो।
1: होइन त्यो त्यो
0: तपाईँलाई जनताले घेरे भने स्याङ्जा जाँदाखेरि तपाईँको निर्वाचन जाँदाखेरि
1: बिचरा जनताले नघेरे के
0: गर्नु, त्यो दृश्य हेर्नुहोस् त सम्झिनुहोस् त,
1: त्यो सामान्य कुरा हो नि। तपाईँलाई भोट दिँदै गर्दाखेरि हिजो तपाईँ निर्वाचनमा जाँदै गर्दा भोट माग्दै गर्दा जनताले आफ्ना समस्या सुनाए हो, अब हुन त अब सङ्घीय सांसदको बजेटहरू पार्ने बजेट टू बन्ने काम त होइन, तर पनि हामीले पहल गर्नेछौँ यो बाटो लिएर आउनलाई भनेर त्यो बेला नि म पैसा हालिदिन्छु भने होइन तर चाहिँ पहल गर्नेछौँ भन्ने हिसाबले गर्दा हामीले भनेको कुनै कुनै यस्ता समस्या हुन्छन् जुन जनताले बिसौँ वर्षदेखि कुरिरहेका छन्, कुनै पनि सरकारले समस्या समाधान नगरेको र राष्ट्रिय सङ्घ पार्टी आइसक्दाखेरि सबैको आशा सबै पार्टीले भोट सबै पार्टीका व्यक्तिहरूले भोट हालेको हुनाले उहाँहरूको आशा के भने यो पार्टी आइसकेपछि त आफ्ना आफ्ना व्यक्ति आफ्ना घरभन्दा टाढा जनतालाई सम्झेर काम गर्ला भन्दाखेरि केही योजनाहरू छुट्न गएका हुँदाखेरि उनीहरूले बाटोमा चाहिँ उहाँहरूले आफ्नो यो बाटो पुल नबनेको कतिपय त उहाँहरूका चाहिँ गाई बस्तुहरू बगाएको लगायत उहाँहरू आफै पनि खोला तर्न नसकेर पारी बस्नु परेको ठाडो खोलो बाढी आइसकेपछि अहिले ठुलै उग्र हुने खोलामा उहाँले एउटा काठको पुल हाल्ने चलाइरहेको उहाँहरूले त्यो गर्ने बित्तिकै तुरन्तै हामीले मान्य मन्जुलाई फोन गऱ्यो, मन्जुले अर्कै दिन चाहिँ ल यहाँ बाटो र पुलको समस्या म यो छुट्न गएछु यो गर्छु भन्नुभयो कति सहज रूपले, त्यो पनि भयो जनता पनि खुसी भए पार्टीले काम गरेको पनि देखियो होइन। र एउटा कारण चाहिँ मन्त्रीज्यूले यो म आफै जन्मेको गाउँ भएको र मैले मेरै गाउँमै बाटो र पुललाई प्राथमिकतामा राखेँ भने देशभरिकाले मलाई त मन्त्री देशभरिको सेवा गरेर हुने पठाएको व्यक्ति परे, मैले मेरो गाउँभन्दा अरूलाई अलि प्रायोरिटीमा राख्दाखेरि ओझेलमा परेछ तर म त्यहाँ सम्झिन्छु त्यो चाहिँ अलि आवश्यकै ठाउँ हो म त्यसलाई चाहिँ जसै पनि प्राथमिकतामा राखेर अगाडि बढाउने छु भन्ने जनताको कुराले नि सम्बोधन भयो। अब मन्त्रीको सोचाइ हेर्ने हो भने नि कति अब्बल सोचाइ थियो, एक प्रकारले मन्त्रीको सोचाइ आफ्नो गाउँमा त सबैले गर्छ नि आफ्नो गाउँभन्दा टाढा, यो फेरि त झन् कर्णाली र सुदूरपश्चिमलाई चाहिँ तपाईँको भनौँ न कर्णाली प्रदेश सुदूरपश्चिमलाई बढी फोकस गर्ने भन्ने गइरहेछौँ भने त्यतातिर ठुल्ठुलो आयोजनाको कुरा भइरहेछ भने त्यो बेलामा केही छुट्न गर्थ्यो तर त्यो पनि उहाँले अब अहिलेको अवस्थामा अब अर्थमन्त्रीले राम्रै बजेट व्यवस्था गरिदिनु भएको भन्ने बुझिन्छ र पूर्वाधारलाई पहिला भनौँ न दसौँ वर्षमा हुन नसकेको पूर्वाधार यो पटक सहजै गर्न सकिने भनेर हामीले नि प्रत्येक पालिकाका एकुन्टा वडामा जोड्ने एकुन्टा बाटो भन्दै गर्दाखेरि मेरै निर्वाचन क्षेत्रमा 32 वटा त पालिकाका वडा जोड्ने बाटोहरूको आयोजना उहाँले
0: आश्वासन बाँड्नुभएको थियो, जान्नेलाई छान्ने नीलो क्रान्ति गर्छौँ भन्नुभएको थियो तर त्यो सबै पानीमा गयो
1: किन, अब नीलो क्रान्ति भयो हेर्नुहोस् यत्रो यो दुई तिहाईको सरकार नीलो क्रान्ति होइन आइसक्यो त भन्दैछु
0: सुशासनको क्षेत्रमा विकास र समृद्धिको क्षेत्रमा
1: सुन्नु सबभन्दा तपाईँलाई म सबैको जवाब दिन्छु फेरि वान बाई वान। सुशासन भन्नुभयो आजसम्म नभएको कर्मचारीहरू हिजोका दिनमा काम नगर्ने कर्मचारी काम ला छन् हो, कतिका फाइल खुलेका छन् कति होला, अब कति कानुनी प्रक्रियामा चाहिँ हाम्रो अब न्याय प्रणालीबाट उहाँहरूले चाहिँ अहिले उहाँलाई छुइन राख्न नपर्ने अवस्था आयो होला तर फाइलहरू त खुल्ने क्रम त हिजोका हिजो कसैले सोच्न पनि नसक्ने कुराहरू भएका हुन्, त्यो सुशासनको बाटो हो, यो बाटो गाह्रो छ यसै पनि सबैजीले यो खेल उखेल्ने वर्ष हो दुख छ बढी दुखाइ हुन्छ भन्ने कुरा त्यहाँ सत्यतै छ। स्वास्थ्य शिक्षाको क्षेत्रमा पनि एकैचोटि पुरै कायापलट हुन्छ भन्ने छैन तर अहिले पनि वर्कआउट हुँदैछ शिक्षा र स्वास्थ्य क्षेत्रमा चाहिँ कसरी चाहिँ जनतासम्म पुर्याउन सकिने केही होला केही ट्याक्सका इस्युहरू आएर ब्याकाउनु पर्यो तर यो
0: शिक्षामा कर स्वास्थ्यमा कर बिमा पनि चैत
1: होइन बिमा चैत भन्ने पनि त तपाईँको सबैलाई चाहिँ बिमाको आवश्यकता हामीले कसरी हेर्नुपर्छ बिमाको सदुपयोग भयो कि हिजो दुरुपयोग भयो, हिजो सरकारी अस्पतालमा त बिमा त हुन्छ नि भनिरहेछ त
0: जनताले अहिले
1: सुन्नु न प्राइभेटमा गएर
0: तपाईँलाई सत्ता र शक्तिमा पुर्याइएछ भनेर पशु त मानिरहेछ।

0: जनताले अब सिलौटोमा राखेर
1: अब उहाँहरू कोही जानुभएको छ गाउँ, म गएको छु नि। आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसद 182 जना ठाउँ ठाउँमा पुगेर चाहिँ अहिले आएको, हामी आज आएको त आज एक हप्ता नि भएको छैन, हामी 10-12 दिन घुमेर आएको छौँ।
0: प्रत्येक सांसद यति एक्साइटेड हुनुहुन्छ, होइन वास्तविकता स्वीकार्नुहोस् न,
1: तपाईँले त्यो
0: अनुभूति नै गर्नु भएको छ त।
1: म त गएर आएको छु, हामीले कति समस्याहरूको उहाँहरूको हामी एकैपटक गइँदाखेरि कति सम्बोधन गरेर आयौँ। तपाईँले त्यही एउटा बाटो छेको देख्नुभयो, त्यो पनि त समाधान भयो त, तत्कालै छुट्न गयो होला, कतिपय हालिएका योजनाहरू छुट्या होला नि, त्यसलाई सम्बोधन गरियो। कतिपय मै यही पटक गइसकेपछि हामीले चाहिँ 30 वटा खानेपानीका नयाँ योजनाहरूको बारेमा चाहिँ ल्याएर बुझाइयो, त्यसलाई अगाडि बढाइयो। बाटै मैले भने 32 वटा त नयाँ पालिकाका वडासँग जोडिने गाउँका एकुण्टा बाटाहरू भने सिलेक्ट गरेर 32 वटा पालिकाका बाटा जोड्ने कार्यक्रममा थप गर्न सकियो। भनेपछि यो पटक तपाईँले कसरी बुझ्नुपर्छ भने सरकार बन्ने बित्तिकै बजेट बनाउनु परेको थियो। बजेट बनाउने क्रममा चाहिँ स्थानीय र प्रदेशलाई जे जानु उनीहरूको आफ्नो अनुसारले गयो, र ठुलो योजनाहरूलाई कसरी लाने, कुनलाई प्राथमिकता, कुन आवश्यकता अनुसारले ठ्याक्क बनाएर नआइसकेको हुनाले, र प्रत्येक मान्यजीवहरूलाई पनि सांसदजीहरूलाई पनि कसरी गर्ने त जनताका समस्या सम्बोधन, त्यसलाई एउटा प्याटर्न एउटा डिजाइन गरेर जाउन भन्ने कुरा आइ नसकेको हुनाले चाहिँ बल्कमा राखेको फन्डलाई अब प्रयोग गर्ने हिसाबले चाहिँ कति राम्रो आयो त। प्रत्येक गाउँपालिकाका प्रत्येक वडासँग जोड्ने एउटा बाटो, 2 कृषिबाट एउटा जिल्लामा अथवा एउटा क्षेत्रमा 2 पर्यटन मार्ग र 3 अन्तर जिल्ला जोड्ने बाटो भनेर लिएर आएपछि, र जति पनि खानेपानी छ 3 वर्षभित्र सम्पन्न गर्ने गरी भएका जति खानेपानीको आयोजनालाई लिएर आएर चाहिँ एकैचोटि समावेश गरियो नि।
0: तर अहिले तपाईँहरू कस्तो अवस्थामा हुनुहुन्छ भने स्थानीय तह, प्रदेश सभा अनि प्रदेश सरकारलाई दोष दिएर पन्छिने पानीमाथिको ओभानो बन्ने,
1: होइन होइन, यसको मर्मै भनेको स्थानीय तहका सेना समस्या केन्द्रबाट हेर्न सकिँदैन। त्यहाँ तपाईँका 2 लाखका 3 लाखका
0: त्यति बेला त आश्वासन बाँध्नु भएको थियो त,
1: होइन त्यो बेला पनि
0: आएपछि रासोपाको राजमा
1: सुन्नु
0: लोकै मर्नु पर्दैन,
1: हामीले
0: देशको गल्ली गल्लीबाट जनतालाई ल्याइन्छ, रोजगारी दिइन्छ भन्नुभयो होइन, त्यति मात्रै होइन, म त्यसै
1: मात्रै
0: रासोपा सभापति रवि लामिछाने प्रधानमन्त्री बालेन्द्र शाहलाई उपस्थित गराउने बाचा नै गर्नु परेको थियो चुनाव जित्नु अगाडि। तपाईँको पार्टीबाट
1: जनताको
0: चाहना विश्वकर्माले
1: सुन्न जनतालाई यति धेरै उहाँहरूलाई भेट्न इच्छा थियो कि उहाँहरूको अनुहार हेरौँ भनेर जनताले चाहनु गलत हो र उहाँको पपुलारिटी नै यति छ, उहाँहरूलाई जनताले प्रत्येकले उहाँलाई स्पर्श गर्न चाहन्छ, देख्न चाहन्छ, आफ्नो आँखाको अगाडि अनुभूति गर्न चाहन्छ, त्यो हिसाबले थियो। भ्याम्नु भएन, जानु भएन, जनताको यति धेरै डिमान्ड आइसकेपछि त्यहाँ भएका नेतृत्वले ल हामी चाहिँ उहाँलाई लिएर आउने छौँ भन्नु के गलत भयो र लिएर आउँछु भन्नुभएको छ, अब चुनाव जित्दापछि ल्याउने जानु गइहाल्नु थियो नि, त ठुलो कुरै भएन नि। उहाँहरूको समय अनुकूल हेरेर सुन्दर जिल्ला
0: विश्वकर्मामाथि झविलाल डुम्रे माथि व्यापक दबाव त छ नि जनताको,
1: होइन अहिले त धेरै जस्तो अब रविजी त आफै पनि अब भिजिट नै गरिसक्नु भएको छ, सभापतिसँग मिल्ने इच्छाहरू पुगेकै छन्। अब बालेन्द्रजी अब प्रधानमन्त्री कार्यकारी भइसकेपछि देशै हेर्नु छ, धेरै समस्या छन्, बल्ल व्यतिथिलाई थित्या बसाल्छ। एउटा कनै उद्घाटन गर्न गएको देख्नु भएको छैन होला, हिजोका प्रधानमन्त्रीहरू बिहान र बेलुका उद्घाटनमा हिँड्थे, उहाँ त यो देशलाई एउटा थित्या लिएर जानलाई पक्कै मेहनत गर्नुभएको छ, त्यो हिसाबले
0: ढुङ्गा राखी हाँस्नु परेछ
1: मैले किन सुन्नु, मजाले सुनेको छु होइन,
0: मनमा एउटा कुरा राखेर मुखबाट अर्को
1: सुन्नु, म तपाईँलाई
0: आफै पनि सन्तुष्ट त हुनुहुन्न नि, होइन
1: यस्तो छ नि
0: पार्टी नेतृत्वको कार्यशैली,
1: होइन दुईटा कुरा,
0: प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैली प्रति, मन्त्रीहरूको कार्यशैली
1: प्रति, कतिपय यसो हुन्छ मन्त्रीज्यूहरूको पनि आफ्नो अनुभवले कतिपय कामहरूलाई उहाँहरूले ठ्याक्कै एड्रेस गर्न सक्नुभयो कि सक्नु भएन भन्ने कुरामा हो, तर त्यो अनुभव भएका साथीहरूले दिनरात सहयोग गरि नै रहेका छन् र कुनै पनि स्थिति एकैचोटि पल्टाउन नै सकिँदैन। मैले म आफै पनि एउटा प्रशासक भएर बसेका मान्छे हो नि त, हिजो त मैले एउटा एनटिभीको सिइओ भएर कार्यकारी भएर 4 वर्ष
0: बिताएँ, नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकारी,
1: यहाँ यति धेरै समस्याहरू हुन्छन्, तपाईँका बोर्डका सदस्यहरूका कुराहरू हुन्छन्, पब्लिकको डिमान्ड हुन्छ, होइन यी सबै कुरालाई फेरि सरकारले त्यही भएर भने यी सबै मिलाएर लिएर जाने क्रममा चाहिँ जस्तो अहिले मन्त्री कामरजी हुनुहुन्छ, उहाँले एक प्रकारको सोचाइ बोकेर आउनु भएको थियो, परिस्थिति अर्कै होला, उहाँलाई यो बुझ्न अलि समय लाग्यो होला, हामीबाट गइरहेका इनपुटहरूले उहाँले त्यसलाई चाहिँ केही अलि अगाडि बढाउनु होला अथवा उहाँले आफ्नै एउटा छुट्टै सोचाइ लिएर आउनु होला, एकातिर उहाँहरूले गर्न प्रयास गरिरहेको, तर जनताको चाहना पनि अब यस्तो क्या, सबै 5-6 महिनामा सबै कुरा भइदियोस् भने चाहना राख्नु पनि गलत हो, हेर्नुहोस् होइन, बजेट भर्खर आएको छ, पहिलो बजेट इम्प्लिमेन्ट पनि भएको छैन।

0: तपाईँ भर्खर त पहिलो बजेट इम्प्लिमेन्ट भएको छैन, सुन्नु न, आजको दिनमा हाम्रो जुन बजेट अहिले जुन हिसाबले आएछ यो इम्प्लिमेन्ट हुने क्रममा हामीसँग नेपालमा वर्करै पुग्दैन। गल्फ कन्ट्रीमा गएका त सबै पहिला त मजदुरहरू नेपालमै आएर काम गर्न सक्ने वातावरण बन्दैछ। सम्पूर्ण योजना त लगाइसकेपछि त कि त हामी कामदार खोज्नु, अब विदेशबाट कामदार माग्नुपर्ने अवस्था हुन्छ। जुन हिसाबले 2.5-3 खर्बको तपाईँको पूर्वाधारका कार्यक्रमहरू आम्दै गर्दाखेरि तपाईँसँग काम गर्ने आज म्यान पावर नेपालमा छ? सबै म्यान पावर त बाहिर हिँडेको छ, इन्डियाबाट आएर काम गरिराखेका छन् भने यो अवस्थामा पक्कै पनि यहाँ हामीले त्यो अनि पहिला जस्तो जथाभावी 30-40% डाउन गरेर जान नपर्ने अवस्था आयो। अहिले कन्स्ट्रक्सनमा पनि अस्तिको खरिद दिनेमा उहाँले चेन्ज गरेको उसमा चेन्ज गरिसकेपछि अब एभरेजको सबभन्दा नजिक जो हुन्छ उसले भनेपछि अब पक्कै ठेकेदारको पैसा पनि अलि राम्रो पाउँछन्, उनीहरूले पनि अलिकति सुविधाहरू बढी दिन सक्छन्। र यति धेरै आयोजनाहरू अगाडि सारिँदैछ पूर्वाधारका कि हामीलाई त काम गर्ने व्यक्ति चाहियो नि त। अब उहाँहरूको च्वाइस हो, मेरो गाउँमै बसेर मेरै देशमा बसेर काम गर्छु भन्ने व्यक्तिहरू फर्केर आउलान्, नआयो भने त साँच्चै भन्नुहुन्छ अहिलेका आयोजनाहरू समापन गर्न हामीसँग म्यान पावरको अभाव छ भनेको मुखले बोल्यो भनेर तानेर हिँड घर भनेर ल्याउने होइन नि, पोलिसी लेभलमा र त्यो खालको इन्भाइरोमेन्ट क्रिएट गर्ने हो। अहिले राष्ट्रपति सुरु भयो, अब जुन बजेट एलोकेट भयो, जुन प्रोजेक्टहरू आउँछन्, जुनका टेन्डर हुँदैछन्, त्यो भइसकेपछि त पक्कै पनि उनीहरूले रोजगारको यहाँ अवसर यहाँ हुँदा हुँदै अनि मान्छे किन जान्छ नि?
1: तपाईँ आफै चाहिँ सरकारको कार्यशैलीप्रति सन्तुष्ट हुनुहुन्छ?
0: अब यस्तो हुन्छ, अहिले त त्यो मूल्याङ्कन गर्ने बेलै भएको छैन। बल्ल मैले भने बल्ल साउन 1 गतेबाट तपाईँको बजेटको हो, अब अहिले चाहिँ सबै टेन्डर डकुमेन्टहरू भन्दैछन्। जब आएर त्यो सबभन्दा ठुलो कुरो बजेट एलोकेट गर्नु ठुलो कुरो होइन, सबभन्दा ठुलो कुरो समयमा टेन्डर भयो कि भएन, समयमा त्यो काम भनेको कुरा काम सुरु भयो कि भएन, त्यसको मोनिटरिङ कसरी हुन्छ, त्यो समयमा गुणस्तरसहित त्यो सम्पन्न गर्न सकिन्छ कि सकिन्न, अनि यी सबै कुराले चाहिँ बल्ल सरकारको मूल्याङ्कनका कुराहरू आउँछन् होइन। अब अहिले त सरकारले त बजेट भन्यो बजेट भने जस्तो छुट्टिया छ, काम हुँदैछ, टेन्डर अब बल्ल चाहिँ खुल्दैछन्, कागजहरू खुल्दैछ, अब टेन्डर बिडै गरेर आइसकेपछि अनि जसलाई पर्यो तिनीहरूलाई चाहिँ कति छिटो चाहिँ तपाईँको मोबिलाइज गर्न सकिन्छ, उनीहरूलाई कुन टर्म एन्ड कन्डिसनमा काम क्वालिटीको काम समयमा सम्पन्न गर्नलाई चाहिँ उनीहरूलाई चाहिँ प्रेरित गर्न सकिन्छ, यी विविध कुराहरू छन् जुन चाहिँ यसो हेर्दाखेरि मर्निङ सोचदरी भने जस्तो राम्रो देखेको छु मैले त्यो हिसाबले। फेरि यहाँ बसेर मैले मेरो सरकार गरेर मलाई भोलि ओहो बिगा मलाई त केही चाहिएकै छैन, मैले त भने नि म त मेरो क्यारियरको उत्तरमा आएर म यो देशलाई केही गर्छु भने आएको मान्छे होइन। मैले आज आएर कसैलाई चाकडी गर्नुपर्ने, मैले तपाईँले आज नै सुन्नु धनञ्जयरमी कहिले चाकडी, मैले म हिजो पनि थिइनँ, हिजो म कार्यकारी खाँदाखेरि मन्त्रीहरूसँग मेरो चाहिँ विवाद हुन्थ्यो, गलतलाई गयो सहीलाई सही भन्न सक्ने अब ती त सामान्य कुरा गल्ती गरेपछि मान्छेहरूलाई मैले त्यहाँ पनि गरेको थिएँ होइन। भने त्योभन्दा पनि यहाँ कुरा के हो भने त्यो धनञ्जय रेग्मीले बोलेन होइन, मैले देखेको बोल्छु राम्रो गरेको छ राम्रो नै भन्नुपर्छ। म अस्तिसम्म यो के हो कसो हो भने भन्दै गर्दाखेरि अहिले राम्रो गरेको बाटो देखिँदै गर्दाखेरि मैले त्यसलाई राम्रो नै भनिहाल्छु। तपाईँ मान्नु नहोला प्रत्येक मन्त्रालयका मन्त्रीहरूलाई भेटेर मैले जानेका विषयमा तपाईँहरू यसरी जानुपर्छ है भने मैले मेरो इनपुट पनि दिनु पर्यो नि, कराएर मात्रै बाहिर
1: मन्त्रीहरूले
0: पक्कै पनि सुन्छन्। अब यस्तो कुनै पनि
1: कार्यान्वयन भएन नि,
0: यस्तो छ मैले गरेका धेरै कार्यहरू सुन्नु, म तपाईँलाई म भन्छु कसरी कार्यान्वयन हुन्छ
1: तुरुन्त काम
0: मैले सुन्नु उदाहरण दिएँ अस्ति, तपाईँलाई थाहा छ, तपाईँहरू कतिले भन्नुभयो रिपोर्ट बनाउनु भयो पोखरामा 81 पर्यटकहरूको ठुलो आगमन भयो, सबैले आइसीमा खर्च गरे, कोही 500 का नोटहरू सबै त्यहाँ हाराहारी 50-60 करोड रुपियाँ चाहिँ आइसी जम्मा भयो हो। म पोखरै थिएँ, साथीहरूले चाहिँ यो आइसी चाहिँ पेट्रोल पम्पमा गएर दिने के हेर्ने, हामीलाई त 160 रुपियाँ भयो भने 150 हुन लाग्यो भने मैले तत्कालै त्यहीँ बसेर पोखरै बसेर मैले चिठी ड्राफ्ट गरेँ, त्यो मैले चाहिँ तपाईँको अर्थमन्त्रीलाई पठाएँ, मैले गभर्नर साहबलाई पठाएँ, उहाँका तल गर्ने गुरुजी भन्ने हुन्छ त्यहाँको डाइरेक्टर साहबहरूलाई पठाएँ, सबैलाई पठाएर यस्तो हुन्छ सभापतिलाई पठाएँ, प्रधानमन्त्री कार्यालयमा पठाएँ। मैले त्यो पठाएको 15 दिन भयो, अहिले तपाईँले आइसीको सबै कार्यगार $5,000 बराबरको इक्विभलेन्ट लिएर आउन सक्नुहुन्छ। योभन्दा यो चिज समस्या म कार्यकारी प्रमुख भएर 5-4 वर्षसम्म मैले त्यो सल्भ गर्न खोज्दाखेरि नसकेका कुरा हो। घरि राष्ट्र ब्याङ्कले के भनेको छ घरि केले, तर यही चिज चाहिँ जब एउटा कमन गोल यसलाई सल्युसन गर्छु भन्ने त 15 दिनमा सल्भ हुँदो रहेछ नि त हो। इन्डियाले दिएन, इन्डियाले रोकाएको छ, 10 वटा कुरा गर्थे, खोइ कहिले रोकाउँदो रहेछ नि त, तल त तुरन्त भयो त भनेपछि कुनै पनि। तर यो कुरा पहिला त बुझ्नु पऱ्यो नि यसको मर्म के हो. मैले त्यस्तै कुरा मैले अझै नि भन्छु, मैले अस्ति गभर्नर साहबलाई भेट्दै कुरा आएको थिएँ, अर्थमन्त्रीसँग कुरा आएको छु. अब अर्को कुरा चाहिँ नेपालमा लुम्बिनी आँदाखेरि यहाँ श्रीलङ्कन टुरिस्टहरूको कुरा छ, उनीहरू आँदाखेरि पनि श्रीलङ्कन करेन्सी, किनभने जस्तो अर्को बङ्गाल बङ्गलादेशको छ, बङ्गलादेशसँग आज हाम्रो बेसकेरी पर्यटकहरूको आगमन बढाएको छ, बढ्दै गएको छ पर्यटकहरूको सङ्ख्या, तर हामीहरूको यहाँ पैसा लिएर आउन र जान अझ पनि हुन्डी गर्दैछन् साथीहरूले. उनीहरूको समस्यै छ, अब लिगल च्यानलबाट भइरहेको छैन, सहजै पैसा पठाउन सकिँदैन. अब फेरि उता पनि अहिले जस्तो इन्डियाले चाहिँ फरेन करेन्सी युज नगर भनेको छ, त्यस्तै बङ्गलादेशबाट पनि धेरै तपाईँको डलर लिएर नेपाल आउन दिएको छैन भनेपछि त उनीहरू टाका भन्दा उनीहरूसँग उपाय भयो त डलर नपासी. त्यो टाका छ त, हाम्रो त बङ्गलादेशसँग त व्यापार छ नि त, त्यो पछि हाम्रो यो पेमेन्ट त्यसैमा गर्न सक्ने हिसाबले चाहिँ व्यवस्था गरे पनि त भयो त भनेर मैले अस्ति कुरा राखेको छु. अब यो कुरा एक महिना सल्भ भयो भने अनि तपाईँले के भन्ने, सरकारले काम नगरेको भन्ने कि गरेको
1: भन्ने अपेक्षा एकातिर, तपाईँहरूको काम अर्कोतिर.
0: होइन होइन, जनताको अपेक्षा त सुन्नुहोस्, जनताको अपेक्षा क्लियर छ, जनताको अपेक्षा के छ थाहा छ, आज 90% जनताको अपेक्षा मेरो घरमा पानी आएछ कि आएको छैन, मेरो घरमा बत्ती ठिक छ कि छैन, मेरो घरमा आउने गल्लीको मा बाटो राम्रो छ हिँड्न सक्ने अवस्था छ कि छैन, मेरो घर अगाडिको बाटोमा एम्बुलेन्स आउन सक्छ कि सक्दैन भन्ने छ, र यो सबै दायित्वहरू स्थानीय सरकारमा पर्छ, त्यो कुरो जानकारी हुनु पर्यो. त्यही भएर आज मैले चाहिँ अहिले चाहिँ यही वर्ष पनि तपाईँको सिद्धार्थ हाइवे 97 अर्ब रुपियाँ खर्च गरेर चाहिँ सिद्धार्थ हाइवे बन्दैछ, बजेट एलोकेट भयो, यो वर्ष काम सुरु हुन्छ हो. तर त्यो सिद्धार्थ हाइवे बनो 97 अर्ब जनतालाई सरकार चाहिँ जनतालाई आज पनि मेरो कानलामा के छ भन्ने कुरा छ क्या. त्यही भएर
1: प्रधानमन्त्री बालेन्द्र शाह प्रधानमन्त्री बन्नुभन्दा अगाडि के हुनुहुन्थ्यो,
0: मेयर साहब हुनुहुन्थ्यो नि त होइन,
1: अनि उहाँले काम गर्न सक्नुभयो,
0: राम्रै गर्नुभएको थियो. काठमाडौँको आज यत्तिको मुहार तपाईँ हामीले हेरेको होइन र हिजो तपाईँ हामी यहीँ त रत्न पार्कका साइडमा नाखुम्च्याउँदै हिँडे होइन र मैले त देखेको आज त सुन्दर
1: स्थानीय तहलाई दोष दिने,
0: अनि उहाँले त काम गरेको थियो त, मैले त आजको दिनमा तपाईँले स्थानीय त काठमाडौँबाट बाहिर
1: निस्किनु
0: युएसएडहरूको प्रोजेक्टहरूमा गरेको थिएँ. त्यहाँ के हुन्छ भने एउटा टाइम लाइनमा यति पैसा कम्प्लिट गरेपछि यु आर भेरी गुड एट बर्निङ मनी भन्थ्यो क्या है, त्यो एउटा बाटो. यहाँ के खोजिँदैछ भने नेपाल गरिबका गरिब यत्र वर्ष पैसा खर्च नगरे हो र गरिबका गरिब किन भयो, विकास किन देखिँदैन. आजको हाम्रो एजेन्डा त त्यो हो नि, सुशासनको हामी कुरा गर्दैछौँ, आउटपुटको कुरा गर्दैछौँ भने हाम्रो आजको कुरा के हो भने जति पैसा प्रयोग भएको छ त्यसले त्यो अनुसारले आउटपुट आएको छ कि आएन त्यसको कुरा गर्ने भन्ने कुरा हो. त्यही भएर आज पुँजीगत खर्च कति भयो, उहाँभन्दा पहिलाकाले उहाँले भन्दा 10 गुणा बढी खर्च गरेर उहाँले ल्याएको आउटपुट भनेकोमा भ्रष्टाचार बढी भयो, आउटपुट देखिएन. उहाँले त्यसैको 10% खर्च गरेर 90% सेभिङ गरेर उहाँभन्दा 10% बढी काम देखाउनुहुन्छ भने उहाँले सुशासन ल्याउनु भयो. अब यो बुझ्दै गर्दाखेरि उहाँलाई सुरुमा चाहिँ पहिलाको जुन योजना देखाइयो त्यो अनुसारले खर्च हुन्छ भनियो, तर रियालिटीमा त खर्च त नहुँदो रहेछ, रियालिटीमा त खर्च त त्योभन्दा धेरै तल रहेछ, यहाँ त भ्रष्टाचार व्याप्त रहेछ भन्ने. आज प्रधानमन्त्रीले चाहिँ भ्रष्टाचारलाई निर्मूल गर्नु भन्ने किन
1: भर्न खोजे,
0: मैले भन्नु भर्न खोजे नि सत्य हो, फेरि
1: मिलाएर
0: मैले अर्कै म अर्कै कुरा
1: कुराले चल्ला छोपे जसरी छोपे
0: मैले केही छोप्न पर्दैन. सुन्नुहोस्
1: भगवान् त
0: तपाईँ मान्नुहोस् न, आज पनि तपाईँले कुनै पनि कार्यालयले खर्च गरिरहेको पैसा साँच्चैमा त्यति लाग्छ भन्ने जस्तो लाग्छ तपाईँलाई? त्यही अनुसारले त यहाँ भ्रष्टाचार भएको छ, आउटपुट आएन. अब यो वर्ष देखिन्छ नि, हिजोका दिनमा नि 2 अर्बका बजेट बनाइयो होला, 1 अर्बका त्यसले आउटपुट के आउँथ्यो, कुन क्वालिटीको बाटो बन्थ्यो, कुन क्वालिटीको चाहिँ काम हुन्थ्यो, र अहिले कस्तो देखिन्छ. एक वर्ष त कुर्नुहोस्, काम गरेको त हेर्नुहोस्, त्यो पनि एक वर्ष भने फेरि मलाई तपाईँले आएर
1: तपाईँहरू आफै कुर्न तयार
0: चैतभित्र ल्याइदिनु भएन, कमसेकम एउटा काम सम्पन्न भएर जान्ला. अब हामी असारमा नयाँ बजेट बन्नुभन्दा अगाडि जब सबै फाइलहरू क्लोज हुन्छ नि त्यति बेलासम्म हेर्नुहोस्, त्यति बेला चाहिँ हेरेपछि सबै कुरा क्लियर हुन्छ, के आयो, कति बन्यो, कति आउटपुट आयो, कुन क्वालिटी भयो, त्यो अनुसारले. त्यही भएर काम गर्नलाई कुनै पनि चिजलाई एउटा समयभित्र
1: काम गर्नलाई पर्खर हेरेको रणनीति अप्नाउने, वेट एन्ड सी हुन्छ भन्ने त्यो दर्शाउनु भएको छ जनतालाई.
0: सुशासन कायम गर्नलाई फाइल होइन, ठिक छ नि, फाइल खोलेर हेर्ने, काम गर भन्ने,
1: पक्राउ गरेको होइन,
0: ठिक छ, गल्ती गरेका थिए, फाइल थिए, ती सबै कुराहरू त गरे, जे कुरामा थियो के तपाईँलाई जसलाई समातेको थियो ती गलत थिएनन् भन्ने छ त आज पनि
1: अदालतले पुष्टि गरिदियो त गलत,
0: अदालतले चाहिँ अहिले उनीहरूलाई उहाँहरू गलत हो भने होइन, उहाँहरूलाई जेलमा राखिराख्नु पर्दैन, घर बसेर नि यो कुरा हेर्न सकिन्छ भन्ने कुरा नै गरे हो।
1: पूर्वाग्रह र प्रतिशोध चाहनुभयो
0: त्यो त तपाईँहरूले भन्ने कुरा हो, तपाईँहरू मिडियाले यस्ता कुरा गर्नु भन्दाखेरि त त्यसो भने त हिजोका दिनमा उहाँहरूले गरेकालाई त्यो पूर्वाग्रह नभन्ने उहाँहरूले नियमित रूपले गर्नुभयो भन्ने त्यो कुरा होइन। जुन कुराको फाइल देखिए त्यसमा कुरा उठाउनु, त्यसलाई चाहिँ समात्नु, जुन कानुन प्रक्रिया अनुसार थियो अदालतको आफ्नै क्षेत्राधिकारभित्र आफ्नो न्यायिक प्रणालीभित्र उहाँहरूले ठिक छ यतिकोलाई यसरी गर्न सकिन्छ भन्ने जुन उहाँले देख्नुभयो उहाँलाई पनि अब यो प्रजातन्त्रको ब्युटी नै यो उहाँले गरिसकेपछि त्यो कुरालाई हामीले मान्न नै पर्छ। त्यो भनेको उहाँहरू दोषी छैन भने त करार त दिए होइन उहाँहरूलाई चाहिँ तपाईँले अब अनुसन्धानको क्रममा जेलमै राखिराख्नु पर्छ भन्ने परेन।
1: केपी ओलीदेखि रमेश लेखकदेखि दीपक खड्गादेखि व्यवसायीहरूदेखि
0: ठिकै छ त
1: के लगानी वातावरणै छैन
0: तपाईँको बयानले
1: सरकारले कति बेला पक्राउ गर्ने हो थाहा छैन,
0: गलत काम गरेर हिजोको दिन कति बेला
1: चल्छ
0: तपाईँले अब यस्तो क्या व्यापारी डराछन् भने सबै व्यापारी डराएन नि, जो चाहिँ गलत काम गर्नमा इन्भल्भ थिए तिनीहरू डराएको अवस्था हो होइन। अब बोलाएर भयो नि त राखिएको छ त, तपाईँ गलत हुनुहुन्न, गलत गर्नुभएको छैन, सही दिशामा हिँड्नु भएको छ, हिजो गर्नुभएको थियो भने सच्याउनुहोस् भन्ने हिसाबले उहाँहरूलाई उहाँ छ। अब गलतै गरेर जानियो भने सबै थिएन, गलतै काम गर्दै लिएर जानियो भनेका काम नगर्ने, क्वालिटी मिट नगर्ने, घुस खुवाएर चाहिँ तपाईँको चाहिँ त्यहाँ उम्किने काम गरेका छन् भने
1: जबरजस्त रूपमा एउटा दुर्गा प्रसाईलाई कतिचोटिसम्म पक्राउ गरिसक्नु
0: अब कतिपय अवस्था परिस्थितिपय जथाभावी भ्रम फैलाउने खालका अभिव्यक्ति दिनु पनि त राम्रो होइन नि त होइन र अस्ति तपाईँका सानतिना कुरामा समाजमा सबैले सुन्ने व्यक्तिबाट भ्रम फैलाइयो भने त हुन्छ, उहाँबाट केही भनेका कुराहरू अस्पष्ट अपुष्ट भएको कारणले उहाँलाई अब त्यो सोधखोज पनि गर्न पाउने कसैले कसैलाई जे पातै भनिदिएर अनि जे पातै भने एउटा समाजमा नै नकारात्मक वातावरण सिर्जना गरिदिने, कलहको वातावरण सिर्जना गरिदिने खालका अभिव्यक्तिले यदि तपाईँको सुशासन कायम गर्न त्यहाँ चाहिँ तपाईँको चाहिँ भनौँ न प्रशासनले चुस्त दुरुस्त रूपले काम गर्न गाह्रो हुन्छ र एउटा साम्प्रदायिक दङ्गाको अवस्था सिर्जना हुने खालका अभिव्यक्ति आउँछन् भने त्यसमा सरकारले चाहिँ बोल्दै गएर केही हुन्न भन्न मिल्छ त, किन सरकारै चाहिएन नि त्यसो भने त यो अटोनोमस आफै चलिहाल्छ भनेर जानु पर्यो, चाहिन्छ होइन। गलत कुरा बिना प्रमाण नबोल्नुहोस् भने तपाईँले सत्य कुरा बोल्नुहोस्, तपाईँले मजाले
1: बोल्नुहोस्,
0: कोही भने होइन कोही मैले त सुनेको छैन है, मैले न सरकारलाई बोल्न रोकेको देखे
1: भएको
0: देख्नु भएन
1: सरकारमा
0: कहाँ हाने डन्डा भन्ने तपाईँले दुई दिन तपाईँको त्यहाँको देखिएका सबै त्यही आतंकित रहेछन् त होला नि, केहीमा व्यक्तिहरूलाई समस्या पर्यो केही सरकारले नपुगे होला, तर सरकारले अहिले त गरिरहेछ नि त, दिनदिनै तपाईँले अहिले पूर्जा बाँडेको देखिराख्नु भएको होइन, मन्त्रीज्यूले अस्ति पनि कतिलाई यहाँ बाँडियो वहाँ बाँडियो भन्ने दिँदै हुनुहुन्छ, यो त सत्य हो नि त, एउटा मन्त्रीले आएर रोसमबाट बोलेको कुरामा त सत्यता छ भनेपछि यसको त कसैले गर्न नसकेका यसैमा सुन्नु भएन 2.5 खर्ब जति पैसा चाहिँ यिनीहरूले यिनै सुकुम्बासीका नाममा खाएका आज चाहिँ तपाईँको यसलाई व्यवस्थित गर्दा यिनलाई उम्ले होइन, हिजोदेखि गरेको भ्रष्टाचार त त्यही सुकुम्बासीमा थियो नि, कति राजनीति भएको थियो भन्ने त अस्ति प्रश्न उहाँले फिगर सहित कुरा गर्दै हुनुहुन्छ नि त, यी कुराले त हामीले मान्नु पर्यो नि त, 2.5 अर्ब उनीहरूले सुकुम्बासीका नाममा उनीहरूले खाँदै गर्दाखेरि आज चाहिँ यो समस्याको समाधान गरेर पूर्जा बाँड्दै गर्दाखेरि त्यो अनुहार र यो अनुहार हेरेर त जनताले त बुझ्छ नि त, तपाईँ हामी यहाँ जति नै तपाईँले मलाई उक्साएर डक्टर रिङ्मीले केही भनिहाल्लान् कि भन्ने खोज्दै भए पनि सत्य कुरा त सत्य हो नि त, हिजोको र आजको अनुहार देखिँदैछ ऋषि, मैले भने मान्नुहोस् सरकार बाटो सही छ, इन्टेन्सनहरू पनि गलत छैनन् हाम्रो भनाइ, कहिले काहीँ काम गर्दै जाँदा एउटा दुईवटा फेरि मैले मेरो सरकारकै डिफेन्स गर्दै गर्दाखेरि अथवा मेरो सरकार मन्त्रीले गरिरहेका कामलाई भन्दा कुनै कुनै मन्त्रीहरूलाई धेरै कुराहरू थाहा नहुँदाखेरि उनका पछाडि जस्तो कुनै कुनै नियुक्तिहरूमा मैले देखेका म नभए अहिले त भन्दिनँ, कतिपय नियुक्तिमा साह्रै नै राम्रो अङ्क 25-25 नम्बर लिएर आएको छ, साह्रै नै यो तपाईँको विपदहरूसँग हेर्नुपर्ने व्यक्तिको चयन गर्नु छ, देशभरिको अब्बल व्यक्ति चयन गर्नेमा सबभन्दा बढी नम्बर ल्याएका 3 जनालाई फालेर तल तल नम्बर भएका त्यस्तामा चाहिँ अब खेल्यो कसले त्यसको संयोजक हुँदो रहेछ सचिव, सचिवले चाहिँ अब मन्त्रीजी यही ठिक आयो भन्दैछ मन्त्रीहरूले नि सबै कुरा हेर्न
1: नभ्याउने
0: पर्छ नि त, जसले तपाईँको सिलेक्सन बोर्डमा बस्छ उनीहरूले
1: त्यसको जिम्मेवारी लिनुपर्छ,
0: दुईटा कुरा तपाईँको कतिपय कुरा देर्स यु निड टु अन्डरस्ट्यान्ड कि यो कुनै पनि काम गर्दाखेरिमा तपाईँको युनिट कामरलाई त कसैलाई त जिम्मेवारी त दिन्छ नि अन्त त्यसको नि एउटा के हुन्छ पद्धतिभित्र यो व्यक्तिले चाहिँ यो सेलेक्सन कमिटीको चेयर गर्ने हो भनिसकेपछि अब त्यो व्यक्तिले चाहिँ दिएको ब्रिफिङमा हजुर यो थियो यो भयो भन्दाखेरि अब्बल नम्बर आएका मान्छेका नामै लुगाइदिने कामहरू भएको पनि मैले भेटेको छु. मैले अहिले त नाम त भन्दिनँ तर यस्ता कामहरू पनि दुई त्यहाँ त्रुटि भइसकेपछि तर म लेखेर तपाईँको यो ठाउँमा यो गल्ती भएको छ सच्याउनु छ यो गलत छ आज हामीले जान्नेलाई छान्ने भनेर ल्याएको देश हो यो यहाँ जनतालाई भनेर आएको कुरा हो. आज आएर तपाईँले मेरिटोक्रासीको चाहिँ धज्जी ओडाम्ने काम तपाईँको तलबाट बसेर अरूले नगरून् भन्ने नि सचेत गरेको छु मैले लेखेको छु यो पत्र.

0: कुनै दिन भनौँला अब आज म यहीँ बसेर कुन पद के भनेर आज कसैलाई चाहिँ म यहाँ व्यक्तिगत रूपमा चाहिँ आक्षेप होइन, तर सम्बन्धित मन्त्रालय, प्रधानमन्त्री कार्यालय, पार्टी सभापतिलाई मैले यसका जानकारी गराइदिएछु।
1: भनेपछि मेरिटोक्रेसीलाई लत्याउनु भयो?
0: होइन, लत्याएको होइन, लत्याइन्छ नि भने डरले सुधार्नेतिर गइयो, म कार्यकारी हुनु पर्यो। अनि
1: मेरिटोक्रेसीको मापदण्ड पनि त तपाईँहरूको गजबकै छ नि त फेरि।
0: किन
1: राष्ट्रपति निकट हुनुपर्ने?
0: कसले भन्यो?
1: निलोक्रान्तिमा विश्वास गर्नुपर्ने?
0: कुनै पनि व्यक्ति पार्टीको सदस्यता लिएको व्यक्तिलाई हामीले अगाडि ल्याएकै छैन। मैले
1: पक्षमा भोट मागेकाहरूले धमाधम नियुक्ति पाइरहेछन्।
0: खोइ मैले त त्यस्तो देखाएन। जो एक प्रकारले मागिया छ, मान्छेले एप्लाई गरेका छन्, कति व्यक्तिहरूले एप्लाई नै गर्दैन।
1: 94 राजनीतिक
0: कतिपय
1: आफ्ना मान्छेलाई भर्ती गर्नु
0: दुईटावटा कुरामा छ। मलाई एउटा चाहिँ विश्वविद्यालयको उसमा चाहिँ कतिपय राम्रा जुन भिसी हुन सक्ने अथवा रेक्टर हुने धेरै अव्वल मान्छेहरूले पनि एप्लाई गर्नु भएन। कारण के भयो भने उहाँहरूलाई पनि एउटा के भने म जिन्दगीभर म एज एन यो टिचिङ प्रोफेसनमा रहेँ, आज मेरा विद्यार्थीले म त तिनको गुरु थिएँ होइन, गुरु भएर आएको हुँ, आज म अब्बल मेरा इन्टरनेसनल पब्लिकेसन हेर्नुहोस्, मैले गरेका काम हेर्नुहोस्, मैले देशलाई पुर्याएको योगदान हेर्नुहोस् एउटा। तर मेरो परीक्षा लिने व्यक्ति मेरो विद्यार्थी बसेर म गुरुले परीक्षा दिन मिल्छ? बेटर म परीक्षै दिन्न भन्ने चाहिँ भेटिए दिनु पर्यो नि।
1: अनि
0: त्यसो भने त फेरि आज
1: व्यक्तिहरू
0: अब हिजो टिकाबाटै तपाईँ मेरो ज्वाइँ तपाईँ मेरो छोरी भनेर टिको लगाइदिएका चाहिँ तपाईँलाई अब्बल देखिने आज आवेदन हालेर त्यसमा सिलेक्सन गरेको नराम्रो
1: सल्लाहकारहरू अनि मन्त्रीहरूले को को मान्छे राखिरहेछन् हेर्नुहोस् न,
0: बरु कतै त्यस्ता भएछन् भन्ने जानकारी, बरु आज तपाईँले जुन भन्नुभयो तपाईँले एउटा अनुसन्धान गर्नुहोस्। सुन्नुहोस्, तपाईँ एउटा अनुसन्धान के गरेर ल्याउनुहोस् भने को व्यक्ति कसका नातेदार परे पार्टीभित्रका भनेर ल्याउनुहोस्, त्यसको विरोध गर्न सबभन्दा पहिला संसदमा उभिएर म गर्छु। तर बरु मलाई अघि मैले भनेको चिन्ताको विषय के हो भने हामीले जुन परीक्षा प्रणाली बनाइरहेका छौँ त्यसमा चाहिँ दुईटा कुरा हुन्छ है, मार्क्सिट यतातिर हुन्छ, लिडरसिप फरक हुन्छ है, फेरि लिडर इज लिडर। यो कुनै पनि एउटा लिडर मान्छेले चाहिँ कति पढ्या छ भन्ने भन्दा नि त्यसले चाहिँ त्यो प्रशासन कसरी चलाउन सक्छ त्यो क्षमता फरक चिज हो है। त्यसैले कुनैको प्रशासकीय गुणहरू चाहिँको कुनै सर्टिफिकेट हुँदैन है, त्यो हिसाबले एउटा हेर्ने कुरा हो। तर ती अव्वल नम्बरभित्रका भएका मध्येबाट राम्रो प्रशासक खोज्न सक्यो भने अझ राम्रो हो होइन। कतिपय सुपर एकाडेमिसियन हुन्छ बट दे क्यान नट रन द इन्स्टिट्युसन बिकज द्याट इज नट देयर जब, दे डोन्ट हेभ एनी अफ द्याट काइन्ड अफ एक्सपिरियन्स। त्यो एउटा पार्ट हो। तर यो दुइटै तपाईँसँग विद्या पनि हुने, तपाईँसँग प्रशासकीय गुण हुने र तपाईँले चाहिँ लिड गर्न पाउनु भनेको द्याट इज एनदर थिङ होइन। त्यस्तो भएको कम्बिनेसनका मान्छेहरू पायो भने झन् राम्रो भएर जाला भन्ने कुरा हो। त्यसैले कतिपय कहीँ कहीँ नियुक्तिमा गतिलाई मान्छेले एप्लाई नगरेका चाहिँ मेरो चिन्ताकै
1: प्रसङ्गमा पनि अहिले हेर्नुहोस् न, विगतमा लाइन होइन अब अनलाइन, तर अहिले ग्यासको
0: अब यो हिजो पनि कुरा आइरहेको थियो, यो डाइलग सुन्दा सुन्दा राम्रै सुनियो होइन, के अरे लाइन
1: होइन
0: एयरपोर्टको लाइन
1: हेर्नुहोस्,
0: एयरपोर्टमा लाइन लाँदैन भने सबै प्लेनमा नयाँ लाइन लाग्न सकिन्न, दे हेभ टु गो थ्रु अ प्रोसेस, ब्यागेज चेकिङ हुन्छ, इनिसियल चेकिङ हुने भयो, ब्यागेज चेकिङ हुने भयो, त्योपछि गएर तपाईँको इमिग्रेसन लाइन हो। बट तपाईँले सोच्नुपर्ने के भने हाम्रा हिजो भएका 22 इमिग्रेसनका काउन्टर एराइभलका 22 5 कर्मचारी बसेर अरू खाली हुन्छन् कि 22 मान्छे हुन्छ? तपाईँ भोलि अमेरिका जाँदै हुनुहुन्छ नि, चेक गर्नु होला एकफेरि,
1: चुपचाप घन्टी छाप, सुकुम्बासी टाप, सिलिन्डर हाफ।
0: त्यस्तो त कुरै
1: कस्तो गजब छ है, राष्ट्रपराज।
0: अब कुनै उसमा चाहिँ के हिजोका दिनमा चाहिँ म
1: तपाईँ हुँदैन,
0: हिजोका दिनमा त के को गलानी हुने, हिजोको दिनमा नपाएर यहाँ हिजोको दिनमा तपाईँले बिर्सिनु भयो फ्युललाई, तपाईँ हामी कति दिन लाइन लायौँ, अब गाडीमै नभएर चारजना गाडी एउटै गाडीको एउटा साथीकोमा हिजो धेरै अनलाइन सेवा देख्नु
1: भएको
0: छ, कहाँ छ भने एक दुई ठ्याँ एक दुई दिन तपाईँले कहीँ देख्नुभयो भने त्यसलाई नै ऊ नबनाउनुहोस् न। तर धेरै कुराहरू पासपोर्ट गराउँछ निकालमा भएको हो, सरकारी अस्पतालमा सबै आउन् भन्ने हिसाबले हो, हिजो प्राइभेटमा जान्थे पैसा धेरै खर्च गर्थे, अहिले हामीले इन्सुरेन्सको जुन कुरा आयो त्यो इन्सुरेन्स चाहिँ अब सरकारी अस्पताललाई भन्ने हिसाबले त्यताबाट, किन प्राइभेटले बढी फ्रड गर्यो भनेर बढी अब तपाईँले 3,000 गरेर चाहिँ जाने बित्तिकै 1,00,000 तपाईँको चेकअप गरेर बिल बनाइदिएपछि, अनि किन त प्राइभेटबाट नगएको त यता लान कारण थियो नि, त्यो त सबै 3,500 आएर नेपालमा के तपाईँको 96,500 रुपियाँ चाहिँ के त्यसै बाँडे हो र त्यतिकै बाँड्न सकिन्छ एउटा व्यक्तिलाई भनेपछि, त्यो हिसाबले त हामी पनि त गलत हौँ, जनता पनि गलत हो नि। टाउको दुखिया छ, सिटामल नखाएर सिटामल खाने ठाउँमा गएर मेरो फुल बडी चेकअप गर भन्ने, जसले आफ्नो पैसाले गर्नु पर्यो भने जिन्दगी फुल बडी चेकअप गर्ने सपना पनि नहेर्ने, तर सरकारलाई 3,500 दिएछु भनेर नि एकैचोटि

0: 1 लाख बिल उठाउने र चाहिँ हुने नहुने चेक गराउन पनि त भएन अन्त ती त्यो प्रिस्क्रिप्सन लेख्ने डक्टर हेर्छ नि पैसा हाल्ने भयो क्या
1: त्यो पनि मन्त्रीको भनाइमा तपाईँको पनि समर्थन छ
0: हेर्नुहोस् मेरो त समर्थन छ मैले त यो कुरालाई मेरो भनाइको समर्थन के हो भने
1: गर्ने पैसा हुनेहरूलाई त समर्थन गर्ने
0: त्यसो भने तपाईँको त सबैले ठुल्ठुला हस्पिटलहरू प्राइभेट हस्पिटलहरूले लुटे सरकारीमा जाऊ हामी सरकारी सेवालाई स्तर उन्नति गरौँ सरकारी स्कुलको स्तर उन्नति गरौँ भन्ने गलत हो भने त्यसो भने लुटेर खाऊ भने छोड्नु पर्यो प्राइभेट सेक्टरलाई होइन त्यो भने प्राइभेट सेक्टरको अगेन्स्ट गए होइन प्राइभेट सेक्टर पनि एउटा बनाइएका नियमभित्र बस्नु पर्यो डाक्टरले लेख्ने बेलामा प्रिस्क्रिप्सन लेख्ने बेलामा चेकअप गर यो भन्ने बेलामा डाक्टरले के सोच्नु पर्यो म डाक्टर हो इथिकली आवश्यक भएको मात्र लेख्छु म यो हस्पिटलको अनर हो सेयर होल्डर हो मैले यो लेख्छु भने उनले लेख्नु पनि भएन क्या
1: अनि संसद चाहिँ संसद जसरी चलाउनु भएको छ अहिले
0: संसद ठिकै छ त सभामुख यस्तो जेन्टल सभामुख पाइया छ उहाँले राम्रोसँग सबैलाई सम्मान साथ अगाडि बढाउनु भएको छ
1: सबैलाई
0: कुरा
1: कालो चस्मा लगाएर नआउनु
0: तपाईँलाई के भन्यो नि तपाईँको अर्को कुरा आउने बित्तिकै
1: संसदको लोगो लगाउनुहोस् क्याम्पसमा विद्यार्थीलाई पढाए जसरी सभामुखले डिआईको भूमिका निर्वाह गरेर
0: भन्नु पर्यो नि त अब तपाईँका त्यो हाम्रो पार्टीलाई मात्र होइन नि त प्रतिपक्षलाई नि उहाँको कुरो एउटा डेकोरम मेन्टेन गरौँ भन्नु गलत हो संसद जसमा यो देशको भविष्य निर्धारण गर्ने कुराहरू हुँदैछ त्यहाँ कानुन बन्दैछन् त्यहाँ छलफल चल्दैछ त्यो ठाउँमा बसेर अब पुरै त्यो त्यहाँको गरिमा नै खस्ने गरी मन परे हिसाबले नआउनुहोस् तपाईँहरू एउटा डेकोरम मेन्टेन गर्नुहोस् है भनेर भन्नु त्यो जतिको राम्रो हिजोको दिनमा तपाईँ मैले देखेकै थिएँ टी सर्ट लाएर नि मान्यहरू गएर चाहिँ त्यहाँ बोल्ने राखेका हुनुहुन्थ्यो आज तपाईँले कमसेकम एउटा डेकोरम मेन्टेन गरेर सबै
1: राम्रोसँग
0: हामीले त खोलेको छैन नि त अरूका कुरा हामी सकिरहेको छु
1: तपाईँको पार्टीमा हुनुहुन्छ त सांसद
0: अब यी कुराहरू मलाई त याद छैन जुन तपाईँले कुनले खोल्नु भएको थियो मलाई याद भएन त बरु अस्ति अस्ति कुर्ची फालाफाल चाहिँ बरु मेरै आँखा अगाडि भएको थियो त्यसको सम्झना छ डेकोरम त्यस्ता कुरामा आफ्नो म के हुँ त्यो डेकोरम
1: हुनुपर्छ पर्यटन क्षेत्रमा जसरी काम हुनुपर्थ्यो भएको छ अहिले खड्गराज पौडेल गणेश मन्त्रीजीको भूमिका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कसरी कार्य सम्पादन गरिरहेछ
0: अब ठिक छ पर्यटन हाम्रो गणेश मान्यज्यूको पनि राम्रै उहाँको अलिकति विद्या चाहिँ अलिकति साहित्य संस्कृति कलातिरको अलि बढी उहाँको विज्ञ हुनुहुँदो रहेछ त्यही भएर उहाँहरूले गरेका कतिपय प्रज्ञा प्रतिष्ठानहरूलाई लिएर भोलिको दिनमा नेपाललाई वेलनेस टुरिज्म डेस्टिनेसन बनाउँछु भन्ने जुन उहाँले जुन एउटा सपना बोकेर एउटा प्रत्येक व्यक्ति अनुसारका ज्ञान अनुसारले उनले इन्भिजन गर्ने एउटा फरक तरिका हुन्छ उहाँले पनि एउटा यो देशलाई चाहिँ पर्यटन क्षेत्रलाई एउटा नयाँ आयाम नयाँ एउटा बाटो देखाउने चाहिँ कोसिस गर्नुभएको छ जुन चाहिँ राम्रो हो त्यो अनुसारले बजेट पनि एलोकेट गर्नुभएको छ अब मेरो बुझाइमा अब यसलाई चाहिँ अब यो बाटो देखाउनु गर्नुभन्दा पनि सबभन्दा ठुलो यसलाई इम्प्लिमेन्ट कसरी र यसलाई कसरी एचिभ गर्न सकिन्छ त्यो ठुलो कुरो छ र अब दुई तिनवटा कुराहरू उहाँले पनि अब उहाँलाई पनि त्यो प्रेसर छ पक्कै पनि गरिराख्नु भयो होला अब प्लेन कसरी चलाउने अलि व्यापक छलफल चाहिँ चलाउन पर्यो होइन जस्तो नेपालमा दुईवटा एयरपोर्ट सञ्चालन कसरी गर्ने एउटा हामीसँग च्यालेन्ज छ भने नेपालको अहिले चाहिँ दुईवटा एयरपोर्टमा कहाँबाट 10-15 प्लेन अब नेपाल नेसनल एयरलाइन क्यारियर नायक यिनीहरूलाई अरू विदेशीले आएर प्लेन चलाएर गरिदिनु भएन प्लेन किन्न सक्ने नेपालसँग अहिले पैसा पनि छैन त्यसैले हामीले कसरी हुन्छ 10-15 प्लेनहरू ल्याएर कसरी यो भैरव पोखरा सञ्चालन गरौँ भन्नेतिर चाहिँ अलिकति बढी उहाँले ध्यान दिइदिने हो भने मलाई लाग्छ हुन्छ तर उहाँले कतिपय उसमा चाहिँ त्यतातिर त्यति धेरै नभएर अरूतिर उहाँले अलि बढी फोकस भइरहेछ तर मेरो चाहना अब हामीले यी सबै प्रडक्टहरू डेभलप गर्दै गर्दा र पर्यटन क्षेत्रलाई माथि उचाल्ने सपना बुन्दै गर्दा र पर्यटनलाई एउटा नम्बर एक उद्योग बनाऊँ भन्ने जुन सपना बोक्दैछौँ त्यसमा सबभन्दा ठुलो आवश्यकता त लिङ्क कनेक्टिभिटी हो कनेक्टिभिटीलाई हामीलाई चाहिन्छ प्लेन
1: तपाईँ एनटिभीको सिओ हुँदाखेरि पनि निकै सङ्गत गर्नुभयो सफल पर्वतारोही विश्व कीर्तिमानी पर्वतारोही निर्मल पूर्जा निम्स दाईलाई कसरी सम्झिनुहुन्छ राम्रो दोस्ती पनि थियो
0: मेरो भयङ्कर दोस्ती पनि थियो र मलाई आज पनि त्यही दिन सम्झना छ जुन दिन उहाँले चाहिँ विश्व कीर्तिमान कायम गरेर K2 विन्टर एक्सपेडिसन सफल गरेर उहाँ पुरै आरोहण टोलीसहित आउनु भएको थियो एयरपोर्टमा स्वागत उहाँहरूलाई रातभरि एयरपोर्ट बस्न लाएर बिहान उहाँहरूलाई भनौँ न त्यहाँ फ्रेस भएर चाहिँ उहाँहरूलाई स्वागत गर्दै उहाँलाई गाजा बाजाका साथ सहर परिक्रमा गराएर अन्तिममा प्रधानमन्त्री कार्यालयमा पुर्याएर बालुवाटारमा उहाँहरूको भव्य स्वागत गरिएको थियो सम्मान गरिएको थियो र त्यो बेलादेखि नै जहिले पनि मसँग भेट्दाखेरि साहसिक पर्यटनलाई कानुनहरू सहज गरिदिनुहोस् भन्नुहुन्थ्यो, र विभाग र हामीले बसेर निम्सजीको भनाइमा मात्रै होइन, अब निम्स दाई भने अब उमेरले भाइ बहिनी हामी सबैको दाई होइन, निम्स दाई अब ब्रान्ड हो निम्स दाई होइन, त्यही भएर निम्स दाईले भनिसकेपछि हामीले धेरै नै कानुनहरू चाहिँ परिमार्जन गर्न नै काम गरेका थियौँ। आज उहाँको अब जुन पार्टनर हुनुहुन्छ मिङमा डेभिड पनि हामीसँग हुनुहुन्छ, र मन लाग्छ उहाँ हुँदाखेरि पनि अब जजले पनि उहाँलाई देख्ने बित्तिकै मलाई निम्स दाई झन् बढी याद आउनु हुने भयो क्या, किनभने यहीँ हुँदाखेरि त भेटिहालिन्छ भन्ने थियो अब उहाँको यो दुःखद यो दुर्घटनाले गर्दाखेरि, तर पनि जति बाँच्नु भयो उहाँ एउटा यस्तो व्यक्तिगत रूपमा बाँच्नु भयो जसलाई संसारले मान्यो, इभन नमान्ने कोही छैन, म उहाँलाई अब यहीँबाट हार्दिक श्रद्धा
2: आज हामी नेपाली काङ्ग्रेसको विवाद र त्यो विवादको अन्तर्यका विषयमा कुराकानी गर्नेछौँ। कुराकानी आज हामी नेपाली काङ्ग्रेसका कोही नेतासँग गर्दै छैनौँ, बरु नेपाली काङ्ग्रेसलाई नजिकबाट नियालिरहेका एकजना लेखक र विश्लेषकसँग कुराकानी गर्नेछौँ। आजको कुराकानीमा हामीसँग हुनुहुन्छ शङ्कर तिवारी, उहाँ युवा विश्लेषक। स्वागत छ शङ्करजी तपाईँलाई कार्यक्रममा।
3: धन्यवाद, नमस्ते।
2: नेपाली काङ्ग्रेसका पूर्व सभापति निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्किनुभयो र उहाँ सनरुफ गाडीबाट टाउको निकालेर कार्यकर्तालाई अभिवादन गर्दै निवासतर्फ जानुभयो विमानस्थलबाट, र आजभन्दा 11 महिना अगाडि अहिलेका सत्तारूढ दलका सभापति रवि लामिछाने जेलबाट निस्कनु भएको थियो र त्यसै गरी सनरुफबाट टाउको निकालेर आफ्ना समर्थकलाई हात हल्लाउँदै बाटो लाग्नु भएको थियो। यो दुईवटा दृश्यमा केही समानता छ कि छैन?
3: तपाईँले एकदमै इन्ट्रेस्टिङ प्रश्नबाट दुईवटा सिम्बोल एउटा क्या अप्टिक्सबाट प्रश्न सुरुवात गर्नुभएको छ। जुन किसिमले रवि लामिछाने भदौ 23-24 गते नखु कारागारबाट रविको रिहाई भएको थियो, उनी आफै छुटेका थिए जबरजस्ती, कानुन विधान केही नमानिकन भिडकोमा, त्यो गल्ती नै थियो। र त्यही हिसाबले फेरि रवि सत्तामा पुगेको बेलामा त्यो मुभमेन्ट जसरी भयो, जसलाई भिलेन गराएर मुभमेन्ट गरियो, जसको नाममा रेड कलर नोटिस जारी गर्न सरकार लागि पर्यो, ती तिनपटक एकपटक पनि तिनपटक कोसिस गर्यो, र त्यही व्यक्तिलाई सम्पत्ति शुद्धिकरणको केसहरू छ, नियमित पत्राचार गरेको छ, उहाँको घरमा जलेको घरमा त्यो चिठीहरू टाँसिरहेको छ, त्यो व्यक्ति नेपाल आउँदाखेरि अहिले जुन किसिमको स्टेज पोजिसन गभर्मेन्टले गर्न दियो त्यसमा केही न केही कैफियत छ होला भनेर आशंका गर्न नमिल्ने होइन। त्यसका बावजुद शेरबहादुर देउवा कुन ब्याकग्राउन्डमा सिङ्गापुर जानुभयो, त्यो उहाँको विशुद्ध निजी मामला थियो, त्यो उहाँको निर्वासन नभएर पोलिटिकल एक्जाइल नभएर इट वाज इट इज ओन च्वाइस, त्यो चाहिँ पलायन जस्तै थियो, त्यो पनि एउटा देशको सर्वोच्च लोकतान्त्रिक नेताले निर्वाचन 21 गते उहाँ 15 गते देश छोडेर जानुभएको छ, उहाँको कङ्ग्रेस पार्टीका प्रति पनि दायित्व थियो र त्यो नवयुवकहरूको आन्दोलनका प्रति पनि उहाँको दायित्व थियो कि त्यो जुन मुभमेन्ट थियो उथल पुथल पुथल थियो शब्दमा कि विमति होला त्यसका प्रति उहाँले जुन 26 गते वक्तव्य दिनुभएको थियो त्यो वक्तव्यलाई अनादर गरेर देशको एउटा सबैभन्दा चाहिँ रेस्पेक्टेड स्टेट्सम्यानले चाहिँ त्यो देश छोडेर जाने कुरा चाहिँ निर्वाचन प्रक्रियाबाट आफूलाई चाहिँ बाहेक गर्ने कुरा चाहिँ त्यो चाहिँ जायज कुरा थिएन।
2: तपाईँले यो भन्नुभयो त्यसो भए त्यति बेला रवि लामिछानेलाई त्यतिखेरको सरकारले अभियुक्त बनाएर जेलमा हालेको थियो, उहाँ जसरी बाहिर निस्किनुभयो अनि आफू जस्तै मानेर त्यसो भए शेरबहादुर देउवालाई पनि त्यो जेएनजी मुभमेन्ट र त्यस यताको विभिन्न अभियोग लगाएका मान्छेलाई साँठगाँठ गरेर सरकारले नै आउन दिएर एउटा स्वागत सत्कारका साथ घर जान दियो, सरकारकै एउटा गठजोडमा यो काम भयो भन्ने हुनुहुन्छ?
3: चैतदेखि चैत 15 सरकार बन्यो, यो चैतदेखि यो साउनको अन्तिमसम्म आइपुग्दाखेरि यो 100 दिनमा 100 काम गर्छौँ भनेर सरकारले भनेको थियो। त्यो 100 दिनको 100 काम बजेटदेखि सबै कुराहरूमा सरकारको चरम शासकीय विफलता र शासकीय अराजकताहरू सडकमा छताछुल्ल भए र गभर्मेन्टले फेस टु फेस आफ्ना निर्णयहरूको बचाउ गर्न सक्ने अवस्था भयो होइन। यो सरकार के गरिरहेको छ अहिले? सुकुमवासीमाथि अन्याय गरेको छ, याक चिज खाइरहेको छ डिडिसीको, गोली स्टार जुत्ता लगाइरहेको छ होइन, बाँकी अरू काम केही पनि गरेको छैन, बाँकी के गरेको छ प्रतिशोध छाँदेको छ। केपी ओलीलाई के क्याबिनेट बसेको के यो प्रधानमन्त्री रवि बालन प्रधानमन्त्री भएको पहिलो दिन नै पहिलो रात 24 घन्टा नबित्दै उहाँलाई के गिरफ्तार गर्नु जरुरी थियो? कुनै कानुनी प्रक्रिया नमिलाइकन ड्यू प्रोसेस अफ ल फलो नगरिकन त्यहाँबाट दुर्घटना सुरु गरेको प्रतिशोध सुरु गरेको आज किशोर श्रेष्ठको गिरफ्तारीसम्म सरकार प्रतिशोधको राजनीतिमा उद्धत छ
2: त्यो एउटा कुरा हो त्यो सारा प्रतिशोध चाहिँ त्यसो भए शेरबहादुर देउवाप्रति चाहिँ रहेनछ उहाँलाई चाहिँ माया गर्दो रहेछ र आउन दियो भन्दै हुनुहुन्थ्यो नि तपाईँ
3: यो
2: तपाईँको तपाईँको चाहिँ त्यतातिर सङ्केत थियो
3: यसमा के छ भन्दाखेरि त्यो शासकीय विफलता छोप्नको लागि उनीहरूलाई एउटा नयाँ भिलेन चाहियो कङ्ग्रेस पार्टी एउटा कम्फोर्ट जोनमा आयो काङ्ग्रेसले आफ्ना पुराना क्रियाशील सदस्यहरूको अध्यावधिक गर्यो झन्डै 99-95% क्रियाशील अध्यावधिक गरे पार्टी सभापति कन्फिडेन्स पब्लिक फोरमहरूमा राम्रो देखियो राजसभाको कन्भेन्सनमा गएर अधिवेशन गएर जसितन उहाँले बोल्नुभयो उहाँ एक्लै छाउनु भयो त्यति बेला उहाँको एक्लो भिडियो त रविको बालनको हुँदा नि उहाँको चाहिँ धेरै हेरियो भिडियो भनेको त्यो जुन कन्फिडेन्स दिएको थियो नि अब चाहिँ हाम्रो लागि रियल थ्रेड चाहिँ गगन थापा हो पहिला उहाँहरू रिडिङ के भन्दाखेरि चाहिँ ऊ मात्रै हर्क साम्पाङ मात्रै भनिन्थ्यो हर्क साम्पाङ कोशी पारी र केही जनजाति एरिया मात्रै हो भन्ने छ तर अल नेपाल चाहिँ गगन थापा उनीहरूले त्यो कङ्ग्रेस पार्टी थ्रेट हो भनेपछि अब चाहिँ कङ्ग्रेस पार्टीमा केही टुटफुट ल्याउनुपर्छ एमाले पनि केही टुटफुट गर्नुपर्छ उहाँहरू के निष्कर्षमा पुग्नुभयो रवि बालेन दुवैजना भन्दाखेरि हामीले भिलेन बनाएका तिनटै चेहरा माओवादीमा प्रचण्ड एमालेमा केपी ओली र कङ्ग्रेसमा शेरबहादुर थपना गरेर उहाँहरूलाई गाली गरे पनि नगरे पनि यी भिलेन हुन् यी भिलेनबाट यति पार्टीहरू मुक्त भएका छैनन् त्यस कारण हामी ठिक छौँ भनेर स्थानीय चुनावसम्म गइयो भने हामी बाँच्न सक्छौँ होइन भने स्थानीय चुनावमा हाम्रो ग्राफ रहल जान्छ भनेर शत्रुको शत्रु मित्र गगन थापा चाहिँ शेरबहादुर शत्रु भएको भएर अब चाहिँ उसलाई शेरबहादुर अपिज गर्ने गगनलाई खसाल्ने रणनीतिमा सरकार पुगेको देखिन्छ त्यही तहतमा चाहिँ केही भित्री एग्रिमेन्ट भएर शेरबहादुरलाई यसरी तामझामपूर्वक ल्याउन दिएको जस्तो लाग्छ मलाई
2: यसलाई अझै सिधा तपाईँले यसो भन्न खोज्नु भएको हो कि सरकारले काङ्ग्रेसलाई औपचारिक रूपमा विभाजित गर्न सकेदेखि नसके कमजोर बनाउनको लागि शेरबहादुर देउवालाई झिकाएको हो भन्ने तपाईँको आरोप हो त त्यसमा
3: म ज्यादा कन्सपिरेसी थ्योरीमा जान चाहन्न म त्यसमा ट्रस्ट पनि
2: अहिले तपाईँले त्यही भन्नुभयो त
3: तर यसले घटनाक्रमले के देखाएको छ भन्दाखेरि शेरबहादुर देउवालाई नेपाली कङ्ग्रेस पार्टीले जहिले पनि ड्यू प्रोसेस अफ ल मान्छु भनेर भन्छ कानुनको विधि पुर्याएर पक्राउ गर्ने कुरा छानबिन गर्ने कुरा काङ्ग्रेसले पनि रोकेको छैन त्यो गगन थापाको हकमा पनि हुन्छ शेरबहादुर देउवाको हकमा पनि हुन्छ असुकको हकमा हुन्छ काङ्ग्रेसको त्यो पोजिसन जहिले पनि छ तर यही सरकारले भने ती तिन पटक रेड कर्नर नोटिस जारी गरेको इन्टरपोल लगाएर ल्याउँछु भनेर भनेको तर सरकार किन मौन बस्यो अहिले
2: त सकेन होला नि त नसकेर सरकार ब्याक भयो
3: यहीँनिर दालमा कुछ काला छ मैले बुझेँ कि भन्दाखेरि त्यो चाहिँ पोलिटिकल एक्जाइल थिएन उहाँको चाहिँ आफ्नो चाहिँ पारिवारिक सुरक्षाको लागि पारिवारिक सुरक्षाको सुनिश्चितको लागि उहाँ जानुभएको थियो यो बिचमा केही न केही उहाँले अदालतमा नभए कोही सरकारी तारिखमा उहाँ आफै इन्प्रेजेन्स गर्नुपर्ने होला केही कुरा डिल भएको होला त्यो पनि होला त्यसका बावजुद एउटा नेपाली नागरिकका हिसाबले पूर्व प्रधानमन्त्री नभएर आफ्नो देश आउनुपर्ने उहाँको अधिकार हो र त्यो शान्तिपूर्वक उहाँ आउने कुरालाई त सरकार ग्यारेन्टी गर्नुपर्छ त्यसमा चाहिँ सरकारले व्यवस्था गर्यो भनेर भनौँ
2: अघि तपाईँले यो पनि भन्नुभयो त्यसो भए नेकपा एमालेमा केपी ओलीलाई अध्यक्ष बरकरार राख्ने
3: हो
2: र कङ्ग्रेसमा पुराना नेताहरूलाई रिइस्ट्याब्लिस गर्ने
3: यस
2: काम गर्यो भने ती दुवै पार्टी कमजोर हुन्छन् अनि हाम्रो कमजोरी ढाकछोप गर्न सजिलो हुन्छ भनेर सरकार खेल्दैछ ती पार्टीमा
3: एकदमै
2: त्यो भनायो
3: एकदमै त्यसमा जस्तो एमालेको दुई तिहाई केन्द्रीय कार्य समिति नै विद्या भण्डारीलाई अध्यक्ष मान्न तयार भयो माधव नेपाललाई संगठन विभाग प्रमुख बनाउने त्यसमा शङ्कर पोखरेल सहमति विष्णु पौडेल त्यसको सूत्राधार त्यो सबै कुरा भएको थियो नि त र केपी ओलीको र रवि बालनसँग के वार्ता भन्दाखेरि म एमालेको नेता हुँदा तिमीहरूलाई फाइदा छ कि विद्या भण्डारीलाई फाइदा छ भनेपछि तपाईँ हुँदा फाइदा छ त्यसो भए के गर्ने भन्दाखेरि विष्णु पौडेललाई गिरफ्तार गर विष्णु पौडेललाई गिरफ्तार गर्यो भने एमालेको चाहिँ सत्ता प्लट रोकिन्छ मेरो आयु लम्बिन्छ भनेर के उसलाई विष्णु पौडेललाई गिरफ्तार गरेर देखियो नि त विष्णु पौडेलको गिरफ्तारीमा पनि त विष्णु पौडेल तत्काल छुट्नु भयो नि त सरकार छोड्यो नि पछि सरकार
2: विष्णु पौडेललाई गिरफ्तार गराउनु पनि केपी ओलीकै हात छ भन्ने तपाईँको
3: केपी ओलीको निर्देशनमा रवि र बालनको सहमति गिरफ्तार भएको देखिन्छ
2: अनि विष्णु पौडेल पनि छुट्नुभयो केपी ओलीलाई पनि समात्यो उहाँ पनि छुट्नुभयो
3: त्यो
2: लेखकलाई पनि समात्यो उहाँ पनि छुट्नुभयो भनेपछि सरकारले जे अनुसन्धानकै नाममा गिरफ्तार गर्यो डिफेम मात्रै गर्यो थुनेर राख्न चाहिँ सकेन त्यस कारणले उहाँहरू छुट्नुभयो त्यस गरी शेरबहादुर देउवालाई पनि अनेक अभियोग लगाइयो त्यो उहाँमाथिको अभियोगमा पनि सरकार टिकिरहन सकेन उहाँ ससम्मान स्वदेश फर्किनु भयो यो त एउटै कुरा भयो नि
3: होइन होइन यो सरकारले जब त्यो तिन दिन त्यत्रो 5 महिनासम्म तपाईँले प्रमुख दोषी करार गरेको रेल कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्राचार गरेको र इन्टरपोलले चाहिँ त्यो कुरा स्वीकार नगरेको र त्यसपछि उहाँको घरमा सम्पत्ति शुद्धिकरणको लागि उहाँको नाममा उहाँको परिवारको नाममा उहाँको छोराको नाममा पनि आयो नि त त्यो सबै कुरा त सरकारको त उहाँ नोटिसमै हुनुहुन्थ्यो नि त निगरानीमै हुनुहुन्छ त त्यो भएर यसमा चाहिँ केही शङ्का छ भनेर भन्नु
2: तपाईँ त्यसो भए यसो भन्दै हुनुहुन्छ कि शेरबहादुर देउवा केपी ओली रमेश लेखक आदि इत्यादि जसलाई जे जेले जसलाई सरकारले जे जे अभियोग लगायो उहाँहरूलाई कडाभन्दा कडा कारवाही गरेर थुन्नु पर्थ्यो त्यसो भएको भए चाहिँ राजनीतिक कोष ठिक हुन्थ्यो भन्ने तपाईँको मनस आयो
3: मैले कडाभन्दा कडा कारवाही थुन्नुपर्छ भनेको छैन
2: के हो
3: सरकारले गिरफ्तार गरेका
2: त्यो अपिलमा उहाँले एउटा सरकारलाई भन्नुभएको छ म प्रति तिमीहरू आग्रह राखेर राजनीतिक पूर्वाग्रह राखेर कुनै पनि खालको गतिविधि नगर म भनेर कसैप्रति पनि गर्नु हुँदैन भन्ने बडो राम्रोसँग त्यो लेखिएको छ भन्नुभएको छ त्यसको अर्थ उहाँलाई अहिले पनि सरकारले राजनीतिक दुराग्रह पूर्वाग्रह राखेर केही गर्न सक्छ भन्ने भयो त अझै पनि त्यहाँ देखिन्छ नि अघि तपाईँले भन्नुभएको कुरा सन्तुष्टि मिल्दैन
3: ड्यु प्रोसेस अफ ल पुरा गरेर सरकारले कसैमाथि छानबिन गर्न सक्छ तहकिकात गर्न सक्छ त्यसमा कसैको अब्जेक्सन रहनु हुँदैन फर्स्ट कुरा र त्यो सँगसँगै शेरबहादुर देउवाले उहाँले म स्टेट्सम्यान हो म सिनियर स्टेट्सम्यान हो मेरो अनुभव पार्टीले देश लिनुपर्छ भन्ने किसिमको टोनर दिनुभएको छ त्यसले गर्दाखेरि उहाँले त्यो गणेशमान सिंहलाई सर्वमान्य सर्वोच्च कसले भनेको गणेशमान आफैले भन्नुभएको गणेशमानले वक्तव्य निकालेर भन्नुभएको थियो किशुनजीले भन्नुभएको थियो बिपीले भन्नुभएको थियो थिएन नि त तर आज शेरबहादुरजीको चाहिँ वक्तव्यमा त्यो टोन आएको छ मात्रै भने मैले किनकि त्यो मक्सिर 26 जुन दिन 20 अधिवेशन भयो त्यहाँदेखि उहाँले बाटो बिराउनु भएको छ उहाँ पार्टीको दिशामा जानु भएन
2: र त्यसपछि त्यो
3: उहाँ चाहिँ पार्टी अधिवेशनको निरीह साक्षी भएर बस्नुभयो फागुन 21 निर्वाचनमा भाग लिनु भएन उहाँको त्यो लेजिटिमेसी क्राइसिस भएको छ डेमोक्रेटिक लिडर यो देशको सर्वोच्च डेमोक्रेटिक लिडर बन्ने कुराको दुईवटा क्राइसिस आयो लेजिटिमेसी क्राइसिस एउटा उहाँले आफ्नै पार्टीको विधान मान्नु भएन विश्व सूचना जानु भएन त्यसको निरीह साक्षी भएर बस्नुभयो बहिष्कार गर्नुभयो र फागुन 21 निर्वाचनमा उहाँले बहिष्कार गर्नु यो दुईवटाको छेवाबाट उहाँ बाहिर आउनुपर्छ कसरी आउने अब
2: एउटा छ नि त्यसो भए के उहाँलाई उहाँले म यो पार्टीको नेता पनि होइन तिमीले जे गर्यो गर म बुढो पनि होइन पाको पनि होइन केही पनि होइन मेरो कुनै कन्ट्रिब्युसन पनि छैन म 20 यो पार्टीमा लगाएर केही गरे पनि होइन पुरानो सुवर्ण शमशेरदेखि बिपी कोइराला सुनको जतिको नाम उहाँले अपिलमा लिनुभएको छ तिनीहरूको नाम लिनु पनि बेकार हो नाम लिनको लागि पनि म लायक होइन भनेर उहाँ खुरुक्क कसैलाई नभनिकन आउनुपर्छ
3: त्यस्तो पनि होइन शेरबहादुर देउवा त काङ्ग्रेस पार्टीको पूर्व सभापति भएको उहाँले राज्याश्रय उहाँ स्टेटको पावर हुँदा राज्याश्रय दिएका अनेकन नागरिकहरू छन् अनेकन मानिसहरू छन् त्यसको उहाँका प्रति लोयल्टी हुन्छ त्यो स्वागत गर्न पाउँछन् तर यसको जुन टाइमिङ हो त्यसका लागि गरिएको छ त्यसले म्याटर गर्छ त्यो मात्रै हो
2: तर उहाँले टाइमिङको हिसाबले त यहाँ राष्ट्रिय भेला बोलाएको छ इतर पक्षले त्यो राष्ट्रिय भेलामा उहाँले बोल्ने कुरा छ र उहाँको स्टेटमेन्टले के भन्छ भने भविष्य बनाउने त नयाँ हातहरूले नै हो पुरानाको अनुभवलाई पनि सम्मान चाहिँ गर्नुपर्छ उनीहरूले पनि सम्मानपूर्वक बहिर्गमन गर्न पाउनुपर्छ भनेर पो भन्नुभएको छ के त्यसो भन्नु गल्ती हो त्यसमा त मैले उहाँको कुनै त्यस्तो अन्य आशय छ जस्तो देखिनँ तपाईँको
3: नेपाली काङ्ग्रेस पार्टीले विशेष महाधिवेशनपछि पुरानाहरूलाई असम्मान गर्ने भनेर भनेको छैन त्यहाँ विजय गस्तारले ज्ञानेन्द्र कार्कीले शेखर कोइरालाले पुनर खड्गा इभन त्यहाँ सबैले चुनाव उठ्ने च्वाइस दिएको थियो प्रिफरेन्स दिएको थियो नेपाली काङ्ग्रेस पार्टीको बाहिरबाट हेर्दा विवाद के देखिँदा त्यो पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगणमा लाने भन्ने झगडा हो भाद्र 23 र 24 पब्लिक कद चाहिँ यो चाहिँ अग्रगणमा जानुपर्छ भन्ने थियो तर त्यो शेरबहादुर देउवाको जुन समूह विचार समूह थियो गुट थियो शिष्ट भाषा विचार समूह थियो भनौँ त्यो समूहले पार्टीलाई यथास्थितिमा राख्न चाहेको देखियो त्यो परिवर्तनलाई क्यारी गर्न नखोजेको देखियो त्यसको मतलब नेपाली कङ्ग्रेसले के गोपालमान समूह त्यहाँ गएर बोल्नु विश्वजीसँग उहाँले शुभकामना दिनुभयो उहाँको पनि त असम्मान गर्यो त गरेको छ नि त त्यो सम्मान खानको लागि पनि सम्मान अनि सम्मानलाई लायक हुनु पऱ्यो नि त च्यान्सलाई अकोमोडेट गर्नु स्वीकार्नु पऱ्यो नि त त्यो चाहिँ शेरबहादुरमा कमी भएको मलाई लाग्छ
2: तर शेरबहादुरजीले अपिलमा के पनि भन्नुभएको छ भने राष्ट्रिय मेलमिलापको भावनाका साथ जसरी बिपी कोइराला स्वदेश फर्किनु भएको थियो अहिले नेपाल अप्ठ्यारोमा परेको छ राजनीतिक दलहरूका बिचमा पनि बडो मनोमालिन्य छ दलहरूका भित्रै पनि एउटा राम्रो वातावरण छैन मुलुक नै अप्ठ्यारोमा परेको छ, राष्ट्रियतामाथि समस्या छ, यो साराको बिचमा म नेपाल फर्किएको छु र यो सबै कामको लागि मैले सकेको मेहनत र योगदान गर्छु भन्ने पनि त भावना उहाँको त देख्छु त म त।
3: उहाँको भावना एकदमै ठिक छ, त्यसको लागि आज
2: बनावटी हो भावना,
3: त्यसको लागि उहाँलाई स्वागत गर्न पार्टी सभाको अन्था पनि पुगेको हुनु पर्थ्यो, आवश्यक भएको सुशीला कार्की त्यहाँ पुगेको हुनु पर्थ्यो, रवि लामी छानी पुगेको हुनु पर्थ्यो, त्यसरी उहाँले चाहिँ त्यो सम्मान रेस्पेक्ट आर्जन गरेको देखिन्थ्यो। तर उहाँ पार्टीको पनि सिङ्गो पार्टीको नभएर कुनै खास गुटको मात्र नेता भएको देखिन्छ, जुन किसिमका तामझाम एयरपोर्टमा भयो त्यसले चाहिँ सकारात्मक सन्देश दिएको छ। उहाँको जुन त्यो नेसनल ब्रोडर नेसनल लेजिटिमेसी सर्वोच्च लोकतान्त्रिक नेता पाँच पटक प्रधानमन्त्री भएको त्यो अनुसार चाहिँ क्यारी गरिएको देखिएको छैन। मैले पनि उहाँले दुईपटक बाटो बिराउनु भयो, एउटा कङ्ग्रेस पार्टी विधान मान्नु भएन होइन, विश्व देशमा जानु भएन, र अर्को चाहिँ फागुन 26 निर्वाचनमा भाग लिनु भएन।
2: तपाईँले त्यसो भन्दै गर्दा नेपाली कङ्ग्रेसको सभापति गगन थापा चाहिँ के भन्दै हुनुहुन्छ केन्द्रीय कार्य समितिको बैठकमा भने हाम्रा निवर्तमान सभापति स्वदेश फर्किनुभयो उहाँलाई म स्वागत गर्छु भन्नुहुन्छ। तपाईँले भनेको जस्तो सम्मान गर्नको लागि लायक नै नभएको होइन मान्छे त हो,
3: सम्मानको लागि शेरबहादुर देउवा अयोग्य हुनुहुन्छ मैले भनेको छैन, शेरबहादुर देउवा सम्मानको लागि योग्य हुनुहुन्छ, उहाँ गुटको नेताबाट माथि उठ्न पर्यो, पार्टीको पनि सम्मान लिन पर्यो र पार्टीको सम्मान लिएको दिन राष्ट्रिय सम्मान उहाँलाई यसै हुन्छ। गगन थापाले ओपन अप गरिदिनु भएको छ केन्द्रीय कार्यसमितिबाट पूर्व सभापतिलाई स्वागत छ भनेर भन्नुभएको छ। त्यसरी हेरौँ, मैले शेरबहादुर देउवाले मुलुकलाई योगदान गर्नुभएको छैन, केही पनि गर्छन्, मैले यति मात्रै भने कि उहाँले भाद्र 23 काण्डपछि असोज 26 जुन वक्तव्य दिनुभएको थियो त्यो वक्तव्य अनुरूप उहाँ चलिराख्नु भएको छैन।
2: तर एउटा यसो पनि होला नि, जुन कुरा नेपाली कङ्ग्रेसका नेताहरूले पनि स्वीकार्नुहुन्छ, जति बेला शेरबहादुर देउवालाई आक्रमण भयो पोहोरको भदौरे विद्रोहताका शीर्ष नेताहरूमध्ये उहाँ नै एउटा दम्पति नै आक्रमणमा पर्नुभयो, घरमा आगजनी त धेरैको भयो, त्यसपछि नेपाली कङ्ग्रेसको वक्तव्य जसरी आयो, गगन थापा र विश्वप्रकाश शर्माको वक्तव्य आयो, त्यो वक्तव्य जुन लेभलको आक्रमण थियो त्यो लेभलको चिन्ता नजनाइकन बडो कठिन भएर एउटा वक्तव्य निकाल्नै पर्ने औपचारिकताका साथ निकालिएको जस्तो देखिन्थ्यो, र सँगसँगै आफ्ना सभापतिमाथि आक्रमण भइरहँदा त्यो सभापति बसेको कुर्सी हत्याउनलाई चाहिँ हतार भएको थियो जस्तो, त्यहीँबाट झन् कन्फ्लिक्ट बढेर गयो र अन्तत सत्ता हत्याउने काम पार्टीको भयो। त्यो पो देखियो त,
3: नेपाली काङ्ग्रेसको त्यति बेलाको कङ्ग्रेस पार्लियामेन्टमा फर्स्ट पार्टी थियो, गभर्मेन्टको रुलिङ कोलिएसन थियो, लारेस्ट कोलिएसन थियो, र त्यो पार्टीको सभापतिको पद भनेको राजकाजको पद हो, राजकाजको पद कोही व्यक्ति बिरामी भयो के भनेर खाली रहँदैन, राजामर गद्दी खाली हुँदैन, यो अप्रिय लाग्छ मान्छेहरूलाई, ज्ञानहरूलाई पनि इच्छा थियो होला, मेरो दाजु त्यो पनि धेरै जनप्रिय हुनुहुन्थ्यो, म गद्दीमा बस्दिनँ भनेर भन्नु भएन नि त, कुर्सीमा बस्नु पऱ्यो नि त अर्को, त्यो कङ्ग्रेसको सभापति कुनै मामुल, काङ्ग्रेसको सभापतिको चाहिँ मामुली कुर्सी होइन, कोही व्यक्ति बिरामी भयो कि उहाँले देनन् दिएर उहाँले कार्यवाही दिइसक्नु पर्थ्यो, त्यो सिस्टम थियो, राजकाजको सिस्टम थियो, द ब्ल्याङ्क भइनेस हुँदैन बुझ्नु भएन, र त्यो त्यो घटना आउनुमा शेरबहादुर देउवा दोषी नभएको भए पनि उहाँको कार्यकालमा दोषी दोष त लिनु जिम्मा त लिनु पऱ्यो नि त, यसमा त कुनै अन्तनाय कुरै छैन, यो त बेसिक डेमोक्रेसी फन्डामेन्टल हो, यो वेन थिङ्स गेट चेन्ज यु निड टु चेन्ज युर सेल्फ, त्यो चेन्ज अकमेन्ट गर्ने कि नगर्ने भन्ने कुरा हो, त्यसमा जति ढिला गरियो त्यति आनाकानी हुन्छ होइन। शेरबहादुर देउवाका प्रति मेरो के सम्मान छ जहिले पनि भन्दाखेरि त्यो असोज 26 गते वक्तव्य दिँदा पनि उहाँले मक्सिरमा अधिवेशन गर्ने भनेर लेख्न लेख्ने कुरा सहमति भइसकेको थियो, पछि उहाँको कोटेरीका नेताहरूले रमेश लेखेको हुनुहुन्थ्यो होला अथवा अरू कोहीले चाहिँ त्यो मक्सिरो शब्द हटाए, त्यो मक्सिरो शब्द अधिवेशन गर्ने शब्द हटाएको कारणले कति क्षति भयो त पार्टीलाई उहाँलाई सबैलाई, त्यो राम्रो गरेन नि त, आज कङ्ग्रेस पार्टी कम्फर्टेबल
2: उहाँमाथि त्यत्रो आक्रमण हुँदाखेरि गम्भीर सजा सहायता नदेखाउनु र सत्ताको झिना छिना झप्टीमा लाग्नु स्वाभाविकै हो तपाईँको भनाइमा,
3: उहाँका प्रति सदास्थता देखाउने भनेको वक्तव्यमा सभापतिमाथि उहाँको शीघ्र स्वास्थ्यलाई कामना गरिएको जस्तो वक्तव्यमा तपाईँले पढेर हेर्न सक्नुहुन्छ, त्योभन्दा बढी गर्मेन्ट ठाउँ केही पनि थिएन बुझ्नुभयो नि, त्यो गरिसक हामीले धेरै यो ब्लेम गेम गरेर पार्टीका महामन्त्रीहरूलाई जसले समयको तकाजा बुझेर अगाडि बढ्न खोजे पार्टीलाई अगाडि लान खोजे उहाँलाई ब्लेम गर्नु कुनै अर्थ छैन।
2: तर एउटा लाग्दो
3: नेपाली काङ्ग्रेसको फर्स्ट म्यान भएर चेन्जको लागि यति धेरै चाहिँ त्यो रेसिस्ट गरेर दबाउन खोजेको प्रतिरोध गरेको नेता चाहिँ उहाँ मात्रै हो, शेरबहादुर देउवा मात्रै हो, बिपी कोइराला पनि चेन्जको लागि जहिले अकमेटिभ हुनुहुन्छ, सुवर्ण शमशेरको हेर्नुहोस्, गणेश मानको हेर्नुहोस्, किसिमजीको हेर्नुहोस्, गिरिजा प्रसाद सुशीलको हेर्नुहोस्, उहाँहरू चेन्जका लागि जहिले पनि उधारै हुनुहुन्थ्यो, तर शेरबहादुर देउवाले घटना घटिसक्यो सबै कुरा तख्ता पल्टिसक्यो, रुसको जहाज जस्तो चाहिँ समय नबुझेर सबै गद्दी छुटिसक्यो, अझै पनि मैराजामा हुनेर बस्न मिल्छ
2: होइन। एउटा हेर्नुहोस् न, तपाईँले अघि भन्नुभयो त्यो सभापतिको पद भनेको राजकाजको पद हो, ठिक छ, त्यो किनभने पार्टीको प्रमुख पद हो होइन त, त्यसमा जब पूर्णबहादुर खड्कालाई कार्यभाग दिइएको थियो त्यसपछि त्यसलाई नै मानेर नियमित महाधिवेशनमा जान गएको भए जसरी बिपी कोइराला नभएपछि कृष्णप्रसाद भट्टराईले बसौँ कार्यभाग अध्यक्ष भएर पार्टी चलाउनु भयो नि त होइन त
1: तपाईँले भन्ने कुरामा
2: कुरा त देखिएन नि त कृष्णप्रसाद भट्टराईले पनि अब तुरन्त
3: पञ्चायतमा बहुदलीय राजनीति ठहरामा थियो त्यहाँ डे टु डे चुनावहरू थिएनन् थिङ्स वेयर मुभिङ क्वाइट स्लोअर त्यहाँ एउटा मात्र फाइट थियो डेमोक्रेसी प्राप्ति डेमोक्रेसी प्राप्तिसँग नो चेन्ज अफ लिडरसिप बिपी अब फिजिकली नभएपछि किसुनीलाई उहाँले जिम्मा लगाएको थियो पटनाको विशेष सम्मेलनबाट त्यसपछि किसुनीले त्यो कुरा चाहिँ एकदम ग्रेसफुली उहाँले अगाडि बढाउनु भयो त्यहाँ केही झगडा पनि थिएन तर त्यही बिचमा किसुनीले केही गल्ती गरेको कसरी बगावत गरेको किसुनीले छाड्नु पर्थ्यो त्यो भएको थिएन तर के भयो यहाँ अहिले पछि भन्दाखेरि भारत त्यही सोच घटना भयो
2: यो पूर्णबहादुरबाट चाहिँ के गल्ती भएर बगावत गर्नु पर्यो त
3: उहाँले पार्टी विधान पढ्ने कि नपढ्ने पार्टीको विधानमा जसरी 2014 सालमा अधिवेशन भएको थियो 14 सालमा फेरि यो अधिवेशन गरेर जानुपर्ने देखियो भन्ने कुरामा बिपीको र सुमनको म्युचुअल कन्सेन्टमा विशेष हस्ताक्षर नगरी विशेष अधिवेशन गरेर छोडेको बिपीकोहरूलाई त्यसपछि बिपीले 3 वर्ष विशेष अधिवेशन गरेपछि 17 साल मात्रै अधिवेशन भएको थियो त्यति बेला अहिले पनि त्यो 78 सालका निर्वाचकहरूले कार्यकर्ताहरूलाई चोकमा चौतारोमा रेस्टुरेन्टमा क्याफेमा कोही पनि कुरा गर्न गाह्रो भयो कङ्ग्रेसभन्दा मस्तक उठाएर वार्ता गर्न हिँड्न गाह्रो भइसकेपछि कार्यकर्ताहरूले त्यही शेरबहादुर देवालाई जिताएका 78 मसिलो जिताएका बहुमत कार्यकर्ताहरूले 54 कार्यकर्ता सिग्नेचर गरे अब तपाईँबाट चल्दैन मार्ग प्रशस्त गरिदिनुहोस् भनेर हस्ताक्षर गरेर पठाएपछि तपाईँले मान्दिनँ भन्न पाउनुहुन्छ केन्द्रीय कार्यसिन ठुलो भनेर भन्न पाइन्छ त्यो गल्ती भएको थियो पूर्णबहादुर खड्काले त्यही गल्ती गर्नुभएको थियो किनकि त्यो म्यान्डेटरी राइट हो नि त
2: यसो पनि हो पूर्णबहादुरले त्यहाँ पार्टीभित्र जे छलफल चलिरहेको थियो विभिन्न किसिमका छलफलहरू चलिरहेका थिए त्यो छलफलमा उहाँले डिसाइसिभ रोल प्ले गर्न पनि सक्नु भएन त्यस कारणले कार्यवाहक सभापतिकै रूपमा पनि उहाँ एउटा नेताको रूपमा उहाँले आफ्नो भूमिका निर्वाह गर्न सक्नु भएन झन् त्यस कारणले पार्टीभित्र विग्रह बढ्दै जाने भयो र विशेष महाधिवेशन नगरी नहुने त्यस्तो खण्ड आइपरेको हो
3: विशेष महाधिवेशन अवसम्भावी थियो त्यसमा त्यसलाई रोक्नको लागि पूर्णबहादुर खड्काले लामो साजिस गर्नुभयो 45 दिनसम्म पार्टीलाई चाहिँ बन्दक बनाएर राख्नुभयो
2: साजिस हो त
3: त्यो साजिस नै हो सरासर साजिस अहिलेको बन्दी हो किनकि जो बच्चा पेटबाट निस्किने बेला आउँछ म भित्र नै बस्दिनँ बाहिर नै बस्दिनँ भन्न पाउँछ बच्चाले बिचमा बस्छु भन्न पाउँछ पाउँदैन नि त त्यो इतिहासको ब्रेक थ्रुको पोइन्ट हो कि कार्यकर्ताले खुट्टा उचालेर बोलिसके जसरी बिपी कोइरालाको 3 उन्ती उपन्यासमा त्यो इन्द्रमायणी क्यारेक्टर हुनुहुन्छ त्यो क्यारेक्टर के भन्नुहुन्छ बिपीले न्यायटरले के भन्छ जीवन पथमा गुडिरहेको प्रत्येक डेग निर्णयले उठ्छ कार्यकर्ताले निर्णयले साइन गरेको होइन नयाँ गरौँ नयाँ छलफल गरौँ भनेर भनेको होइन अनि त छलफल नगर्ने पार्टीले आफ्नो विधान नमान्ने विधान पालना नगर्ने द्याट इज द रङ द्याट इज फल्ट कहाँ भन्ने समस्या भयो
2: यसमा यस्तो पनि छ त शङ्करजी कि अब नेपालको हरेक राजनीतिमा यहाँ विभिन्न भू राजनीतिका गफ आउँछन् को कुन लबीको कुन लबीको भन्ने कङ्ग्रेसभित्रको यो राजनीतिक विग्रहमा पनि त्यस्तो कुनै भू राजनीतिक प्रभाव परेर कसैले कसैलाई उचाल्यो कसैले कसैलाई उचाल्यो र यो स्थिति आइपऱ्यो
3: मानिसहरू भन्छन् कि जस्तो 7 सालको क्रान्तिमा विदेशको के भूमिका थियो 17 सालमा के भूमिका थियो 36 के थियो 46 के थियो म त्यति जान चाहन्न म यति मात्रै भन्दैछु कि शेरबहादुर देउवाको नेतृत्वसँग कार्यकर्ताहरू खुसी थिएनन् किन खुसी थिएनन् भन्दाखेरि उहाँले 72 सालको गणतान्त्रिक संविधान जारी भएपछि उहाँले आंशिक रूपमा र धेरै ठाउँमा काङ्ग्रेसका कार्यकर्ताहरू रुखमा मतदान गर्ने अधिकारबाट वञ्चित भएका थिए काङ्ग्रेसका शुभेच्छुकहरू जसलाई हामीले सजिलोको लागि त्यो काङ्ग्रेस जन भनेर भन्न सक्छौँ त्यो उहाँले वञ्चित गर्नुभएको थियो त्यसबाट पनि कार्यकर्ता खुसी थिएनन् र महासमितिले त्यो कुरा पारित गरेको थियो किन काङ्ग्रेसको कोलिएसन चुनावभन्दा अगाडि कोलिएसन नगर्ने भन्ने कुरा थियो त्यो बाहेक भदौ 23 गते जुन जेन्जी विद्रोह भयो उथलपुथल भयो त्यो त सरासर उहाँका विरुद्ध पनि थियो नि त पार्टीका विरुद्ध पनि त्यो सिस्टमका विरुद्ध थियो तर त्यसको मोहरा को थियो त उहाँहरू हुनुहुन्थ्यो त्यो स्वीकार गर्ने कि नगर्ने त त्यो किनकि प्रत्येक कुरालाई घरेलु कारण हुन्छ पहिला घरेलु कुरामा वाइए आन्तरिक कारण हुन्छ आन्तरिकमा वाइएल चल्ति गर्ने हो आन्तरिक नै मूल कारण हो तर हामीले आन्तरिक करेक्सन नगरेको भएर वाइए तत्त्वले खेल्यो होला मूल कुरा आन्तरिक नै हो
2: त्यो जस्तै अघि पनि मैले भने बिपी स्वदेश फर्किँदाको कुरा 33 सालको कुरा शेरबहादुरले आफ्नो अपिलमा उल्लेख गर्नुभएको छ शेरबहादुर देउवाले आज 83 सालमा 50 वर्षपछि
3: 47
2: होइन त 50 वर्षपछि ठिक 50 वर्षपछि शेरबहादुर देउवा निजी कारणले नै होस् उहाँ 5 महिनापछि एउटा राजनीतिक उद्देश्य सहित नेपाल फर्किए भन्नुभएको छ। विगतमा केही गल्ती भएको भए सबैले स्वीकार गर्नुपर्छ भन्ने खालको अभिप्राय पनि उहाँको अपिलमा देखिन्छ। सायद उहाँ अब यो काङ्ग्रेसमा फुट्नै आउने भयो, अब म मिलाउँछु भन्ने उद्देश्यले पनि त आउन सक्नुभएको होला, अनि सायद त्यही भएर गगन थापाले स्वागत गर्नुभएको पनि हो कि
3: पोजिटिभ
2: त्यसको अपेक्षा गर्न सकिन्छ कि सकिँदैन?
3: सकिन्छ, पोजिटिभ नोटमा एउटा चमत्कार होस्, शेरबहादुर देउवाको उपस्थितिले आगमनले शेरबहादुर देउवा अन्त भेट्ने होइन, उहाँ पार्टी कार्यालय जानुहोस्, सानेपा जानुहोस्, त्यो कामना गर्न सकिन्छ, त्यही सौहार्द वार्ता होस्, उहाँको फोटो राखिएको छ। अहिले हालसालै नेपाली काङ्ग्रेस पार्टीले नयाँ विधान बिच महाधिवेशनले पारित गरेको विधानलाई त्यो प्रकाशित गरेको छ, त्यो विधानमा शेरबहादुर देउवाको नाम छ, उहाँको पनि सम्मान त काङ्ग्रेसले कम गरेको छैन नि त। अनि उहाँ घर हुँदाहुँदै डेरामा अन्त भेट्न आउने अन्त आऊ भनेर भन्नु मलाई मिल्दैन नि त। म्याग्ना मिर्ति शेरबहादुर देउवाले देख्नुपर्छ, पहिला उहाँ पार्टी कार्यालय जानुपर्छ।
2: तपाईँ मेरो पनि सभापति हुनुभयो, म महामन्त्री थिएँ, तपाईँ ठुलो नेता भइसक्दाखेरि म विद्यार्थी नेता नै थिएँ, तपाईँ त संस्थापक विद्यार्थी सङ्गठनको पनि संस्थापक नेता, तपाईँ भएको ठाउँमा म आएँ भन्दाखेरि के गगन थापा चाहिँ सानो हुनुहुन्छ र
3: गगन थापाले जुन पोजिसनबाट आज शेरबहादुर देउवाको आगमनलाई केन्द्रीय कार्यसमिति बैठकमा उहाँले स्वागत गर्नुभयो भन्ने कुरा बाहिर आएका छन्, पार्टीको अफिसियल वक्तव्य पनि आउला, उहाँले वार्ताको ढोका, संवादको ढोका, मध्यमार्गी ढोका कायम गर्नुभएको छ, उहाँले आइस ब्रेक गर्नुभएको छ, त्यसपछि कुरा अब शेरबहादुर देउवाले के सङ्केत पठाउनुहुन्छ त्यहाँनिर रहन्छ।
2: त्यसमा यो देउवा समूहको भनेर भनिएको राष्ट्रिय भेला जे काठमाडौँमा सुरु भएको छ, 3 दिनसम्म यो चल्छ, यो भेलाले गर्न सक्ने, अब योभन्दा अगाडि त पार्टी नै नयाँ पार्टी घोषणा हुन्छ कि भन्ने थियो, तर अदालतले निस्तार दिएपछि फेरि पुनरावलोकनमा छलफल हुने भएपछि त्यो कुरो हाललाई टरेको छ, र यो संस्थापन पक्षको लागि अवसर पनि हो, दुवै पक्षको लागि अवसर हो। त्यो वार्ता इन्टेन्सिभ वार्ता भयो भने यो भेलाले त पार्टीको एउटा नयाँ एकताको घोषणा पनि त गर्न सक्ने सम्भावना छ नि। त्यसको लागि संस्थापन पक्षले के गर्नुपर्छ, यो भेला आयोजक पक्षले के गर्नुपर्छ
3: यसमा, यो भेला
2: आयोजक देउवाको पनि केही रोल हुन्छ कि
3: यसमा? भेला आयोजक पक्ष जुन छ यो भेलालाई काङ्ग्रेस पार्टी विधानले चिन्दैन, काङ्ग्रेस पार्टी विधानले महासमिति चिन्छ, महाधिवेशन प्रतिनिधि चिन्छ, जिल्ला सभापतिहरू पनि चिन्छ, होइन यो भेला कहाँबाट कसरी भेला भएछ पार्टी विधानले चिन्दैन वैधानिक रूपमा, होइन
2: राजनीतिक रूपमा त चिन्छ नि, 4-5 हजार मान्छे काठमाडौँमा भेला भएर एकै ठाउँमा
3: कुन तहका मानिसहरू आउँछन्, के नियतले आउँछन्, त्यो काङ्ग्रेसको सिस्टममा त्यहाँ विभिन्न गुट उपगुटहरू रहन्छन्, विचार समूहहरू छन्, तिनले भेला गर्छन्, दबाब दिन्छन् नेतृत्वलाई, त्यसलाई यही कडीको यो अहिलेको भेला त्यही कडीको रूपमा हेर्नुपर्छ। तर यसले चाहिँ पार्टीको एकता, जुन पार्टी फुटेकै छैन एकता कहाँबाट आउँछ? तपाईँ रुलकदेखि मानिसमा
2: पार्टीको सम्पर्क कार्यालय आदि बनिसक्यो, तपाईँको तपाईँ आफै भन्दै हुनुहुन्छ चुनावमा थुप्रै मान्छेहरू सहभागी भएनन् तत्कालीन,
3: उहाँहरू आफैले भन्नुभएको
2: शेरबहादुर देउवा
3: आफैले भनेको, शेरबहादुर देउवा देश छोडेरै गएको निर्वाचनको बेलामा, र उहाँको यति मान्छेहरू चुनावमा सहभागी नभएको, चुनावमा तत्कालीन नेतृत्वलाई चाहिँ हराउन भूमिका खेलेको उहाँले वक्तव्य दिइरहनु भएको छ, त हामीले भनेको छैन, त्यो अरूले भनेको छैन।
2: यसो पनि रसिका, तपाईँहरू जस्ता यो काङ्ग्रेस नजिकका भनिएका विश्लेषक बुद्धिजीवीहरूले पनि यो पुरानाहरूलाई वास्ता नगरे हुन्छ, अब नयाँ सिराबाट अगाडि बढ्नुपर्छ, यङहरूले पार्टी चलाउने हो, यतातिर धेरै नअल्मल्या भनेर सुझाव सल्लाह दिनुहुन्छ क्या?
3: यस्तो हो, त्यो सुझाव सल्लाह भन्दा पनि रुल अफ द गेम मान्ने कि नमान्ने, रुल अफ द गेम नमान्नेलाई इनबोर्ड राखेर खेल राम्रो हुन्छ तपाईँले भनिदिनु पर्यो। रेफ्रीले फुटबलमा रेड कार्ड देखाइसक्यो, रेड कार्ड देखाएपछि खेल त्यो मैदान बाहिर जानुपर्छ, होइन? अनि तपाईँ 51-49 त्यो विशेष महाधिवेशन त 51-54 साइन गरेको थियो नि, त्यो मान्ने कि नमान्ने त? फेरि उहाँहरू रुल अफ द गेम मान्नु चाहिँ मान्नु न त, किन डेमोक्रेसी चल्न कुनै संस्था चल्नको लागि चाहिँ अल्पमतले बहुमतको लागि
2: होला नि। त्यसमा तपाईँको रुल अफ द गेम भनिरहँदा पनि ल विशेष महाधिवेशन गरौँ, 54% बोलाइहाले, हामी 46% पनि त्योलाई सहभागी भयौँ, यसरी नयाँ नेतृत्व पनि चुन्नुहोस्, हारे मान्छौँ, जिते हामी पनि बस्छौँ भनेर सहमतिमा गरेको चिज थिएन नि त्यो, त एक किसिमको अघि पनि मैले भने काङ्ग्रेसको सत्ता कब्जा थियो
3: रङ
2: वैधानिक किसिमले सही
3: गलत,
2: त्यसै म मान्दिनँ। त्यसमाथि म प्रश्न
3: गर्छु, त्यो अब्स्ट्रक्सन अफ द प्रोसेस थियो, विधानले दिएको अधिकार, कार्यकर्ताको सार्वभौम अधिकार, महाधिवेशन पत्नीको सार्वभौम अधिकार जुन म्यान्डेटरी थियो त्यसलाई रोक्न मिल्दैन थियो, त्यहाँनिर गल्ती भएको।
2: त्यसमा ठिकै छ नि त, अब तपाईँहरूले त्यसलाई मान्नु भएन खेलको नियम मान्नु भएन, हामी तपाईँलाई वास्तै गर्दैनौँ भन्ने भयो नि त फेरि किन पाका पुरानातिर फर्केर ग्याउँ आइदिए हुन्थ्यो भने पाका समिति बनाऊ त्यो बनाऊ त्यो बनाऊ किन भन्ने त
3: उहाँहरूको वार्ता भइरहेको छ, सहमतिलाई कोसिस भइरहेको छ, सहमतिलाई अहम छोड्न पर्यो नि त, रुदल गेम मान्छु भने एहसास दिनु पर्यो नि त,
2: जुन पार्टी फुटेकै छैन त्यही के
3: वार्ता यो झगडा होइन रगडा हो, रगडा रगडिया रगडै हुन्छ अरे कि, झगडामा चाहिँ लेजिटिमेट भ्यालिड पोइन्टहरू हुन्छ, त्यसमा चाहिँ गिभ एन्ड टेक हुन्छ, यो झगडा रगडा बढी छ त्यो भएर मैले देखेँ।
2: त्यसो यो जुन भेला हुँदैछ
3: हजुर
2: त्यो भेलाको कुनै अर्थ छैन, त्यसको राजनीतिक महत्त्व केही पनि छैन, टेक्निकली जो जता छ त्यो नै रियालिटी हो, यो अरू सबै मिथ हो।
3: यो जुन किसिमको टक्सिक इन्भाइरोमेन्ट गरिएको छ, जुन सौहार्दता गगन थापाले सभापति भइसकेपछि सहनपातिकमा शेरबहादुर सिग्नेचरको सुटी स्वीकार गरेर र अर्को पक्षको नेताहरूलाई सम्मानजनक स्थान दिएर निर्वाचन प्रतिस्पर्धा भएको थियो, विमलेन्द्र निधिले र गगन थापाले जसरी जनकपुरमा अङ्गालो हाल्नुभएको थियो, उहाँले त्यो कुरा कसरी रातारात बिर्सनु भयो कि उहाँको सिग्नेचरमा चुनाव लडेका थियो भन्ने कुरा शेखर कोइरलाले, पूर्णबहादुर खड्काले, अरूहरू त कसरी बिर्से, त्यो चाहिँ आश्चर्यको विषय छ। डेमोक्रेसीमा तपाईँ

0: एक्सेप्ट नगरेर पार्टी चल्छ, मान्छेले एउटा मान्छे भित्राउनको लागि कति मेहनत गर्छ।
1: विशेष महाधिवेशन सम्पन्न भए लगत्तै आम निर्वाचनका दरमियान र त्यसपछि पनि पार्टी सभापति गगन थापाले यो पार्टी विश्व अधिवेशनमा भाग नलिने र भाग लिने सबैका सबैको बराबर पार्टी हो
0: भनिराख्नु
1: भएको छ र पार्टीको क्रियाशील सबैलाई ओपन अप गरिएको छ, अदावधिक पनि कसैलाई ब्लक गरिएको छैन। र त्यो विशेष महाधिवेशनको दायित्व के थियो भन्दाखेरि 15 अधिवेशन गराउने थियो, त्यो अधिवेशन हुँदैछ, त्यसमा भाग लिए भयो, सकिहाल्यो। तपाईँलाई पहिले हिस्सा सुरक्षित गरिदिनुपर्ने, पोषण दिनुपर्ने,
0: त्यो महाधिवेशन गर्ने कुरामा हामी पनि सहभागी हुन्छौँ, हामीलाई पनि सहभागी गराओ भने त्यो त सहभागिताको छलफल पो देखिन्छ त त्यहाँ त, यो र यो मिलाउँ त्यो गरौँ।
1: होइन, उहाँहरूको प्रश्न हामीलाई, हामी यति यति हिस्सा, हामी जन्मजातै हिस्सा लिएर आएको, उहाँहरूको माइन्ड सेट त्यो छ कि जन्मजातै हिस्सा लिएर आएको, त्यो हिस्सा ग्यारेन्टी गर, ईश्वर चल ग्यारेन्टी गर, अनि बल्ल हुन्छ नभए मान्दैन भन्दै हुन्छ। यदि नै छलफल छैन, देश कहाँबाट कहाँ पुगिसक्यो, कङ्ग्रेस नेसनल पोलिटिक्समा कहाँ खुम्चिएको छ, कहाँ सिमेटिक्स, त्यसको हिसाब छैन। उहाँ त्यो रङ साइड अफ द हिस्ट्रीमा हुनुहुन्छ कि रङ साइड अफ थिङ्किङमा हुनुहुन्छ, त्यो भएर समस्या भएको।
0: जस्तो 15 महाधिवेशन हुने भयो, सहमतिमा हुने भयो भने त्यो महाधिवेशन आयोजक समितिको प्रमुख अथवा संयोजक केही भनेर शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनेर महाधिवेशन गरेर जानु पर्यो भने त्यो कतिको लेजिटिमेट कुरा हो त, त्यो त विधानले त चिन्दैन।
1: नेपाली काङ्ग्रेसको आन्तरिक झगडाहरू चल्दा कुनै बेला किशुनजी र गिरिजाप्रसाद बसेर बोलेपछि टुङ्गिन्थ्यो सबै कुरा, उहाँ दुइटा बोलेपछि हात लाइ सकिन्थ्यो,
0: अहिले सकिँदैन।
1: अहिले त्यो अवस्था रहन्छ रहँदैन, कति सौहार्दपूर्वक शेरबहादुर देउवाले र गगन थापाले वार्ता गर्नु, त्यसमा भर पर्ला, त्यसमा भर पर्ला भन्दैछु। र कङ्ग्रेस इतिहासमा कहिले पनि यो चाहिँ महाधिवेशन आयोजक समितिहरू केही कहिले पनि बनेको छैन, जो सभापति छ उसकै लिडरसिप मानेर स्वीकार गरेर गइएको छ, त्यो कङ्ग्रेसको विधान अनुसारै जाला भन्ने मलाई लाग्छ।
0: त्यसो भयो भने फेरि पनि म भन्छु, काठमाडौँमा भएको भेला, राष्ट्रिय भेला लाई विधानले चिन्दैन, यो दलको तलदेखि नै विभिन्न प्यारल समानान्तर गतिविधिहरू गरिँदै आए र अहिले राष्ट्रिय भेला हुँदैछ, यो अन्तत पार्टीको एकताको विपक्षमा छ, यसमा सहभागी हुनेहरू पार्टीका मान्छे होइनन् भनेर कारवाही गर्न सक्ने स्ट्रेन्थ संस्थापन पक्षसँग हुन्छ त छ।
1: काङ्ग्रेस पार्टीको बारेमा, काङ्ग्रेस पार्टीले पहिलो कुरा मैले तपाईँलाई भने कि यो क्रियाशील अदावधिक सबैलाई ओपन अप गरेको छ। कङ्ग्रेस पार्टीको सभापतिले कसैलाई कारवाही गर्ने अगाडि उहाँलाई जसरी निन्दा गरेका छन्, गाली गरेका छन्, अस्तिको त्यो कुनै भेला अगाडिको कार्यक्रममा शशाङ कोइरालाले के भन्नु पर्यो, स्टेजमा बसेको छ प्रमुख अतिथि भएर, उहाँभन्दा अगाडि भन्छ 3-4 घन्टासम्म गगन थापालाई गाली गरेको छ, बिपी जयन्ती मनाएको छ, बिपीको तारिफ गरेको छ, गगनलाई गाली गरेको छ, अनि शशाङ कोइराला बाध्यवा के भन्नु पर्यो, हैरान भएर हत्तु भएर नेतृत्वलाई गाली नगरौँ, थोरै उहाँले समझदारी कुरा त्यहाँ गरिदिनु भयो नि त, त्यो गालीको राजनीति चल्दैन, यो राजनीति वातावरण टक्सिक बनाएर हुँदैन। त्यही भएर गगन थापाले कारवाही त जमाना गरिसक्नु पर्ने, त उहाँले त यो अब त्यो 55 पार्टी हो, 45 होइन भने सबैलाई होलसेलमा खारेज गर्नु, तपाईँ खारेज गर्नुभएको छैन नि, इट्स अलवेज ओपन
0: हो, त्यही भनेको
1: भन्नु। त्यही भएर अहिले के भनिसकेको चाहिँ सबैको पार्टीमा रेकर्ड रहन्छ, कसैको रेकर्ड हटाइँदैन, त्यो व्यक्तिले आफैले खारेज नगर्दासम्म रेकर्ड कसैले हटाउँदैन, यति हो, यति हो कि अदावधि कारणले ती व्यक्ति जसले रुजु गर्दैन उनीहरू 15 भाग लिन पाउँदैनन् मात्र भनेको, पार्टी सभा जहिले ओपन हुनुहुन्छ।
0: अच्छा, यसो त्यसो हुनाले भेलामा उनीहरूलाई कारवाही गर्ने वा एकतामैले यो प्रेसरले काम गर्ने, यसो यसले प्रेसर ग्रुपको काम पनि गर्दैन, यसमा सहभागी भए बापत कारवाही पनि हुँदैन, यसको खास केही अर्थ पनि छैन,
1: यसले प्रेसर ग्रुप काम गर्ला र यसमा भेला भएर कारवाही गर्ने क्यार्ने कुरामा चाहिँ, किनकि अब नयाँ जो आफै छोडेर जान तयार छ किन कारवाही गरिराख्नु पऱ्यो, शशाङ कोइरालाले भने जस्तो इग्नोर गर्दै राम्रो होला नि त, त्यो पनि हुनसक्छ, त्यसरी हेर्दा पनि भयो।
0: शशाङ्क कोइरालाले भनेपछि इग्नोर गर्ने भने कि
1: होइन, उहाँले अस्ति बोल्दा भन्नु नि त, कसैलाई निन्दा गर्न छ, कसैलाई मन पराउनु भने गाली गर्ने होइन, इग्नोर गर्ने हो, धेरै भ्यालु दिनु भएन, कारवाही गरेर किन भ्यालु दिने, दे आर फ्री टु चुज देयर वे।
0: त्यसपछि संस्थापन पक्षले पनि राष्ट्रिय भेलामा जे कुरा हुन्छ यसलाई इग्नोर गर्नुपर्छ भन्ने हो त तपाईँको कुरा।
1: मैले भन्न खोजेको कुरा के भन्दाखेरि, संस्थापन पक्ष र इतर पक्ष, काङ्ग्रेस एउटा मात्र पक्ष छ, विशेष महाधिवेशन आएको नेतृत्व छ, बाँकी सबै गुटफुटहरू हुन्, उपगुटहरू हुन्, काङ्ग्रेसको यो सिस्टमै छ, बिपी र सुमडाको गुट थियो, त्योभन्दा पहिला बिपी मातृका गुट थियो, किशुनजी गिरिजाको गुट थियो, पछि फेरि गिरिजा देउगा गुट भयो, पछि देउगा सुशील गुट भयो, अहिले फेरि गगन गुट विश्व गुट होला, त्यो चलिरहन्छ, त्यो सबैले आफ्नो चाहिँ गुटका कार्यालयहरू खोल्छन्, के गर्छन्, तर पार्टीलाई विभक्त बनाएर तोड्छु भनेर विग्रह गर्छ, धम्क्याएर चाहिँ हिँडेको छैन।
0: तर तोडेकै हो त, शेरबहादुर देउवाको नेतृत्वमा त नेपाली काङ्ग्रेस प्रजातान्त्रिक बनेकै हो,
1: होइन उहाँले तोडेको कुराबाट गल्ती सच्याएर आउनुभएको थियो नि त, 64 त मिल्नु भएको थियो नि त।

0: अपेक्षा गर्न सकिन्छ। त्यतिखेर उहाँले गल्ती गरेँ भनेर महसुस गरेर एकता गर्नुभयो फेरि भन्ने मान्ने हो भने अब उहाँले पार्टी फुटोस् भन्ने पक्षमा उहाँको भूमिका हुँदैन होला। त्यस्तो अपेक्षा गर्छ।
1: शेरबहादुर देउवाले यस्तै गल्ती उहाँले त बुझेको भए उहाँ मक्सिरमा बिस अधिवेशनको वातावरण बन्न दिनु पर्थेन, नियमित अधिवेशन गरिदिएको भइहाल्थ्यो। त्यसमा उहाँ चाहिँ त्यो धृतराष्ट्र जस्तो बनेर बस्दिनुभयो। उहाँले आफ्ना कोटेरीका मानिसहरूको त्यो प्रलोभनमा उनीहरूको चाहिँ दादागिरी सहेर बस्दा त्यो समस्या भएको, किनकि उहाँले त बिपीले एक्लो बृहस्पति भनेर आफूलाई भनेको घटना पनि उहाँले देख्नुभएको छ। गणेशमान सिंहले पार्टीलाई कमजोर हुने गरी नै उहाँले चाहिँ त्यो एउटा अभियान चलाउनु भएको थियो, होइन विशेष अभियान चलाउनु भएको थियो। त्यो अभियानपछि गणेशमान सिंहले पार्टी यतिकै छोडिदिनु भयो नि त। अब तिमीहरू नै चलाउनु छोडेँ, म अब चुप लागेँ, मैले मेरो मत जाहेर छोडिदिनु भयो नि त जागरण अभियान। अनि त्यसपछि किशुनजीले के गर्नुभयो, दुईवटा पार्टी फुटेका थिए। उहाँले त्यो पार्टी मिल्दाखेरि पार्टी कार्यालय जानुभयो, गिरिजा प्रसादको र शेरबहादुर देउवाको उहाँले हात थामिदिनु भयो। र त्यही दिन उहाँले अर्को वक्तव्य पनि पढ्नुभयो कि म यदि पार्टी गणतन्त्रमा गएपछि म सहमत छैन, पार्टी एकता गराइदिएँ म साक्षी बसेँ अब म सहमत छैन निस्केको नि त। हो शेरबहादुर देउवाले त्यसरी भन्नुपर्ने होइन, म एउटा मात्र गुटमा आउने हो, एकता कहाँ सुरु हुन्छ, सानोपाट सुरु हुन्छ नि त, कुनै पार्टी परिषद सुरु हुँदैन नि त, मेरो कुरा मेरो अब्जर्भेसन त्यो
0: भनेपछि त्यस्तै किसिमको केही उहाँले भूमिका निर्वाह गर्नुहोला पार्टी एकताको लागि भनेर अपेक्षा गर्नु चाहिँ सकिँदैन शेरबहादुरको विगतलाई हेर्दा।
1: सकिन्छ, शेरबहादुर देउवा म्याग्नानिमस हुन पर्यो, अहिले त स्टेट म्यान बन्ने उहाँलाई फेरि अवसर छ, किनकि उहाँले आज जुन वक्तव्य दिनुभयो नि त्यसलाई गुटको नेता भएर हुँदैन, पार्टीको सिङ्गो पार्टीको नेता, सिङ्गो पार्टी नेता उनलाई उहाँ सानिपा जानु पर्यो।
0: त्यो अपिलमा त उहाँको काठमाडौँ आउने बित्तिकैको अपिलमा त उहाँको गुटको नेताको जस्तो चरित्र त त्यसमा भावभङ्गीमा त्यसको मनसाय त त्यस्तो देखिँदैन।
1: देखेको छ नि त, जस्तो उहाँले थाहै नदिइकन सिङ्गापुर जानुभयो, उहाँले आएको कुरा अफिसियल पार्टीले जानकारी पनि गराउनु भएको छैन, होइन भने त्यस्तो हुन्थेन नि त। अफिसियल कुरा त्यहाँ केही ल्याप्स भएको छ नि त, त्यो ल्याप्सका बाबु पनि गगन थापाले पुरुषहरूले स्वागत छ त भन्नुभयो नि त, ओपन अप त भएको छ नि त। त्यसै अब त्यो म्यानेजमेन्ट हुने पालो, उधार हुने कुरा, ठुलो हृदय विशाल छाति देखाउनुलाई चाहिँ देखाउनु पाल्छ शेरबहादुर देउवाको
0: अपेक्षा गर्न सकिन्छ। त्यस्तो
1: जो सिनियर म्यान हो, जो धेरै अनुभवी हो, त्यसले झुक्ने हो नि त। किशुनजीले बिसको प्याला पिए,
0: एउटा तपाईँहरू यो नेपाली कङ्ग्रेसको कुरा गर्नेहरूले बिपी कोइरालाको नाम लिएनन् भने वास्तवमा सपना पनि राम्रो देखिँदैन, जसलाई चाहिँ राजनीतिक कुरा गर्दा। अब अहिलेको विग्रहको राजनीतिमा अब स्वाभाविक रूपमा बिपी कोइरालालाई कसैले बिर्सिनु पनि मिल्दैन, काङ्ग्रेसले मात्र नभएर गैर काङ्ग्रेसले पनि नेपालीले बिर्सिनु मिल्दैन। बिपी कोइरालासँग सँगलाई चिनेका होइन, सँगै बसेका मात्र होइन, देखेका मात्र होइन, सँगै काम गरेका मान्छेहरू चाहिँ एकातिर, अनि बिपी कोइरालालाई सुनेका, उहाँका कुरा पढेका मान्छे चाहिँ अर्कातिर भएर, हामी चाहिँ खाँटी बिपीवादी हौ, हामी चाहिँ सच्चा काङ्ग्रेस हौ, तिमीहरू सबै भ्रष्ट हौ, तिमीहरू सबै काम नलाग्ने हौ, तिमीहरू सबै बुढाखाडा काम नलाग्ने भयो, अब तिमीहरू चाहिँ डम्पिङ साइटमा जानुपर्छ, हामी पो वास्तविक मान्छे हो भनेको दाबीलाई एउटा काङ्ग्रेसको विरासतका कुरा गर्नेहरूले स्वीकार गर्न सजिलो छ।
1: तर इन्ट्रेस्टिङ कुरा भन्छु, म दाङमा थिएँ साउन 6 गते, बिपी कोइरालाको नामकै विद्यालय थियो, पञ्चायतमा खोलेको विद्यालय, बिपी कोइरालाको नामको बिपी कोइराला आदर्श स्कुल शान्तिपुरमा छ। त्यहाँ बिपी कोइराला जन्मसङ्ग्रहको दरमियान त्यहाँ जाँदाखेरि त्यो कार्यक्रमको अध्यक्षता गरेको नेता पनि हुनुहुन्थ्यो, पाण्डे थर्क हुनुहुन्थ्यो। उहाँले के भन्नुभयो, म बिपीलाई भेटेको, हाम्रो कुरा सुन्दैनन् युवाहरूले यहाँ त्यहाँ भनेर उहाँले भन्नुभयो। अनि मैले त्यहाँ सम्मानपूर्वक भने, तपाईँले बिपीलाई भेटेको, सङ्गत गरेको, उहाँसँग काम गरेको कुरा साँचो हो, तर के कुरा बिर्सन हुँदैन भन्दाखेरि, बिपीसँग काम गरेको पुस्ताले दोस्रो पुस्तालाई ठिकठाक बिपी नपढाएको भएर आजको समस्या भएको। र हामीले बिर्सन नहुने कुरा के भन्दाखेरि, गौतम बुद्धको जीवनकाल हामीले गौतम बुद्ध देखेको हो र गौतम बुद्ध पढेर बुझेको हो नि त हामीले, होइन के गौतम बुद्धलाई नदेखेको मान्छेले गौतम बुद्ध बुझ्दै बुझ्दैन भन्ने भए गौतम बुद्ध यहाँसम्म आउँथ्यो त। त्यही भएर बिपीसँग सँगै सङ्गत गरेर बिपीलाई बुझ्यो भन्ने कुरा ग्यारेन्टी रहन्छ नि त। परिस्थिति तगादै नबुझ्ने, रिटायरमेन्ट हुन्छ भने नबुझ्ने, कहाँनिर आफू अगाडि बस्ने, कहाँनिर पछाडि बस्ने, कहाँ त्याग गर्ने केही पनि एहसासै छैन, आफ्नो आयु सकिएको थाहा छैन, पोलिटिकल आयु सकेको थाहा छैन, अनि कसरी हुन्छ। बिपीको म तपाईँलाई कहाँ नि भनौँ,
0: कहानी भन्नु पर्दैन,
1: म सर्कट भनिदिन्छु। बिपी कति फ्लेक्सिबल हुन्छ पार्टीको हकमा, पार्टीको हकमा उहाँले सुब्बा देवीप्रसाद सापकोटालाई पार्टीको अध्यक्ष बनाइयो, कार्यकारी अध्यक्ष उहाँ आफू बस्नुभयो, र नेपाल काठमाडौँसँग जोड्नुपर्छ टमसा आचार्यलाई, प्रजा परिषदसँग भेटे, टमसा आचार्यसँग भेटै भएको छैन, उहाँलाई फेरि सभापति मानियो। तिनवटा सभापति छन् त्यहाँ, सुब्बा देवीप्रसाद सापकोटा, बिपी कोइराला र चाहिँ टमसा आचार्य, त्यसरी पार्टी खोल्यो। पछि उहाँले आफ्नो सहोदर दाजु मातृकालाई सभापति स्वीकार गरेर जानुभयो। पछि 2012 सालमा पार्टीले समाजवादी घोषणा गर्न पर्यो, यो देशमा यो देशमा धेरै सामन्तहरू पनि छन्, सामन्त छन्, धेरै ताकत छ, यो सामन्तको नेता हो सुवर्ण शमशेर, किनकि उहाँ पारिवारिक विरासतका हिसाबले डेमोक्रेटिक क्रेडेन्सियलले होइन कि, र सुवर्ण शमशेर जस्तो ठुलो सामन्त ठुलो जिम्मेदार नै काङ्ग्रेस भयो, सभापति भएर समाजलाई लागू गर्छु भने जस्तो सामन्तहरूमा डर हुँदैन भय हुँदैन र बिपिएल छोड्या हो नि त 12 सालमा त होइन, र त्यसपछि नि बिपिएलले चाहिँ कार्यवाह दिनुभयो, सुवर्णलाई सघाउनु भयो नि त, त्यो बिपी चाहिँ फ्लेक्सिबल हुनुहुन्छ, र बिपीले राजाले चाहिँ त्यो 14 सालमा चाहिँ चुनाव गराउने सरकार बिपी तिमीले लिड गर भनेर राजाले भने हो नि त, बिपीले के भन्नु होइन महाराज म अब आम निर्वाचनबाटै प्रधानमन्त्री बन्छु भने पार्टी फर्स्ट भयो भने म देशभरि घुम्छु, बिपीले त्याग गरे सुवर्ण शमशेरलाई, शेरबहादुर देवर कहीँ त्याग गर्नुभयो, आजकै पुस्ताले विभिन्न निधिक पुस्ताले जो जो हुनुहुन्छ प्रकाशमान सिंह उहाँले कहीँ ठिक डिसिसन लिएर ठिक त्याग गर्नुभएको छ, द्याट्स द रङ द्याट्स द फल्ट, त्यो फल्ट
0: त्यसो हुनाले बिपीलाई देख्दै सुन्दै सँगै काम गर्दा पनि बिपीलाई बुझिँदैन, पढ्नेले नै बढी बुझ्न सक्छन्, ती नहुँदा पनि काङ्ग्रेस अगाडि बढ्छ भन्ने
1: अनुभवमा काममा मैले बारम्बार भन्ने गरेको छु, कङ्ग्रेसमा अहिले संयोगले शशाङ्क कोइरालालाई विशेष बेला संयोजक बनाइएको छ, मैले 13 अधिवेशनमा गगन थापा र शशाङ्क कोइरालाको महामन्त्री प्रतिस्पर्धा भन्नुभयो, सिङ्गल महामन्त्री थियो, डबल महामन्त्री थिएन निर्वाचन प्रत्यक्ष, अनि मैले के भनेको थिएँ भन्दाखेरि गगन थापा जनआन्दोलनको राजकुमार हो, फाइट चौरमा छैन मैदानमा छैन पार्टीभित्र छ पार्टीको हलभित्र छ, र शशाङ्कहरूलाई पार्टीको राजकुमार हो, पार्टीको संस्थापक कनिष्ठ पुत्र प्रोफेसनल डक्टर आँखाको कलिग डक्टर, र यो पार्टीभित्रको फर्स्ट फाइटमा पहिलो फाइटमा चाहिँ स्वाभाविक रूपमा चाहिँ पार्टीको राजकुमारले जित्छ, तर सेकेन्ड फाइटमा पार्टीको राजकुमार अनुमोदित नहुन सक्छ भनेर भनेको थियो, अहिले हामी त्यो अवस्था आइपुगेको आइपुगेका छौँ, शशाङ्क कोइरालाले 14 सभापतिमा प्रतिस्पर्धा गर्नु भएन, महामन्त्री पनि उहाँले रहनु भएन, अहिले पार्टी नहुनु काममा आउनुहोस्, मैले भनेको के भन्दाखेरि त्यो परिस्थितिको तकाजा बुझेर कसले निर्णय गरेको छ, त्यो देशको चाहिँ मुड नेसनको पल्स कसले
0: भनेको, यो सबै भइरहँदाखेरि निर्वाचनदेखि यताको वातावरणमा तपाईँले अघि पनि भन्नुभयो सरकार नै खेल्यो भनेर भन्नै हुन्छ,
1: सरकार खेल्न खोज्दैछ
0: काङ्ग्रेसभित्र,
1: सरकार खेल्न खोज्दैछ,
0: त्यो गगन थापाले चाहिँ ठिकसँग पार्टी चलाउनु भएको छ हिजोको भन्दा भन्ने ठाउँ चाहिँ छ,
1: आजको नेपाली काङ्ग्रेस पार्टीको क्राइसिस 2009-10 सालमा जति बेला काठमाडौँ नगरको निर्वाचन भएको थियो, काङ्ग्रेस पराजित भएको थियो, कम्युनिस्टहरूले सिट जितेका थिए त्यति बेला, बिपीलाई त्यस्तै सङ्कट थियो, अथवा 36 सालको जन्मसङ्ग्राम कङ्ग्रेस पराजित भयो, बिपीलाई त्यस्तै सङ्कट थियो, अथवा 51 सालमा काङ्ग्रेस सेकेन्ड पार्टीको गिजाप्रसाद त्यस्तै सङ्कट थियो, आजको नेपाली काङ्ग्रेसमा पनि त्यही सङ्कटको छेड छ काङ्ग्रेसलाई, काङ्ग्रेसले एउटा कम्फर्टेबल पोजिसन के छ भन्दाखेरि हामीले बनाएको संविधान हामीले ट्र्याकमा राख्न सक्छौँ, हामीलाई जनताले सेकेन्ड लेजिटिमेट प्रतिपक्ष भूमिका दिएका छन्, र हाम्रो नेता बिपी कोइरालाले 36 साल जनसङ्ग्रहपछि सरकार उत्ताउलो हुनसक्छ मातिन सक्छ, सरकारको चाहिँ सङ्ख्या हुन्छ प्रतिपक्षको सङ्ख्या हुँदैन, सरकारको डिफाइन्ड नम्बर हुन्छ, प्रतिपक्षको त कति बेला सरकारको सङ्ख्या श्रृङ्खला थाहा नै हुँदैन नि त, प्रतिपक्षले नै शक्तिशाली हुन्छ, प्रतिपक्ष जिम्मेवार हुनुपर्छ भनेर गगन थापाले पार्टीको पार्टीलाई पनि कन्सोलिडेट गर्ने डिजिटल पार्टी बनाउने कामहरू गर्नुभएको छ, र एउटा सशक्त सरल र त्यसलाई जिम्मेवार प्रतिपक्ष त्यो चाहिँ सरकारलाई यो गर भनेर चाहिँ राह पनि देखाइरहेको प्रतिपक्षमा काङ्ग्रेस काम बाटो देखाइरहेको प्रतिपक्ष काङ्ग्रेस काम गरेको छ, आई थिङ्क गगन थापाले उहाँका कमजोरीहरू होलान् त्यो 2-3 महिनामा चाहिँ पार्टीको बैठक बस्यो कि बसेन त्यो के भएको छ भन्दा पनि उहाँले जुन किसिमको निर्णय लिनुभएको छ पार्टीको विविधता नेता जसलाई अवसर दियो अवसर दिने कुरादेखि सबै कुरामा ठिकठाक हुँदै गइरहेको छ भन्ने मलाई लाग्छ,
0: उहाँ त ठिकै बाटोमा हिँड्दैछ र कङ्ग्रेसले फेरि नेपालको राजनीतिक नेतृत्वको राजनीतिक आन्दोलनको लोकतन्त्रको अगुवाई गर्छ भन्ने तपाईँको कन्टिन्युटीमा कुरा त्यही थियो
1: एकदम, कङ्ग्रेस एउटा भएर काङ्ग्रेस सकिएको छ, कङ्ग्रेस हेज अलवेज बाउन्स ब्याक
0: ठिकै
1: कम्फोर्टेबली
0: त्यो इतिहासले त्यो देखाउँछ, तर भविष्यतिर फर्केर हेर्दा जसले अहिले हाम्रो यो सो हेर्दै हुनुहुन्छ तपाईँहरू मेरो कुराकानी हेर्दै हुनुहुन्छ पत्याउनुहुन्छ होला उहाँले
1: नपत्याउनु पर्ने कारण केही पनि छैन, आजको मितिमा पनि तपाईँ पब्लिक सर्भेहरू देख्नुभयो भने 3 नेताको नाम छ, रविको बालेनको गगनकै नाम छ होइन, त्यो भएर हामी हात्तिनु पर्ने केही पनि छैन, किनकि त्यो रवि र बालेन त उहाँहरूको त एउटै सिक्काको दुईवटा पाटा हो, त्यही भएर मानिसहरूले एउटा अपोजिसन लिडरको रूपमा कति गम्भीर कति धैर्यवान अभिव्यक्ति दिएको छ, गगन थापाले सरकारलाई अप्ठ्यारो पर्छ भनेर अस्ति धार्मिक दङ्गा भएको बेलामा जाऊ ठोक भनेर भनेको हुन्थ्यो नि, तर उहाँले भन्नुभयो नि त हिंसा पनि गर्छु सामी सद्भाव खल ल्याउँछु र काङ्ग्रेसको सदस्य पनि हुन्छु भनेर भन्न पाइँदैन, कङ्ग्रेस सदस्य त्यो अधिकार छैन, कि रविले त्यो कुरा बोले बालेनले त ढिला मात्रै बोले, त्यो भएर यी कुरा जुन किसिमको अडान गगन थापाले लिनुभएको छ आई थिङ्क इज द राइट ट्र्याक, र उहाँको जुन त्यो फङ्सनिङ छ उहाँको मेकिङ अफ अ डेमोक्रेटिक माइन्ड पब्लिक प्लेसमा बसेर काम गरेर खारी अनुहार खारी राख्ने नेता हो नि त, हामीले उहाँलाई पहिला पराजित देख्नुपर्ने थियो, तर संयोगले या दुर्योगले हामीले उहाँलाई फर्स्ट अपोजिसन नेताको रूपमा नै, त्यो अपोजिसन पार्टीको नेताको रूपमा देख्नु पर्यो, त्यति मात्रै हो।
0: हस्, धन्यवाद तपाईँलाई।
1: थ्याङ्क यू भेरी मच फर दिस अपर्च्युनिटी।

नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काङ्ग्रेस संस्थापनितरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र, पार्टीलाई एकजुट बनाउने नेताहरूको दावी। 4 प्रदेशको 1-2 ठाउँमा मुसलधारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह। झन्डै 1 महिनादेखि तातो पानी नाका बन्द, आयात निर्यात ठप्प। काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। इन्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र एसियाड पौडी टोली तयारीका लागि आज भारत जाँदै। नेपाल खबरमा अब पूरा खबर। नेपाली काङ्ग्रेस संस्थापनितरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र सुरु हुँदैछ। बन्द सत्रमा छलफलका विभिन्न प्रस्ताव प्रस्तुत हुनेछन्। काङ्ग्रेस संस्थापनितरको राष्ट्रिय भेला हिजोदेखि काठमाडौँको सुकेधारामा सुरु भएको हो। भेलाको उद्घाटन समारोहमा निवर्तमान सभापति शेरबहादुर देउवा लगायतका नेताहरूले सम्बोधन गर्दै काङ्ग्रेसलाई एकजुट बनाउने दावी गर्नुभएको छ। झण्डै पाँच महिनापछि स्वदेश फर्किएका देउवाले प्रमुख अतिथिका रूपमा सहभागी भएर सम्बोधन गर्दै काङ्ग्रेस एकताबद्ध हुने बताउनुभयो। लामो इतिहास भएको काङ्ग्रेसभित्र चरम विवाद, विशेष महाधिवेशनबाट विधि विधान मिचिएको भन्दै उहाँले सर्वोच्च अदालतबाट न्याय हुनेमा पूर्ण विश्वस्त रहेको समेत बताउनुभयो। देउवाले आफ्नो नेतृत्वमा सबैको न्याय हुने दावी गर्दै भावनाको कदर हुने गरी अघि बढ्न आग्रह गर्नुभयो। भेलाको संयोजक समेत रहेका पूर्व महामन्त्री शशाङ्क कोइरालाले काङ्ग्रेसलाई एकजुट बनाउन भेला आयोजना गरिएको बताउनु भएको छ। पुस अन्तिम हप्ता भएको पहिलो विशेष महाधिवेशनबाट निर्वाचित गगन कुमार थापा नेतृत्वको कार्य समितिलाई देउवा पक्षले स्वीकार गरेको छैन। भेलामा विशेष महाधिवेशनमा सहभागी नभएका देउवा र शेखर कोइराला पक्षका नेता कार्यकर्ताको सहभागिता छ। नयाँ पार्टी गठन गर्ने उद्देश्यसहित देउवा समूहले राष्ट्रिय भेला आयोजना गरेको भए पनि थापा नेतृत्वको कार्य समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय सदर गर्ने सर्वोच्च अदालतको फैसला पुनरावलोकन हुने भएपछि नयाँ दल गठनको गृहकार्य अहिलेलाई थाती राखिएको छ। संस्थापनितर पक्षको भेला भोलिसम्म चल्नेछ। आज 4 प्रदेशको 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भाग, त्यस्तै लुम्बिनी प्रदेशको पहाडी र तराई भागका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। आज राति पनि बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका 1-2 ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेग्रान, बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन्छ। देशभर मनसुनी वायुको प्रभाव दिउँसो पहाडी क्षेत्रसहित लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भागका कई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै मधेस प्रदेशसहित कोशी बागमती र गण्डकीको तराई भागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ। गैराति, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको विभिन्न जिल्लामा पानी परेको थियो। सिन्धुपाल्चोकको तातोपानी नाका झन्डै 1 महिनादेखि बन्द छ। पहिरोले सडक अवरुद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात पनि ठप्प छ। 12 कोदारी सडक खण्डका विभिन्न ठाउँमा सडक अवरुद्ध छ। 12 कोदारी खण्डको कुल लम्बाइ 26 किलोमिटर छ। भोटेकोसी गाउँपालिका 2 कोदारी इको क्षेत्रको सडक खण्डमा गएको असार 31 आएको पहिरोले सडक भाँसिएपछि नेपाल चीन दुई देशबीचको सडक सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सीमा नाकाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरनीको राजमार्ग डाक्लान मा साउन्टिन

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बन्जेङ भित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौँ। मोबाइल चार्जमा राखौँ। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौँ।
1: बाढीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बालबालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट ग्यास सिलिन्डर बिक्री वितरण गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिन्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, श्री र हिमाल ब्रान्डका ग्यास वितरण हुनेछन्। चाबहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्रान्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। त्यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम ब्रान्डका तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ब्रान्डका ग्यास सिलिन्डरहरू उपलब्ध गराइने व्यवस्था मिलाइएको छ। ग्यास खरिद गर्नका लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर बिहान 10 बजेदेखि बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने निगमले जनाएको छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगहरूले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ, दुईजना घाइते भएका छन्। तुलसीपुरको गुमराह चोक नजिकै दुईवटा मोटरसाइकल ठोक्किँदा घाइते भएका तुलसीपुर उपमहानगर 14 डुवाङपुरका 33 वर्षीय कमलेश चौधरीको उपचारको क्रममा ज्यान गएको इलाका प्रहरीकारलाई तुलसीपुरका प्रमुख होमबहादुर पराजुलीले जानकारी दिनुभयो। गम्भीर घाइते चौधरीलाई उपचारका लागि न्युरो अस्पताल नेपालगञ्ज लगिएको थियो। दुर्घटनामा तुलसीपुर 6 का 30 वर्षीय बसन्त बस्नेत र उहाँका भाइ 25 वर्षीय विवेक घाइते हुनुहुन्छ। दाजुभाइको तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। मिथिलाञ्चल क्षेत्रमा नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन्। साउन कृष्ण पञ्चमीका दिन मिथिलानीले सुरु गरेको यो पर्व आज 13 दिन साउन शुक्ल तृतीयामा समापन गर्न लागेका हुन्। श्रीमान श्रीमती बीच प्रगाढ प्रेम सम्बन्धको कामनाका साथ नवविवाहिता मिथिलानीले यो पर्व विवाह भएको वर्षमा मनाउने चलन छ। पर्व अवधिभर भगवान शिवशङ्कर, देवी गौरी पार्वती र नागदेवताको आराधना गरिन्छ। पर्व समापन भएपछि व्रतालुले पर्व अवधिभर दिनौ पूजा गरिएका बेलपत्र र फूल संग्रह गरेर पवित्र नदी वा तलाउमा विसर्जन गर्छन्। अब विदेशको खबर। इन्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार स्थानीय समयअनुसार आज बिहान 5 बजेभन्दा केही अघि नुसा तेङ्गाराको फ्लोरेन्स क्षेत्रमा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको हो। पूर्वी समुद्री क्षेत्रमा भूकम्पपछि इन्डोनेसिया सरकारले सुनामीको चेतावनीसहित नागरिकलाई सुरक्षित ठाउँमा सर्न निर्देशन दिएको बीबीसीले जनाएको छ। भूकम्पका कारण पूर्वी नुसा तेङ्गारा, दक्षिण सुलावेसी र पश्चिम नुसा तेङ्गारा प्रान्तमा सुनामी जोखिम छ। राष्ट्रिय विपद न्यूनीकरण निकायका प्रवक्ता दोदी युलियोभाका अनुसार नके ओ र बिमा लगायतका क्षेत्रमा झन्डै 1 मिनटसम्म भूकम्पको शक्तिशाली धक्का महसुस गरिएको थियो। कम्पन लगत्तै नागरिक घर बाहिर निस्केर सुरक्षित ठाउँतर्फ भागेका थिए। प्रारम्भिक विवरण अनुसार भूकम्पबाट 1 महिलासहित कम्तीमा 2 जनाको ज्यान गएको छ। भूकम्पबाट प्रभावित विभिन्न क्षेत्रमा खोजी तथा उद्धारका लागि टोली परिचालन गरिएको छ। इन्डोनेसिया भूकम्प र सुनामीको उच्च जोखिममा रहेको देश हो। अब खेल खबर। नेपाली पौडी टोलीले आउँदो 20 औं एसियाली खेलकुदको तयारी भारतको बेङ्गलुरुमा गर्ने भएको छ। 1 महिना लामो प्रशिक्षणका लागि 5 खेलाडीसहित 7 सदस्यीय नेपाली टोली आज भारत प्रस्थान गर्दैछ। 5 खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभि प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुवाना लामा र आर्य महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ छन्। टोलीलाई राष्ट्रिय खेलकुद परिषद सदस्य सचिव रामचरित्र मेहता र नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठ हिजो एक कार्यक्रमका बीच विदाई गर्नुभयो। 20 औं एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा सुरु हुनेछ। चारबन्जाङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। काङ्ग्रेस संस्थापन इतरको राष्ट्रिय भेलामा आजदेखि बन्द सत्र, पार्टीलाई एकजुट बनाउने नेताहरूको दावी। चारवटा प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह, झन्डै एक महिनादेखि तातो पानी नाका बन्द, आयात निर्यात ठप्प। काठमाडौँका पाँच ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। इन्डोनेसियामा 7.7 म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी। र एसियाड पौडी टोली तयारीका लागि आज

0: एल सर्वसुलभ आवास कर्जा।
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: साली नदी को सिर,
3: मणि चूड को काख,
2: स्वच्छ सुंदर र स्निग्ध प्रकृति,
3: शांति र आनंद को अनुभूति,
2: भीड़भाड़ बाट टाड़ा,
3: शहर बाट नजीकै।
2: तपाईको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
3: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
4: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946566 र 9841924481। वेबसाइट झुले.com.nt।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्जाङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। विद्युतीय गाडीको प्रयोग तीव्र रूपमा बढिरहेका बेला ब्याट्रीको दर्ता, ट्र्याकिङ, संकलन र रिसाइक्लिङका लागि स्पष्ट प्रणाली बनाउनु पर्नेमा सरकारवालाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। नाइमा नेपाल मोबिलिटी एक्सपोको अवसरमा नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले हिजो आयोजना गरेको ब्याट्री रिसाइकल र इन्धनमा इथानोल मिश्रण विषयक संवादमा उनीहरूले सरकारको ध्यान आकर्षण गराएका हुन्। कार्यक्रममा व्हीकल फिटनेस टेस्ट सेन्टरका प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर सुरेश श्रेष्ठले नेपालमा विद्युतीय गाडीमा प्रयोग हुने ब्याट्री व्यवस्थापन गर्न ब्याट्री दर्ता र ट्र्याक गर्ने सिस्टम बनाउनु पर्ने बताउनुभयो। उहाँका अनुसार नेपालमा इभी चेसिस नम्बर र मोटर नम्बर मात्र दर्ता हुने भएकोले ब्याट्री पनि दर्ता गर्ने व्यवस्था लागू गर्नुपर्ने खाँचो रहेको छ। अटोमोबाइल व्यवसायी एवं नाइमा संस्थापक आकाश गोल्छाले नेपालमा ब्याट्री व्यवस्थापनको लागि गरिने रिसाइक्लिङको काम गाडी आयातकर्ताले मात्र गर्न सक्ने बताउनुभयो। उहाँले इभीको मात्र नभई मोबाइल फोन, ल्यापटप लगायत उपकरणको ब्याट्री व्यवस्थापन पनि जरुरी रहेको तर्फ सरकारको ध्यान आकर्षण गराउनुभयो। भारतको सेन्टर मोटर भेहिकल रुल्स टेक्निकल स्ट्यान्डिङ समिटका अध्यक्ष प्राध्यापक डाक्टर बलराज भनोटले नेपालमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएकाले अहिलेदेखि ब्याट्री व्यवस्थापनको स्पष्ट नीति बनाउनु पर्ने भन्दै पुराना ब्याट्रीहरू संकलन तथा पुनः प्रयोग गरे कानुनी व्यवस्था गर्न सुझाव दिनुभयो। यसैबीच काठमाडौँको भिरकुटी मण्डपमा गएको मङ्गलबारदेखि चलिरहेको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026ले अवलोकनकर्ताहरूको घुइँचो लागेको छ। एक्सपो सुरु भएको 4 दिनमै 1,08,000 भन्दा धेरैले अवलोकन गरेका आयोजक नेपाल अटोमोबाइल इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन नाइमाले जनाएको छ। आज र भोलि बिदाको दिन अझ धेरै अवलोकनकर्ता आउने अनुमान गर्दै नाइमाले पार्किङ तथा भिड व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ। एक्सपोमा 55 बढी ब्रान्डका गाडी राखिएका छन्। हिजोसम्म विभिन्न कम्पनीले 52 नयाँ मोडल सार्वजनिक गरेका छन्। एक्सपोमा विद्युतीय गाडीको ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, चार्जिङ सुविधा लगायत बारे अवलोकनकर्ताहरूले धेरै जिज्ञासा राख्ने गरेका छन्। भोलिसम्म सञ्चालन हुने एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रिय गाडी निर्माता र आयातकर्ताहरूको सहभागिता छ। बौद्ध धर्मावलम्बीहरूले महिना दिनसम्म मनाउने गुङ्ला पर्व सुरु भएसँगै ललितपुरको पाटनमा बग्वी जान थालेका छन्। हरेक वर्ष भाद्र कृष्ण द्वितीयका दिन पाटनमा हुने मताया पर्वको तयारी स्वरूप बाटो हेर्न जाने परम्परालाई बग्वी जाने परम्परा भनिन्छ। मतायाको रूट परिक्रमा नक्सकुञ्जेल हरेक बिहान बग्वी जाने चलन छ। यात्रा हरेक रातको 2 बजेदेखि सुरु हुन्छ। राति सुरु यात्रा बिहानको सूर्योदयसँगै रोकिने गर्छ। फेरि भोलिपल्ट अघिल्लो दिन विश्राम लिएको ठाउँबाट परिक्रमा सुरु गरिन्छ। हरेक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि मतायाको रोडमा परम्परागत बाजागाजासहित बग्वी जाने गरिन्छ। यस बग्वी यात्रामा ललितपुरको पाटनमा रहेका पञ्चबुद्ध, अमिताभ, नारायण महादेव लगायत विभिन्न चैत्य तथा बौद्ध मन्दिर गरी झन्डै 2200 स्थलको परिक्रमा गरिन्छ। यात्रामा सहभागी हुनेले नगद वा सातु, चामल, कपुर, दियो लगायत सामानहरू चढाउँदै जान्छन्। प्रहरीले बैङ्किङ कसुर मुद्दामा फरार रहेका एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत महासिला गाउँपालिका 5 घर भई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका 9 काँडागारी बस्ने 40 वर्षीय तुल प्रसाद अधिकारी रहेका प्रहरीले जनाएको छ। अधिकारी 14,00,000 जरिवानाको बैङ्किङ कसुर मुद्दामा फरार रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको भनाइ छ। अधिकारीलाई फैसला कार्यान्वयनका लागि हिजो काठमाडौँ जिल्ला अदालत बबरमहलमा उपस्थित गराएको पनि प्रहरीले जनाएको छ। र ललितपुरको लगन खेलमा रहेको ऐतिहासिक सप्तपाताल पोखरी पुनर्निर्माणपछि आज उद्घाटन गरिँदैछ। ललितपुर महानगरपालिकाले आज औपचारिक कार्यक्रम गरी दिउँसो 1 बजे उद्घाटन गर्न लागेको वडा 5 अध्यक्ष विकासमान श्रेष्ठले जानकारी दिनुभयो। महानगरका मेयर चिरीबाबु महर्जनले पोखरीको उद्घाटन गरेपछि आजैदेखि सर्वसाधारणको लागि प्रवेश खुल्ला गरिनेछ। शताब्दीौँ पुरानो लिच्छविकालीन यो पोखरी दशकौँदेखि अतिक्रमणमा परेको थियो। सर्वोच्च अदालतको आदेशपछि सप्तपाताल पोखरीको जग्गा फिर्ता ल्याएर पुनर्स्थापन स्थापना कार्य अघि बढाइएको हो। बिहान 9 बजेको राष्ट्रिय र चारभन्ज्याङ भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। काठमाडौँका 5 ठाउँबाट ग्यास बिक्री हुँदै नागरिकता या राष्ट्रिय परिचय पत्र चाहिने। विद्युतीय गाडीको ब्याट्री व्यवस्थापनका लागि कानून बनाउनु पर्नेमा जोड। नाइमा मोबिलिटी एक्सपोको 4 दिनमा 1 लाखभन्दा धेरैले अवलोकन गरे। र पुनर्निर्माण गरिएको ललितपुरको सप्तपाताल पोखरीको आज उद्घाटन हुँदै बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल

0: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
0: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाइ भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र उडा कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित
2: जग्गा धनी सिधा सम्पर्क 98172854 र 98456-90042।
3: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
4: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
3: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0564909959 98550-60359 र 98550-67359।
5: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
0: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
5: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
0: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440।
5: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।
0: के तपाईँ पायल्स अर्थात् मलद्वारबाट मासु निस्कने रगत आउने दुख्ने र पोल्ने तथा फिस्टुला अर्थात् मलद्वारको वरिपरि पिलो आउने फुट्ने पिप आउने र रगत आउने जस्ता समस्याबाट पीडित हुनुभएको छ? यदि पीडित हुनुहुन्छ भने अब माडीमै पायल्स फिस्टुलाको उपचार हरेक मङ्गलबार जनसेवा हेल्थ क्लिनिक बसन्तपुरमा।
2: बिना अपरेशन पायल्स फिस्टुलाको 100% ग्यारेन्टीका साथ सफल उपचार हरेक मङ्गलबार बिहान 8 बजेदेखि साँझ 5 बजेसम्म।
0: नारायणी सामुदायिक हस्पिटल अगाडिको भरतपुर डायग्नोस्टिक क्लिनिकका डाक्टरबाट माडीमै पायल्स फिस्टुलाको ग्यारेन्टेड उपचार।
2: सम्पर्क 98457-31034 र 97443-43915।
6: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ।
3: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: यो माइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार। होइन भोक लागेको छैन तिमीहरूलाई?
1: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
2: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
3: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट।
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
4: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
4: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
6: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड। फोन 0564937738। मोबाइल 98550880002।
7: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
7: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184923।
8: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
9: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
8: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
10: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्तव्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
3: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
10: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
3: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
11: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550770061 र 98550770053।

0: समय सूचक का साथ
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 स्थित वन फोन 0556 4940 4390 580 र 0855 5560 46
3: It's 10 o'clock. अहिले 10 बजेको छ।
4: नमस्कार।
5: बागमती प्रदेश सरकारले एउटा दरबन्दी कायम रहेको मन्त्रालयमा तीनजना सचिवको जिम्मेवारी तोकेको छ। साउन एकबाट आठ मन्त्रालयको निर्णय कार्यान्वयन गरेको प्रदेश सरकारले प्रशासनिक रूपमा भने एउटा दरबन्दी भएको मन्त्रालयमा तीनजना सचिवको जिम्मेवारी तोकेको हो। प्रशासनिक व्यवस्थापनका लागि संघीय सरकारसँग समन्वय भइरहेको र संघीय सरकारले बढी भएका सचिवहरूको सरुवा नगर्दा दरबन्दी भन्दा बढी कायम भएकोमा आठ मन्त्रालय रहेको प्रदेशमा पाँचजना सचिव बढी देखिएका छन्। उनीहरूको व्यवस्थापनमा जटिलता देखिएपछि सरकारले साबिकै 14 मन्त्रालय अनुसार सचिवहरूको जिम्मेवारी तोकेको हो। शुक्रबार बसेको प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेशका आठ मन्त्रालय र माथतका कार्यालयको ओएन्डएम स्वीकृत गर्ने निर्णय गरेको थियो। सो निर्णय अनुसार आठ मन्त्रालय मध्ये मुख्यमन्त्री कार्यालय बाहेकका विषयगत सात मन्त्रालयमा सचिवको जिम्मेवारी तोकिनुपर्नेमा 9 जनाको जिम्मेवारी तोकिएको छ। मन्त्री परिषदको निर्णय अनुसार उद्योग पर्यटन श्रम तथा यातायात मन्त्रालयमा जीवलाल भूषाललाई उद्योग र वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम र यातायात क्षेत्र, दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्र हेर्ने गरी तोकिएको छ भने स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा गीता कुमारी हुमागाईलाई युवा तथा खेलकुद क्षेत्र, डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारी सामाजिक क्षेत्रको जिम्मेवारी दिएको छ। यसको साथै कृषि पशुपन्छी वन तथा वातावरण मन्त्रालयमा पनि वन तथा वातावरण क्षेत्रमा डाक्टर केदार बराल र कृषि तथा पशुपन्छी क्षेत्रमा सुधीर श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ। शिक्षा मन्त्रालयले प्रस्तावित शिक्षा ऐन ल्याउनु अघि सातै प्रदेशमा पुगेर शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक सहित शिक्षा क्षेत्रका सबै सरकारवालासँग प्रत्यक्ष छलफल गर्ने भएको छ। मन्त्रालयले शुरू गर्न लागेको शिक्षा संवाद अभियानको पहिलो कार्यक्रम आज शनिबार विराटनगरबाट आयोजना हुँदैछ। विराटनगर स्थित आदर्श माध्यमिक विद्यालयमा 11 बजी कार्यक्रम आयोजना गर्न लागि हो। मन्त्रालयका अनुसार अभियान अन्तर्गत कोशी प्रदेशको विराटनगर, मधेसको जनकपुर, बागमतीको हिटौडा, गण्डकीको पोखरा, लुम्बिनीको बुटवल, कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढ़ीमा कार्यक्रम आयोजना गरिनेछ। कार्यक्रममा शिक्षा मन्त्रालयका मन्त्रीका सल्लाहकार शैलेन्द्र झा र विद्यालय महाशाखा प्रमुख शिव सापकोटा लगायत सहभागी हुनेछन्। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिनेछ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। रोल्पाको दुईवटा गाउँपालिकाका पहिरो प्रभावितलाई सरकारले राहत तथा आर्थिक सहायता उपलब्ध गराउने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले थवाङ गाउँपालिका 5 केटल बारा तथा सुनसारी गाउँपालिका 2 फलबाङ र गिच्छेका पहिरो प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने घोषणा गरेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका प्रवक्ता सहसचिव हिमराज अरियालले विज्ञप्ति जारी गर्दै मृतकका परिवारलाई आर्थिक सहायता, बेपत्ताका परिवार र घरमा क्षति पुगेका परिवारलाई तत्काल राहत उपलब्ध गराउने जानकारी दिएका छन्। पहिरोले घरबार विहीन बनाएकाहरूलाई अस्थायी आवास र निजी आवास पुननिर्माण सम्बन्धी सहायता उपलब्ध गराइने सहसचिव अरियालले बताएका छन्। पहिरोमा परेर 15 जनाको मृत्यु भएको छ। घटनामा 2 जना घाइते र 2 जना अझै बेपत्ता छन्। साउन 27 पहिरो गएपछि लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री सहितका सुरक्षा अधिकृतहरू उद्धारका लागि घटनास्थलमा पुगेका थिए। साउन 28 पनि सो क्षेत्रमा अविरल वर्षासँगै आएको पहिरोले क्षति गरेको थियो। पहिरोका कारण निजी घर, गोठ र घुम्ती पसलहरूमा क्षति पुगेको छ। घटनास्थलमा खोज तथा उद्धार अझै जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास
1: आईएमई गरौँ।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। काठमाडौँको भ्रकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2024ले अवलोकनकर्ताको घुइँचो लागेको छ। एक्सपो शुरू भएको चार दिनमै 1,08,000 भन्दा धेरैले अवलोकन गरेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाले जनाएको छ। आज र भोलि विदाको दिन अझै धेरै अवलोकनकर्ता आउने अनुमान गर्दै नाइमाले पार्किङ तथा भीड़ व्यवस्थापनमा विशेष तयारी गरेको जनाएको छ। एक्सपोमा 55 बढी ब्रान्डका गाड़ी राखिएका छन्। हिजोसम्म विभिन्न कम्पनीले 52 नयाँ मोडल सार्वजनिक गरेका छन्। एक्सपोमा विद्युतीय गाड़ीको ब्याट्री क्षमता, मोटर पावर, रेन्ज, चार्जिङ सुविधा, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी तथा ग्यारेन्टी र पुनर्विक्री मूल्यबारे अवलोकनकर्ताले जिज्ञासा बढ़ी राख्ने गरेका छन्। कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छूट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निशुल्क सर्भिसिङ र सहुलियत ब्याजदरमा कर्जा लगायत सुविधा दिएका छन्। बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूले विशेष वित्तीय तथा बीमा योजना उपलब्ध गराएका छन्। भोलिसम्म सञ्चालन हुने एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रिय गाड़ी निर्माता र आयातकर्ताहरूको सहभागिता छ। सिन्धुपाल्चोकको तातोपानी नाका झण्डै 1 महिनादेखि बन्द छ। पहिरोले सड़क अवरुद्ध भएपछि तातोपानी नाका मार्फत हुने आयात निर्यात पनि ठप्प छ। बाह्रविसी कोदारी सड़क खण्डका विभिन्न ठाउँमा सड़क अवरुद्ध छ। बाह्रविसी कोदारी खण्डको कुल लम्बाई 26 किलोमिटर छ। फोटेकोशी गाउँपालिका 2 कोदारी क्षेत्रको सड़क खण्डमा गएको असार 31 गते आएको पहिरोले सड़क भाँचिएपछि नेपाल चीन दुई देशबीचको सड़क सञ्जाल टुटेको छ। दुई देशलाई जोड्ने उत्तरी सिमानाको यो मार्ग अन्तर्राष्ट्रिय व्यापारिक मार्ग हो। अरनीको राजमार्ग डाक्लाङमा 3 गते लिपिङ र बजार नजिकै साउने 11 गतेदेखि वर्षाका कारण सड़क अवरुद्ध छ। तातोपानी भन्सार मार्फत हुने आयात निर्यात पूर्ण रूपमा ठप्प हुँदा नेपाल मात्र होइन चीनतर्फका गोदाम र सड़कमा रोकिएका मालवस्तु पनि नेपाल भित्रिन सकेका छैनन्। भन्सार कार्यालयका भन्सार अधिकृत दिवेन्द्र प्रकाश गिरीका अनुसार सड़क अवरुद्ध हुँदा मुख्य चाडपर्व दशैं तिहार लक्षित सामान स्याउ लसुन जस्ता फलफूल र विभिन्न उद्योग निर्माणका सामान बोकेका कन्टेनर चीनको सिगर्चे ल्हासा र न्यालमल लगायतका शहरमा रोकिएको छ। झण्डै 500 कन्टेनर चिनिया क्षेत्रमा र नेपालतर्फ कोदारीमाथि 46 कन्टेनरमा झण्डै 20 अर्बको सामान रोकिएका छन्। तातोपानी नाकाबाट व्यापार गर्ने व्यवसायी ठूलो समस्यामा परेको जनाइएको छ। व्यवसायी सँगै 640 को संख्यामा मजदूर र ट्रान्सपोर्ट तथा भन्सार सम्बन्धी काम गर्ने 300 कामदारको काम समेत ठप्प छ। सिन्धुपाल्चोक उद्योग वाणिज्य संघ, नेपाल हिमालय सीमापार वाणिज्य संघ लगायतका व्यापारिक संघ संस्थाले छिट्टै उत्तरी नाका खुलाउन अनुरोध गरेका छन्। अमेरिकी सरकारले नेपाल सहित विभिन्न देशका नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेड स्टाटस टीपीएस खारेज गरेको छ। अमेरिकी आप्रवासन सेवाका अनुसार नेपालको टीपीएस सुविधा 1 वर्ष अघि नै सकिएको थियो, तर खारेज गर्ने वा कायम गर्ने भन्ने निर्णय भइसकेको थिएन। हाल अमेरिकी सरकारले नेपाली नागरिकहरूका लागि टीपीएस सुविधा कायम राख्नुपर्ने कानूनी आधार नरहेको भन्दै यसको अन्त्य गर्ने निर्णय गरेको हो। टीपीएस अन्तर्गत अमेरिकामा रहेका सम्बन्धित देशका योग्य नागरिकले निश्चित अवधिसम्म अमेरिकामा बस्न तथा काम गर्न पाउने र देश निकालाबाट अस्थायी सुरक्षा पाउने व्यवस्था थियो। टीपीएस समाप्त भएपछि भने अन्य कुनै वैध आप्रवासन हैसियत नभएका व्यक्तिले अमेरिका छाड्नुपर्ने अवस्था आउन सक्छ। तसर्थ टीपीएस सुविधा लिएर अमेरिका बसेका नेपालीहरूलाई यो निर्णयले जोखिम सिर्जना भएको छ। नेपालसँगै अमेरिकी सरकारले हाइटी, सिरिया, यमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारा, गुवा, भेनेजुएला, दक्षिण सुडान, म्यानमार, बर्मा, सोमालिया, इथियोपिया लगायतका देशका नागरिकका लागि टीपीएस अन्त्य गर्ने निर्णय गरेको सूची सार्वजनिक भएको छ। टीपीएस सेवा युद्ध, प्राकृतिक विपत्ति वा अन्य असाधारण परिस्थितिका कारण तत्काल आफ्नो देश फर्कन नसक्ने अवस्थामा रहेका नागरिकहरूलाई अमेरिकाले प्रदान गर्ने अस्थायी कानूनी संरक्षण हो।

प्रधानमन्त्री बालिन्द्र शाह बालिनले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा समकक्ष नरेन्द्र मोदी भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री बालिन्द्र शाहले नेपाल र भारतबीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, प्रगाढ जनस्तरको नाता तथा द्विपक्षीय सहयोग आगामी वर्षहरूमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। उहाँले भन्नुभएको छ, भारतको 80 स्वतन्त्रता दिवसको अवसरमा म प्रधानमन्त्री नरेन्द्र मोदी मित्रवत भारतीय जनता तथा सरकारप्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु। नेपाल र भारतबीचको गहिरो ऐतिहासिक सम्बन्ध, निकट जनस्तरको नाता र सहयोग आगामी दिनहरूमा अझ बलियो बन्दै जाओस् उहाँले भन्नुभएको छ। रोल्पाको पूर्वी क्षेत्रमा पहिरोले ठूलो मानवीय र भौतिक क्षति पुर्याएको छ। थबाङ गाउँपालिका र सुनछरी गाउँपालिका शोकमा छन्। गत 27 गते बुधबार थबाङ गाउँपालिका 5 कोटलबारमा पहिरोले एउटा बस्ती नै बगायो। पहिरोमा परेर 11 जनाको मृत्यु भएको छ। दुईजना अझै बेपत्ता छन्, उनीहरूको खोजी भइरहेको छ। दुईजनाको बुटवलमा उपचार भइरहेको छ भने त्यहाँको पहिरोमा 18 वर्षीय शान्तिपुन मगर, 60 वर्षीय कमल बहादुर पुन मगर, 75 वर्षीय दलबहादुर पुन मगर, 80 वर्षीय मनखना पुन मगर, 85 वर्षीय हस्तकला रोका मगर, 7 वर्षीय अशोक पुन मगर, 34 वर्षीय महेन्द्र गर्थी, 66 वर्षीय मणि पुन मगर, 34 वर्षीय विष्णु पुन मगर र 80 वर्षीय बलबहादुर पुन मगर, 61 वर्षीय लीलबहादुर पुन मगरको मृत्यु भएको छ। त्यस्तै 9 वर्षीय असीम पुन मगर र 80 वर्षीय अजम्बर पुन मगर बेपत्ता भएका छन्। घाइते भएका 22 वर्षीय हिमाल पुन मगर र 25 वर्षीय सञ्जय गर्थी मगरको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। 11 जनाको मृत्यु, 2 जना बेपत्ता र 2 जना घाइते भएको थबाङ चिन्तित शोकमा रहेको गाउँपालिकाका अध्यक्ष ऋषिकेश बुढा मगरले बताएका छन्। थबाङमा मात्रै पहिरोमा परेर 9 गोठ र 1 चर्च गरी 13 संरचना बगाएको थियो। रोल्पाको सुनछरी गाउँपालिका 2 फलबाङ र गिठेमा पनि पहिरोमा परेर 4 जनाको मृत्यु भएको छ। सुनछरी 2 फलबाङका 77 वर्षीय वीरबहादुर घर्ती मगर, 68 वर्षीय सनी घर्ती मगर, 70 वर्षीय लली घर्ती मगर र गिठेमा बस्ने 64 वर्षीय लामी घर्ती मगर रहेका छन्। 4 जनाको पहिरोमा परे मृत्यु भएको घटनाले मर्मात भएको अध्यक्ष धनबहादुरले बताएका छन्। रोल्पा बुधबार र बिहिबार गरी पहिरोमा मात्रै 15 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। 2 जना घाइतेको उपचार भइरहेको छ। घटनाप्रति प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले पनि विज्ञप्ति जारी गर्दै दुःख व्यक्त गरेको छ। नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्सको नयाँ नेतृत्व चयन भएको छ, जसमा भरतजङ पाण्डे 2026 देखि 2028 सम्मको कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको छ। पाण्डेले त्रिपक्षीय प्रतिस्पर्धामा 188 मत प्राप्त गरी विजय हासिल गर्नुभएको छ भने वरिष्ठ उपाध्यक्षमा सुनिल शर्मा, उपाध्यक्षमा सविता केसी भट्टराई, महासचिवमा राजकुमार देवकोटा, सचिवमा रमेश पराजुली, कोषाध्यक्षमा डिकी शेर्पा र सहकोषाध्यक्षमा जीवन कोइराला निर्वाचित हुनुभएको छ। नवनिर्वाचित अध्यक्ष पाण्डेले सुशासन, पारदर्शिता, सदस्यहरूको सहभागिता, डिजिटल नाडा बनाउने, सेवालाई आधुनिक बनाउने, अन्तर्राष्ट्रिय पर्यटन प्रवर्धन गर्ने र पर्यटन व्यवसायमा रहेको नीतिगत अडचनहरू फुकाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन्। सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ संशोधित कार्यविधिमा भएको बदौतेज र 24 भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकेको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पति, पत्नी, छोरा छोरी, बाबु वा आमालाई जनाउने उल्लेख छ। यस्ता शहीद परिवार वा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपन्छी व्यवसाय, घरेलु तथा साना उद्योग सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: एक्टिव वॉलेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। नेपाली पौडी टोलीले आउँदो विश्व एसियाली खेलकुदको तयारी भारतको बेंगलुरुमा गर्ने भएको छ। एक महिना लामो प्रशिक्षणका लागि 5 खेलाड़ी सहित 7 सदस्य नेपाली टोली आज भारत प्रस्थान गर्नेछ। 5 खेलाड़ीमा पुरूषतर्फ जारिन श्रेष्ठ, अभि प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुमान लामा र आर्या महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिशिर गुरूङ रहेका छन्। विश्व एसियाली खेलकुद आउँदो असोज 3 गतेदेखि जापानमा सुरु हुनेछ। त्यस्तै नेपाल भलिबल लीग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। आयोजक केडिया ग्रुपले प्रतियोगिताको आधिकारिक मिति घोषणा गर्दै पुरूष फ्रेन्चाइज भलिबल लीग भदौ 19 गतेदेखि राष्ट्रिय खेलकुद परिषद राखेपको बहुद्देश्यीय कवर हलमा सञ्चालन हुने जनाएको छ। लीगमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। प्रतियोगिताका लागि खेलाड़ी अक्सन समेत भइसकेको छ। अक्सन मार्फत खप्तड़ फ्लाकोन्स, कडाली शिवराज, काठमाडौँ रेड्स, अन्नपूर्ण स्पाइकर किंग्स, सगरमाथा स्मासर्स र मधेश वारियर्सले आफ्नो टोली निर्माण गरेका छन्। सहभागी टोलीको खेल तालिका भने सार्वजनिक हुन बाँकी रहेको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 12 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा

0: स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
1: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर बैंक।
2: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
2: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184293।

0: सो लाभली मलाई त अहिलै डोली चरी हालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोड बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्तव्यस्त म पनि अब विदेशतिर जाने त होला नि
5: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
4: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि सम्पर्क 056-5569-6053 98-550-77061 र 98-550-77053
7: तपाईँ उत्कृष्ट तपाईँको विचारलाई तपाईँको घर उत्कृष्ट तपाईँको फर्निचर
8: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
9: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेट अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
10: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550-83852 98453-72852 र 98065-68852
11: हेलो
12: हेलो बुढी के छ खबर
11: ठिकै छ चलेकै छ
12: ल भिडियो अन गर् त तलाई हेरौँ
11: भिडियो अनै छ त देख्नु भएन र
12: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
11: माडीको नेट यस्तै त हो नि
12: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
13: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-452-0-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
14: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7071 र 0855 7073 53।
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 वन फोन 0556 4394 4493 580 र 98 550 26 440।
3: It's 12 o'clock. अहिले 12 बजेको छ।
4: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि जारी। नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था। पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने। बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवहरूको क्षेत्रगत जिम्मेवारी तोकियो। काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदै लाल किल्लाबाट प्रधानमन्त्री मोदीको सम्बोधन। र फिफा अध्यक्ष इन्फान्टिनियोको पुनः निर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने। नेपाल खबरमा अब पूरा खबर। सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनको लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यो व्यवस्था गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2076 दफा 65 उपदफा 4 दिएको अधिकार प्रयोग गरी मन्त्रालयले कार्यविधि संशोधन गरेको जनाएको छ। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 भएको नवयुवा आन्दोलनको शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाखसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनको शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएको व्यक्तिको पत्नी, पति, छोरा, छोरी, बाबु वा आमालाई जनाउने उल्लेख छ। यस्ता शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय, घरेलु तथा साना उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा रोजगारीमूलक व्यवसाय सञ्चालन गर्न उपलब्ध गराउन सकिनेछ। सरकारले सूचना प्रविधि विभागलाई अब सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालयका रूपमा रूपान्तरण गर्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अर्यालका अनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण र निजामती किताबखानामा पद दर्ताको प्रक्रिया सम्पन्न भइसकेकोले पर्सि भदौ 1 गतेदेखि कार्यालयले नयाँ संरचना अनुसार पूर्ण रूपमा काम थाल्नेछ। यस्तै नेपाल पक्ष भएका अन्तर्राष्ट्रिय सन्धि तथा सम्झौताको अभिलेखलाई व्यवस्थित र केन्द्रीकृत गर्ने कार्य पनि अघि बढाएको उहाँले जानकारी दिनुभयो। अहिले विभिन्न मन्त्रालयमा छरिएर रहेका त्यस्ता दस्तावेजलाई प्रधानमन्त्री कार्यालयको मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखामा अर्काइभ अर्थात् अभिलेख गरिने प्रवक्ता अर्यालले बताउनु भएको छ। बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकेको छ। प्रदेश मन्त्री परिषदको पछिल्लो बैठकले गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्मको लागि प्रदेश सचिवलाई क्षेत्रगत जिम्मेवारी तोक्ने निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी महेश भट्टराईलाई दिइएको छ। त्यसैगरी उद्योग वाणिज्य, पर्यटन, श्रम तथा यातायात मन्त्रालय अन्तर्गत जीवलाल भूषाललाई उद्योग तथा वाणिज्य क्षेत्र, अनिता निरौलालाई श्रम तथा यातायात क्षेत्र र दिपेन्द्र सुवेदीलाई संस्कृति तथा पर्यटन क्षेत्रको जिम्मेवारी तोकिएको छ। स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय अन्तर्गत गीता कुमारी होमेगाईलाई युवा तथा खेलकुद क्षेत्र, डाक्टर सुमित्रा गौतमलाई स्वास्थ्य क्षेत्र र खुबीराम अधिकारीलाई सामाजिक क्षेत्रको जिम्मेवारी दिएको छ। कृषि, पशुपक्षी, वन तथा वातावरण मन्त्रालय अन्तर्गत डाक्टर केदार बराललाई वन तथा वातावरण क्षेत्र र सुधीर श्रेष्ठलाई कृषि तथा पशुपक्षी क्षेत्रको जिम्मेवारी तोकिएको प्रवक्ता तामाङले जानकारी दिनु गर्नुभयो। यो जिम्मेवारी गाभिएका मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य सम्पन्न नभएसम्म कायम रहने पनि उहाँले बताउनु भएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा चन्द्रयान मिशनमा टर्किएको तयारी तीव्र, अर्को वर्षको शुरूआतमै प्रक्षेपण गर्ने घोषणा लगायतका खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। एतिन्जेल हामीले नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल आयल निगमले आज शनिबार काठमाडौँका विभिन्न 5 ठाउँबाट बिहान 10 बजेदेखि ग्यास सिलिण्डरको बिक्री वितरण गरिरहेको छ। ती क्षेत्रमा उपभोक्ताहरूको लाइन लागेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरूले तोकिएका ठाउँबाट सिलिण्डर बिक्री गर्ने व्यवस्था मिलाएका हुन्। टेकुमा रहेको निगमको परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, सिद्धार्थ, सिरी र हिमाल ब्रान्डका ग्यास वितरण भइरहेको छ। यस्तै चाबहिलको यातायात कार्यालय परिसरमा नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध छन् भने किर्तिपुरको राधास्वामी परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साईबाबा र ओम ब्रान्डको ग्यास खरिद गर्न सकिने निगमले जनाएको छ। यस्तै वसुन्धराको राधास्वामी परिसरमा नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम ब्रान्डको तथा बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटीसी, लोकप्रिय र सूर्य ब्रान्डको ग्यास सिलिण्डरहरू उपलब्ध भइरहेको निगमले जनाएको छ। ग्यास खरिद गर्नका लागि अनिवार्य रूपमा आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर आज बेलुका 6 बजेसम्म तोकिएका केन्द्रहरूमा पुग्नुपर्ने हुन्छ। यो विशेष वितरण व्यवस्था अति आवश्यक परेका व्यक्तिका लागि मात्र गरिएको भन्दै निगमले उपभोक्तालाई अनावश्यक रूपमा लाइनमा नबस्न र आवश्यकता अनुसार मात्र ग्यास खरिद गर्न अनुरोध गरेको छ। ग्यासको आयात नियमित रूपमा भइरहेको र सम्बन्धित उद्योगीले आफ्ना विक्रेता मार्फत बजारमा नियमित आपूर्ति गरिरहेको पनि निगमको दावी छ। अब विदेशका खबर। भारतले आज आफ्नो 80 स्वतन्त्रता दिवस मनाउँदैछ। दिवसका अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको लाल किल्लाबाट देशवासीको नाममा सम्बोधन गर्नुभएको छ। लाल किल्ला पुग्नु अघि उहाँले राजघाट पुगेर राष्ट्रपिता महात्मा गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो। आफ्नो सम्बोधनको क्रममा प्रधानमन्त्री मोदीले विगत 12 वर्षका उपलब्धि प्रस्तुत गर्दै सन् 2047 भारतलाई विकसित राष्ट्र बनाउने लक्ष्यसहित दीर्घकालीन दृष्टिकोण सार्वजनिक गर्नुभएको छ। विगत 12 वर्षमा 25 करोड नागरिकलाई गरिबीबाट बाहिर निकाल्न सफल भएको उहाँको दावी छ। प्रधानमन्त्री मोदीले लगातार 13 पटक लाल किल्लाबाट राष्ट्रिय झण्डा फहराउँदै ऐतिहासिक रेकर्ड समेत कायम गर्नुभएको छ। सन् 1947 अगस्त 15 झण्डै 2 शताब्दी लामो ब्रिटिस उपनिवेशवादी शासनको अन्त्य गर्दै भारत स्वतन्त्र राष्ट्रको रूपमा उदाएको थियो। तर स्वतन्त्रताको दिनसँगै विभाजनको पीडादायी इतिहास पनि जोडिएको छ, जसले भारत र पाकिस्तानलाई 2 स्वतन्त्र देशको रूपमा जन्म दिएको थियो। टर्कीले अर्को वर्ष अर्थात् सन् 2027 शुरूआतमै चन्द्रयान प्रक्षेपण गर्ने गरी तयारी तीव्र पारेको छ। आफ्नै स्वदेशी हाइब्रिड इन्जिन प्रविधि जडान गरिएको चन्द्रयान प्रक्षेपण गर्ने योजना त्यहाँका प्रविधि मन्त्रीले हालै सार्वजनिक गर्नुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। टर्कीले आफ्नो पहिलो चन्द्रयान प्रक्षेपणको योजना सार्वजनिक गरेको हो। मन्त्री मेहमेट फतिह कासिरले यो मिसनलाई विश्वका सीमित देशहरूसँग मात्र रहेको उच्च प्राविधिक क्षमता हासिल गर्ने दिशामा टर्कीको एउटा ठूलो कदमका रूपमा चित्रण गर्नुभएको छ। हामी छिट्टै अन्तरिक्ष यान मार्फत चन्द्रमामा पुग्दैछौ, मन्त्री कासिरले भन्नुभएको छ। यसका साथै टर्कीले सोमालियामा आफ्नै अन्तरिक्ष केन्द्र स्पेस पोर्ट निर्माण गर्ने योजना पनि अघि सारेको छ। भूमध्य रेखाको निकटताका कारण सोमालिया अन्तरिक्ष पहुँचका लागि भौगोलिक रूपमा अत्यन्तै उपयुक्त क्षेत्र मानिन्छ। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोको पुननिर्वाचन अभियानलाई न्यूजील्याण्डले समर्थन नगर्ने घोषणा गरेको छ। न्यूजील्याण्ड फुटबलले फिफाको फिफा फवार्ड इन्टरप्राइज स्किम अर्थात् एफएफई योजनाको विकास प्रक्रियामाथि स्वतन्त्र समीक्षा हुनुपर्ने माग समेत गरेको छ। फिफाभित्र भएका केही निर्णय र गतिविधिले विश्वासमा कमी ल्याउनुका साथै अन्तर्राष्ट्रिय फुटबल विभाजन बढाएको न्यूजील्याण्ड फुटबल संघले जनाएको छ। न्यूजील्याण्ड फुटबलका प्रमुख कार्यकारी एन्ड्रयू फ्राग्नेलले आफूले आन्तरिक रूपमा मात्रै गरिने औपचारिक समीक्षाभन्दा स्वतन्त्र समीक्षा चाहेको बताउनु भएको छ। इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकारको 20% हिस्सा निजी लगानीकर्तालाई बिक्री गर्ने योजना अघि सारेपछि विवादित हुनुभएको छ। त्यसपछि फिफाले यो प्रस्तावलाई भने फिर्ता लिएको थियो। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि जारी। नवयुवा आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जाको व्यवस्था। पर्सि सोमबारदेखि सूचना प्रविधि विभाग विद्युतीय शासन कार्यालयमा रूपान्तरण हुने। बागमतीमा मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो। काठमाडौँका 5 ठाउँबाट आज बेलुका 6 बजेसम्म ग्यास बिक्री गरिँदै नागरिकता या राष्ट्रिय परिचय पत्र आवश्यक। भारतले आज 80 स्वतन्त्रता दिवस मनाउँदै लाल किल्लाबाट प्रधानमन्त्री नरेन्द्र मोदीको सम्बोधन। र फिफा अध्यक्ष इन्फान्टिनियोको पुननिर्वाचन अभियानलाई न्युजिल्यान्डले समर्थन नगर्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: साँचे जस्तो छ ल होस पनि छैन ल ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर म यहाँ त
1: पर्ख दीपक
0: किन
1: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
0: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
2: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसीयू सेवा उपलब्ध गराइन्छ
3: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
3: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
4: 24 घण्टा इमर्जेन्सी सेवा
3: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड
3: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
3: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
4: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
3: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा
4: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
3: भेन्टिलेटर सेवा
4: होल बडी चेकअप जाँचको सुविधा
3: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
5: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: ग्यारेज झैं बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तीमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653773687।
5: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
4: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 98550 63172 र 98452 12200 छ।
5: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान, विजय प्लेट दाना।
6: माडीवासीहरूका लागि खुसीको खबर।
7: पानी पर्दा, हावाहुरी चल्दा, हुसु लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेसनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र।
8: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
4: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी, मोबाइल 98459 64977 र 98020 35212।

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा समीक्षा मोदेको नमस्कार। काठमाडौँबाट दुप्चेश्वरतर्फ जाँदै गरेको बसले टोखा छहरी सडक खण्ड अन्तर्गत नुवाकोटको थाना भन्ज्याङमा पार्किङ गरी राखिएको इफी भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ। चालक र यात्रुहरू खाजा खान ओर्लिएका बेला अचानक उडेको बसले भ्यानलाई ठक्कर दिँदै दुवै गाड़ी सड़कबाट करिब 40 मिटर तल फेरमा खसेका हुन्। दुर्घटनामा गम्भीर घाइते भएका 5 जनालाई काठमाडौँको ग्रीन सिटी अस्पताल ल्याइएकामा दुईजनालाई चिकित्सकले पुर्याउन साथ मृत घोषणा गरेका हुन्। मृत्यु हुनेमा काभ्रेको बनेपाकी 54 वर्षीय कृष्ण माया प्रजापति डंगुल र रामेछापकी 65 वर्षीय उदय माया खत्री रहेका छन्। दुर्घटनामा घाइते भएका सर्लाहेकी सुजता पोखरेल, काभ्रेकी शर्मिला श्रेष्ठ र दोलखाकी ज्ञानु श्रेष्ठको सोही अस्पतालमा उपचार भइरहेको छ। नेपाल र भारतका सीमावर्ती क्षेत्रमा एक अर्काका नागरिकले गरिरहेको जमीनको प्रयोग र भोग चलनलाई 3 वर्षभित्र यकिन गरिसकिने सहमति भएको छ। भारतको लखनऊमा सम्पन्न दुवै देशका नापी अधिकारीहरूको बैठकले ड्रोन अर्थात मानवरहित हवाई उपकरण प्रयोग गरेर नक्साङ्कन गर्ने निर्णय गरेको हो। दशकौंदेखि नदीहरूले बाटो परिवर्तन गर्दा सीमा क्षेत्रमा 100 हेक्टर जमीनको स्वामित्व र भोग चलन एक अर्कातर्फ सरकारले यो समस्या देखिएको छ। अब ड्रोनबाट निकालिएका तस्विरका आधारमा संयुक्त प्राविधिक टोलीले सीमावर्ती जमीनको वास्तविक अवस्था छुट्याउने नापी विभागले जनाएको छ। वर्षातको मौसम सकिए लगत्तै आउँदो सेप्टेम्बर वा अक्टोबरदेखि यो कार्य शुरू हुनेछ। यस्तै दुवै देशका अधिकारीहरूले सीमा क्षेत्रका हराएका वा बिग्रिएका स्तम्भहरूको मर्मत र नयाँ निर्माण कार्य पनि 3 वर्षभित्रै सक्ने लक्ष्य राखेका छन्। नेपाली कंग्रेसको संस्थापनेतर पक्षले काठमाडौँमा आयोजना गरेको 3 दिने राष्ट्रिय भेलाको दोस्रो दिन आज प्रस्तुत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। सुकेधारा स्थित मिराकल पार्टी भेन्यूमा जारी बन्द सत्रमा पार्टीको आन्तरिक स्थिति, सांगठनिक संरचना र भावी रणनीतिका विषयमा विभिन्न नेताहरूले प्रस्तुत गरेका प्रतिवेदनमाथि सहभागीहरूले समूहगत रूपमा सुझाव दिइरहेका छन्। भेलामा पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक, एनपी साउदले समसामयिक, डाक्टर प्रकाश शरण महतले आर्थिक, उमाकान्त चौधरीले सांगठनिक र रमेश लेखकले विधान संशोधन सम्बन्धी प्रतिवेदन पेश गर्नु भएको छ। विभिन्न समूहबाट आएका सुझावहरूलाई समेट्दै घोषणा पत्र जारी गरेर भेला भोलि आइतबार समापन हुने नेताहरूले बताएका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौ।
2: आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। उच्च अदालत पाटन बार एसोसिएसनको नयाँ कार्य समिति चयनका लागि आज ललितपुरमा मतदान भइरहेको छ। विद्युतीय प्रणाली मार्फत भइरहेको यस निर्वाचनमा प्रगतिशील डेमोक्रेटिक र स्वतन्त्र कानून व्यवसायी मञ्च गरी 3 समूह प्रतिस्पर्धामा छन्। अध्यक्ष पदका लागि प्रगतिशील समूहबाट सेवन्त राज निरौला, डेमोक्रेटिक समूहबाट देवी प्रसाद रिजाल र स्वतन्त्र मञ्चबाट भेषराज पोखरेल मैदानमा हुनुहुन्छ। 9 पदाधिकारी सहित 19 सदस्य समिति चुन्नका लागि मतदान प्रक्रिया अघि बढेको हो। उच्च अदालतहरू मध्ये सबैभन्दा धेरै सदस्य रहेको पाटन बारमा 2,366 जना मतदाता रहेका छन्। मतदान सकिए लगतै गणना प्रक्रिया शुरू गरिने निर्वाचन समितिले जनाएको छ। र प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा भक्तजनले चढाएको भेटी रकम 11,76,00,000 रुपियाँ भन्दा बढी पुगेको छ। मुक्तिनाथ विकास समितिले विभिन्न 5 बैंकमा राखेको खातामा 11,76,33,000 रुपियाँ मौजदात रहेको छ। समितिका अनुसार सबैभन्दा बढी रकम कृषि विकास बैंकमा 7,16,00,000 रुपियाँ रहेको छ। यस्तै साङ्ग्रिला बैंकमा 3,92,00,000, प्रभु बैंकमा 55,64,000, नेपाल बैंकमा 11,23,000 र माछापुस्रे बैंकमा 17,500 रुपियाँ जम्मा गरेको समितिले जनाएको छ। मन्दिरमा आउने तीर्थालुहरूले चढाएको भेटीलाई समितिले बैंक खातामा सुरक्षित राख्दै आइएको जनाएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 2 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: Έλα, αγιά σου.
1: तपाईं यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम तिराना बेथोप्लो दुई मेगाहर्ज

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5569 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौं, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौं।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध। मौलाकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन, भरतपुर 11 बाइपास रोडबाट
4: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
4: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
4: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौलाकालिका अस्पताल, भरतपुर 11 बाइपास रोड। फोन 0564 93 7 38, मोबाइल 98550 88002।
6: यो रमाइलो माडी घुम्दा घुम्दै 2 बजे लागेछ यार, होइन भोक लागेको छैन तिमीहरूलाई?
7: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन, अब चाउमिनमै चित्त उजाउन त होला नि।
8: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91।

Swadesh FM 93.2 MHz.

0: ग्यारेज बनाएर राख्नु भएको छ, कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ
1: सर। र चलाएर हिँड्नु त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर हजार रुपियाँ तिराइहाल्छ।
2: होइन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर, बसन्तपुर बजार माडी, कुमारी बैङ्कको अगाडि।
4: यहाँ कार, जीप, मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98 119 32 811 र 98 653 73 687। के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
4: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
3: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन

0: 98241 21343 र 98184 29230।
1: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
2: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
1: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
3: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
0: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959, 98550-63359 र 98550-67359।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। गत फागुन 21 गतेको निर्वाचनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक गृह जिल्ला झापा र छिमेकी जिल्ला इलामको भ्रमणमा पुग्नु भएको छ। आज विमान मार्फत भद्रपुर विमानस्थल अवतरण गर्नुभएका अध्यक्ष ओलीलाई ठूलो संख्यामा उपस्थित पार्टी कार्यकर्ताहरूले स्वागत गरेका थिए। त्यस लगत्तै उहाँ स्थल मार्ग हुँदै इलामको फिकलतर्फ प्रस्थान गर्नुभएको छ। इलामको फिकलमा आयोजना गरिएको नेपाल आदिवासी जनजाति महासंघको कार्यक्रमलाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा ओलीले इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र झापाका पार्टी नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गर्नुहुनेछ। ओलीसँगै एमाले सचिव शेरधन राई र नेता गुरु बराल लगायतका शीर्ष नेताहरू पनि इलाम पुग्नु भएको छ। आज इलामै बस्ने ओली भोलि झापा फर्काउनु हुनेछ। एमाले स्थानीय तह र प्रदेश निर्वाचनलाई लक्षित गरी देशभरका 753 वटा स्थानीय तहमा सञ्चालन गर्न लागेको मिशन जागरण अभियानको शुभारम्भ भोलि आइतबार झापाको बिर्तामोडबाट सुरु गरिने जनाएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीले सर्वोच्च अदालतमा परेका मुद्दाका कारण सरकारले अपेक्षा गरे अनुसार काम अघि बढ्न नसकेको बताउनु भएको छ। नेपाल उद्योग परिसंघले काठमाडौँमा आयोजना गरेको बजेट वाच कार्यक्रममा बोल्दै मुख्य सचिव कार्कीले कानूनी सुधार गरिए पनि अदालतमा विचाराधीन मुद्दा र निर्णयहरूका कारण कार्य सम्पादनमा जटिलता सिर्जना भएको बताउनु भएको हो। सार्वजनिक खरिद प्रक्रियालाई सरल, प्रतिस्पर्धी र आधुनिक बनाउन अध्यादेश मार्फत वातावरण लगायतका कानून संशोधन गरिएको उहाँको भनाइ छ। विशेष गरी जलविद्युत तथा अन्य सरकारी आयोजना सञ्चालनका लागि वन क्षेत्रको प्रयोग सम्बन्धी व्यवस्था विगतभन्दा केही सहज बनाइएको पनि उहाँले जानकारी दिनुभएको छ। कानूनी व्यवस्थाहरू सुधार गरिए पनि सोचे अनुरूप सहजता कायम हुन नसकेको स्वीकार गर्दै मुख्य सचिव कार्कीले सरकार निजी क्षेत्र र लगानी मैत्री वातावरण निर्माणका लागि नीतिहरू समय सापेक्ष बनाउन निरन्तर लागिरहेको प्रष्ट पार्नु भएको छ। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत सेवा उपलब्ध गराएका देशभरका 376 वटा स्वास्थ्य संस्थाले 3,56,00,000,000 रुपियाँ भन्दा बढी रकम पाएका छन्। बीमा बोर्डका अनुसार गत माघ र फागुन महिनामा नागरिकलाई दिएको सेवा बापत सरकारी तथा निजी अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र शिक्षण अस्पतालहरूलाई उक्त रकम भुक्तानी गरिएको हो। स्वास्थ्य संस्थाहरूले पेश गरेको दावी, रुजु र मूल्याङ्कन गरी स्वीकृत विवरणका आधारमा रकम पठाइएको छ। यस भुक्तानीमा ठूला शहरका अस्पतालका साथै दुर्गम तथा ग्रामीण क्षेत्रमा रहेका आधारभूत र जिल्ला अस्पतालहरूमा समेत समेटिएका छन्। रकम भुक्तानी भएसँगै स्वास्थ्य संस्थाहरूलाई बीमा कार्यक्रम निरन्तर सञ्चालन गर्न बोर्डले आग्रह गरेको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाकी खबर। अविरल वर्षापछि नारायणी नदीमा आएको बाढी बस्तीमा पस्दा पश्चिम नवलपरासीको सुस्ता गाउँ जलमग्न भएको छ। समयमै भरपर्दो तटबन्ध निर्माण हुन नसक्दा सुस्ता गाउँपालिका पाँचको थारू टोलका घरहरू डुबानमा परेका छन् भने नदीले कटान तीव्र पारेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन्। भारतीय पक्षको अवरोधका कारण पक्की तटबन्ध बन्न नसकेपछि स्थानीय र सुरक्षाकर्मीले बनाएको अस्थायी बाँध भत्काएर बाढी गाउँ पसेको छ। यसै गरी हुम्लाको नामखा गाउँपालिका छ जाङ गाउँ नजिकै पहिरो जाँदा तिल जाङ र हल्जी गाउँ जोड्ने सड़क अवरुद्ध भएको छ। सड़क ठप्प भएपछि स्थानीय बासिन्दाका साथै 1100 वर्ष पुरानो ऐतिहासिक

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याऊ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
2: लैङ्गिक आधारमा शारीरिक मानसिक सामाजिक सांस्कृतिक आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
3: लैङ्गिक हिंसा मानवता नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
2: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
0: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042 21343 र 98184 29230।

भार भरे कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्रे अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुखती फेसबुक जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
2: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
1: कहाँ गएर के सिप सिकौ भन त अब
2: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayangarh Phone 056-490-374 98-510-61-356
1: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
4: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
5: माडी फ्लेक्स एन्ड कम्प्युटर
4: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा

0: हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर,
0: वेबसाइट डिजाइनिङ र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
1: मारी फ्लेक्स एन्ड कम्प्युटर।
0: प्रमाणपत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
2: मारी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी, फोन 056-50-10-60।
3: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
4: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिनमा चित्त बुझाउनु त होला नि।
5: तत् के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। लहिर जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी, प्रोप्राइटर धनप्रसाद ढुङ्गाना, सम्पर्क 97-45-23-91-63।

0: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। नुवाकोटमा रोकिरहेको बस गुडेर भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गयो, 3 जना घाइते। गएको वैशाखदेखि मौसमी विपदका कारण ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली काङ्ग्रेस इतरपक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैङ्कहरूको कुल नाफा झण्डै 32% वृद्धि, कर्जा लगानी नबढ्दा 13 खर्ब रुपियाँ भन्दा बढी रकम थन्कियो। इन्डोनेसियामा भूकम्प परेर कम्तीमा 20 जनाको ज्यान गयो। खोजी तथा उद्धार चल्दै सुनामीको समेत चेतावनीको सूचना भने हट्यो। र हेज लौड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने। नेपाल खबरमा अब पूरा खबर। नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गएको छ, अरू 3 जना घाइते भएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना भन्ज्याङको टोखा छहरे सडक खण्डमा रोकेर राखेको बस बिहान 9 बजेर अचानक गुड्दा बसभन्दा अगाडि रोकिरहेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सडकबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डिएसपी इकुबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 कि 54 वर्ष कि कृष्णमाया प्रजापति डङ्गोल, रामेछापको खाँडादेवी गाउँपालिका 2 कि 65 वर्षीय उदय माया खत्री रहेका छन्। यस्तै सर्लाहीको लालबन्दी नगरपालिका 9 घर भई काठमाडौँ बस्ने 25 वर्षकी सुजाता पोखरेल, बनेपा नगरपालिका 10 कि 42 वर्षीय शर्मिला श्रेष्ठ, दोलखाको मेलुङ गाउँपालिका 6 घर भई काठमाडौँ बस्ने 60 वर्षकी ज्ञानु श्रेष्ठ घाइते भएका छन्। रोल्पामा पहिरोमा परेर 2 दिनमै 15 जनाले ज्यान गुमाएका छन् भने 2 जना बेपत्ता भएका छन्। यस्तै अरू 2 जना गम्भीर घाइते भएका छन्। मुसलधारे वर्षाका कारण पूर्वी रोल्पाका थवाङ र सुनछहरी गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको हो। गएको बुधबार थवाङ गाउँपालिका 5 कोटल 12 बस्ती नै बगाउँदै 11 जनाको ज्यान गयो। यस्तै सुनछहरी गाउँपालिका 2 को फलबाङ र गिठेमा गएको पहिरोले थप 4 जनाको ज्यान लिएको छ। दुवै पालिकामा गरी अझै 2 जना बेपत्ता रहेका छन् र उनीहरूको भइरहेको छ। घाइते 2 जनाको प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ। यसैबीच नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको ज्यान गएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार यो वर्ष गएको वैशाख 1 गतेदेखि आज बिहानसम्मको अवधिमा देशभर कुल 4,659 विपद घटना भएका छन्। यी घटनाहरूमा परि 229 जनाले ज्यान गुमाएका छन् भने 9 जना अझै बेपत्ता रहेका छन्। यस्तै 1,463 जना घाइते भएका छन्। नेपाली काङ्ग्रेसको संस्थापन इतरपक्षले काठमाडौँमा आयोजना गरेको राष्ट्रिय भेलाको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै नेपाली काङ्ग्रेसको विधान संशोधनका लागि 43 मुद्दामा सुझाव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धी प्रतिवेदन, पूर्व सह महामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धी प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मिन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरेका यी प्रतिवेदनहरूमाथि 7 प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशनको सांगठनिक अन्यल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोरदार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार आज दिनभर विषयगत प्रतिवेदनमाथि सहभागीहरूले सुझाव दिने क्रम जारी रहनेछ। प्राप्त सुझावहरूलाई समेटेर भोलि भेलाको अन्तिम दिन काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला समापन गर्ने तयारी आयोजकले गरेको छ। ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैङ्कहरूको नाफा झण्डै 32% बढेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका 20 वाणिज्य बैङ्कहरूले 69 अर्ब 78 करोड रुपियाँ नाफा कमाएका छन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैङ्कहरूले कुल 52 अर्ब 88 करोड रुपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैङ्कमध्ये 19 नाफामा रहँदा प्रभु बैंक भने 24 करोड़ रुपियाँले नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकले 7 अर्ब 90 करोड़ रुपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढे पनि मुख्य आमदानी मान्ने खुद ब्याज आमदानी भने 1% बढेर 1 खर्ब 92 अर्ब 32 करोड़ रुपियाँ मात्र पुगेको छ। कर्जा लगानी बढ्न नसक्दा र ढिल किस्ता असुलीमा समस्या आउँदा बैङ्कहरूमा 13 खर्ब रुपियाँभन्दा बढी रकम लगानी हुन नसकी थन्किएको छ। यस अवधिमा बैङ्कहरूको औसत खराब कर्जा 4.51% बढेर 5.35% पुगेको छ। समग्रमा बैङ्कहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैङ्कको लाभांश क्षमता सबैभन्दा बढी 38.32% रहेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
6: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-72-540-89। थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
0: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपाल सहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खुलेपछि डीएचएसले सूचना निकालेको हो। पछिल्लो सूचना अनुसार नेपाल सहित हाइटी, सिरिया, येमन, अफगानिस्तान, क्यामरून, होन्डुरस, निकारागुआ, भेनेजुएला, दक्षिण सुडान, बर्मा, सोमालिया र इथोपियाका नागरिकको टीपीएस अन्त्य हुनेछ। 2072 सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जुन 24 तारिकमा पहिलो पटक टीपीएस सुविधा दिएको थियो। यस सुविधा अन्तर्गत नेपालीले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले अस्थायी स्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका र अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्। विदेशको खबर, इन्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्पमा परेर कम्तीमा 20 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले यस क्षेत्रका भवनहरूमा क्षति पुर्याएका छन्। सुरुमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इन्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेन्स टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकोले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्ने खबरमा उल्लेख छ। बीएपीबीले मानिसहरूलाई संयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ। अब खेल खबर, जोस हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बनेका छन्। घरेलु मैदान डार्विनमा बंगलादेशसँगको पहिलो टेस्टमा 6 विकेट लिएसँगै 35 वर्षका बलरले यो उपाधि हासिल गरेका हुन्। हेजलवुड आफ्ना सहकर्मीहरू नाथन लियोन, प्याट कमिन्स र मिचेल स्टार्कसँगै टेस्ट 300 क्लबमा सामेल भएका छन्। यी चार खेलाडी 300 विकेट लिइसकेपछि सँगै खेल्ने इतिहासमै एकमात्र टोलीका सदस्य हुन्। टेस्ट क्रिकेटमा 300 विकेट लिने 9 जना अस्ट्रेलियाली बलर मध्ये ग्लेन म्याकग्रा, कमिन्स र डेनिस लेले मात्र हेजलवुडको 24.02 औषधभन्दा राम्रो औषधमा यो उपलब्धि हासिल गरेका छन्। यसैबीच डार्विनमा चलिरहेको टेस्टमा तेस्रो दिनको खेल सकिँदा अस्ट्रेलियाले दोस्रो पारीमा 4 विकेट गुमाएर 161 रन बनाएको छ। अस्ट्रेलिया अझै 67 रनले पछि छ। पहिलो पारीमा बंगलादेशले 426 र अस्ट्रेलियाले 198 रन बनाएका थिए। चार भन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। नुवाकोटमा रोकिरहेको बस गुडेर बिहानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गयो, 3 जना घाइते भएको। वैशाखदेखि मौसमी विपदका घटनामा ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। नेपाली काङ्ग्रेस इतर पक्षको राष्ट्रिय भेलामा आज विषयगत छलफल चल्दै विधान संशोधनका लागि 43 मुद्दे अवधारणा पेश। वाणिज्य बैङ्कहरूको कुल नाफा झण्डै 32% बढ्यो। कर्जा लगानी नबढ्दा 13 खर्ब रुपियाँभन्दा धेरै रकम थन्कियो। इन्डोनेसियामा भूकम्पमा परेर कम्तीमा 20 जनाको ज्यान गयो। खोजी तथा उद्धार चल्दै सुनामीको चेतावनीको सूचना भने हट्यो। र हेजलवुड टेस्ट क्रिकेटमा 300 विकेट लिने अस्ट्रेलियाका 9 बलर बने।
2: सर्वसुलभ आवास कर्जा
7: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
7: विशेषताहरू, ₹2 करोड सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
7: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
7: शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: साली नदीको शिर,
2: मणिचूडको काख,
9: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
9: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
9: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
2: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
7: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-4956 र 9841-5481। वेबसाइट झुले.com.np।
10: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
11: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
12: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ। फोन नम्बर 44-28-242 44-28-242।
13: कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। नेपाल ऑयल निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य लिएर आउनु भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ। निगमले हिजो निकालेको सूचनामा आज काठमाडौँका पाँच ठाउँमा विभिन्न उद्योगका ग्यास बिक्री वितरण गर्ने जानकारी गराएको छ। यस्तै ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित उपस्थित हुन भनिएको छ। घर नजिकैको डिपोमा सहजै पाउनुपर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिन्डर बोकेर पुग्नु परे र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो। कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचय पत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताहरूले प्रश्न गरेका छन्। निगमले आज काठमाडौँको टेकुमा रहेको निगमको कार्यालय, चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुरको राधास्वामी परिसर, वसन्तधाराको राधास्वामी परिसर र बबरमहलको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास सिलिन्डर बिक्री वितरण गरिरहेको छ। निगमले ग्यास बिक्री गरिरहेको सबै ठाउँमा उपभोक्ताहरूको लामो लाइन लागेको छ। पानी परिरहेको बेलामा पनि उपभोक्ताहरू लाइनमा बसेका छन्। निगमले लामो समयदेखि ग्यास आपूर्ति नियमित रहेको दावी गरिरहेको भए पनि उपभोक्ताहरू गाडी भाडा तिरेर टाढादेखि सिलिन्डर र नागरिकता बोकेर लाइनमा बसेका छन्। काठमाडौँको स्वयम्भू क्षेत्रका स्थानीय वासीले बाँदर व्यवस्थापन गरिदिन काठमाडौँ महानगरपालिकासँग आग्रह गरेका छन्। महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डङ्गोलको कार्यकक्षमा आज भएको बैठकमा उनीहरूले बाँदरसँग आफूहरू जुझ्न नसक्ने बताएका हुन्। स्वयम्भूका स्थानीय बासिन्दाले हुल्का हुल बाँदर घरभित्र छिरेर उपद्रव मचाउने गरेको गुनासो सुनाए। आफूहरू बाँदर विरोधी नभएको तर बस्ने नसक्ने अवस्था भएकाले व्यवस्थापनका लागि आग्रह गरेको उनीहरूको भनाइ छ। बाँदर पीड़ितका कुरा सुनेपछि कार्यवाहक मेयर सुनिता डङ्गोलले बाँदर व्यवस्थापनका लागि स्थानीय वनजन्तु विज्ञ र सरकारवालाका बीचमा छलफल गरेर दिगो समाधान खोज्ने आश्वासन दिनुभयो। काठमाडौँको भेलकुटी मण्डपमा गएको मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 आज पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। एक्सपो शुरू भएको चार दिनमै 1,08,000 भन्दा धेरैले अवलोकन गरेकामा आज शनिबार अवलोकनकर्ताको थप भीड लागेको आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्ट्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन नाइमाले जनाएको छ। एक्सपोमा 55 भन्दा बढी ब्रान्डका गाडी राखिएका छन्। हिजोसम्म विभिन्न कम्पनीले 52 नयाँ मोडल सार्वजनिक गरेका छन्। कम्पनीहरूले ग्राहक आकर्षित गर्न नगद छुट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, निशुल्क सर्भिसिङ र सहुलियत ब्याज दरमा कर्जा लगायत सुविधा दिएका छन्। भोलिसम्म सञ्चालन हुने एक्सपोमा स्वदेशी तथा बहुराष्ट्रिय गाडी निर्माता र आयातकर्ताको सहभागिता छ। र उच्च अदालतहरूमध्ये सबैभन्दा धेरै सदस्य भएको पाटन उच्च अदालत बार एसोसिएसनको कार्य समितिको अहिले मतदान भइरहेको छ। चुनावमा वृहत प्रगतिशील तथा पेसागत समूह, डेमोक्रेटिक लयर्स एसोसिएसन र स्वतन्त्र कानून व्यवसायी मञ्च गरी तीनवटा समूह बीच प्रतिस्पर्धा भइरहेको छ। प्रमुख निर्वाचन अधिकारी शान्तिराम खर्तिवडाका अनुसार विद्युतीय प्रणालीबाट मतदान भइरहेको छ। बिहान 8 बजेदेखि शुरू भएको मतदान अहिले बेलुका 5 बजेसम्म चल्नेछ। दिउँसो 3 बजेको राष्ट्रिय र चार भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। नुवाकोटमा रोकिरहेको बस गुडेर भ्यानलाई ठक्कर दिँदा 2 जनाको ज्यान गयो, 3 जना घाइते। गएको वैशाखदेखि मौसमी विपदका कारण ज्यान गुमाउनेको संख्या 229 जना पुग्यो। ऑयल निगमले ग्यास बिक्री गरिरहेका काठमाडौँका 5 ठाउँ उपभोक्ताहरूको लामो लाइन, नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य देखाउनुपर्ने व्यवस्था विवादित। र काठमाडौँको स्वयम्भूमा बाँदर र मानव बीचको द्वन्द्व बढ्यो, मानवीय र दिगो व्यवस्थापनको काम गर्ने कार्यवाहक मेयर डङ्गोलको भनाइ। अहिलेलाई चार भन्ज्याङभित्र

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा समीक्षा मतेको नमस्कार। पोखराको विजयपुर खोला तर्ने क्रममा दुईजना बालक बगेर बेपत्ता भएका छन्। कास्की प्रहरीका अनुसार पोखरा वडा नम्बर 26 र 14 को सिमानामा पर्ने सक्नेरी स्थित खोला तर्ने क्रममा स्याङ्जा घर भएका 14 वर्षीय निक्सन राई र 15 वर्षीय अमन राई बेपत्ता भएका हुन्। बगेका बालकहरूको खोजीका लागि जनपद र सशस्त्र प्रहरीको टोली गोताखोर सहित खटिएको छ। खोलामा पानीको बहाव बढेका कारण खोजी कार्यमा कठिनाई भए पनि स्थानीयको सहयोगमा खोजी कार्य जारी राखिएको प्रहरीले जनाएको छ। देशका विभिन्न भागमा आज दिउँसो मध्यमदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 3 घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको बुल्डेमा 60.4 मिलिमिटर मापन गरिएको छ। काठमाडौँ उपत्यका सहित बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा पानी परिरहेको छ। सिन्धुपाल्चोकका बुल्डे ढुङ्गे र आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना रहेको छ। वर्षाका कारण साना खोलाहरूमा अचानक बहाव बढ्न सक्ने र बाढी तथा पहिरोको जोखिम रहने भएकाले नदी तटीय र कमजोर भिरालो जमिन आसपासका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको ऐतिहासिक एवं जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्नुभएको छ। भारतको 80औं स्वतन्त्रता दिवसको अवसरमा सामाजिक सञ्जाल एक्स मार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले दुई देशबीच रहेको पुरानो ऐतिहासिक सम्बन्ध, नागरिक स्तरको निकटता र आपसी सहकार्य आउँदा वर्षहरूमा अझ बलियो हुँदै जाने आशा व्यक्त गर्नुभएको हो। दिवसका अवसरमा उहाँले समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतालाई शुभकामना दिनु भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। खाना पकाउने एलपी ग्यासको अभाव बढेपछि नेपाल आयल निगमले आज काठमाडौँका विभिन्न 5 स्थानबाट बिक्री वितरण गरिरहेको छ। जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा टेकु, बबरमहल, सावाइल, वसुन्धरा र किर्तिपुरका तोकिएका स्थानबाट उद्योगीहरू मार्फत ग्यास वितरण भइरहेको हो। वसुन्धरा स्थित राधास्वामी परिसरबाट नेपाल, एसपी, एभरेस्ट, सुगम, भानु र ओम ब्रान्डका ग्यास उपलब्ध गराइएको छ भने बबरमहल केन्द्रमा करिब 10 प्रकारका सिलिण्डर राखिएको छ। वितरण शुरू भए पनि बिहानैदेखि हजारौंको संख्यामा पुगेका सर्वसाधारणले सहजै ग्यास नपाएको गुनासो गरेका छन्। टेकुमा पानी परेपछि उपभोक्ताहरू रोज्दै लाइनमा बस्न बाध्य भएका छन् भने बबर महलमा 1,000 भन्दा बढी मानिस लाइनमा बस्दा स्थिति अस्त व्यस्त बनेको छ। निगमले बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म अति आवश्यक परेका व्यक्तिलाई मात्र नागरिकता वा राष्ट्रिय परिचय पत्र हेरेर ग्यास उपलब्ध गराउने जनाएको छ। ग्यास आयात नियमित भइरहेको दावी गर्दै निगमले कालो बजारी र आवश्यक भण्डारण रोक्न अनुगमनलाई अघि बढाएको जनाएको छ। र अछाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। मंगलसेन नगरपालिका 5 अटो दुर्घटना हुँदा त्यसमा सवार मंगलसेन नगरपालिका 3 लाछीमाना बस्ने अन्दाजी 48 वर्षीय निर्भ बोगटीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। हवस् त, नेपाली खबर अहिलेलाई यति नै। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: जानकारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5369 53 98 5577061 र 98 5577 53।
1: चौबिसै घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0556 4394 443 4395 580 र 98 5576 4640।
2: It's 5 o'clock. अहिले 5 बजेको छ।

नेपाली रेडियो नेटवर्कको साँझ पाँच बजेको नेपाली खबरमा समीक्षा महतेको नमस्कार। चीनको ग्वाङझाउ शहरमा आजदेखि गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एशिया पेसिफिक सम्मेलन शुरू भएको छ। सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ। सरकारले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रहरूमा लगानी भित्र्याउन नीतिगत सुधार गरिरहेको उहाँले जानकारी दिनुभएको छ। लगानी मैत्री वातावरण बनाउन बजेट मार्फत 27 नयाँ ऐन ल्याएको र कर प्रणालीमा सुधार गरिएको अर्थमन्त्री वाग्लेले बताउनु भएको छ। आज दिउँसो काठमाडौँको बुढा नीलकण्ठ, कफन र सिन्धुपाल्चोक सहित देशका विभिन्न भागमा मध्यमदेखि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो 3 घण्टामा सबैभन्दा बढी वर्षा सिन्धुपाल्चोकको बोल्टेमा 60.4 मिलिमिटर मापन गरिएको छ। काठमाडौँ उपत्यकाको उपल्लो भेगमा परेको भारी वर्षाका कारण धोबी खोला र विष्णुमती नदीमा जलसतह बढ्न सक्ने भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। काठमाडौँ उपत्यकाका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागमा पानी परिरहेको छ। सिन्धुपाल्चोकको बोल्डे, ढुङ्गे र आसपासका क्षेत्रमा थप वर्षाको सम्भावना छ। साना खोलाहरूमा अचानक बहाव बढ्न सक्ने तथा बाढ़ी र पहिरोको जोखिम रहने भएकाले नदी तटीय र कमजोर भिरालो जमिन आसपासका बासिन्दालाई सजग रहन महाशाखाले आग्रह गरेको छ। बाजुराका 9 स्थानीय तहका 93 गाउँ बस्ती बाढी पहिरोको उच्च जोखिममा परेका छन्। ती मध्ये तत्कालै सार्नुपर्ने 49 बस्तीका बासिन्दा वर्षौंदेखि स्थानान्तरणको प्रतीक्षामा छन्। भिरालो जमिन, कमजोर भू बनोट र अव्यवस्थित सड़क निर्माणका कारण बढी मालिका, बुढी गंगा, त्रिवेणी, गौमूल र खप्तड छेडे दह सहितका सबै स्थानीय तहका बस्तीहरू संकटमा परेका हुन्। बुढी गंगाको अमकोट बस्ती झण्डै 20 पहिरोको जोखिममा रहे पनि विकल्प नहुँदा स्थानीयहरू वर्षायामभरि डरै डरमा रात बिताउन बाध्य छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार बाजुरामा 2077 यता बाढी पहिरोबाट 62 जनाले ज्यान गुमाइसकेका छन् भने 1700 रोपनी भन्दा बढी खेतीयोग्य जमिन नष्ट भएको छ। जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय तहहरूले सुरक्षित ठाउँ पहिचान गरे पनि बजेट, प्रक्रिया र व्यवस्थापनको अभावमा बस्ती स्थानान्तरणको काम अघि बढ्न सकेको छैन। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं।
0: 25 वर्षदेखि सारा नेपालीको विश्वास आईएमई गरौं।
2: आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। सुदूरपश्चिम प्रदेश का भौतिक पूर्वाधार विकास मन्त्री यसलाई पुनः सुन्नु होला। भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले निर्माणाधीन दार्चुला जिल्ला अस्पताल भवनको ठेक्का सम्झौता तोड्न निर्देशन दिनुभएको छ। अस्पताल भवनको स्थलगत निरीक्षणपछि मन्त्री लम्सालले सम्झौता अनुसार काम नगर्ने निर्माण व्यवसायीलाई कालो सूचीमा राख्न र कानूनी कारवाही अघि बढाउन निर्देशन दिनुभएको हो। निर्माण व्यवसायीको लापरवाहीका कारण भवन निर्माणमा ढिलाइ हुँदा सर्वसाधारणलाई स्वास्थ्य सेवा प्रवाहमा असर परिरहेको छ। स्थानीयले लामो समयदेखि अलपत्र परेको अस्पताल भवन निर्माणलाई अघि बढाउन माग गर्दै आएका थिए। र त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्नातकोत्तर तहको एमबीएस कक्षा दिउँसो मात्र सञ्चालन हुँदा रोजगारी र सेप विकासबाट वञ्चित हुनु परेको भन्दै विद्यार्थीहरूले उपकुलपति प्राध्यापक डाक्टर भोला थापाको ध्यान आकर्षण गराएका छन्। 80% अनिवार्य उपस्थिति हुनुपर्ने नियम तर कक्षा दिउँसो मात्रै सञ्चालन हुँदा कोठा भाडा र दैनिक खर्च जुटाउन रोजगारी गर्न नपाएको विद्यार्थीको गुनासो छ। उनीहरूले व्यवस्थापन विभाग अन्तर्गतको एमबीएस कक्षा बिहानी वा बेलुकी को सत्रमा सञ्चालन गर्न माग गरेका छन्। अवस्त नेपाली खबर अहिलेलाई यति नै। 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ। बिदा दिनुहोस्। नमस्कार।

0: सो लाभली मलाई त अहिलै डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै किर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घर घर निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीका साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 98451 75518 र 98027 75518
4: तपाईको उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 98550 83852 98453 72852 र 98065 68852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर् त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
2: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
11: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
1: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
0: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध। निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: मौला कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0556 93 7 38, मोबाइल 98550 88002।
5: हेलो
6: हेलो बुढी, के छ खबर?
5: ठिकै छ, चलेकै छ।
6: ल भिडियो अन गर त, तलाई हेरम।
5: भिडियो अनै छ त, देख्नु भएन र?
6: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
5: माडीको नेट यस्तै त हो नि।
6: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ, ल गएर टेक माइल जोडिहाल त।
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
4: सेवाका लागि माडी सम्पर्क 0556 10 40 र 98452 0 28 40, साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086।
7: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई।

0: का साथमा
1: दक्षिण कोरियामा पढाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटल को ठीक अगाडि सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053
2: 24 घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4934 4493 5880 र 98 5570 2640
3: It's 6 o'clock. अहिले 6 बजेको छ.

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी कृष्ण शर्मासँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: नवलपरासीको सुस्तामा बाढी पस्दा झण्डै 40 घर डुबानमा, पोखरामा खोलाले बगाएर 2 बालक बेपत्ता, थप 1 जनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
0: ऐन निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड, उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध।
1: साधना दान भजन कीर्तन र धार्मिक यात्रा गुला पर्वको मुख्य विशेषता, सबैको भलो चाहने सांस्कृतिक अभ्यास रहेको संस्कृतविदको भनाई।
2: गुला पर्वले सामाजिक सन्देश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ।
0: इरानलाई पराजित गरेर पछि हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने राष्ट्रपति ट्रम्पको चेतावनी। हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको इरानी विदेश मन्त्री आराघासीको जवाफ।
1: र एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोज 15 24 गतेसम्म आयोजना हुने।
3: एनबीएल अटो लोन,
4: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल,
3: मात्र 5% ब्याज दर, कर्जा अवधि 5 वा 7 वर्षसम्म,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने,
3: सरल प्रक्रिया तथा सुलभ ब्याज दर।
4: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: नेपाल दर्पणमा अब खबरको सिलसिला। नारायणी नदीमा आएको बाढी नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर 5 रहेको थारूटोलको बस्तीमा पस्दा 40 घर डुबान परेका छन्। स्थानीय बासिन्दाले निर्माण गरेको अस्थायी बाँध निर्माणको बाढीले भत्काएपछि बस्ती जलमग्न बनेको हो। बाढीका कारण स्थानीय बासीका केही घरका अन्नपात्र लत्ता कपडा बगेका छन् भने माटो र फुसका कच्ची घरहरू डुबान पर्दा स्थानीय बासिन्दा त्रासमा रहेका छन्। भारतीय सीमा सुरक्षा बल एसएसबीको अवरोधका कारण नदी किनारको 132 मिटर क्षेत्रमा पक्की तटबन्ध निर्माण हुन नसक्दा सुस्तावासीले हरेक वर्ष बाढी र कटानको समस्या झेल्दै आएका छन्। यसैबीच अहिले बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही ठाउँमा तथा सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै ठाउँ र कोशी प्रदेशको पहाडी भूभागका एक दुई ठाउँमा मध्यम वर्षा भइरहेको छ। बागमती प्रदेशको एक दुई ठाउँमा मुसलधारे वर्षा समेत भइरहेको छ। पछिल्लो 3 घण्टामा काठमाडौँको कपन र सिन्धुपाल्चोकको बोल्देमा 50 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ भने जाजरकोटमा 40 मिलिमिटर भन्दा बढी वर्षा मापन भएको छ। आज राति पनि बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भागका एक दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। ठूलो पानी पर्दा गेग्रान बहाव बाढी पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम हुन्छ।
2: यसैबीच पोखराको विजयपुर खोलाले बगाएर आज दिउँसो 2 किशोर बेपत्ता भएका छन्। स्याङ्जाको बिरुवा गाउँपालिका घर भई अहिले पोखरा 14 छिन्ने डाँडा बस्ने 14 वर्षीय निक्सन गुरुङ र खोटाङ घर भई सराउँथी बस्ने 15 वर्षीय ओमन राई बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पोखरा 14 विजय बस्तीबाट खोला तरेर पोखरा 26 सक्नेरीतर्फ फुटबल खेल्न जाने क्रममा उनीहरूलाई विजयपुर खोलाले बगाएको हो। कास्की प्रहरीका अनुसार निरन्तरको वर्षाका कारण खोलाको बहाव बढेकाले बालकहरूलाई बगाएको र गहिरो खोजका कारण तत्काल उद्धार सम्भव हुन सकेको छैन। अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोर टोली सहित सुरक्षाकर्मीहरू घटनास्थलमा परिचालन गरी बेपत्ता बालकको खोजी भइरहेको छ।
1: यसैबीच रोल्पाको थवाङमा गएको बुधबार बेलुका खसेको पहिरोमा परि बेपत्ता भएका थप एकजनाको शव प्युठानमा फेला परेको छ। प्युठानको सरुमा रानी गाउँपालिका 2 रहेको राप्ती नदीको बीच भागमा फेला परेको शव थवाङ 5 कोटल 12 80 वर्षीय अजम्बर पुन मगरको भएको पुष्टि भएको हो। यससँगै थवाङ पहिरोमा परेका 13 मध्ये 12 शव फेला परिसकेको छ भने 9 असीम पुन मगर अझै बेपत्ता हुनुहुन्छ। पहिरोमा घाइते भएका 2 बुटौलमा उपचार भइरहेको छ। यस्तै बुधबार लेदोसहित खसेको विनाशकारी पहिरोले कोटल 12 गाउँका 13 संरचना पूर्ण रूपमा नष्ट भएका छन्। यस्तै रोल्पाकै सुनछहरी गाउँपालिकामा अस्ति बिहिबार गएको पहिरोमा 4 ज्यान गएको छ। रोल्पामा 2 पहिरोमा परेर 16 ज्यान गएको छ भने 1 हराइरहेका छन्।
2: नुवाकोटको थाना भन्ज्याङमा बसले भ्यानलाई ठक्कर दिँदा 2 ज्यान गएको छ, अरू 3 घाइते भएका छन्। शिवपुरी गाउँपालिका वडा नम्बर 7 थाना भन्ज्याङको टोखा छरे सडक खण्डमा रोकेर राखेको बस बिहान 9 अचानक गुड्दा बस भन्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सडकबाट तल खसेका जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी डीएसपी इकबाल हवारीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते भएका 5 उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेका हुन्। ज्यान गुमाउनेमा काभ्रेको बनेपा नगरपालिका 8 54 कृष्णमाया प्रजापति डङ्गोल र रामेछापको खाँडादेवी गाउँपालिका 2 65 उदयमाया खत्री रहेका छन्।
1: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल ओइल निगमले काठमाडौँका 5 बिक्री सुरु गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि 5 ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल ओइल निगम परिसर, चाबहेलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेका राधास्वामी परिसर तथा बबरबहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री सुरु गरेको हो। निगमले तोकेका ठाउँमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भिड लागेको छ। निगमले विभिन्न ठाउँबाट ग्यास बिक्री गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। बबरमहलमा ग्यास लिन पुगेका सेवाग्राहीले लामो समयसम्म लाइन बस्दा पनि ग्यास नपाएको गुनासो गरे। निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन 1,000 भन्दा बढी उपभोक्ता पुगेका छन्। निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ। ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचय पत्र साथमा ल्याउनु पर्नेछ। सर्भिस निगमले खाना पकाउने ग्यास लिन नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य लिएर आउनु भन्दै सूचना निकालेपछि त्यसको व्यापक विरोध भएको छ। निगमले निकालेको सूचनामा ग्यास लिनका लागि आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र सहित उपस्थित हुन भनिएको छ। घर नजिकैको डिपोमा सहजै पाउनु पर्ने अत्यावश्यक वस्तु निगमले तोकेकै ठाउँमा खाली सिलिन्डर लिएर पुग्नु पर्ने र त्यसमा पनि नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेपछि त्यसको विरोध भएको हो। कतिपयसँग नागरिकता वा राष्ट्रिय परिचय पत्र नभएमा खाना पकाउनै नपाउने हो भन्दै उपभोक्ताले प्रश्न गरेका छन्।
2: नेपाली काँग्रेसको इतर अर्थात पूर्व सभापति शेरबहादुर देउवा पक्षले आयोजना गरेको भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनाएको छ। हिजो उद्घाटन समारोहमा पनि भेला नै भनिएकोमा आज बन्द सत्रमा विभिन्न समितिका प्रतिवेदनहरू पेश हुँदै गर्दा भेलालाई राष्ट्रिय सम्मेलनमा परिणत गर्दै राष्ट्रिय सम्मेलनको ब्यानर राखेको हो। पार्टीको विधानले भेलालाई नचिन्ने भएकाले राष्ट्रिय सम्मेलन भनेको आयोजकको भनाइ छ। भेला अर्थात राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज बन्द सत्रमा विभिन्न विषयगत प्रतिवेदनहरूमाथि छलफल भइरहेको छ। बन्द सत्रमा पार्टीको आउँदो राजनीतिक दिशा तय गर्न पूर्व उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको छ। यस्तै पूर्व प्रवक्ता डाक्टर प्रकाश शरण महतले आर्थिक नीति सम्बन्धीको प्रतिवेदन, पूर्व सहमहामन्त्री उमाकान्त चौधरीले संगठन सम्बन्धीको प्रतिवेदन र नेता रमेश लेखकले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ। यसै गरी समसामयिक राजनीतिक विषयमा नेता एनपी साउद र प्रचार प्रसार सम्बन्धी प्रतिवेदन प्रचार समिति संयोजक मीन विश्वकर्माले पेश गर्नुभएको छ। पेश गरिएका यी प्रतिवेदनहरूमाथि सातैवटा प्रदेशका सहभागी प्रतिनिधिहरूले समूहगत रूपमा छलफल गरिरहेका छन्। विशेष महाधिवेशनपछिको सांगठनिक अन्यल र अदालतको पछिल्लो प्रक्रियालाई ध्यानमा राख्दै असन्तुष्ट पक्षले पार्टी एकता र भावी रणनीतिका विषयमा जोरदार रूपमा कुरा उठाइरहेको छ। कार्यक्रमको तालिका अनुसार प्राप्त सुझावहरूलाई समेटेर भोलि काठमाडौँ घोषणा पत्र जारी गर्दै भेला समापन गर्ने तयारी आयोजक समितिले गरेको छ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त

0: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
1: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
0: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले नवलपरासीको सुस्तामा बाढी पस्दा झण्डै 40 घर डुबानमा, पोखरामा खोलाले बगाएर 2 किशोर बेपत्ता, थप 1 शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 पुग्यो। नेपाल ऑयल निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड, उपभोक्तालाई शास्ति कायमै नागरिकता वा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको व्यवस्थाप्रति विरोध, नेपाली कांग्रेसको इतर पक्षले भेलाको नाम फेरेर राष्ट्रिय सम्मेलन बनायो लगायतका खबर प्रस्तुत गर्यौं।
3: नेपाल दर्पणमा अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध तथा दुई देश बीचको सहकार्य आउँदा दिनमा अझ सुदृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। यसैबीच भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट देशवासीका नाममा सम्बोधन गर्दै सप्तधारा नामक नयाँ राष्ट्रिय भिजन घोषणा गर्नुभएको छ। सम्बोधनका क्रममा लगातार 13 पटक झण्डोलोत्तन गर्नुभएका मोदीले आउँदो 5-7 वर्षभित्र विकसित र आत्मनिर्भर भारत बनाउनका लागि निर्माणका लागि यो नीति ल्याइएको बताउनुभयो। सप्तधारा अन्तर्गत उत्पादन क्षमता, कृषि प्रविधि तथा एआई, सहर र यातायात जोड्ने गतिशील रक्षा, हरित तथा निलो अर्थतन्त्र र भारतको सफ्ट पावर गरी 7 प्रमुख शक्तिलाई प्राथमिकतामा राखिएको छ। साथै प्रधानमन्त्री मोदीले नक्सल मुक्त भारत निर्माणमा भएको प्रगति र सन् 2036 ओलम्पिक आयोजनाका लागि भारतको दावीबारे उल्लेख गर्दै सेमिकन्डक्टर उद्योग, परमाणु ऊर्जा र हरित ऊर्जामा आत्मनिर्भर बन्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
2: अमेरिकाको गृह सुरक्षा विभाग डीएचएसले नेपालसहित 13 देशका नागरिकलाई प्रदान गर्दै आएको अस्थायी संरक्षित हैसियत अर्थात टीपीएस सुविधा औपचारिक रूपमा अन्त्य गर्ने प्रक्रिया अघि बढाएको छ। अमेरिकी पुनरावेदन अदालत र सर्वोच्च अदालतले सरकारको निर्णयको पक्षमा फैसला गरेसँगै टीपीएस अन्त्य गर्ने कानूनी बाटो खोलेपछि डीएचएसले सूचना निकालेको हो। 2072 सालको विनाशकारी भूकम्पपछि अमेरिकामा रहेका योग्य नेपाली नागरिकलाई सन् 2015 जून 24 तारिकमा पहिलोपटक टीपीएस सुविधा दिइएको थियो। यस सुविधा अन्तर्गत नेपालीहरूले अमेरिकामा कानूनी रूपमा बस्न, काम गर्न र देश निकालाबाट सुरक्षा पाउँदै आएका थिए। डीएचएसको तथ्याङ्क अनुसार शुरूमा झण्डै 12,700 नेपाली यस सुविधामा आबद्ध थिए। तीमध्ये झण्डै 5,500 जनाले स्थायी बसोबास अर्थात ग्रीन कार्ड प्राप्त गरिसकेका छन्। बाँकी नेपाली अहिले पनि टीपीएसमा निर्भर रहेका छन्। टीपीएस सकिएपछि अन्य कानूनी हैसियत नभएका व्यक्तिहरूले अमेरिका छाड्नुपर्ने वा देश निकालाको प्रक्रियामा जानुपर्ने अवस्था आउनेछ। तर ग्रीन कार्ड प्रक्रियामा रहेका वा अन्य भिसा माध्यमबाट अमेरिकामा रहेका नेपालीहरू भने यस निर्णयबाट प्रभावित हुने छैनन्।
3: ऋण लगानी कमजोर भए पनि गएको आर्थिक वर्ष वाणिज्य बैंकहरूको नाफा झण्डै 32% बढेको छ। गएको आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार सञ्चालनमा रहेका 20 वाणिज्य बैंकहरूले 69,78,00,00,000 रुपियाँ नाफा कमाएका हुन्। यो नाफा आर्थिक वर्ष 2081-82 भन्दा 31.95% धेरै हो। आर्थिक वर्ष 2081-82 20 वाणिज्य बैंकहरूले कुल 52,88,00,00,000 रुपियाँ नाफा कमाएका थिए। गएको आर्थिक वर्ष 20 बैंकहरूमध्ये 19 नाफामा रहँदा पर्वो बैंक भने 24 करोड रुपियाँ नोक्सानीमा गएको छ। रकमका आधारमा सबैभन्दा धेरै नोबेल बैंकले 7,90,00,000,000 रुपियाँ नाफा कमाएको छ। बैंकहरूको नाफा बढे पनि मुख्य आमदानी मानिने खुद ब्याज आमदानी भने 1% बढेर 1,92,35,00,00,000 रुपियाँ मात्रै पुगेको छ। कर्जा लगानी बढ्न नसक्दा र किस्ता असुलीमा समस्या आउँदा बैंकहरूमा 13 भन्दा बढी रकम लगानी हुन नसकी थन्किएको छ। यस अवधिमा बैंकहरूले औसत खराब कर्जा 4.51% बढेर 5.35% पुगेको छ। समग्रमा बैंकहरूको औसत लाभांश क्षमता 13.42% देखिएकोमा एभरेस्ट बैंकको लाभांश क्षमता सबैभन्दा बढी 38.32% रहेको छ।
2: सरकारले नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यस्तो कर्जाका लागि शहीद परिवार वा घाइतेलाई 50 लाख रुपियाँसम्म कर्जा उपलब्ध गराउन सकिने व्यवस्था गरेको छ। कार्यविधि अनुसार शहीद परिवार वा घाइते भएको नेपाल सरकार वा प्रचलित कानून बमोजिम तोकिएको निकायबाट प्रमाणित भएको हुनुपर्नेछ। नवयुवा आन्दोलनका शहीद परिवार भन्नाले आन्दोलनमा शहीद भएका व्यक्तिको पति पत्नी छोरा छोरी बाबु वा आमा भन्ने जनाउँछ। यस्तै शहीद परिवार तथा घाइतेका लागि सहुलियतपूर्ण कर्जा कृषि तथा पशुपक्षी व्यवसाय, घरेलु तथा सानो उद्योग, सेवा व्यवसाय, सूचना प्रविधिमा आधारित व्यवसाय, पर्यटन व्यवसाय, उत्पादनमूलक उद्योग, स्टार्टअप उद्यम तथा नेपाल सरकारले समय समयमा तोकेका अन्य उत्पादनमूलक तथा स्वरोजगारीमूलक व्यवसाय सञ्चालनसम्म गराउन सकिने व्यवस्था गरेको छ।
3: स्वास्थ्य बीमा बोर्डले अनलाइन मार्फत स्वास्थ्य बीमामा आबद्ध हुन सकिने सेवा शुरू गरेको छ। विद्युतीय माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण सम्बन्धी कार्यविधि 2083 बमोजिम, नयाँ आबद्धता बीमा लेख नवीकरण र केवाईसी अपडेट जस्ता सबै काम अब घरमै बसेर गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहका अनुसार दर्ता सहयोगी बिना नै सर्वसाधारण आफैले अनलाइन फारम भरेर यी सेवा खल्ती वा कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ। अहिले देशभर 59,70,000 भन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध भइसकेका छन्। स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जनासम्मको परिवारले वार्षिक 3,500 रुपियाँ योगदान गरे बापत 1,00,000 रुपियाँसम्मको स्वास्थ्य सेवा पाउँछन्। परिवारका थप प्रति सदस्य 700 दरले रकम थप्दै जाँदा 20,000 बराबरको सेवा सुविधा थपिँदै जाने प्रावधान छ। साथै 8 प्रकारका कडा रोगका लागि थप 1,00,000 रुपियाँ बराबरको सेवा सुविधा उपलब्ध गराइन्छ।
2: ललितपुरको लगनखेलमा रहेको ऐतिहासिक सप्तपातल पोखरीको पुनर्निर्माणपछि आज उद्घाटन गरिएको छ। ललितपुर महानगरपालिका र लगनखेल वातावरण संरक्षण समितिको सहकार्यमा नमुना मछिन्द्र माध्यमिक विद्यालयको भवन हटाई पोखरी र पार्क निर्माण गरेको हो। लिच्छविकालीन इतिहाससँग जोडिएको यो पोखरी कुनै समय झण्डै 200 रोपनी भन्दा ठूलो क्षेत्रफलमा फैलिएको थियो, तर अतिक्रमणमा पर्दै पानी विहीन बनेको पोखरीको जग्गा फिर्ता गराउन स्थानीय पुनर्स्थापितले 2061 सालमा सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो। झण्डै 15 वर्षको कानूनी लडाई पछि सर्वोच्च अदालतले 2076 सालमा 14 रोपनी जग्गा पोखरीकै नाममा कायम गर्न आदेश दिएको थियो। त्यसपछि महानगरले पोखरी पुनर्निर्माणको काम अघि बढाएको हो। नेपाली सेनाको राजदल गणले प्रयोग गर्दै आएको थप 32 रोपनी जग्गा समेत फिर्ता ल्याउने प्रक्रिया चलिरहेको छ। अशोक स्तूप नजिकै रहेको यो पोखरीको पुनर्निर्माणसँगै स्थानीय बासिन्दा उत्साहित बनेका छन्।
3: ओखलडुङ्गाको खिचीदेम्बा गाउँपालिका कुहिरोलाई पानीको स्रोतका रूपमा प्रयोग गर्दै स्वच्छ खानेपानी संकलन र वितरण शुरू भएको छ। समुद्र सतहबाट करिब 2,330 मिटर उचाइमा रहेको खिजीदेम्बा 5 मेलीगुम्बा टोलमा प्रविधि जडान गरी कुहिरोबाट पानी झार्न थालिएको गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिनुभयो। परम्परागत मुहान सुकेपछि स्थानीयवासीको खानेपानी समस्या समाधानका लागि खिजीदेम्बा गाउँपालिका र दि स्मल अर्थात नेपालको सहकार्यमा झण्डै 1 करोड रुपियाँको लागतमा यो परियोजना सम्पन्न गरिएको छ।
2: नेपाल दर्पणमा रंग दर्पणसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
1: बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: दाँत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गन्तव्य डर्माडेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर।
3: डर्माडेन्ट मा उपलब्ध छ सम्पूर्ण दंत उपचार सेवा, नियमित दाँत जांच, स्केलिंग तथा पॉलिशिंग, फिलिंग, रूट कैनल, दाँत निकाल्ने, डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक सम्पूर्ण उपचार अनुभवी दंत चिकित्सक बाट।
2: दाँत सम्बन्धी सम्पूर्ण जानकारी का लागि आजै सम्पर्क गर्नुहोस्
3: डर्माडेन्ट नेपाल हेयर ट्रांस ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-5454-666, व्हाट्सएप 98-65-44-24-96।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
5: नेपाल दर्पणमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई पूर्ण रूपमा पराजित गरेपछि स्टेट अफ हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने चेतावनी दिनुभएको छ। न्यूयोर्कमा आयोजित एक कार्यक्रममा ट्रम्पले इरान अहिले नराम्रोसँग पराजित भइरहेको दावी गर्दै युद्ध जितेपछि अमेरिकाले हर्मुजलाई आफ्नो भूभाग बनाउने बताउनु भएको बीबीसीले जनाएको छ। यस्तै ट्रम्पले इरानलाई परमाणु अस्त्र हासिल गर्नबाट रोक्ने शर्तमा अमेरिकी नागरिकलाई इन्धनको उच्च मूल्य स्वीकार गर्न अनुरोध गर्नुभएको छ। यसैबीच ट्रम्पको चेतावनीको जवाफमा इरानका उपविदेश मन्त्री अब्बास अरागसीले हर्मुज जलमार्ग खोल्ने वा बन्द गर्न अधिकार इरानसँग मात्रै रहेको बताउनु भएको खबरमा उल्लेख छ। यसअघि अमेरिकी राष्ट्रपछि ट्रम्पले हर्मुजमा अमेरिकाको पूर्ण नियन्त्रण रहेको दावी गर्नुभएको थियो। यद्यपि इरानले यो दावीलाई अस्वीकार गरेको छ। हर्मुज जलमार्ग विश्वका सबैभन्दा महत्वपूर्ण समुद्री मार्गहरूमध्ये एक हो। विश्वको झण्डै 20% तेल तथा ग्यास यही मार्ग भएर आपूर्ति हुन्छ। इरान अमेरिका तनावका बीच हर्मुज जलमार्गमा हुने आउजाउत गम्भीर रूपमा अवरुद्ध भएको छ, जसले ऊर्जा बजार र इन्धनको मूल्यमा पनि वृद्धिको दबाव सिर्जना गरेको छ।
4: इन्डोनेसियामा आज बिहान गएको 7.7 म्याग्निच्युडको भूकम्प परेर कम्तीमा 38 जनाको ज्यान गएको त्यहाँको विपद व्यवस्थापन निकायले जनाएको छ। विपद व्यवस्थापन निकाय बीपीबीडीले खोजी तथा उद्धार कार्य चलिरहेकाले अहिले प्राप्त विवरण प्रारम्भिक मात्र भएको बताएको छ। भूकम्प र त्यसपछि आएका दर्जनौं परकम्पले त्यस क्षेत्रका भवनहरूलाई क्षति पुर्याएको छ। सुरुमा प्रशासनले सुनामीको चेतावनी जारी गरेको भए पनि भूकम्पको मुख्य धक्का महसुस भएको झण्डै 3 घण्टापछि त्यस्तो सूचना भने हटाएको बीबीसीले जनाएको छ। इन्डोनेसियाको स्थानीय समयअनुसार बिहान 5 बजेतिर फ्लोरेस टापुमा भूकम्प गएको थियो। विपद व्यवस्थापन निकायका अनुसार झण्डै 2000 जना मानिस आफै सुरक्षित ठाउँमा सरेका छन्। तर प्रभावित क्षेत्र दुर्गम र पहाड़ी भएकाले क्षतिको पूर्ण विवरण आउन केही समय लाग्न सक्छ। बीएपीबीले मानिसहरूलाई समयमित रहन र तटीय क्षेत्रबाट टाढा बस्न सुझाव दिएको छ।
5: नेपाल दर्पणमा अब खेल खबर। एभरेस्ट महिला भलिबल लीगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म आयोजना हुने भएको छ। आयोजकले प्रतियोगिता काठमाडौँको त्रिपुरेश्वरमा रहेको दशरथ रंगशाला कबड्डी हलमा हुने जानकारी दिएको हो। एसियाकै पहिलो महिला फ्रेन्चाइज भलिबल लीगका रूपमा परिचित यस प्रतियोगिताले नेपाली महिला भलिबलको विकास र व्यवसायीकरणमा थप योगदान पुर्याउने विश्वास आयोजकको छ। तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीगमा सुदूरपश्चिम रोयल्स वारियर्स नयाँ फ्रेन्चाइज टोलीका रूपमा थपिएको छ। अब प्रतियोगितामा सुदूरपश्चिम सहित कर्णाली एसविस, ललितपुर क्वीन्स, काठमाडौँ स्पाइकर्स, मधेस युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निजान्स गरी 7 टोली पुगेका छन्। लीगको पहिलो संस्करण काठमाडौँमा र दोस्रो संस्करण पोखरामा आयोजना भएको थियो। यसअघि हिजो नेपाल भलिबल लीग एनभीएलको मिति सार्वजनिक भएको थियो। एनभीएल आउँदो भदौ 19-27 गतेसम्म दशरथ रंगशालाको कबड हलमा सञ्चालन हुनेछ।
4: खबरको सिलसिला यति नै। आज शनिबार, अब रंगदर्पणको पालो। रंगदर्पणका साथमा हुनुहुन्छ साथी महेश घिवाली।
6: आजको रंगदर्पण गुणा पर्वको रौनकमा केन्द्रित छ।

हिजो आज हरेक बिहान काठमाडौँको स्वयम्भूनाथमा बुङ्ला पर्वको उत्सवले वातावरण उल्लासमय हुने गर्छ। काँधमा बाजा बोकेका नेवारी समुदायका समूह एकपछि अर्को गर्दै स्तूपको परिक्रमामा हिँडिरहेका हुन्छन्। कतै झ्याली कतै धा बाजाको आवाज गुन्जिन्छ र त्यही तालमा भक्तजनहरूको लश्कर बिस्तारै अघि बढ्छ। बिहिबारदेखि सुरु भएको यही दृश्यले गुम्ला पर्वको रौनक काठमाडौँ उपत्यका भरि छाएको संकेत गर्छ।

नेपाल सम्वतको दशौं महिना जुन ठिक वर्षा ऋतुसँग मेल खान्छ त्यसैलाई गुणा महिना भनिन्छ। गुरु पूर्णिमादेखि नै बौद्ध परम्परामा तीन महिने वर्षावास शुरू भइसकेको हुन्छ किनभने पुरानो समयमा बाढी पहिरोको जोखिमबाट बस्न मानिसहरू बिहारभित्रै बस्ने चलन थियो। मुला शब्द नै वर्षाको बिम्बबाट बनेको हो। गु अर्थात् जङ्गल र ला अर्थात् महिना हो। साथै अन्धकारबाट उज्यालोतर्फ लैजाने भावना नै यस पर्वको मूल मर्म हो।

भदौ पर्व पुरै एक महिना नै मनाइनुमा विशेष कारण छ। भदौ महिनामा घाम र पानीको कुनै ठेगान हुँदैन, हावाहुरी जुनसुकै बेला आउन सक्छ। यस्तो जोखिमपूर्ण समयमा एक्लै हिँड्नुभन्दा सामूहिक रूपमा परिक्रमा गर्ने, पूजा गर्ने र एक अर्कालाई साथ दिने अभ्यासबाट नै यो परम्परा बसेको हो। यसैले गुणालाई अरूको भलाइ गर्ने महिना पनि भनिन्छ। महिनाभर झन्डै 17-18 फरक फरक धार्मिक क्रियाकलाप हुन्छन्। पर्वको पहिलो दिनदेखि नै प्रज्ञापारमिता ग्रन्थको पाठ सुरु हुन्छ, जसलाई चित्त शुद्ध गर्ने ज्ञानको स्रोत मानिएकोले बुद्ध

0: पूर्णिमाका दिन गुन्हु पूर्णिमा नौथरी गेडागुडी र पिठो मिसाएर बनाइएको क्वाटी खाने चलन छ, जुन रोपाईको व्यस्त र गर्मी याममा स्वास्थ्यका लागि उपयुक्त मानिन्छ। अन्त्यमा आउने गोकर्ण औँसीका दिन बुबालाई दोस्रो गुरुको रूपमा सम्मान गर्दै बुबाको मुख हेर्ने गरिन्छ। तर हरेक दिनको सुरुवात एउटै ढाँचामा हुन्छ। बिहानै उठेर स्नान गरी गुँडा बाजा बजाउँदै स्त्रोत पाठ गर्दै चैत्य महाचैत्य परिक्रमामा निस्किने। तर नेवारी समुदायमा पनि जात अनुसार फरक फरक बाजा बजाउनु पर्ने नियम छ। सानेपाका स्थानीय आर्य मगर,
1: अनि हाम्रो चाहिँ धिमे खोलामा चाहिँ त्यो बिहान बिहान धिमे बजाएर आउनुहुन्छ। अझ यो गुना बाजा भनेर चाहिँ मेन चाहिँ धा बाजालाई भन्छ होइन, शाक्य भज्राचार्य अनि मानन्दर अनि तुलाधारहरूबाट बजाइन्छ मेनली चाहिँ। त्यसपछि धा मात्र नभएर निकु बाजा भन्ने हुन्छ होइन, दामुखी भन्ने हुन्छ, खे बाजा भन्ने हुन्छ होइन, यो चाहिँ मेन हुन्छ कि गुनामा धिमे भन्दा चाहिँ तिनीहरू मेन हुन्छ कि। सबै नेवा कल्चर मात्र नभएर त्यसभित्र पनि कास्ट अनुसार पनि बाजाहरू छुट्याइएको छ कि।
0: काठमाडौँमा स्वयम्भूनाथ, ललितपुरको पाटन, चोभारको आदिनाथ, कीर्तिपुरमा चिलन्चु बिहार, बनेपा धुलीखेलमा नमोबुद्ध र भक्तपुर साङ्खुका स्थानीय वज्रयोगिनीसम्म आआफ्नै क्षेत्र अनुसार यो सामूहिक परिक्रमा चल्छ, जुन गुँला पर्वको सबैभन्दा जीवन्त झलक हो। गुँला यल पञ्चदानसँग पनि जोडिएको छ। किंवदन्ती अनुसार गुस्तल नगरका राजा सर्वानन्दले ठूलो खर्च गरी दीपंकर बुद्ध र संघलाई दानशालामा निम्तो गरेका थिए। तर दान लिन आइपुगेकी लक्ष्मी थकु नामकी गरिब बुढी महिलालाई दान दिन अस्वीकार गरियो। फर्किँदै गरेकी उनले आफै माग्दै ल्याएको थोरै चामल स्वेच्छाले संघलाई दान दिइन् र दीपंकर बुद्धले सोही दानलाई पहिलो स्वीकार गरे। किनभने राजाको दान राज्यकोषको सम्पत्ति थियो भने बुढी महिलाको दान आफ्नै परिश्रम र स्वच्छ नियतको फल थियो। यही भावनाले मुलाभर चल्ने पञ्चदान परम्परालाई अर्थ दिन्छ।

0: तुलना पर्वले सरसफाईको महत्व, दानको भावना र सामूहिक सहकार्यको शक्तिलाई एकसाथ बोकेको छ। अरूको हितमा लाग्दा नै सबैको हित सुनिश्चित हुन्छ भन्ने नै यसको सन्देश हो। मुला पर्व भनेको वर्षे झरी र प्राकृतिक जोखिम बीच पनि मानिसले मानिसलाई साथ दिने, ज्ञान बाँड्ने र भलाइ गर्ने त्यही जीवन्त अभ्यास हो। संस्कृतिविद राजेन्द्रमान वज्राचार्य:
1: मुला पर्वले सामाजिक सन्देश भनेको अरूको हित र कल्याणमा अग्रसर भएमा हामी सबैको हित र कल्याण हुन्छ, त्यसको लागि सामूहिक प्रयास र सामूहिक कार्य
2: रङ्ग दर्पणसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक:
3: नवलप्रासीको सुस्तामा बाढी पस्दा झण्डै 40 घर डुबानमा, पोखरामा खोलाले बगाएर 2 बालक बेपत्ता, थप 1 जनाको शव भेटिएसँगै रोल्पामा पहिरोका कारण ज्यान गुमाउनेको संख्या 16 जना पुग्यो।
2: ऑयल निगमले तोकेका काठमाडौँका 5 ठाउँमा ग्यास किन्नेहरूको भीड़, उपभोक्तालाई शास्ति कायमै, नागरिकता वा राष्ट्रिय परिचय पत्र चाहिने व्यवस्थाको विरोध।
3: साधना, दान, भजन कीर्तन र धार्मिक यात्रा गुणा पर्वको मुख्य विशेषता, सबैको भलो चाहने सांस्कृतिक अभ्यास रहेको संस्कृतिविदको भनाई।
2: इरानलाई पराजित गरेपछि हर्मुजलाई अमेरिकी भूभाग घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, हर्मुज खोल्ने वा बन्द गर्ने अधिकार इरानसँग मात्रै रहेको इरानी विदेश मन्त्री अरघाचीको जवाब,
3: र एभरेस्ट महिला भलिबल लिगको तेस्रो संस्करण आउँदो असोज 15-24 गतेसम्म आयोजना हुने।
2: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी कृष्ण शर्मा र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: हेलो
1: हेलो बुढी के छ खबर
0: ठिकै छ चलेकै छ
1: ल भिडियो अन गर् त तलाई हेरम
0: भिडियो अनै छ त देख्नु भएन र
1: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
0: माडीको नेट यस्तै त हो नि
1: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
3: सेवाका लागि माडी सम्पर्क 056-5010-40 र 98-52-02-28-40 साथै 24 घण्टा हटलाइन नम्बर 01-597-0086
4: सम्बन्ध सधैँभरिलाई साथमै राखौं टेकमाइललाई टेकमाइललाई
2: नवजात शिशुदेखि बालबालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
5: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर चितवन
2: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
5: 24 घण्टा इमर्जेन्सी सेवा
2: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआइसियू र नवजात शिशु उपचार कक्ष एनआइसियू सेवा
5: एडभान्स पेडियाट्रिक जनरल वार्ड
2: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
5: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
2: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
5: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा
2: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा
5: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
2: भेन्टिलेटर सेवा
5: होल बडी चेकअप जाँचको सुविधा
2: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
5: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 056-518-853 518-953
6: क्यामराम्यान खसेछ हेत्तेरिका हात खुट्टा दुवै भाँचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइहाल त
7: पर्ख दीपक
6: किन
7: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्तिहाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
6: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
8: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियू सेवा उपलब्ध गराइन्छ
9: यो रमाइलो माडी घुम्दा घुम्दै 2 पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
1: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमै चित्त बुझाउनु त होला नि
10: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97-45-23-91-63 निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन
11: स्वदेश FM 93.2 MHz
12: खबर तपाईको समुदायको अनि तपाईको सरोकारको
2: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
13: तपाईँ हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा ट्रेक्टर सोमेश्वर हिल कार्यक्रम सञ्चालन, चितवन उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभा सम्पन्न, बगैदेखि अमुवा खोलासम्म सडकको दुवैतर्फ रहेको झाडी फडानी सुरु, वडा कार्यालयबाट 16,50,000 रुपियाँ बजेट दिँदा पनि जनजीवन माविले शुल्क उठाउन नछाडेको आरोप, मध्यरातमा चितवनको एक क्लबमा 2 समूह बीच हानाहान, 4 घाइते, चितवनमा 15 औलो संक्रमण, विदेशबाट फर्किएकामा बढी जोखिम, र उच्च अदालत बार एसोसिएसन पाटनको निर्वासनमा धाँधली भएको आरोप, पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता, अटो दुर्घटना हुँदा 1 मृत्यु। नमस्कार, माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा माडीमा ट्रेक टू सोमेश्वर हिल कार्यक्रम सञ्चालन भएको छ। डिफरेन्ट कन्टेस्ट कमन एप्रिसिएसन भन्ने नारासहित आयोजित सो ट्रेकिङ कार्यक्रममा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोसहित सहयोगको सहभागिता रहेको हो। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा सम्पन्न सो कार्यक्रममा चितवन सक्रिय महिला फाउन्डेसन र एक्सन एड नेपालले सहयोग गरेको थियो। कार्यक्रम अन्तर्गत ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीको सम्मान र सम्झनामा मौन धारण, राष्ट्रगान, ध्यान योग शिविर सञ्चालन सहित भजन कीर्तन र सामूहिक नाचगान गरिएको थियो। कार्यक्रमले युवाहरू एवं सहभागीहरूबीच सहकार्य, सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै माडीको पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्न समेत सहयोग पुगेको आयोजकले जनाएको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा आयोजित ट्रेक टू सोमेश्वर हिल कार्यक्रममा सहभागीहरूलाई माडी भिलेज रिसोर्टले स्वागत गर्दै पेय पदार्थ वितरण गरेको थियो। माडी तीन बगौडा स्थित सो रिसोर्टले पदयात्राका सहभागीहरूलाई स्वागत समेत गर्दै फ्रुट वितरण गरेको हो। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा भएको ट्रेकिङ कार्यक्रममा करिब 200 सहभागिता रहेको थियो। चितवनको माडी तीन बगौडामा रहेको माडी भिलेज रिसोर्टमा बस्नका लागि आरामदायी कोठा, स्थानीय थारू परिकार सहितका खाना तथा खाजा, सभा हल, शान्त तथा प्राकृतिक वातावरण उपलब्ध रहेको छ। चितवन उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभा माडीमा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा माडी क्षेत्रमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका विभिन्न व्यवसायी तथा उद्यमीलाई सम्मान गरिएको छ। कार्यक्रममा हिमालचुरी नेचर फार्मेस्टीका सञ्चालक रश्मी पण्डित, सरोज कृषि फार्मका सञ्चालक नगेन्द्र शाह र जीडी कंक्रिट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई सम्मान गरिएको हो। साधारण सभामा माडी नगर प्रमुख ताराकुमारी काजी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन किमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उद्योगी व्यवसायीले माडीमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भोग्दै आएका समस्या, सम्भावना र स्थानीय तहबीचको सहकार्यको विषयमा छलफल गरेका थिए। माडीमा स्थानीय उत्पादन, कृषि तथा पर्यटनमा आधारित उद्योगको विकास र उद्यमशीलता प्रवर्धन गर्न उद्योगी व्यवसायबीच सहकार्य आवश्यक रहेकोमा सहभागीले जोड दिएका थिए। चितवन उद्योग संघ माडी इकाईमा अध्यक्ष इकाईका अध्यक्ष जिताराम महतोको सभा अध्यक्षतामा सम्पन्न साधारण सभाले इकाईको आगामी कार्ययोजना तथा उद्योग व्यवसायको हितका विषयमा समेत छलफल गरेको जनाइएको छ। माडी नगरपालिका वडा नम्बर 8 का वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीले वडा कार्यालयबाट 16,50,000 रुपियाँ बजेट दिँदा पनि जनजीवन माध्यमिक विद्यालयले शुल्क उठाउन नखोजेको आरोप लगाउनु भएको छ। शुल्क नउठाउन निर्देशनसहितको वडा कार्यालयको पत्र विवादित भएसँगै शुक्रबार साँझ स्वदेश एफएमसँग कुराकानी गर्दै वडा अध्यक्ष भण्डारीले वडा कार्यालयबाट जनजीवन माविलाई शैक्षिक तथा भौतिक सुधारका लागि अन्य विद्यालयको तुलनामा ठूलो बजेट उपलब्ध गराउँदै आए पनि विद्यालयले अभिभावकमाथि थप आर्थिक भार थोपारेको आरोप लगाउनु भएको हो। वडा अध्यक्ष भण्डारीका अनुसार विद्यालयलाई विद्यालय व्यवस्थापन, सवारी साधन, छात्रवृत्ति लगायतका विभिन्न शीर्षकमा गरी करिब 16,50,000 रुपियाँ बजेट उपलब्ध गराइएको छ। स्थानीय तहबाट पर्याप्त आर्थिक सहयोग हुँदाहुँदै पनि विद्यार्थी तथा अभिभावकबाट अतिरिक्त शुल्क उठाउनु आपत्तिजनक भएको उनीहरूको भनाइ छ। यसबारे प्रधानाध्यापक अमृता बरालसँग कुरा गर्न खोज्दा धेरै पटक फोन नउठेको उहाँले बताउनुभयो। उहाँका अनुसार अभिभावकबाट आएको गुनासोपछि एउटा कार्यालयले विद्यालयलाई अतिरिक्त शुल्क असुली तत्काल रोक्न निर्देशन दिँदै पत्रचार गरेको हो। साथै
अभिभावक तथा विद्यार्थीलाई समेत कानून विपरीत कुनै पनि शुल्क नबुझाउन वडा कार्यालयले आग्रह गरेको छ। यसै गरी विश्वविद्यालयले विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै वडा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न पनि निर्देशन दिएको छ। वडा कार्यालयले विद्यालयका कार्यालय प्रमुखलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकबाट आवश्यक भन्दा बढी शुल्क लिएको भन्दै मौखिक गुनासो प्राप्त भएको जनाएको हो। वडा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा गुनासोको आधारमा बढी शुल्क उठाउने कार्य तत्काल बन्द गर्न र सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई शुल्क नबुझाउन पनि अनुरोध गरिएको छ। विद्यालयले भने दैनिक प्रशासनिक खर्च एवं कक्षा कोठामा बिजुली, पंखा चलाउन, बस र अन्य सेवा प्रदान गर्न र विद्यालयमा हुने अन्य अत्यावश्यक खर्च धान्न सकिने आन्तरिक स्रोतको व्यवस्था नरहेकाले यसतर्फ ध्यान दिन विगतदेखि नै अनुरोध गर्दै आएको जनाएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले माडीठोरी हुलाकी सड़क अन्तर्गत बगहीदेखि अमुवाखोलासम्म सड़कको दुवैतर्फ रहेका झाडी फाडानी शुरू गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको आफ्नै पहल तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको समन्वयमा सड़क छेउका झाडी फाडानी गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले जानकारी दिनुभयो। अग्ला तथा बाक्ला झाडीका कारण सड़क छेउमा वन्यजन्तुको आवजावत र सर्वसाधारणको आवागमनमा समेत समस्या हुने भएकाले मानव तथा वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर झाडी फाडानी अभियान सञ्चालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुनले बताउनुभयो। झाडी बाक्लो हुँदा सड़कमा आवजावत गर्न सर्वसाधारणले वन्यजन्तुको गतिविधि सहजै देख्न नसक्ने र मानिस तथा वन्यजन्तु बीचको जोखिम बढ्न सक्ने भएकाले सड़क छेउ सफा गरिएको उहाँले बताउनुभयो। यसअघि सड़क डिभिजन कार्यालयले कसरादेखि माडीसम्मको सड़कको दुवैतर्फ रहेका झाडी समेत फडानी गरेको थियो। लायन्स क्लब अफ चितवन राइसले भरतपुर महानगरपालिका 10 विशालचोकमा खानेपानी टंकी र धारा निर्माण गरेको छ। विशालचोकमा रहेको प्रतीक्षालाई बस्ने वृद्धा सहित सर्वसाधारण बटुवा र चोक हुँदै आवजावत गर्ने सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन टंकी र धारा निर्माण गरिएको हो। चितवन जिल्ला वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष 2082-83 काठ, दाउरा तथा अन्य वन पैदावार बिक्री गरी रु 3,94,50,884 आमदानी गरेको छ। सोही अवधिमा समितिले रु 3,48,38,300 बढी भन्दा खर्च गरेको छ। चितवनको भरतपुर महानगरपालिका 3 लाइन्स चोक स्थित फायर क्लबमा मध्यरातमा दुई समूहबीच झैझगडा तथा कुटपिट हुँदा 4 घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 1 नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शनिबार राति करिब 1:20 क्लबमा दुई समूहबीच झैझगडा तथा कुटपिट भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेलाई तत्कालै उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको जनाएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको केन्द्रीय कार्यालयमा वर्षदेखि काजका नाममा अड्डा जमाएर बसेका 38 शिक्षक तथा कर्मचारीको एकैपटक काज फिर्ता गरिएको छ। शक्ति र पहुँचको भरमा केन्द्रीय कार्यालयमै टिकिरहेका 4 शिक्षक र 34 कर्मचारीलाई दरबन्दी भएकै आङ्गिक कलेज तथा अनुसन्धान केन्द्रहरूमा हाजिर हुन पत्रचार गरिएको हो। विश्वविद्यालयको नियमावली तथा निर्देशिका अनुसार कुनै पनि कर्मचारी वा शिक्षकलाई बढीमा 1 लागि काम काजमा खटाउन पाइने स्पष्ट व्यवस्था रहेको छ। गत आर्थिक वर्षमा चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये 15 औलोको समस्या देखिएको छ। 3,415 परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो। जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस सातको पोथी लामखुट्टेले टोक्दा औलो रोग लाग्ने गर्दछ। नेपाली काङ्ग्रेसका नेता नारायण प्रकाश साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित काङ्ग्रेसको संस्थापनितर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान एक जीवित राजनैतिक दस्तावेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताउनु भएको हो। नेपाली काङ्ग्रेसले बदलिदो भूराजनीतिक परिवेश र प्रविधिको विकास र जनआकांक्षालाई सम्बोधन गर्न आफ्नो परम्परागत आर्थिक तथा सामाजिक नीतिमा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ। काठमाडौँमा आयोजित इतर पक्षको राष्ट्रिय भेलामा नेता तथा नेता डाक्टर प्रकाश राणा महतले नेपाली काङ्ग्रेसको आर्थिक सामाजिक नीतिको कार्यदिशा नामक प्रस्ताव प्रस्तुत गर्दै प्रजातान्त्रिक समाजवादको मूल लक्ष्यलाई यथावत राखेर नीतिगत रूपमा समय सापेक्ष गतिशील हुनुपर्नेमा जोड़ दिनुभएको हो।
उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचन धाँधलीपूर्ण एकपक्षीय अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष नभएको भन्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले आपत्ति जनाएको छ। मञ्चका कार्यभाग अध्यक्ष हरिचन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै बारको निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाउनु भएको हो। मञ्चले जारी गरेको विज्ञप्तिमा कानूनी व्यवसायीहरूको पेसागत हक, स्वतन्त्रता, मर्यादा तथा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्ने जिम्मेवारी बोकेको बारे संस्थाकै निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र विश्वसनीय हुनुपर्नेमा निर्वाचन सम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको, अनाधिकृत व्यक्तिहरूको संलग्नतामा निर्वाचन सञ्चालन गरिनुका साथै सम्बन्धित कानून व्यवसायहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य भएको ठहर गरिएको छ। विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन्। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रोपावर नजिक नामथर ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका दुईजना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। आसाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको मंगलसेन नगरपालिका 5 अटो दुर्घटना हुँदा त्यसमा सवार मंगलसेन नगरपालिका 3 लासीमाना बस्ने अन्दाजे 48 निर्प बोगटीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल मंगलसेनमा उपचारकै क्रममा शनिबार 1 मृत्यु भएको हो। नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 मृत्यु भएको छ भने 5 बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका हुन्। आज माडीको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 27 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 3 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 85% मापन गरिएको छ। देश खबरको अन्त्यमा प्रमुख खबरका मुख्य रूप पुनः एकपटक। अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा माडीमा ट्रेक्टर सोमेश्वर हिल कार्यक्रम सञ्चालन। चितवन उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभा सम्पन्न। बगैदेखि अम्मा खोलासम्म सड़कको दुवैतर्फ झरहेका झाडी फडानी शुरू। वडा कार्यालयबाट 16,50,000 रुपियाँ बजेट दिँदा पनि जनजीवन माविले शुल्क उठाउन नछाडेको आरोप। मध्यरातमा चितवनको एक क्लबमा 2 बिछाना हान, 4 घाइते, 15 औलो संक्रमण। विदेशबाट फर्किएकामा बढी जोखिम। र उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा धाँधली भएको आरोप। पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता। अटो दुर्घटना हुँदा एकजना सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: FM 92.2 MHz.
1: So this time check.
2: इस समय सूचक का साथ मा
3: दक्षिण कोरिया मा पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केंद्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन CMC हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 59 63 53 98 550 77 0 61 र 98 550 77 0 53
4: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक बाट मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 493 440 493 580 र 98 550 26 440
1: It's 7 o'clock. अहिले 7 बजे को छ।
5: यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म सुमिता लामा। सुरुमा प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सड़क खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने व्यवस्था सुरु। र इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 38 जनाको मृत्यु।

0: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: अब समाचार विस्तारमा। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता भएका छन्। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका 2 जना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। प्रहरी नायब उपरीक्षक पासवानका अनुसार 10 जनाको समूहमा रहेका बालक खोला तर्ने क्रममा 8 जना तर्न सफल भएका र 2 जना हराएकाले खोजी कार्य जारी छ। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कुडहरबाट 9 जनाको गोताखोर सहितको टोली समेत परिचालन भएको प्रहरीले जनाएको छ। नुवाकोटको टोखा छहरे सड़क खण्डमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीया कृष्णमाया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीया उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट दुप्चेश्वर धाम दर्शनका लागि तीर्थयात्री लिएर गएको बस थाना भन्ज्याङ स्थित सड़क छेउमा रोकिएको समयमा आफै गुडेर दुर्घटना हुँदा घाइते भएका 3 जनाको काठमाडौँमा उपचार भइरहेको नुवाकोटका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमा आबद्ध हुने गरेकामा हिजोदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आईपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। उक्त प्रणाली मार्फत व्यक्ति स्वयंले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा ₹1,00,000 स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 रुपियाँ बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र 2 देश बीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 औं स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभयो। प्रधानमन्त्री शाहले नेपाल र भारत बीचका गहिरो ऐतिहासिक सम्बन्ध, जनता बीचको निकट सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा अझ बलियो हुँदै जाओस् भनेर शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। सन्देशमा परराष्ट्र मन्त्री खनालले आगामी दिनमा नेपाल भारत बीचको आत्मीय सम्बन्ध, मित्रता र सहकार्य अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ्दै गएको छ। तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्वपूर्ण अङ्गहरूमा क्षति निम्ताउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
3: के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ। पेपरमा राखेको वा बेरिएका तेलीय रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अङ्गहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। का बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल,
4: प्रिन्टेड पेपरमा विशेष गरी जुन रङ्गी सङ्गी रङ्गले प्रिन्ट गरेका हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य त्यो जुन तेलीय हुन्छ जलांश सहितको हुन्छ त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकालसम्म गएर ठुलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अङ्गहरू जो हुन्छ किडनी भयो मुटु भयो कलेजो फोक्सो यस्तो अङ्गहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
3: पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल,
4: मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ। हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ अब कानुन हिसाबले चाहिँ अटेर गरेमा कानुन हिसाबले कारवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
3: पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार, रेडियो नेपाल, जनकपुरधाम।
2: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले आज नुवाकोटको विभिन्न स्थानमा रहेका पहिरो र त्यसका कारण जोखिममा परेका बस्तीको अवलोकन गर्नुभएको छ। अवलोकन पश्चात पहिरोका कारण जोखिममा परेका बस्तीको तत्कालै आवश्यक संरक्षण एवं स्थानान्तरण, अवरुद्ध बनेका सड़क, खानेपानी, विद्युत सेवा सञ्चालन हुने प्रबन्ध मिलाउन मातहतका निकायलाई संचार मन्त्री डाक्टर तिमल सिन्हाले निर्देशन दिनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मध्य प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न नीतिगत सुधार गर्ने बताउनु भएको छ। मध्य प्रदेशमा पर्यटन क्षेत्रको सम्भावना, पूर्वाधारको अवस्था तथा विद्यमान समस्या र चुनौती बारे आज पर्सामा भएको सरोकारवाला संघको छलफलमा मन्त्री पौडेलले निकुञ्जको पर्यटन विकासका लागि आवश्यक नीतिगत सुधार गर्न सरकार प्रतिबद्ध रहेको प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र बीच सहकार्य आवश्यक रहेकोमा जोड़ दिनुभयो। उहाँले पूर्वाधार विकास, लगानीको वातावरण निर्माण र प्रचार प्रसारलाई प्राथमिकतामा राखेर पर्सा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न पहल गरिने बताउनुभयो। रोल्पाको थवाङ गाउँपालिका 5 कोटलबारामा पहिरोमा परिमृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्ये प्युठानको सरुमा रानी गाउँपालिका 2, ददेरी स्थित राप्ती नदीको बीचभागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटलबारा निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता छन् भने 2 घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिनुभयो। घटनामा परिबेपत्ता बालकको खोजी कार्य जारी रहेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले परिवर्तनलाई आत्मसात गरेर युवाहरू अगाडि बढ्नुपर्ने बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा उहाँले युवा पुस्ताको ऊर्जाबाट समृद्ध मुलुक निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। सूचना प्रविधि मार्फत विश्वलाई एक ठाउँमा जोड्दै लगेको भन्दै मन्त्री श्रेष्ठले सूचना प्रविधिको उच्चतम प्रयोग गर्दै समृद्ध मुलुक निर्माणमा योगदान गर्न युवालाई आग्रह गर्नुभयो। मिथिलाञ्चलमा आजदेखि झुलनोत्सव झुला पर्व शुरू भएको छ। साउन शुक्ल तृतीयादेखि शुरू भई झुलनोत्सव पूर्णिमासम्म जारी रहन्छ। झुलनोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीता सहित देवी देवताका मूर्ति राखी झुलाउने परम्परा छ। मिथिलाको सांस्कृतिक पर्वका रूपमा चिनिने झुलनोत्सवको शुरूआत सन्त परम्पराको प्रारम्भदेखि भएको पौराणिक मान्यता रहेको जानकी मन्दिरमा छोटे महन्त राम रोशन दास वैष्णवले बताउनुभयो। गर्नुभयो। सन्तहरूले खुला चौर वा रुखको छारीमा बास बसी झोलामा ल्याएको शालिग्रामलाई आसनमा राखी झुलाएको जनविश्वासका आधारमा मिथिलामा अहिलेसम्म पनि झुला उत्सवलाई निकै महत्वका साथ हेर्ने गरिन्छ। बर्दियाको मधुवन नगरपालिकाका सीमावर्ती किसान जंगली हात्तीको बथानले अन्नबाली नष्ट गर्दा वर्षेनी मारमा पर्दै आएका छन्। वन्यजन्तुबाट भएको क्षतिको सरकारी राहत समेत पाउन नसक्ने अवस्था रहेको कृषकहरूको गुनासो छ। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
5: हरेक वर्ष जसो यस क्षेत्रका किसानले यस वर्ष पनि पीड़ा खेप्दै आएका छन्। रातिको समयमा हुल्काहुल आउने हात्तीका बथानले अन्नबाली मात्र होइन बस्ती नै जोखिममा पारेको छ। स्थानीय अनुसार खाता जैविक मार्गमा अवरोध सिर्जना भएपछि हात्तीहरू आफ्नो पुरानो बाटो छोडेर बस्ती

0: बस्न थालेका हुन्। रातभरि हात्ती धपाउनमै समय बित्ने गरेको किसानहरूको गुनासो छ।
1: र बालीको पेटित छु, राति आएर हात्तीले धानभरि खाइदिएछन् 5 कट्ठा, एउटा नराखेर नगरी पनि मेरो बच्चाको लागि त सुनिदिनु पर्यो। मैले के खुवाउने हो बच्चालाई, त्यत्रो धानभरि खाँदा कसैले नसुनिदिने? अनि कि त लाल पुर्जा दिनु पर्यो, कि त भन्ने मेरो रात दिनु पर्यो। मलाई
2: 4 महिनाको धान 1 बिघा बराबर सिद्धि गराइराखेको छ। यसको स्थानीय सरकारले रातको व्यवस्था पनि गर्दैन, पुर्जा खोज्छ, अर्को दुनियादार कागजातहरू खोजिराखेको छ। त्यही भन्नाले स्थानीय सरकारले क्षतिपूर्ति दिलाउनु पर्यो।
0: मधुबन क्षेत्र भारतीय सीमासँगै जोडिएकोले त्यहाँ वन्यजन्तुको त्रास कायम रहेको छ। तर यहाँका किसानका लागि अर्को ठूलो समस्या बनेको छ जग्गाको लाल पुर्जा। दशकौंदेखि खेतीपाती गर्दै आए पनि लाल पुर्जा नभएकै कारण वन कार्यालय र नगरपालिकाबाट पाइने राहत रकमबाट उनीहरू वञ्चित छन्। स्थानीय किसान रूपकली सुनार:
3: रात पनि नपाउने ऐलानी जग्गा हो लाल पुर्जा। बिना लाल पुर्जाको जग्गामा रात पाइन्न भनेर भन्ने सरकारले, अनि यो जनताले कसरी समस्या हल गर्छ? जस्तरी भयो समस्या हल गरिदिनु पर्यो, तार बार लगाइदिनु पर्यो। भग्रायावासी धेरै पीडित छौँ।
0: एकातिर भारतबाट आउने जङ्गली हात्तीको त्रास, अर्कोतिर वर्षौंदेखि बसोबास र खेतीपाती गर्दै आएको जमिनको लाल पुर्जा नहुँदा राज्यबाट पाउने राहत समेत गुमाउनु पर्ने अवस्थाले मधुबनका किसानलाई गम्भीर अन्यायमा पारेको छ। अब समस्या आएपछि हात्ती धपाउने र क्षति भएपछि कागजी प्रक्रिया पूरा गर्न लगाउने भन्दा दीर्घकालीन समाधान खोजिनु पर्ने किसानको माग रहेको छ।
4: अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक आज शक्तिशाली भूकम्प जाँदा कम्तीमा 38 जनाको मृत्यु भएको छ। इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा आज बिहान 7.7 म्याग्निच्युडको भूकम्प जाँदा दर्जनौ घर र अन्य भवनहरू क्षतिग्रस्त भएका थिए। भूकम्पपछि उद्धार कर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। युरोपेली संघकी प्रमुख उर्सुला भोन डेर लेयनले समूहको कोपरनिकस अर्थ अब्जर्भेसन सैटेलाइटहरूबाट सहयोगको प्रस्ताव गर्नुभएको छ। इन्डोनेसिया पेसिफिक रिंग अफ फायरमा अवस्थित भएकाले बारम्बार भूकम्पको सामना गर्दछ। यो जापानदेखि दक्षिण पूर्वी एसिया हुँदै पेसिफिक बेसिनसम्म फैलिएको तीव्र भूकम्पीय गतिविधि भएको क्षेत्र हो। फ्लोरेन्समा सन् 1992 7.7 म्याग्निच्युडको भूकम्प गएको थियो, जसले सुनामी निम्त्याएको थियो र करिब 2,500 जनाको मृत्यु भएको थियो। सन् 2004 सुमात्राको तटबाट गएको विनाशकारी 9.1 म्याग्निच्युडको भूकम्पले सुनामी निम्त्याएको थियो, जसमा 2,20,000 जनाको मृत्यु भएको थियो। इरानका विदेश मन्त्री सैयद अब्बास अराग्चीले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनु भएको छ। इरानी सरकारी समाचार संस्था IRIB का अनुसार अराग्चीले कतार र पाकिस्तान जस्ता मध्यस्थकर्ता मार्फत इरान र अमेरिका बीच सन्देश आदान प्रदान भइरहेको जानकारी दिनुभयो। तर यस्तो सन्देश आदान प्रदानलाई वार्ता पुनः शुरू भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो। गत जूनमा दुई देश बीच युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको स्मरण गर्दै अराग्चीले अमेरिकाले उक्त समझदारी उल्लंघन गरेपछि पुनः द्वन्द शुरू भएको आरोप लगाउनुभयो। यसैबीच स्ट्रेट अफ होर्मुज हुँदै पानी जहाजको सुरक्षित आवत जावतका लागि इरान र ओमान बीच नयाँ मार्ग निर्धारण गर्न वार्ता भइरहेको पनि उहाँले बताउनुभयो। होर्मुज पुनः सञ्चालनमा आउने विषय अन्य शर्तहरूको पालनामा निर्भर रहेको बताउँदै उहाँले त्यसका लागि अमेरिका ती शर्तप्रति प्रतिबद्ध हुनुपर्ने उल्लेख गर्नुभयो। गत जून 18 इरान र अमेरिकाले लेबनान सहित यस क्षेत्रका सबै मोर्चामा युद्ध अन्त्य गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका थिए। समझदारी अनुसार अन्तिम सम्झौताका लागि दुई देश 60 दिनभित्र वार्ता हुनुपर्ने थियो। उक्त समय सीमा आगामी सोमबार सकिँदैछ, तर गत महिना दुई देश बीच तनाव बढेपछि वार्ताको भविष्य अनिश्चित बनेको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
5: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: नेपाल आयल निगमले शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गर्न सुरु गरेको छ। पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरू मार्फत ग्यास बिक्री वितरण गर्न थालिएको हो। अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान 10 बजेदेखि साँझ 6 बजेसम्म ग्यास बिक्री वितरण गरिएको र दिनभरमा विभिन्न स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिएको छ। ग्यास किन्न चाहने उपभोक्ताले अनिवार्य आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। नेपाल हाल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले

0: काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गरेको जानकारी दिनुभयो। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयले टेकुको निगम परिसर, यातायात कार्यालय परिसर चाबेल, वसुन्धरा स्थित राधा स्वामी परिसरबाट नेपाल एसपी एभरेस्ट लगायतका कम्पनीका ग्यास वितरण गरेको निगमले जनाएको छ। त्यसै गरी किर्तिपुर स्थित राधा स्वामी परिसर, बबरमल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्डका ग्यासहरू बिक्री गरिएको छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले गैर आवासीय नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नु भएको छ। चीनको ग्वानजाउ शहरमा शनिबारदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एसिया प्रशान्त सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले नेपालमा लगानीको वातावरण बन्दै गएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भएको हो। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई उहाँले आग्रह गर्नुभयो। सरकारले नतिजा देख्ने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा सम्मानजनक रोजगारी सृजना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा 8,86,46,00,000 खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा 47.58% बढेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासिक सम्ममा कम्पनीको खुद नाफा 6,67,00,000,00 रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा 2,85,00,00,000 रुपियाँले वृद्धि भएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय पनि समीक्षा अवधिमा 34,95,00,00,000 पुगेको छ। गत आर्थिक वर्षमा सञ्चालित दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत कास्कीका किसानलाई 2,20,00,000 प्रोत्साहन अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा 44,00,000 लिटर दुध उत्पादन गर्ने लक्ष्य राखिएकोमा लक्ष्य अनुसार नै दुध उत्पादन भएको थियो। उक्त परिणाममा दुग्ध उत्पादन गरे बापत किसानलाई प्रति लिटर 5 रुपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन सहयोग उपलब्ध गराएको कार्यालयका प्रमुख डाक्टर ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो। कास्कीमा 27 दुध संकलन संस्था केन्द्र मार्फत वार्षिक 69,23,700 लिटर दुध संकलन भएको छ। यस अवधिमा 8,050 किसान दुग्ध संकलन प्रणालीमा आबद्ध भएका छन्। कार्यालयले दुग्ध उत्पादन बढाउन किसानलाई प्रति लिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयले जनाएको छ।
1: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।
2: पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग एनबीएल भदौ 19 27 गतेसम्म काठमाडौँमा हुने भएको छ। आयोजक केडिया ग्रुपले लिगको मेची सार्वजनिक गरेको हो। लिगमा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेस वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ। फ्रेन्चाइज टोलीले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने काम गरिसकेका छन्। यस्तै टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने काम धमाधम भइरहेको छ। उचाइको नयाँ उडान नारा दिएको यस लिगबाट नेपालमा पुरुष भलिबल खेलाडीलाई व्यावसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ। लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि संघलाई वार्षिक 35,00,000 रुपियाँ प्रदान गर्ने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको चौथो संस्करणमा सहभागी हुने 8 टोलीको टुङ्गो लागेको छ। आगामी भदौ 12 सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ 11 सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै साबिक विजेता सहलेस युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ। प्रतिष्ठित क्लबहरू सातो बाटो फुटबल क्लब, चितलाङ फुटबल क्लब र नेपाल पुलिस क्लबलाई आमन्त्रण गरिएको छ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रुपियाँ र उपविजेताले 3,52,083 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। जापानमा असोज 3 सुरु हुने 20 एसियाली खेलकुद एसियाडमा सहभागी हुने नेपाली पौडी खेलाडीको अन्तिम तयारी भारतमा हुने भएको छ। नेपाल पौडी संघले खेलाडीको तयारी भारतको बेङ्गलुरुमा गर्न लागेको हो। 1 प्रशिक्षणका लागि खेलाडी सहित 7 टोली भारत जानेछ। खेलाडीमा पुरुषतर्फ जाडिन श्रेष्ठ, अभि प्रधान र इर्भिन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्या महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नलाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ रहनु भएको छ। आगामी 20 एसियाली खेलकुदमा कराँतेको काता विदाबाट पनि नेपालले पदकको आशा गरेको छ। जापानको आइसी नागोयामा आगामी असोज 3 सुरु हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टिम कातामा प्रतिस्पर्धा गर्दैछ। नेपाल कराते महासंघका अनुसार महिला एकल कातामा सानु माया थिङ तथा टिम कातामा सानु माया सँगै मेगा लिम्बू र एलिसा राजकोटी मगरले प्रतिस्पर्धा गर्नेछन्।
1: अब मौसम। आज राति तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यम सम्मको वर्षाको सम्भावना रहेको छ भने बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा विभिन्न 5 शहरमा मापन गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। दिपालको अधिकतम तापक्रम 35.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 25 डिग्री सेल्सियस, पोखराको अधिकतम तापक्रम 31 डिग्री सेल्सियस, न्यूनतम 24.2 डिग्री सेल्सियस, वर्षा 12.4 मिलिमिटर, काठमाडौँको अधिकतम 29.3 डिग्री सेल्सियस, न्यूनतम 22.2 डिग्री सेल्सियस, वर्षा 4.6 मिलिमिटर, धनकुटाको अधिकतम 31 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस र वीरेन्द्रनगरको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 7.4 मिलिमिटर। अन्त्यमा प्रमुख समाचार पुनः एक पटक। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सड़क खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने व्यवस्था शुरू। र इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 38 जनाको मृत्यु। हवस्त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

तपाईं सुन्दै हुनुहुन्छ रेडियो नेपाल। अब करिब 8 बजेसम्म सुनाउनेछौ आधुनिक गीत। यसै क्रमको पहिलो गीत राख्दैछौ उदय सोताङ र मनिला सोताङको स्वरमा, डाक्टर कृष्ण हरि बरालको रचना, आनन्द कार्कीको संगीतमा।

0: खाना पोटा साइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ कतै जानु पर्यो लोकल बस चढ्नु पर्छ
1: सर र चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी यसो चोकतिर निस्क्यो ट्राफिकले सिर सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस् खुरुक त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ

0: 98 119 32 811 र 98 653 73 687।
1: मुङ्गुर
2: बाल्ने घाटै लाल, त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो, चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बा अब।
1: ल हेर इन्का बुद्धि, जान्ने पनि तरिका पार्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
3: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौँ।
4: भाडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98 550 63 172 र 98 452 12 200 छ।
3: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
5: अनुहार भरि कालो पोतो छन्, त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ।

0: मुख अति फेसु जस्तो नाम उस्तै काम, एक पटक अवश्य प्रयोग गरौं, परिणाम आफै थाहा हुनेछ। केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ।
1: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त। म पनि अब विदेशतिर जाने त होला नि।
2: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
1: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
2: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
4: लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक, आर्थिक तथा यौनिक रूपमा असर पर्ने गरी हुने हिंसा लैङ्गिक हिंसा हो।
5: लैङ्गिक हिंसा मानवता, नैतिकता र सामाजिक रूपमा स्वीकार्य छैन। नेपालको संविधान र कानूनले लैङ्गिक हिंसालाई दण्डनीय अपराध मानेको छ। लैङ्गिक हिंसा विरुद्ध आवाज उठाऊ, न्यायको लागि एकजुट हौ।
4: जनहितका लागि आफन्त नेपाल, सौजन्य स्ट्यान्डर्ड चार्टर ब्याङ्क।
6: साढ़े 7 बजेको छ। सामुदायिक सूचना नेटवर्क CIN बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: सीआईएनको साझा खबरबाट दीपक आचार्यको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ। काँग्रेस संस्थापन नेतृत्वले नेता देउबार नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने, प्रवासमा रहेका नेपालीलाई नेपालमा नै लगानी गर्न अर्थमन्त्री वाग्लेको आग्रह, सूचना प्रविधिलाई सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा ऊर्जा मन्त्रीको जोड।
1: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षकोहरूमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिया छ।
0: नुवाकोटमा बसले भ्यानलाई ठक्कर दिँदा 2 जनाको मृत्यु, खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि आयल निगमद्वारा काठमाडौँका 5 स्थानमा बिक्री वितरण सुरु।
2: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गऱ्यौँ, यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौँ कि भन्ने अनुमान गरेका थियौँ, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गऱ्यौँ।
0: भारी वर्षा र विपदका कारण 24 घण्टा यता 13 जना भन्दा बढीको मृत्यु, 5 जना बेपत्ता। बागमती गण्डकी र कर्णाली

0: प्रदेशको पहाडी भूभागमा एक दुई स्थानमा भारी वर्षा, वर्षा अब पश्चिम सर्ने।
1: सिन्धुपाल्चोकका यो काठमाडौँ जिल्लाका एक दुई ठाउँमा भारी वर्षा भएको छ, त्यस्तै लमजुङ जिल्लामा पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ। र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ।
0: र इन्डोनेसियामा शक्तिशाली भूकम्प, दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा परेर 7 जनाको मृत्यु।
2: हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: अहिले खाना पकाउने ग्यासको अभावले उपभोक्ताहरू घण्टौं लाइनमा बस्न बाध्य छन्। नेपाल जस्तो मुलुकले अन्तत ग्यास लगायतका पेट्रोलियम पदार्थको विकल्पमा विद्युतीय ऊर्जाको प्रयोग गर्नु नै बुद्धिमानी हुन्छ। सर्वसाधारण उपभोक्तालाई बिजुलीमा खाना पकाउन प्रोत्साहन गर्ने र बिजुलीको शुल्क घटाउनेतर्फ सरकारले ध्यान दिनु आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
3: खाना पकाउने एलपी ग्यासको अभाव सर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 वटा ठाउँबाट ग्यास बिक्री वितरण सुरु गरेको छ। निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आजदेखि ग्यास उद्योग तथा डिपो मार्फत ग्यास वितरण थालेको हो। टेकुमा रहेको नेपाल आयल निगम परिसर र चाबहिलको यातायात कार्यालय परिसर, किर्तिपुर र वसुन्धरामा रहेको राधास्वामी परिसर तथा बबरमहलमा रहेको पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट बिक्री सुरु भएको हो। बिक्री केन्द्र अनुसार फरक फरक ब्रान्डका ग्यास उपलब्ध गराएको जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले CIN जानकारी दिनुभयो।
4: 5 ठाउँबाट हामीले आज वितरण गर्ने प्रबन्ध गर्यौँ। यद्यपि हामीले अझै धेरै ठाउँहरूबाट वितरण गर्न सक्छौँ कि भन्ने अनुमान गरेका थियौँ, तर त्योभन्दा अलिक कम स्थानहरूबाट गर्यौँ। त्यसले गर्दा अलिकति 5 ठाउँहरूमा भिडभाड पनि अलिक बढ्यो भन्ने देखिएको छ, नम्बर एक। अर्को, यी ठाउँहरू चाहिँ जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुरानो कार्यालय भवन रहेको स्थान पार्किङ एरियाबाट हामीले एउटा स्थान वितरण गर्यौँ। किर्तिपुरको राधा स्वामीको होल्डिङ सेन्टर जुन छ त्यहाँबाट अर्को, वसुन्धरा क्षेत्रमा राधा स्वामीको अर्को, र टेकु स्थित यो आयल निगमकै उहाँहरूको एरियाबाट अर्को, र चाबैल भित्रपट्टि धोबी खोलाको किनारमा यातायात व्यवस्था कार्यालय छ त्यो ठाउँबाट अर्को गरिकन हामीले 5 ठाउँबाट सबै प्रकारका ग्यासका विक्रेता अथवा उत्पादकहरू उनीहरू लाई सोझै उपभोक्तासम्म पुग्ने गरी वितरणको व्यवस्था मिलाएका छौँ।
3: नेपालमा मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 वटा विपदका घटना भएका छन्। पछिल्लो 24 घण्टाको तथ्याङ्क अनुसार ती घटनाहरूमा परि 43 जना घाइते भएका छन्। विपदका कारण देशभर 12 स्थानमा सड़क आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने अनुमानित 6,47,000 रुपियाँ बराबरको भौतिक क्षति भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता तथा सूचना अधिकारी शान्ति महत,
5: हाम्रो यो मनसुन सिजन सुरु भएपछि चाहिँ जुन अब असार 5 गतेबाट सुरु भएको थियो, अब त्यो दिनदेखिकै कुरा गर्दाखेरि पनि अब हामीले विशेष गरी यो मनसुन जाने विपद चाहिँ बाढी, पहिरो, चट्याङ र भारी वर्षालाई लिने गर्छौँ। त्यसबाट चाहिँ खुसमा बढी चाहिँ हामीलाई भन्नुपर्दाखेरि पहिरोबाट नै बढीको डेथ भएको देखिन्छ भने त्यसपछि बाढी अनि चट्याङ र भारी वर्षाबाट भएको देखिन्छ।
3: विपद प्रतिकार तथा उद्धारका लागि देशभर 261 जना प्रहरी परिचालन गरिएकोमा 283 जनाको सकुशल उद्धार गरिएको छ भने पहिरोका कारण मात्रै 10 जनाको मृत्यु भएको छ। वैशाख 1 देखि साउन 29 गतेसम्म देशभर 4,659 विपदका घटना हुँदा 229 जनाको मृत्यु, 909 जना बेपत्ता र 1,463 जना घाइते भएका छन् भने 5,709 परिवार प्रत्यक्ष प्रभावित भएका छन्। समीक्षा विधिमा सर्पदंश र पहिरोका कारण सबैभन्दा बढी मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ। आज देशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। शाखाका अनुसार हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। यस्तै बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेस र कोशी प्रदेशका तराई भूभागका 1-2 स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ। बागमती गण्डकी र कर्णाली प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ। भारी वर्षाको सम्भावना रहेकाले मौसम सम्बन्धी पूर्व जानकारी लिएर मात्र यात्रा गर्न र अनावश्यक हिँडुल नगर्न मौसमविद सञ्जीव अधिकारीले सिआइएनलाई जानकारी दिनुभयो।
1: यति बेला विशेष गरेर बागमती र गण्डकी प्रदेशका धेरै जिल्लाहरूमा चाहिँ वर्षा भइरहेको छ। धेरै ठाउँमा मध्यमसम्मको वर्षा भएको छ भने एक दुई ठाउँमा भारी पनि वर्षा भएको अवस्था छ। विशेष गरेर सिन्धुपाल्चोकका अनि काठमाडौँ जिल्लाका एक दुई ठाउँमा भारी वर्षा भएको छ। त्यस्तै लमजुङ जिल्लामा पनि एक दुई ठाउँमा चाहिँ भारी वर्षा भएको अवस्था छ। र यो वर्षा गराउने प्रणाली बिस्तारै यो पश्चिम दक्षिणतिर सर्दै पनि गइरहेको छ। त्यस कारणले आज रातिकै लागि पनि गण्डकी र गण्डकीदेखि पश्चिमतिरका भूभागहरूमा चाहिँ विशेष गरेर पहाडी भूभागमा चाहिँ एक दुई ठाउँमा भारी वर्षा हुन सक्ने सम्भावना देखिन्छ। विशेष गरेर यो लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई पनि पहाड पनि ती भूभागहरूमा चाहिँ अलिक बढी वर्षा हुन सक्ने एक दुई ठाउँमा धेरै भारी वर्षा पनि हुन सक्ने सम्भावना देखिएकोले सबैलाई चाहिँ यो मौसमी सूचनाको पछिल्लो जानकारी लिन पनि अनुरोध गर्न चाहन्छु।
3: प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री मोदी सहित भारत सरकार र मैत्रीपूर्ण भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। नेपाली काङ्ग्रेस संस्थापन इतर पक्षले नेता शेरबहादुर देउवा नेतृत्वमा 15 महाधिवेशन गरेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। राजनैतिक प्रतिवेदन अनुसार मार्फत संस्थापन इतर पक्षले यस्तो प्रतिबद्धता व्यक्त गरेको हो। 15 महाधिवेशनको तयारी 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको निर्णयले आयोजना गर्ने प्रतिवेदनमा भनिएको छ। नेतृत्व पुस्तान्तरण र हस्तान्तरणमा आफूहरूको विमति नरहेको नेता विमल चन्दीद्वारा प्रस्तुत राजनैतिक प्रतिवेदनमा उल्लेख गरिएको छ। काङ्ग्रेसलाई यस्तो निरही अवस्थामा पुर्याउने काम अवैध रूपले गरिएको विशेष महाधिवेशनका कारण नै हो प्रतिवेदनमा उल्लेख गरिएको छ। राष्ट्रिय भेला पार्टीको वृहत एकताको पक्षमा रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। अर्थमन्त्री सोडिङ वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको ग्वाङझाउ शहरमा आजबाट सुरु भएको गैर आवासीय नेपाली संघ एनआरएनए को 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै यस्तो आग्रह गर्नुभएको हो। सरकारले लगानीको माहौल बनाउने देशमै रोजगारीको वातावरण सिर्जना गर्ने एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहन गर्ने गर्नुभएको छ। नयाँ कानून बनाएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै अर्थमन्त्री वाग्लेले सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नुवाकोटको थान बन्जाङमा बसले भ्यानलाई ठक्कर दिँदा दुईजनाको ज्यान गएको छ, अरू तीनजना घाइते भएका छन्। शिवपुरी गाउँपालिका साथ थाना भन्ज्याङको टोखा छहरे सडक खण्डमा रोकेर राखेको बस आज बिहान 9 बजेतिर अचानक गोड्दा अगाडि रोकिराखेको भ्यानलाई ठक्कर दिएको हो। त्यसपछि दुवै गाडी सडकबाट तल खसेका हुन्। दुर्घटनामा घाइते भएका 5 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएकोमा 2 जनालाई अस्पताल पुर्याउन साथ डाक्टरले मृत घोषणा गरेको हो। ज्यान गुमाउनेहरूमा काभ्रेको बनेपा नगरपालिका 7-8 की 54 वर्षीय कृष्णमाया प्रजापति डङ्गोर र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्री रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी बम प्रहरी नायब परीक्षक डीएसपी इकवाल हवारीले जानकारी दिनुभयो।
6: साउन 30 गते अन्दाजी 8:30 बजेको समयमा जिल्ला नुवाकोट शिवपुरी गाउँपालिका वार्ड नम्बर 7 थाना भन्ज्याङ स्थित टोका छहरे सडक खण्डमा काठमाडौँबाट बुच्चेश्वर जाँदै गरेको बस सडक छेउमा रोकी चालक र यात्रु खाजा खान गएकोमा बस आफै अचानक बुढी अगाडि रोकिराखेको खाली इभी भ्यानलाई ठक्कर दिँदा इभी भ्यान र बस सडकदेखि अन्दाजै 30-40 मिटर तल भिरमा खस्छ। बसमा सवार यात्रुहरूमध्ये 5 जना महिलाहरू घाइते हुनुभएको थियो र उहाँहरूलाई उपचारको लागि काठमाडौँ लगिएको थियो। मृत्यु हुनेमा वर्ष 54 कि कृष्णमा प्रजापति टङ्गुल उहाँको घर बनेपा नगरपालिका वार्ड नम्बर 8 रहेछ भने अर्की 65 वर्ष कि उदय माया छत्री उहाँको घर चाहिँ रामेछाप खाडादेवी गाउँपालिका वार्ड नम्बर 2 रहेको छ। अहिले बाँकी घाइतेहरूको अवस्था मध्यम नै छ।
3: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको छ। काठमाडौँमा आयोजना गरिएको एक कार्यक्रममा मन्त्री श्रेष्ठले विश्वभर तीव्र रूपमा विस्तार भइरहेको एआई र सूचना प्रविधिको क्रान्तिलाई सही र सकारात्मक रूपमा सदुपयोग गर्नुपर्नेमा जोड़ दिनुभएको हो। उहाँले संसार तीव्र गतिमा परिवर्तन भइरहेको सन्दर्भमा परिवर्तनसँग आफूलाई अनुकूल गराउने क्षमता बढाउनु पर्ने बताउनुभयो। विशेष गरी 16-27 वर्ष उमेर समूहका युवाहरूमा मानसिक स्वास्थ्य समस्या बढ्दै गएको भन्दै उहाँले यसको समाधानका लागि खुला संवाद रचनात्मक गतिविधिमा संलग्नता गराउनु पर्ने धारणा राख्नुभयो।
7: अहिले एआई त्यसपछि आएर सूचना प्रविधिको जमाना छ, तपाईँहरूले चाहिँ त्यसलाई पनि सदुपयोग गर्नु। अहिले चाहिँ 16 वर्षदेखि 27 वर्षकोहरूमा चाहिँ एकदम धेरै मेन्टल हेल्थको प्रब्लम देखिएको छ। सो म तपाईँलाई के रिक्वेस्ट गर्छु भन्दा, एकले अर्कालाई चाहिँ त्यो मेन्टल हेल्थमा कसरी हेल्प गर्ने, त्यो मेन्टल हेल्थलाई बरकरार राख्नलाई चाहिँ संवादहरू गर्ने, क्रिएटिभ एक्टिभिटीहरूमा इन्भल्भ हुने, यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। यो घर घरको समस्या। म योभन्दा अगाडि युवा तथा खेलकुद मन्त्री हुँदाखेरि पनि हामीले चाहिँ यो मेन्टल हेल्थलाई एकदम इभेन्टहरू नै पनि ट्राई गरेका थियौँ, प्रोग्राम्सहरू पनि राखेको छ।
3: साझा खबरमा अब विदेशका खबर। इन्डोनेसियाको फ्लोरेस टापु नजिक आज 7.7 रेक्टर स्केलको शक्तिशाली भूकम्प जाँदा 38 जनाको मृत्यु भएको छ। त्यहाँको डिजास्टर मिटिगेसन एजेन्सीका अनुसार उद्धार कार्य जारी रहेकोले मृतकको संख्या बढिरहेको छ। स्थानीय समयअनुसार बिहान 5 बजे आइएको मुख्य झट्कापछि पनि दिउँसो दर्जनौ प्राकम्पहरू आइसकेको समाचार छ। इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहारेन्तोले भूकम्पमा परेका 13 जनालाई घाइते अवस्थामा उद्धार गरिएको, तीमध्ये 2 जनाको स्वास्थ्य गम्भीर रहेकोमा अवस्थामा रहेको बताउनु भएको छ। त्यस्तै दक्षिणी लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानको राष्ट्रिय समाचार एजेन्सी एनएनएले आज अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरिएको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै अन्य 3 जना घाइते भएको जनाउँदै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको जनाएको हो। अब खेल खबर। नेपाल भलिबल लिग एनभीएल आउँदो भदौ 19-27 गतेसम्म हुने भएको छ। खेल काठमाडौँको त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुनेछ। नेपालमा पहिलो पटक हुन लागेको पुरुष भलिबल फ्रान्चाइज लिगको आन्तरिक तयारी तीव्र गतिमा अघि बढाइएको छ। हालै खेलाडी अक्सन सम्पन्न भइसकेको नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिनुभयो। एनभीएलको पहिलो संस्करणमा 6 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ।
0: सन्तोषी रावल तर बजार नपाउँदा किसान समस्यामा।
8: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, तर खोजी 4-5 वर्ष भयो, 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाइएन। यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
0: स्थापना भएका शीत भण्डार पनि सञ्चालनमा ल्याउन नसक्दा किसानहरू चिन्तित। रिपोर्टसँगै साहित्य लेखनमा अभ्यास र प्रेरणाको महत्व शनिवार्य विशेष पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
9: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
10: तर के हामीले कहिले सोचेका छौ, उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
9: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
10: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
9: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
10: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
9: बाल विवाह रोकौं, छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दुध, अन्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफुल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौँ।
0: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्त्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
0: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। बैतडीका उच्च पहाडी क्षेत्रका किसानहरू आफूले उत्पादन गरेको आलुले बजार नपाएपछि चिन्तित भएका छन्। हिउँदे बाली, गहुँ र जौको तुलनामा आलु खेतीबाट राम्रो आमदानी हुने अपेक्षाका साथ व्यावसायिक आलु खेतीमा लागेका किसानहरू बजार र उचित मूल्य नपाउँदा चिन्तामा परेका छन्।
12: बैतडीका उच्च पहाडी क्षेत्रहरू श्री भाबर, जालहल्ला, बसपानी, भन्ज्याङ, मोतीनगर, फोटपे लगायतका स्थान आलु उत्पादनका पोकेट क्षेत्र हुन्। यस क्षेत्रका किसान आलु खेतीमै आत्मनिर्भर बन्दै गएका छन्। यस वर्ष भने आलु उत्पादन राम्रो भए पनि सोचे अनुसार माग र बजार नहुँदा किसान निराश छन्। 5 वर्षदेखि आलु खेती गर्दै आइरहेका सिगास गाउँपालिका 9 जालहल्लाका मोहन चन्द:
8: यसपालि आलुको उत्पादनमा धेरै के अरे उत्पादन भयो, तर खोजी 4-5 वर्ष भयो, 7 वर्ष के अरे 7 वर्षको तुलनामा यस सालको रेट चाहिँ भाउ केही पनि पाएन। यहाँको किसान त चाहिँ धेरै मार्कामा भए।
12: मोहनले विगतका वर्षहरूमा 50-60 लाख रुपियाँ बराबरको आलु गाउँबाट उठाएर सुदूरपश्चिमका मुख्य व्यापारिक केन्द्र अतरिया, धनगढी, महेन्द्रनगरका सब्जी मण्डीहरूमा पठाउनु हुन्थ्यो।
8: यही साल चाहिँ 40-50 लाखको मैले कारोबार गरेको हो। आलुमा भयो, बन्दामा भयो 50-60 लाखको मैले व्यापारीसित यसो कारोबार गरेको। रेट पनि ठिकै थियो। पोहोर साल मैले फर्स्टैदेखि 33-35 मैले आलु उठाएर गराएकोसम्म मैले 1 रुपियाँ सहज खाएर मात्र मैले बिक्री वितरण गरेको थिएँ।
12: यो वर्ष खोटपे डणेलधुराबाट नै तराई तर्फको माग पूर्ति भएका कारण आलुले मूल्य नपाएको किसानको भनाइ छ। सम्बन्धित निकायले शीत भण्डार कोल्ड स्टोरको व्यवस्था गरे बेमौसममा किसानले उचित मूल्य पाउने सिगास गाउँपालिका 9 वडा सदस्य जनक चन्द बताउनुहुन्छ।
13: यसपालि आलुको उत्पादन ठिक ठिकै भयो। पोखेर क्षेत्र खोरपे डन्धुराबाट तराई गयो, कोल्ड स्टोर भयो, कुन थुना राम्रो सञ्चितले कि 4-6 महिना सेभ गर्न पाइन्थ्यो। अरू तरकारीहरू पनि सडेर नै जान्थ्यो, पासा मूल्य पाइन्थ्यो।
12: 900 हेक्टर क्षेत्रफलमा हिउँदे आलु खेती हुने गरेको बैतडीमा पाटन नगरपालिका वडा नम्बर 8 खोरपेमा मात्रै एउटा निर्माणाधीन र अर्को निर्माण सम्पन्न 2 शीत भण्डार छन्। तर कानुनी प्रक्रिया नपुग्दा र पालिकाले चासो नदिँदा सञ्चालन हुन सकेका छैनन्। कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशी:
14: कोल्ड स्टोर दुईटा चाहिँ छ, एउटा त्यो निर्माणाधीन अनि अर्को एउटा खोडकेमा रहेछ, कोल्ड च्याम्बर भन्ने। कानुनी प्रक्रिया नै जटिलता रहेछ कि सम्बन्धित पालिकाले कसैले त्यहाँको किसानले गुजुरी दिनु पर्यो होइन कानुनी रूपमा। त
12: तरकारी खेतीमा आत्मनिर्भर बन्दै गएका किसानलाई प्रोत्साहन गर्न स्थानीय सरकार र सरकारवाला निकायले भाषण र बजेटमा केही नगरेका वा नभनेका होइनन्। तर बजार व्यवस्थापन वा शीत भण्डार सञ्चालनमा ध्यान नदिँदा आलुको व्यावसायिक खेतीबाटै पलायन हुनुपर्ने हो कि भन्ने चिन्ता किसानमा देखिन्छ।
2: डीआर भट्ट, CIN, रेडियो सिगा सन्देश, शिरभाबर।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। शैक्षिक संस्थाले साहित्य लेखनको सिकाइमा दिन सक्ने योगदान:
15: देख्दा देख्दै शिखर उज्यालो, किन रुकौँ म यो फेरीमा, तन सौन्जेल बढ्नै पर्छ जीवनको हो लक्ष्यता। विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो। 4 वर्षको बच्चालाई उसले कविता त भन्नलाई।
0: विषयवस्तुको उठान र वर्णनमा साहित्यकारहरूले के ध्यान दिने कुराकानी सहितको शनिवार्य विशेष बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
16: क्लासिक टेकको वाइफाई 6 राउटर नाम एक घाम अनेक शक्तिशाली 4 एन्टिनामा वाइड कभरेज 5G स्ट्रेन्थ

0: प्रोत्साहन पायो त्यति नै उत्साहित भएर थप सृजनामा लाग्दछन्। साहित्यको विकासमा प्रोत्साहन र पुरस्कारको महत्त्वका बारेमा हामीले सिद्धेश्वर मान अक्षयलोक साहित्य केन्द्रका संरक्षक डाक्टर सावित्री श्रेष्ठसँग कुराकानी गरेका छौँ।
1: नयाँ लेखकहरूलाई अथवा पुरानै पनि ठाउँ नै नपाएर कहाँ छाप्नु भन्ने स्थिति अलिकति पहिला त धेरै नै थियो नि त्यो। अहिले त मान्छेले सामाजिक सञ्जालमा भए पनि राखेर चित्त बुझाउने ठाउँ छ, पहिला त त्यो पनि थिएन होइन। हामी चाहिँ एउटा के पनि गर्छौँ भन्दाखेरि खोजी रत्नहरूको खोजी, त्यो रत्न भनेको बाँचिरहेको रत्न मात्रै होइन कि, जसले समाज रूपान्तरणमा सामाजिक अनुहार फेर्नमा राजनीतिक सामाजिक आर्थिक त्यो गर्ने व्यक्तिहरूलाई पनि हामी खोजी ल्याउँछौँ।
0: हजुर, यसरी सम्मान गर्दा पुरस्कृत गर्दाखेरि चाहिँ के हुन्छ, त्यसले चाहिँ के फाइदा पुर्याउँछ?
1: एक नम्बरमा त काम गरेर गर्नुपर्छ, कर्म सत्कर्म त पछि लाग्दो रहेछ नि त। मान्छे होइन त नरहे पनि उसले रहने त उसले गरेको कामै रहने रहेछ नि त। भन्दाखेरि यसले समाजमा साँच्चै नै यो चाहिँ के भने एउटा चाहिँ के भने कि उदाहरण अलिकति ऊर्जा त दिन्छ नि।
0: त्यसले चाहिँ साहित्यकारहरूलाई एउटा परिवारमा बाँध्न चाहिँ कस्तो मद्दत गर्दो रहेछ?
1: मेरो त छ नि दोस्रो परिवार, अब अलिकति यो चाहिँ पर्यावरण क्षेत्रमा मैले त 19-20 एउटा कलेजमा पढाएँ होइन, देश विदेशमा गएर पढाएँ, त्यो पेपर प्रतिनिधि त्यो एउटा आयाम थियो होइन। त्यति बेला मेरो सबै सम्पूर्ण संसार भनेको पर्यावरण प्राज्ञिक जगत थियो नि। अब यो पनि प्राज्ञिक जगत हो होइन, तर अब यता टर्न भएको छ, क्लास कम लियो होइन, तर चाहिँ यतापट्टि हुँदाखेरि यो छुट्टै रहेछ कि। शिक्षित हुनु र चेतनशील हुनु भनेको फरक कुराहरू हुन्। अब तर होइन, एउटा शिक्षक शिक्षित भए तापनि त्यो चेतनशील हुनुपर्छ भन्ने छैन।
0: शिक्षित भएर भएन, चेतनशील हुनु पर्यो। चेतनशील बन्नको लागि चाहिँ साहित्यले कस्तो महत्व भित्र बिजाउने गरेर अथवा मान्छेलाई अलिकति बनाउने फिलिङ्समा ल्याउने गर भूमिका खेल्छ कि के गर्छ साहित्यले?
1: धेरै जसो लेखकलाई यहाँले सोध्नुभयो भने कसरी चाहिँ लेखक भयो भने, जसले अक्षर चिन्दैन तर कविता भन्छ होइन, उहाँलाई पनि केले बिताएको छ भन्दा कि सामाजिक परिवेशहरूले होइन उहाँभित्रको होइन यो चाहिँ के भने क्षमतालाई चाहिँ होइन यो चाहिँ ठक ठाक पारेर होइन मुखले भए पनि भन्ने त्यस्तो खालको पनि मैले एक दुईजना भेटाएको छु। त्यहाँ उसले केही परिवेशमा केहीले होइन यो चाहिँ के भने कि छोएपछि मनलाई कुटकुट्याएपछि लेख्ने हो नि मान्छेले, अनि त्यो एउटा मनलाई कुटकुट्याएको चिजले सामान्यतया मान्छे भनेको लगभग उस्तै हो कि, अनि त्यसलाई सबैको मस्तिष्कलाई होइन एकदम खलबल हुने गरेर एउटा घटनाले नि होइन, वास्तवमा एउटा ले एउटा कविता सुनाइरहेको हुन्छ, एउटा होइन चाहिँ यो के भन्दाखेरि कथा सुनाइरहेको हुन्छ, त्यो कथाको परिवेश त लेखेको त एउटाले छ तर त्यसको प्रभाव त समष्टिमा पर्छ नि होइन। त्यो कसलाई पर्छ त भन्दा कि चेतनशील, कसैलाई त्यो सुन्नै मन नलाग्ने भन्ने पनि केही वर्ग आउँछ। अब उहाँहरू चाहिँ के भन्दाखेरि चाहिँ जड टाइपको भयो नि होइन, त्यो साहित्य समाज यो के पनि छैन, म मस्ती गर्छु आनन्द गर्छु भन्ने टाइपको पनि यहाँ नभएको होइन। राजनीतिक व्यक्ति नै उहाँ त्यो चाहिँ होइन केही गरी अलिकति पनि साहित्य नै छ भने उहाँको संवेदनशीलतालाई होइन अरूले भेटाउनै सक्दैन। सांस्कृतिक रूपान्तरण पनि के को लागि चाहियो त भन्दाखेरि होइन, यो चाहिँ के भने कि सामाजिक उत्थानको लागि नै हो। यो जम्मै कुरा हामीले के को लागि गरेर त भन्दाखेरि अन्तिममा त मानवताको उत्थानको लागि हो नि।
0: हजुर, एउटा त अब तपाईँले सामाजिक रूपान्तरणको लागि भन्नुभयो, अनि तपाईँहरू जस्तै महिला अगाडि बढ्नको लागि सशक्ति करणको लागि चाहिँ यो साहित्यको भूमिका कस्तो हुन्छ, त्यसले कहाँ पुर्याउँछ होइन एउटा जीवनलाई भनौँ न।
1: अब हेर्नुहोस् है, विभेद त जहाँ पनि छ संसारमा, थाहा पाएको मैले चाहिँ यही हो, विभिन्न देशमा गएर होइन पेपर प्रेजेन्ट गरेर त्यो पनि जेन्डर बेस होइन गर्दाखेरि के चाहिँ रहेछ भने कि संसारमा कहीँ कतै कहीँ के विभेदहरू छन् रहेछन् होइन होइन, त्यो सबैतिर एउटै विभेद होइन, तर जेन्डर डिस्क्रिमिनेसन एउटा संसारभरि छ, एउटा दुईवटा देशमा बाहेक जेन्डर डिस्क्रिमिनेसन नभएको देशै छैन। अब यही पनि साहित्यकारहरूकै कुरा गर्ने हो भने होइन, त्यो महिलाभन्दा पुरुषै धेरै हो उहाँहरूको। अब के भन्दाखेरि अब यहाँ भन्नलाई जे भने नि हुन्छ होइन, उहाँले मौका बढ्दा मौका पायो, महिलाले पाएनन् यहाँ त्यहाँ, मौका पाएकोमा पनि त पुरुषको गल्ती त छैन नि त त्यहाँ, त्यो सामाजिक परिवेशको कुरा छ नि। हो कि होइन, तपाईँले मौका पाउनुभयो मैले पाइनँ भने अब त्यो तपाईँलाई ध्वस् दिने कुरा त होइन, मैले नपाएकोमा पनि मलाई ध्वस् दिने कुरा होइन, त्यो सामाजिक परिवेश होइन, राजनीतिक होइन अवधारणाले गर्ने कामहरू हो। अब त्यति बेला हाम्रो सामाजिक बनाउने त्यसरी बनेकोले पुरुषहरूले धेरै काम त गर्नुभएको त हो होइन, अनि त्यो गरेकोलाई नगरेको भन्न त मिल्दैन होइन।
0: अब तपाईँको असाधारण कविता संग्रह पनि अब छ, काव्यका किनारा होइन,
1: काव्यका दुई किनारा, कथा र कविता
0: होइन,
1: यो चाहिँ काव्य संग्रह हो, कथा संग्रह भन्दा नि काव्य संग्रह, किनभने यसमा एकातर्फबाट चाहिँ कथा छ होइन, अनि अर्कोतर्फबाट चाहिँ यो काव्यमा कविता छ, त्यो कथा र कविता छुटे छुटे होइन। जस्तै एउटा कथा छ नानी मैया होइन, त्यो नानी मैया नै कविता पनि छ कि, नानी मैयाको जीवनमा होइन के गर्थ्यो त्यो कथामा छ, अनि नानी मैयाको जीवनमा के गर्यो त्यो कवितामा पनि छ। त्यसरी चाहिँ मेरो 16 कथाको होइन कथा सङ्ग्रहको
0: तपाईँले लेख्नु भएको असाधारणको

0: कविता संग्रहको अथवा अहिले नयाँ भन्नुभएको मध्ये कुनै अलिकति हाम्रो श्रोताहरूलाई सुनाइदिनुहोस् न।
1: याद चाहिँ नहुने मैले अर्कै देख्दा देख्दै शिखर उज्यालो, देख्दा देख्दै शिखर उज्यालो, किन रुकौँ म यो फेरीमा, तन सौन्जेल बन्नै पर्छ जीवनको हो लक्ष्य दा।
0: अनि यो अहिले नयाँ पिँढीलाई चाहिँ यो वाचनमा लगाउनको लागि होइन, अलिकति तपाईँले अघि उदाहरण नै दिनुभयो यो साहित्यको महत्त्वको बारेमा जानकारी गराउनको लागि, एउटा त अभिभावकको नि भूमिका भयो, विद्यालयहरूले चाहिँ अहिले पछिल्लो पाठ्यक्रमदेखि लिएर त्यो कुरामा कतिको प्राथमिकता दिएको पाउनु भएको छ, के दिनु पर्ला?
1: विद्यालयहरूको पनि एकदमै राम्रो रोल छ जस्तो लाग्यो। सवा चार वर्षको बच्चालाई उसले कविता त भन्न लाग्यो, त्यो पनि अब मलाई सायद जहाँसम्म लाग्छ त्यसरी मैले त 10 क्लासमा पनि फर्स्टै मै फर्स्ट हुन्थेँ कवितामा पनि, तर त्यसरी बानकी पुऱ्याएर भने जस्तो मलाई चाहिँ लाग्दैन। अहिलेको जेनेरेसन त्यसरी गइरहेको पनि स्कुलहरूको मेन छ नि त, त्यसमा
0: अवसर छ भनेपछि साहित्यको लागि बालबालिकाको लागि
1: त्यसमा छ। अब त्यो मात्रै होइन, चित्रकला म्युजिकहरू होइन, यो जति पनि हाम्रो समाजका होइन आवश्यक चिजहरू छ, त्यसमा अहिलेको स्कुलहरूले पैसा मात्र लिइरहेको छैन होइन, त्यो चाहिँ मान्छे बनाइरहेको छ।
0: खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट ग्यास बिक्री सुरु गरेको छ। प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ। नेपाली काङ्ग्रेस संस्थापन इतरपक्षले देउबा नेतृत्वमा 15 महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने जनाएको छ। अर्थमन्त्री सोनी मुवागले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गर्नुभएको छ र दक्षिण लेबनानमा आज भएको इजरायली आक्रमणमा 7 मृत्यु भएको छ। हवस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी रवि दितालाई धन्यवाद। भोलि साउन 31 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई म दीपक आचार्य पनि बिदा हुन्छु। नमस्कार।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: भारतलाई बालिनको शुभकामना, चुनावपछि ओली पहिलो पटक गृह जिल्लामा।
0: कंग्रेस इतर समूहको राष्ट्रिय भेला, राष्ट्रिय सम्मेलनमा रूपान्तरण। राजनीति पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने, विश्व प्रकाशको तर्क।
1: विजयपुर खोलामा बगेर बेपत्ता दुई बालकको पहिचान खुल्यो। नुवाकोटमा बसले पार्किङमा रहेको माइक्रो भ्यानलाई ठक्कर दिँदा दुईजनाको मृत्यु, तीनजना घाइते।
0: इरान अमेरिका वार्ता अनिश्चित, आफ्नो आदेशमा मात्र हुर्मुज जलमार्ग सञ्चालन हुने इरानको दावी।
1: र एभरेस्ट महिला भलिबल लिग असोज तेस्रो सातादेखि शुरू हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाहले भारतको 80 स्वतन्त्रता दिवसका अवसरमा समकक्षी नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत प्रधानमन्त्री मोदी सहित भारत सरकार र भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। उहाँले नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध, जनस्तरको निकट सम्बन्ध र दुई देश बीचको सहकार्य आगामी दिनमा अझ दृढ हुँदै जानेमा विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री बालेनले केही दिन अघि मात्रै भारतीय राजदूतसँग समेत भेट गर्नुभएको थियो। काठमाडौँ स्थित भारतीय दूतावासले पनि आज एक कार्यक्रमको आयोजना गरेर भारतको 80 स्वतन्त्रता दिवस मनाएको छ।
1: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रतिनिधि सभाको चुनावपछि पहिलो पटक गृह जिल्ला झापा जानुभएको छ। आज झापाको चन्द्रगढ़ी विमानस्थलमा अध्यक्ष ओलीलाई एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयले नाराबाजी सहित स्वागत गरेका थिए। विमानस्थलको स्वागत पश्चात ओली सिधै इलामको फिकलमा आयोजित आदिवासी जनजाति महासंघको कार्यक्रमलाई सम्बोधन गर्न जानुभयो। सो कार्यक्रममा ओलीले एमाले 10 वर्ष सरकार चलाउँदा 3% गरिबी हटेपछि अहिले नेपालमा चरम गरिबी नरहेको दावी गर्नुभएको छ। ओलीसँगै एमाले सचिव शेरधन राई, नेता गुरू बराल लगायतका नेताहरू पनि इलाम पुग्नु भएको छ। ओलीले इलाममा 5 तर, ताप्लेजुङ, तेह्रथुम, इलाम र झापा लगायत जिल्लाका पार्टी कार्यकर्तासँग समेत भेटघाट गरिरहेको एमाले नेता महेश बस्नेतले जानकारी दिनुभएको छ। उहाँका अनुसार ओली आज इलाममै बस्ने र भोलि झापामा हुने कार्यक्रममा सहभागी हुने तालिका छ।
0: नेपाली कंग्रेसको इतर समूहले राष्ट्रिय भेलालाई राष्ट्रिय सम्मेलनमा रूपान्तरण गरेको छ। सुकेधाराको मिराकल पार्टी भेन्यूमा भेलाका लागि राखिएको ब्यानर परिवर्तन गरेर राष्ट्रिय सम्मेलन लेखिएको हो। शेरबहादुर देउवा स्वदेश फर्के लगतै इतर समूहले आफ्नो समूहलाई आधिकारिक कांग्रेस दावी गर्न थालेको छ। देउवा समूहका प्रचार प्रसार समिति संयोजक मीन विश्वकर्माले विधानले भेलालाई नचिन्ने भएकाले सम्मेलन भनिएको प्रतिक्रिया दिनुभएको छ। यसअघि राष्ट्रिय भेला भनेर बोलाए पनि सर्वोच्च अदालतबाट पुनरावलोकनको निश्चा प्राप्त भएपछि विधानमै रहेर सम्मेलन राखिएको उहाँले बताउनुभयो। आज शुरू भएको बन्द सत्रमा नेताहरूले पदाधिकारीकै हैसियतमा विभिन्न प्रतिवेदन पेश गरेका छन्। विशेष महाधिवेशन अघिको पुरानै कार्य समितिलाई आधिकारिक दावी गर्दै देउवा पक्षका नेताहरूले राजनैतिक प्रतिवेदन, आर्थिक, सामाजिक नीतिको कार्यदिशा, समसामयिक राजनीतिक लगायतका प्रतिवेदनहरू पेश गरेका हुन्। पूर्व उपसभापति विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश शरण महतले आर्थिक, सामाजिक नीतिको कार्यदिशा, एनपी साउतले समसामयिक राजनैतिक प्रतिवेदन, रमेश लेखकले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको हो। नेता दीपक खड्काले वर्तमान सभापति गगन थापा चुनावमा पराजित भएको र उपसभापति विश्वप्रकाश शर्मा चुनावमै नगएको भन्दै जनताद्वारा अस्वीकृत व्यक्तिले पार्टीको नेतृत्व आँक्ने नैतिक अधिकार नभएको टिप्पणी गर्नुभएको छ। भेलाका संयोजक शशांक कोरेडाले भने संचारकर्मीसँग आफू अर्को पार्टी खोल्ने पक्षमा नरहेको सुनाउनु भयो।
3: तर अर्को पार्टी खोल्न चाहिँ म त्यसको पक्षमा छुइनँ, पक्षमा बिल्कुलै छैन।
4: महाधिवेशन चाहिँ कसको नेत्रमा हुन्छ?
3: शेरबहादुरजीको।
4: त्यो भएन भने सम्भव
3: भएन भने फेरि मैले अघि भनिहालेँ, छलफल गरेर एउटा नीति हामी निर्णय गर्छौँ।
0: त्यति मात्र होइन, शशांकले अहिलेको बालेन सरकारलाई काम चलाऊ सरकारको संज्ञा दिनुभएको छ। झन्डै दुई तिहाईको एकै पार्टीको सरकारलाई कोइरालाले कुनै नयाँ नीति नल्याएको भन्दै काम चलाऊ भन्नुभएको हो।
3: यो मलाई लाग्छ साधारण सरकार हो, कुनै हुन त बहुमत छ उनीहरूको, तर ठोस कुनै राम्रो काम गरेको त मलाई लाग्दैन। नयाँ कुनै नीतिहरू ल्याएको त छैनन् उनीहरूले, खालि यो काम चलाऊ सरकार भनौँ न।
0: देउबाको छत्रछायामा ओत लाग्न गएका कोइरालाहरू आगामी महाधिवेशनबाट पार्टीको आधिकारिक नेतृत्वमा पुग्ने दाउमा देखिएका छन्। देउबा सभापति हुँदा इतर पक्षको नेतृत्व गर्नुभएका शेखर कोइराला अहिले देउबा खेमामै देखिनु भएको छ। आज शशांकले आगामी महाधिवेशनमा आफू सभापतिमा उठ्ने, शेखर दाई उठे उहाँलाई नै सघाउने वचन दिनुभएको छ।
1: केही दिनदेखि सानेपामा जारी केन्द्रीय समिति बैठकले भोलि इतरको सम्मेलन बारे थप धारणा सार्वजनिक गर्ने भएको छ। त्यसको अघिल्लो दिन आज झापा एक काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले इतर समूहको गतिविधिमाथि आपत्ति जनाउनु भएको छ। उहाँले विशेष महाधिवेशन बारे देउवा पक्षले फरक मत राख्दै गर्दा सर्वोच्च अदालतले एउटा फैसला गरिसकेको उल्लेख गर्दै त्यसलाई मानेर अघि बढ्नुपर्नेमा जोड़ दिनुभएको छ। हालै सकिएको विश्वकप फुटबलको ह्याङओभरमै रहनुभएका उहाँले राजनीतिक दल पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने बताउनुभयो।
5: रेफ्रीले फाइनल कार्ड देखाउने हो नि, बाहिरबाट दर्शकले फाइनल कार्ड देखाउनु पाइन्छ र पाइँदैन नि। त्यस्तै हो राजनीतिमा पनि, के हो भने निर्वाचन आयोग हुन्छ, सम्मानित सर्वोच्च अदालत हुन्छ, उसले देखाएको पहेलो कार्ड या उसले देखाएको रेड कार्डलाई हामीले मान्नुपर्ने हुन्छ। त्यो मानेर जाने चाहिँ नेपाली काङ्ग्रेस पार्टी जस्तो दलमा रहेको कुनै पनि सदस्यले, लामो राजनीति गरेकाले पनि, भर्खर राजनीतिमा प्रवेश गरेकाले पनि विधिलाई मान्नुपर्छ। त्यो विधिलाई चाहिँ रेड कार्ड या पहेलो कार्ड देखाउने काम अधिकार चाहिँ कसलाई छ? निर्वाचन आयोग या अदालतलाई मात्रै छ।
1: आफूहरू विभाजनको पक्षमा नरहेको तर आवेगमा आएर चुनदेवीमा नेम प्लेट राख्दैमा कोही पनि सभापति नहुने शर्माले बताउनुभयो।
5: अदालतले नेपाली काङ्ग्रेसको केन्द्रीय समिति बदर गरेको छैन, सभापति गगन थापा होइन भनेर उल्ट्याएको अवस्था बिल्कुलै होइन। त्यसैले नेपाली काङ्ग्रेसको सभापति को हो भनिरहँदै गर्दाखेरि उहाँहरू अल्मलिनुपर्ने, केन्द्रीय समिति को भन्दा अल्मलिनुपर्ने अवस्था छैन। त्यसैले आवेगमा आएर होइन, अब यता नेम प्लेट राख्ने, उता राख्ने, उहाँ पनि नै सभापति हो, उहाँ पनि नै कार्य समिति नै हो, उहाँ नै पदाधिकारी हो भन्ने कुरा भनेको चाहिँ खेलको नियम विधिभन्दा त्यो बाहिरको कुरा हुन्छ।
1: काँग्रेसकी सहमहामन्त्री डाक्टर डिला संग्रोलाले हिजो स्वदेश फर्कनुभएका देउवाका गतिविधि स्वाभाविक नरहेको बताउनु भएको छ। संग्रौलासँगको विस्तृत कुराकानी भोलि बिहान 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण हुने कार्यक्रम द न्यूज प्लसमा सुन्न सक्नुहुनेछ।
0: अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभएको छ। चीनको गोन्जाउ शहरमा आज शुरू भएको गैरावासी नेपाली संघ एनआरएनए को 11 एसिया पेसिफिक सम्मेलनलाई भिडियो सन्देश मार्फत शुभकामना दिँदै उहाँले नेपाल सरकारले लगानीको माहौल बनाउन गरेको प्रयासबारे जानकारी गराउनुभयो। देशमै रोजगारीको वातावरण सिर्जना गर्ने, एआई र सूचना प्रविधि क्षेत्रमा काम गर्ने प्रोत्साहित गर्ने गरी नीतिगत रणनीतिक कार्यान्वयन गरिएको भन्दै उहाँले नेपालमा ढुक्क भएर लगानी गर्न प्रवासी नेपालीहरूलाई आग्रह गर्नुभएको हो।
6: मलाई लाग्छ 2-3 दिन अगाडि मात्रै वर्षौंदेखि अड्किरहेको यो ढितो पत्र, बाँडफाँड तथा निष्कासन नियमावलीमा संशोधन गरेर अब नेपाल सरकार र एनआरएन इन्भेस्टमेन्ट क्वान्डबाट जारी हुने सेयरको त्यो अधिकतम हिस्सा 85% पुर्याएर एउटा ठूलो सिग्नलिङ हामीले गरेका छौँ कि वी वेलकम डायस्पोरिक इन्भेस्टमेन्ट। प्रवासी साथीहरू अब ढुक्का साफ नेपालमा आएर लगानी गर्नुहोस्, पर्यटनमा लगानी गर्नुहोस्, आइटीमा लगानी गर्नुहोस्, स्वच्छ ऊर्जामा लगानी गर्नुहोस्, हाई भ्याल्यु एग्रिकल्चरमा लगानी गर्नुहोस्, ग्रिन रिइन्डस्ट्रियलाइजेसनका अवसरहरूमा ती अवसरहरू पनि छोप्नुहोस् र हामीले अलिअलि इम्पोर्ट डिस्प्लेसमेन्टको लागि पनि स्वदेशी उत्पादनमा पनि विशेष पहलहरू सुरु गरेका छौँ, त्यसमा पनि सहभागी हुनुहोस्।
0: सरकारले नतिजा देखिने गरी तीव्र गतिमा काम गरिरहेको उहाँको दावी छ। बजेटबाट 27 नयाँ कानून ऐन ल्याएर लगानी मैत्री वातावरण बनाउन सरकारले काम गरिरहेको भन्दै उहाँले निजी क्षेत्रलाई बढी जिम्मेवार बनाउन खोजेको बताउनु भयो। बजेट मार्फत आर्थिक राजकाजको जहाज मोडेको र पहिलो वर्ष सुधारको शुरूआत मात्रै गरेको उहाँले उल्लेख गर्नुभयो।
6: यो सबै कुराको लागि आन्तरिक स्रोत असाध्यै महत्वपूर्ण छ। हाम्रो वैदेशिक अनुदान र ऋण सहुलियतपूर्ण ऋणहरूको पनि समुचित उपयोग गर्नुपर्नेछ, जोहो गर्नुपर्नेछ। यद्यपि यसमा धेरै चुनौतीहरू थपिँदै गएका छन् र यही नेसोमा हाम्रा विकासका आकांक्षाहरू लक्ष्यहरू पूर्ति गर्नको लागि प्रवासको सहभागिता र प्रवासी पुँजी र लगानीको लागि हामीले विशेष पहल गरेका छौँ। यो कुरा हाम्रो निर्वाचन ताकाको बाचा पत्रमा पनि उल्लेख गरेका थियौँ। सरकारले सफ्ट पावरको शीर्षक अन्तर्गत डायस्पोरिक इन्भेस्टमेन्टलाई पनि असाध्यै प्रश्रय दिएको छ। बजेटमा, नीति तथा कार्यक्रममा र अहिले अर्थ मन्त्रालयका विभिन्न पहलहरूमा पनि यसलाई उल्लेख गरेका छौँ।
1: स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निजता मेहताले स्वास्थ्य बीमाको 18 अर्ब रूपियाँ भुक्तानी गरेको जानकारी दिनुभएको छ। आज लहानमा संचारकर्मीले सोधेको प्रश्नमा उहाँले 7% नागरिकले उपचार गराउने निजी स्वास्थ्य संस्थामा मात्र स्वास्थ्य बीमा बन्द गरेको बताउनु भएको हो। अर्थमन्त्रीले 3500 एक लाखको उपचार गराउन नसकिने अभिव्यक्ति दिएपछि सरकार अनुदार बनेको टिप्पणी भइरहेका बेला मन्त्री मेहताले व्यापक सुधार गर्न लागेको जवाब दिनुभएको छ।
7: त्यत्रो ब्याग बिउहरू धेरै थियो, 18 अर्बमा हामीले फागुनसम्मको फरफार गरिसक्यौँ। अब हामीले प्रिभियस तिर्न बाँकी भनेको चैतको, वैशाखको र जेठ 15 प्राइभेटमा बन्द भएको छ, त्यो मात्र बन्द बाँकी छ। अब हामीले सक्दो एट द सेम टाइम तपाईँले हेर्नुभयो भने पहिले तपाईँहरूले नि क्लेम गर्नुहुन्थ्यो, तपाईँहरू पत्रकार मित्रहरूलाई राम्ररी थाहा होला। बिमामा त्यही कुरा होइन, हामीले साधारण गऱ्यो भने 2500 थियो भने त्यही बिमामा 5000 थियो, भनेपछि धेरै चिजहरू अलिकति होइन अनवैज्ञानिक थियो, अनसाइन्टिफिक थियो। त्यो हामी प्याकेजहरू रिभ्यू गर्दै
1: त्यति मात्र होइन, रेबिज र सर्पदंशको औषधि पनि आइसकेको भन्दै अब कुनै समस्या नरहेको उहाँले बताउनुभयो। त्यसक्रममा उहाँले राजमार्गमा हुने दुर्घटना र घाइतेको उपचारले मध्यनजर गर्दै सिराहाको लहानी स्थित अस्पतालमा तत्काल ट्रमा युनिट सञ्चालनमा ल्याइने जानकारी समेत दिनुभएको छ। पूर्ण क्षमताको ट्रमा सेन्टर निर्माणका लागि समय लाग्ने भएकाले तत्कालका लागि ट्रमा युनिट मार्फत सेवा सञ्चालन गर्न लागि उहाँले बताउनुभयो।
7: ट्रमा सेन्टर बन्नलाई टाइम लाग्छ, तपाईँलाई डिपिआर गर्नु पर्यो, बिल्डिङ बन्नु पर्यो, किनकि ट्रमा भनेको कुनै पनि सानो हुँदैन, मल्टी स्पेसलाइज डक्टर चाहिन्छ त्यसको लागि, त्यो लङ रन प्रोसेस हो। त्यही भएर हामीले इन्स्ट्यान्टै स्टार्ट गर्न सक्ने भनेको, किनकि यो हाइवेमा छ र अलरेडी हामीसँग मैले हेर्दाखेरि पनि र मलाई जुन ब्रिफिङ भएको थियो यहाँको म्यानेजरज्यूहरूबाट सबैले ब्रिफिङ गर्नुभएको, सिटी स्क्यान यी छ, ब्लड ब्याङ्क यी छ, आँखा अस्पताल यी छ, मल्टी स्पेसलाइज डक्टर्सहरू पनि यी छ। सो इन्स्ट्यान्ट हामी यो स्टार्ट गर्न सक्ने भनेको ट्रमा युनिट हो, हामी
1: उहाँका अनुसार प्रदेश सरकारले हालै 29 विशेषज्ञ चिकित्सकहरू पठाइसकेको छ। सिटी स्क्यान मेसिन भए पनि रेडियोलोजिस्टको अभावमा सेवा प्रभावित भएको भन्दै उहाँले अर्थोपेडिक सर्जन र एनेस्थेसिया विज्ञ सहितको टोली व्यवस्थापन गरिने बताउनुभयो।
0: नेपाल परिवेशमा आज करिब 7000 ग्यास सिलिन्डर बाँडियो। भोलि पनि 7 केन्द्रबाट ग्यास वितरण गर्ने आयल निगमको तयारी लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
8: गुणस्तरीय प्लम्बिङको पर्पज नाम मार्बल।
9: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेंट, हाई इम्पैक्ट स्ट्रेंथ भएको
8: सुरक्षा घरको साथ जीवन भरको।

0: रुख होइन, ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: नेपाल आयल निगमले काठमाडौँका 5 स्थानबाट 6,802 थान खाना पकाउने ग्यास बिक्री गरेको जनाएको छ। नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौँसँगको समन्वयमा आज 5 बिक्री केन्द्र तोकेको थियो। सबैभन्दा बढ़ी निगमको टेकु परिसरबाट 2,290 ग्यास सिलिण्डर बिक्री भएको हो। यस्तै बबरमल केन्द्रबाट 1,600 थान र किर्तिपुरको राधा स्वामी केन्द्रबाट 762 थान ग्यास बिक्री भएको निगमले जनाएको छ। यस्तै यातायात कार्यालय चाबहिलबाट 720 र राधा स्वामी केन्द्रबाट 600 ग्यास सिलिण्डर बिक्री भएको हो। यस्तै बालाजुबाट 500 थान र साल्ट ट्रेडिङ जड़ीबुटी तथा कालीमाटी काउन्टरबाट 330 ग्यास बिक्री भएको हो। निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको थियो। निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन्। लाइनमा बसेर ग्यास दिने पारो आए पनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरूको भनाइ छ। ग्यास किन्न आउने उपभोक्ताले अनिवार्य रूपमा नागरिकता वा अन्य परिचय पत्र साथमा ल्याउनु पर्ने नियम लगाइएपछि सरकारको आलोचना समेत भएको छ। निगमले भोलि 7 बिक्री केन्द्रबाट ग्यास वितरण गर्ने भएको छ। निगमले भोलि निगमको टेकु परिसर, पशु सेवा शाखा चपली, राधा स्वामी किर्तिपुरबाट ग्यास वितरण गर्ने बताएको छ। यस्तै नयाँ बजार जुडो हल परिसर, तारकेश्वर नगरपालिका परिसर, चन्द्रगिरी नगरपालिका परिसर, राष्ट्रिय क्षयरोग केन्द्र ठिमीमा ग्यास वितरण गर्ने भएको हो। बिक्रीका क्रममा केही ब्रान्डका सिलिण्डर अपोग भएपछि समयमै बिक्री केन्द्रमा उपस्थित भएका तर ग्यास पाउन नसकेका उपभोक्तालाई कुपन मार्फत भोलि पहिलो प्राथमिकतामा राखी सिलिण्डर उपलब्ध गराउने व्यवस्था गरिएको निगमले जनाएको छ।
3: पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका दुई बालकको पहिचान खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरुङको छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथे बस्ने सुभाष राईको 15 वर्षीय छोरा ओमन राई रहेको सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको दुवैतर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको थिएन। पोखरा 14 विजय बस्तीपुरबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरीतर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई दिउँसो 1 बजेतिर खोलाले बगाएको थियो। घटनाको सूचना लगतै जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय, सिसुवा ओडा प्रहरी कार्यालय राम बजारबाट प्रहरी खोजीमा खटिएका थिए। यसै गरी सशस्त्र प्रहरी बेस क्याम्प कोणहरबाट खोर गोताखोर सहित 9 टोली खोजी र उद्धारका लागि परिचालन गरिएको थियो।
4: नुवाकोटको शिवपुरी गाउँपालिका 7 थाना भन्ज्याङमा बसले पार्किङ गरेर राखिएको माइक्रोभ्यानलाई ठक्कर दिँदा 2 मृत्यु भएको छ भने 3 घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान 02-08-1-0052 नम्बरको बस अचानक गुडेर सड़क अगाडि रोकिराखेको 02-03-01-1176 नम्बरको खाली इभी भ्यानमा ठोकिएको हो। ठक्करपछि इभी भ्यान र बस सड़कबाट अन्दाजै 30-40 मिटर तल भीरमा खसेका थिए। दुर्घटनामा घाइते भएका 5 उपचारका लागि काठमाडौँ स्थित ग्रीन सिटी अस्पताल ल्याइएको थियो तर तीमध्ये 2 अस्पताल पुर्याउन स्थात चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्यु भएकाहरूमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका 8 बस्ने अन्दाजी 54 कृष्णमाया प्रजापति ढंगोल र रामेछाप ठाडादेवी गाउँपालिका 2 बस्ने अन्दाजी 65 उदय माया खत्री छन्। घाइते 3 ग्रीन सिटी अस्पतालमा उपचाररत रहेका छन्। बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
3: उता अछाममा अटो दुर्घटना हुँदा 1 मृत्यु भएको छ। बिहान मंगलसेन नगरपालिका 5 सड़कमा गुडिरहेको अटो अनियन्त्रित भई पल्टिँदा 1 मृत्यु भएको। स्थानीय लाछिमानाबाट मंगलसेन तर्फ जाँदै गरेको अटो ओह्रालोमा दुर्घटनामा परेको थियो। दुर्घटनामा अटोमा सवार मंगलसिंह नगरपालिका तीन लासीमानाका 48 वर्षीय निरूप बोगटी घाइते भए। उनलाई उपचारका लागि जिल्ला अस्पताल मंगलसिंह लगिएकोमा चिकित्सकले मृत घोषणा गरे। प्रहरीका अनुसार दुर्घटनापछि अटो र चालकलाई नियन्त्रणमा लिइएको छ।
4: मुस्ताङको जुमसुममा भन्सार जाँच पास विनय भित्रिएका 8 कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको छ। मुस्ताङ घरपझोङ गाउँपालिका 4 जुमसुम स्थित पर्यटक चेकपोस्टबाट आज चालक सहित ती कन्टेनर नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अवैध वस्तु ओसार पसार भइरहेको गोप्य सूचना पाएपछि आज दिउँसो जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट खटिएको प्रहरी टोलीले जुमसुम पर्यटक चेकपोस्टमा जाँच थालेको बताइएको छ। त्यसक्रममा विभिन्न कन्टेनरका कागज पत्र जाँच तथा चालकहरूसँग सोधपूछ गरिएको प्रहरीले जनाएको छ। जाँचका क्रममा ती 8 कन्टेनर भन्सार एडमा चेक जाँच नगरी सिधै सिल लगाएर ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिएका 8 कन्टेनर र चालकलाई थप अनुसन्धान र कार्यवाहीका लागि राजस्व अनुसन्धान कार्यालय हरियर भवन पठाइएको छ।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: नेपाल्स लार्जेस्ट अटो एक्सपो 2026 नाइमा नेपाल मोबिलिटी।
6: 40 भन्दा धेरै प्रकारका न्यू मोडलका सवारीको प्रदर्शन एउटै छानामुनि, 55 भन्दा धेरै कम्पनीका सवारी साधनको अवलोकन गर्न सकिने।
5: आउनुहोस् यही 2083 साल श्रावण 26 गतेदेखि 31 गतेसम्म सुरु हुँदै गरेको नाइमा नेपाल मोबिलिटी एक्सपो मेलामा सहभागी बनौ।
6: स्थान रिकुटी मण्डप काठमाडौँ। नाइमा नेपाल मोबिलिटी
5: अटो एक्सपो 2026 जहाँ भेटिन्छ आजको प्रविधि भोलिको मोबिलिटी।

0: आपको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशी को कनेक्शन।
2: यो हो था संचार नेटवर्क र तपाईं सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज, समयको आवाज।
3: हामी था संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा था संचार .com र था खबर .comबाट पनि संसारभर सुन्न सकिन्छ।
4: अब बाँकी समाचार। झापाको कन्काई नगरपालिका चार कोटी होमस्थित कन्काई नदीको पूर्वी तटमा करिब 2,50,00,000 रूपियाँ खर्च गरेर निर्माण गरिएको विद्युतीय शब्दाह गृह लामो समय बितिसक्दा पनि नियमित सञ्चालनमा आउन सकेको छैन। निर्माण सम्पन्न भए पनि कन्काई नगरपालिकाले शब्दाह गृहको औपचारिक जिम्मेवारी बुझिसकेको छैन। सञ्चालनका लागि आवश्यक केही पूर्वाधार पूरा नभएको तथा विद्युतको भोल्टेजमा समस्या देखिएपछि नगरपालिका तत्काल शब्दाह गृह बुझ्ने पक्षमा नरहेको हो। कोशी प्रदेश सरकार अन्तर्गतको खानेपानी सिंचाई तथा ऊर्जा मन्त्रालय, कन्काई नगरपालिका र दाताको संयुक्त लगानीमा शब्दाह गृह निर्माण गरिएको हो। निर्माणपछि परीक्षणका क्रममा केही सब विद्युतीय प्रणालीबाट दहन गरिएको कन्काई घाट समितिका महासचिव गोपाल खरेलले बताउनुभयो।
3: तनहुँ जलविद्युत आयोजनाको सहयोगमा भीमात नगरपालिका 5 स्थित फेदीखोलामा ट्रस पुल निर्माण प्रक्रिया अघि बढेको छ। आयोजनाको डुबान क्षेत्रमा पर्ने फेदी खोलामा सर्वसाधारणको सहज आवागमनका लागि पुल निर्माण शुरू गरिएको। पुल निर्माणका लागि चितवन स्थित जलप नेपाल प्रालीसँग गत मंगसिर 24 गते नै ठेक्का सम्झौता भइसकेको छ। सम्झौता अनुसार पुल निर्माण 24 महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको तनहुँ जलविद्युत आयोजनाका प्रमुख श्यामजी भण्डारीले बताउनुभयो।
4: हुम्लाको उत्तरी क्षेत्रमा रहेको नामखा गाउँपालिका 6 लिमिका 3 गाउँ आउजाउ गर्न सकस भएको छ। हिजोको वर्षाले नामखा गाउँपालिका 6 मा पर्ने जाङ गाउँ नजिकै सड़क पहिरोले अवरूद्ध भएपछि स्थानीयवासी मर्कामा परेका हुन्। सड़क अवरूद्ध हुँदा नामखा गाउँपालिका 6 का तिल जाङ र हल्जी गाउँमा आउजाउ गर्न कठिन भएको नामखा गाउँपालिका 6 का वडाध्यक्ष पालजोर तामाङले जानकारी दिनुभयो। सड़क अवरूद्धपछि सवारी साधन ठप्प भएको छ।
3: पशुधनमा क्षति बेहोरेर लामो समयदेखि रातको पर्खाइमा रहेका गुल्मीका किसानले 3 वर्षपछि क्षतिपूर्ति बापत रकम प्राप्त गरेका छन्। जिल्लास्थित डिभिजन वन कार्यालयका अनुसार किसानलाई क्षतिपूर्ति बापत 9,64,900 रुपियाँ उपलब्ध गराइएको छ। कार्यालयले संकलित क्षतिको निवेदन अनुसार हालसम्म 73 जना पशुधनमा क्षति पुगेका र 1 जना मानवीय घाइते भएका सहित 74 जनालाई उक्त राहत रकम उपलब्ध गराएको डिभिजन वन कार्यालयका सूचना अधिकारी मदन सापकोटाले जानकारी दिनुभयो।
4: ललितपुर महानगरपालिकाले ऐतिहासिक सप्त पाताल पोखरीको पुननिर्माण सम्पन्न गरी उद्घाटन गरेको छ। महानगरले लगनखेल वातावरण संरक्षण समितिसँगको सहकारीमा पुननिर्माण गरिएको पार्क सहितको सप्त पाताल पोखरीको शनिबार एक विशेष कार्यक्रमको आयोजना गरी उद्घाटन गरेको हो। पोखरीको महानगरका प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जुली साक्य वज्राचार्य लगायतले संयुक्त रूपमा गर्नुभएको हो। महानगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठका अनुसार यस परियोजनाको कुल क्षेत्रफल भने 13.62 रुपियाँ/3 दाम रहेको छ। उक्त परियोजना करिब 4,72,00,000 रुपियाँ लागतमा पुननिर्माण गरिएको हो।
3: पोखराको पर्यटन तथा यातायात क्षेत्रलाई लक्षित गर्दै शुभ अधिकारी ट्राभल एण्ड टुर प्रालीले करिब 6,00,00,000 रुपियाँ बराबरका सुविधा सम्पन्न लग्जरियस बस सञ्चालनमा ल्याएको छ। कम्पनीले पोखरा महानगरपालिका 25 हेम्जा मिलन टोलबाट बिहान 6 बजे छुट्ने यी बसहरू नेपालकै सुविधा सम्पन्न बस मध्ये रहेको दावी गरेको छ। पोखरा पर्याङमा आयोजित एक कार्यक्रममा नेपाल राष्ट्रिय यातायात व्यवसाय महासंघका अध्यक्ष पूर्ण प्रसाद सिटौला सरोजले नयाँ बसको शुभारम्भ गर्नुभएको हो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। होर्मुज जलमार्ग इरानको आदेशमा मात्र सञ्चालन हुने इरानले दावी गरेको छ। इरानका उपविदेश मन्त्री काजिम घरिबावादीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडै नै होर्मुज जलमार्ग अमेरिकी क्षेत्र रहेको घोषणा गर्ने दावीको जवाफमा उक्त टिप्पणी गर्नुभएको हो। घरिबावादीले होर्मुज जलमार्गलाई पोस्ट र विमान वाहकहरूले कब्जा गर्न नसक्ने उल्लेख गर्दै इरान कैयौंको धम्कीबाट नडराउने बताउनुभयो। यसअघि ट्रम्पले इरानलाई पराजित गरेपछि चाँडै नै होर्मुज जलमार्गलाई अमेरिकी क्षेत्र घोषणा गर्ने बताउनु भएको थियो। यसबीच इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले इरानले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने बारेमा अझै निर्णय नगरेको बताउनुभयो। सरकारी समाचार संस्था आईआरआईबीका अनुसार आज एक अन्तर्वार्तामा अराघचीले कतार र पाकिस्तान जस्ता मध्यस्थकर्ता मार्फत इरान र अमेरिका बीच सन्देश आदान प्रदान भइरहेको जानकारी दिनुभयो। तर यस्तो सन्देश आदान प्रदानलाई वार्ता पुनः शुरू भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो।
3: दक्षिणी लेबनानमा इजरायलले गरेको आक्रमणमा 7 जनाको मृत्यु भएको छ। लेबनानी मीडियाका अनुसार इजरायली लडाकू विमानले आज अन्सार गाउँको बाहिरी भागका आवासीय भवनमा गरेको आक्रमणमा 7 जनाको मृत्यु हुनुका साथै 3 जना घाइते भएका छन्। आक्रमणले एउटा घर ध्वस्त भएको छ। आपतकालीन उद्धारकर्ताले भग्नावशेषबाट निकालेर घाइतेलाई अस्पताल लगेका छन्। इजरायली लडाकू विमानले नबातिह क्षेत्रलाई रणनीतिक पहाड अल ताहेर रिजलाई लक्षित गरी श्रृंखलाबद्ध हवाई आक्रमण गरेको छ। इजरायली सेनाले सीमा नजिकैको बिन्ट जेबिल सरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। एभरेस्ट महिला भलिबल लीग ईडब्ल्यूभीको तेस्रो संस्करण असोज तेस्रो सातादेखि हुने भएको छ। आज ईडब्ल्यूभीले तेस्रो संस्करणको मिति घोषणा गरेको हो। आउँदो असोज 15-24 गतेसम्म काठमाडौँको दशरथ रंगशालामा कवर्ड हलमा प्रतियोगिता हुने भएको छ। नेपाल भलिबल संघले पनि लीगको तेस्रो संस्करणको मितिलाई स्वीकृति प्रदान गरेको छ। यससँगै लीगको तयारी अगाडि बढ़ेको ईडब्ल्यूभीले जनाएको छ। अघिल्लो 2 संस्करणको सफलता र बढ़दो लोकप्रियताले तेस्रो संस्करणका लागि हौसला बढ़ेको जनाइएको छ। तेस्रो संस्करणलाई अझ भव्य उत्कृष्ट र प्रतिस्पर्धात्मक बनाउन तयारी थालिएको ईडब्ल्यूभीले जनाएको छ। यस प्रतियोगिताले महिला भलिबल खेलाड़ीलाई उच्च स्तरको प्रतिस्पर्धात्मक मंच प्रदान गर्दै आएको छ।
3: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
4: भारतलाई प्रधानमन्त्री बालिनको शुभकामना। चुनावपछि ओली पहिलो पटक गृह जिल्लामा।
3: कंग्रेस इतर समूहको राष्ट्रिय भेला राष्ट्रिय सम्मेलनमा रूपान्तरण। राजनीति पनि खेल जस्तै विधि अनुसार चल्नुपर्ने विश्वप्रकाशको तर्क।
4: विजयपुर खोलामा बगेर बेपत्ता 2 बालकको पहिचान खुल्यो। नुवाकोटमा बसले पार्किङमा रहेको माइक्रो भ्यानलाई ठक्कर दिँदा 2 जनाको मृत्यु 3 जना घाइते।
3: इरान अमेरिका वार्ता अनिश्चित। आफ्नो आदेशमा मात्रै हुर्मुज जलमार्ग सञ्चालन हुने इरानको दावी।
4: र एभरेस्ट महिला भलिबल लीग असोज तेस्रो सातादेखि शुरू हुने।
3: थाहा संसार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
1: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
3: हाम्रा ऐतिहासिक, धार्मिक र पर्यटकीय स्थलहरू हाम्रा पहिचान र गर्व हुन्। प्लास्टिकका झोला, सिसा तथा प्लास्टिकका बोतल, चाउचाउ, बिस्कुट एवं सुर्तीजन्य वस्तुका खोलहरू साथै अन्य नष्ट नहुने फोहोरहरूले यी स्थलहरूको सौन्दर्य बिगार्ने मात्र होइन, वातावरण र मानव एवं वन्यजन्तुको स्वास्थ्यमा पनि प्रतिकूल असर पुर्याउँदछ। त्यसैले जथाभावी फोहोर नफ्याँकौ, फोहोरलाई तोकिएका स्थानहरूमा मात्र व्यवस्थापन गरौ।
1: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका 6 स्याउलीवास चितवन र स्वदेश FM द्वारा जारी संयुक्त अनुरोध। कालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोड
4: घन्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
5: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको ICU सेवा,
4: NICU, PICU सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरे द्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
5: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, EEG, ECT सहितको मनोरोग सेवा,
4: युरोलोजीमा MCS गर्नुभएका विशेषज्ञद्वारा सेवा,
5: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
0: मौला कालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564 93 738, मोबाइल 98550 88002।
6: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन? कस्तो राम्रो छ अहिले माइजीलाई।
7: त्यसो भए हेलिकप्टर क्यान्सिल, एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ।
8: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष

यो रेडियो नेपाल हो। राति 9 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियत पूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सड़क खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने व्यवस्था शुरू। र इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 47 जनाको मृत्यु। अब समाचार विस्तारमा। सरकारले जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम सञ्चालनका लागि 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ। अर्थ मन्त्रालयले हिजो सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी दोस्रो संशोधन कार्यविधि 2083 जारी गर्दै यस्तो व्यवस्था गरेको हो। संशोधित कार्यविधिमा जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइते लक्षित स्वरोजगार उद्यम कर्जा पद्धति थप गरिएको छ। यससँगै सरकारले जेएनजी आन्दोलनबाट प्रभावित परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यमशीलता मार्फत आर्थिक रूपमा सबल बनाउने उद्देश्यले सहुलियतपूर्ण कर्जाको दायरा विस्तार गरेको छ। पोखराको विजयपुर खोलाले आज बगाएर बेपत्ता भएका 2 बालकको परिचय खुलेको छ। बेपत्ता हुनेमा स्याङ्जाको बिरुवा गाउँपालिका 7 घर भई हाल पोखरा 14 छिने डाँडा बस्ने चन्द्रबहादुर गुरुङका छोरा 14 वर्षीय निक्सन गुरुङ र खोटाङ स्थायी घर भई हाल पोखरा 14 चौथे बस्ने सुभाष राईका 15 वर्षीय छोरा ओमान राई रहेको सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्गद बरालले जानकारी दिनुभयो। उहाँका अनुसार बालकको खोजीका लागि विजयपुर खोलाको तर्फ प्रहरी परिचालन गरिए पनि फेला पार्न सकिएको छैन। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरेर पोखरा 26 सक्नेरी तर्फ जाने क्रममा भगवती हाइड्रो पावर नजिक उनीहरूलाई दिउँसो खोलाले बगाएको थियो। नुवाकोटको टोखा छहरे सड़क खण्डमा आज भएको बस दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। नुवाकोटको दुप्चेश्वर महादेव दर्शनका लागि गएका तीर्थयात्री चढेको बस शिवपुरी गाउँपालिका 7 स्थित थाना भन्ज्याङमा दुर्घटना हुँदा काभ्रेको बनेपा नगरपालिका 8 का 54 वर्षीय कृष्णमाया प्रजापति र रामेछापको खाँडादेवी गाउँपालिका 2 का 65 वर्षीय उदयमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँबाट दुप्चेश्वर धाम दर्शनको लागि तीर्थयात्री लिएर गएको बसले थाना भन्ज्याङ स्थित सड़क छेउमा रोकिएको बेला गुडेर अर्को इभी गाडीलाई ठक्कर दिएको थियो। स्वास्थ्य बीमा बोर्डले अनलाइनबाट बीमामा आबद्ध हुन सक्ने प्रक्रिया शुरू गरेको छ। बीमा कार्यक्रममा नयाँ आबद्धता, बीमा लेख नवीकरण, सेवाग्राहीको व्यक्तिगत विवरण अद्यावधिक गर्ने, केवाईसी अपडेट लगायत सबै काम अनलाइन मार्फत गर्न सकिनेछ। बोर्डका प्रवक्ता डाक्टर पवन कुमार शाहले यसअघि बीमा कार्यक्रममा दर्ता सहयोगी मार्फत सर्वसाधारण बीमा आबद्ध हुने गरेकामा हिजोदेखि शुरू गरिएको सेवा मार्फत अनलाइनबाटै सबै विवरण र सेवा प्राप्त गर्न सकिने जानकारी दिनुभयो। उहाँका अनुसार यसका लागि ई सेवा खल्ती र कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ। उक्त प्रणाली मार्फत व्यक्ति

0: नियमले तथा दर्ता सहयोगीले परिवारलाई डिजिटल माध्यमबाट स्वास्थ्य बीमामा आबद्ध तथा बीमा लेख नवीकरण गर्न सक्नेछन्। अहिले बीमामा 59,70,403 जना आबद्ध भएका प्रवक्ता शाहले जानकारी दिनुभयो। उहाँका अनुसार स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत 5 जना परिवारसम्मका लागि 3,500 बराबरको योगदानको आधारमा 1,00,000 सम्मको स्वास्थ्य सेवा उपलब्ध गराइन्छ। यस्तै 8 प्रकारका कडा रोगमा 1,00,000 बराबरको थप सेवा प्रदान गरिने स्वास्थ्य बीमा बोर्डले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारत बीच रहेको गहिरो ऐतिहासिक सम्बन्ध र दुई देश बीचको सहकार्य आगामी दिनमा अझ सुदृढ हुँदै जाने विश्वास व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री शाहले सामाजिक सञ्जाल एक्स मार्फत भारतको 80 औं स्वतन्त्रता दिवसका अवसरमा उहाँका समकक्षी नरेन्द्र मोदी, भारत सरकार तथा भारतीय जनतामा शुभकामना व्यक्त गर्नुभएको हो। प्रधानमन्त्री शाहले नेपाल र भारत बीचका गहिरो ऐतिहासिक सम्बन्ध र सहकार्य आगामी वर्षहरूमा बलियो हुँदै जाओस् भन्ने शुभकामना सन्देशमा उल्लेख छ। यस्तै भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्र मन्त्री शिशिर खनालले आफ्ना समकक्षी भारतका विदेश मन्त्री एस जयशंकरलाई शुभकामना सन्देश पठाउँदै हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। पत्र पत्रिकामा चटपटे वा अन्य खानेकुरा खाने चलन बढ्दै गएको छ, तर पत्र पत्रिकामा राखेर खानेकुरा खाँदा मसीमा हुने रासायनिक पदार्थका कारण दीर्घकालमा क्यान्सर र मृगौला जस्ता शरीरका महत्वपूर्ण अङ्गहरूमा क्षति निम्त्याउने विज्ञहरू बताउँछन्। सरकारले मसी प्रयोग गरिएका कागजमा राखेर खानेकुरा बिक्री वितरण गर्न रोक लगाएको छ। संवाददाता अजय कुमार झाको रिपोर्ट।
1: के हामीलाई थाहा छ कि पेपरमा राखेका वा बेरेका खाद्यान्न सामग्रीले क्यान्सर सम्मको रोग लाग्न सक्छ? पेपरमा राखेको वा बेरिएका तेलिए रसिलो पदार्थ खाएको खण्डमा हाम्रो शरीरमा पेपरको मसी पुगेर आन्तरिक अङ्गहरूलाई क्षति गर्नुका साथै दीर्घकालमा क्यान्सरको खतरा हुने वैज्ञानिक तथ्यले पुष्टि भइसकेको छ। यसै तथ्यको आधारमा प्रिन्टेड पेपरमा बेरिएका वा राखेका खाने सामग्रीहरू खानलाई नेपाल सरकारले निषेध गरेको छ। यसका बावजुद पनि सर्वसाधारणले पेपरमा बेरेको वा राखेका चटपटे सहितका अन्य खाद्यान्न सामग्रीहरू खान छोडेका छैनन्। मसी भएको पेपरमा बेरेको सामग्रीहरू खाँदा पर्ने प्रभावका विषयमा खाद्य विज्ञ एवं खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय मध्य प्रदेशका प्रमुख विमल कुमार दाहाल।
2: प्रिन्टेड पेपरमा विशेष गरी जुन रङ्गी सङ्गी रङ्गले प्रिन्ट गरे हुन्छ त्यसको मसी चाहिँ स्वास्थ्यको लागि हानिकारक हुन्छ। यदि त्यस्तो पेपरमा खाद्य वस्तु जुन तेलिय हुन्छ जलांश सहितको हुन्छ त्यसलाई बेरेर चाहिँ खाने गरियो अथवा बिक्री वितरण गरियो भने प्रिन्टेड पेपरको मसी माइग्रेसन भएर खाद्य वस्तुमा जान्छ र त्यसले उपभोक्ताको स्वास्थ्यमा दीर्घकालसम्म गएर ठुलो हानि गर्दछ। यसले मानव शरीरको विभिन्न आन्तरिक अङ्गहरू जो हुन्छ किडनी भयो मुटु भयो कलेजो फोक्सो यस्तो अङ्गहरूमा चाहिँ प्रत्यक्ष रूपमा असर गरी दीर्घकालमा गएर क्यान्सरसम्म गराउँछ भनेको छ।
1: पेपरमा राखेको सामग्रीहरू खान नहुने विषयमा अहिले पनि जनचेतनाको अभाव रहेको छ। जनचेतना फैलाउने विषयमा कार्यालयले गरेको प्रयासका विषयमा पुनः कार्यालय प्रमुख दाहाल।
2: मेन एक्टरको रूपमा सरकारको महत्वपूर्ण जिम्मेवारी हुन्छ हामी चाहिँ अनुगमन गरेर जनतालाई विक्रेतालाई सचेत गराउने तथा चाहिँ अब कानुनी हिसाबले चाहिँ अटेर गरेमा कानुनी हिसाबले कारवाही पनि गर्नुपर्ने हुन्छ। साझा जिम्मेवारीको रूपमा बुझियो भने सजिलो हुन्छ।
1: पेपरमा बेरिएका सामग्रीहरू खान नहुने विषयमा वृहत जनचेतना फैलाउन जरुरी रहेको छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
3: ए छोरा, के छ हाल खबर? पढाइ कस्तो चल्दैछ?
4: सबै राम्रै चल्दैछ। अनि त्यहाँ के छ बुवा?
3: यहाँ पनि सबै राम्रो छ। ला, तेरो आमासँग कुरा गर।
4: पर्दैन पर्दैन, किन धेरै पैसा खर्च गर्नुहुन्छ?
3: किन टेन्सन लिन्छस् बाबु? हामी जस्ताको लागि एनटिसीको कल इन्डिया प्याक छँदैछ नि। इन्डिया कल गर्न त कस्तो सस्तो पो छ त त्यसमा।
4: ल त्यसो भए ढुक्कले कुरा गरौँ न त।
3: सेवा सुचारू गर्नका लागि *14#डायल गर्नुहोस्।
5: नेपाल टेलिकम, राष्ट्रको संचार।
0: अब बाँकी समाचार। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा अविरल वर्षापछिको विपदबाट प्रभावितको खोज उद्धार राहत तथा पुनर्स्थापनालाई व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बद्ध सबै पक्षको ध्यान आकर्षण गराउनु भएको छ। पूर्व राष्ट्रपति भण्डारीले आज सामाजिक सञ्जाल मार्फत जोखिममा रहेका बस्ती तथा परिवारको पहिचान गरी आवश्यकता अनुसार सुरक्षित स्थानमा स्थानान्तरण गर्न र विपदपछिको पुनर्निर्माण तथा पुनर्स्थापनालाई प्राथमिकता दिन आग्रह गर्नुभएको हो। रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 पहिरोमा परिमृत्यु हुनेको संख्या 12 पुगेको छ। पछिल्लो पटक बेपत्ता मध्य प्युठानको सरुमा रानी गाउँपालिका 2 ददेरी स्थित राप्ती नदीको बीचभागमा रोल्पाको थवाङ गाउँपालिका 5 कोटल 12 निवासी अन्दाजी 80 वर्षीय अजम्बर पुन मगरको शव फेला परेपछि मृत्यु हुनेको संख्या 12 पुगेको हो। पहिरोमा परि अझै एक बालक बेपत्ता छन् भने 2 घाइतेको बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। मिथिलाञ्चलमा आजदेखि झुलनोत्सव पर्व शुरू भएको छ। साउन शुक्ल तृतीयादेखि शुरू भई झुलनोत्सव पूर्णिमासम्म जारी रहन्छ। झुलनोत्सवमा मठ मन्दिरमा सिंहासन निर्माण गरी सजाइएको गद्दीमा राम सीता सहित देवी देवताका मूर्ति राखी झुलाउने परम्परा रहेको छ। अब अन्तर्राष्ट्रिय समाचार। इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक आज शक्तिशाली भूकम्प जाँदा कम्तीमा 47 मृत्यु भएको छ। इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा आज बिहान 7.7 म्याग्नेच्युडको भूकम्प जाँदा दर्जनौं घर र अन्य भवनहरू क्षतिग्रस्त भएका थिए। भूकम्पपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन्। फ्लोरेन्समा सन् 1992 7.7 म्याग्नेच्युडकै भूकम्प गएको थियो, जसले सुनामी निम्त्याएको थियो भने करिब 2,500 मृत्यु भएको थियो। इरानका विदेश मन्त्री सैयद अब्बास अराक्चीले अमेरिकासँग वार्ता पुनः शुरू गर्ने विषयमा इरानले अहिलेसम्म कुनै निर्णय नगरेको बताउनु भएको छ। इरानी सरकारी समाचार संस्था आईआरआईबीका अनुसार अराक्चीले कतार र पाकिस्तान जस्ता मध्यस्थकर्ता मार्फत इरान र अमेरिका बीच सन्देश आदान प्रदान भइरहेको जानकारी दिनुभयो, तर यस्तो सन्देश आदान प्रदानलाई वार्ता पुनः शुरू भएको अर्थमा लिन नहुने उहाँले स्पष्ट पार्नुभयो। अब आर्थिक समाचार भुवन आचार्यबाट।
6: नेपाल आयल निगमले शनिबारदेखि काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गर्न सुरु गरेको छ। पछिल्लो समय उपभोक्ताले खाना पकाउने एलपी ग्यासको अभाव खेपिरहेका कारण सहजता प्रदान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ र निगमको समन्वयमा ग्यास उद्योगीहरू मार्फत ग्यास बिक्री वितरण गर्न थालिएको हो। अति आवश्यक परेका उपभोक्तालाई मात्र लक्षित गरी बिहान 10 साँझ 6 ग्यास बिक्री वितरण गरिएको र दिनभरमा विभिन्न स्थानबाट विभिन्न ब्रान्डका ग्यास वितरण गरिएको छ। ग्यास किन्न चाहने उपभोक्ताले अनिवार्य आफ्नो नागरिकता वा राष्ट्रिय परिचय पत्र साथमा लिएर जानुपर्ने व्यवस्था गरिएको छ। नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहले काठमाडौँ उपत्यकाका विभिन्न 5 स्थानबाट ग्यास बिक्री गरेको जानकारी दिनुभयो। नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयले टेकुको निगम परिसर, यातायात कार्यालय परिसर, चाबेल वसुन्धरा स्थित राधा स्वामी परिसरबाट नेपाल एसपी एभरेस्ट लगायतका कम्पनीका ग्यास वितरण गरेको निगमले जनाएको छ। त्यसै गरी किर्तिपुर स्थित राधा स्वामी परिसर, बबरमल स्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट पनि विभिन्न ब्रान्ड ग्यासहरू बिक्री गरिएको छ। अर्थमन्त्री डाक्टर सोनी मुवागले गैर आवासीय नेपालीहरूलाई नेपालमा ढुक्क भएर लगानी गर्न आह्वान गर्नु भएको छ। चीनको ग्वानजाउ सहरमा शनिबारदेखि शुरू भएको गैर आवासीय नेपाली संघ एनआरएनएको 11 एसिया प्रशान्त सम्मेलनलाई भिडियो सन्देश मार्फत सम्बोधन गर्दै अर्थमन्त्री मुवागले नेपालमा लगानीको वातावरण बन्दै गएकोले ढुक्क भएर लगानी गर्न अनुरोध गर्नु भएको हो। पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि र आयात प्रतिस्थापन हुने क्षेत्रमा लगानी गर्न गैर आवासीय नेपालीलाई उहाँले आग्रह गर्नुभयो। सरकारले नतिजा देख्ने गरी तीव्र गतिमा काम गरिरहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले स्वदेशमा सम्मानजनक रोजगारी सिर्जना गर्न सरकारले विशेष ध्यान दिएको बताउनुभयो। नेपाल टेलिकमले गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्ममा 8,86,46,00,000 खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको पछिल्लो अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा 47.58% बढेको छ। अघिल्लो आर्थिक वर्ष 2081-82 चौथो त्रैमासिक सम्ममा कम्पनीको खुद नाफा 6,67,00,000,000 रहेको थियो। एक वर्षको अवधिमा कम्पनीको खुद नाफामा 2,85,00,00,000 रुपियाँले वृद्धि भएको छ। नेपाल टेलिकमको कुल सञ्चालन आय पनि समीक्षा अवधिमा 34,95,00,00,000 पुगेको छ। गत आर्थिक वर्षमा सञ्चालित दुग्ध उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम मार्फत कास्कीका किसानलाई 2,20,00,000 प्रोत्साहन अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालयका अनुसार उत्पादनमा आधारित प्रोत्साहन कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा 44,00,000 लिटर दुध उत्पादन गर्ने लक्ष्य राख्यो। राखिएकोमा लक्ष्य अनुसार नै दुध उत्पादन भएको थियो। उक्त परिणाममा दुग्ध उत्पादन गरे बापत किसानलाई प्रति लिटर 5 रुपियाँका दरले सहकारी संस्था मार्फत प्रोत्साहन सहयोग उपलब्ध गराएको कार्यालयका प्रमुख डाक्टर ग्रीष्म न्यौपानेले जानकारी दिनुभयो। कास्कीमा 27 दुध संकलन संस्था केन्द्र मार्फत वार्षिक 69,23,700 लिटर दुध संकलन भएको छ। यस अवधिमा 8,050 किसान दुग्ध संकलन प्रणालीमा आबद्ध भएका छन्। कार्यालयले दुग्ध उत्पादन बढाउन किसानलाई प्रति लिटरका आधारमा प्रोत्साहन दिने कार्यक्रमले उत्पादनलाई बजारसँग जोड्न सहयोग पुगेको कार्यालयले जनाएको छ।
0: अब खेल समाचार राजेन्द्र विक्रम साईबाट।

0: पहिलो संस्करणको पुरुष नेपाल भलिबल लिग एनबीएल भदौ 19 देखि 27 गतेसम्म काठमाडौँमा हुने भएको छ। आयोजक केडिया ग्रुपले लिगको मिति सार्वजनिक गरेको हो। लिगमा 8 फ्रेन्चाइज टोलीको सहभागिता रहनेछ। सहभागी टोलीहरूमा अन्नपूर्ण स्पाइकर किङ्स, कर्णाली शिवराज, काठमाडौँ रेड्स, खप्तड फाल्कन्स, मधेस वारियर्स र सगरमाथा स्म्यासर्स रहेको छ। फ्रेन्चाइज टोलीले अक्सन मार्फत खेलाडी अनुबन्ध गर्ने काम गरिसकेका छन्। यस्तै टोलीमा विदेशी खेलाडी अनुबन्ध गर्ने काम धमाधम भइरहेको छ। उचाइको नयाँ उडान नारा दिएको यस लिगबाट नेपालमा पुरुष भलिबल खेलाडीलाई व्यावसायिक बनाउन केही टेवा पुग्ने विश्वास गरिएको छ। लिगका लागि नेपाल भलिबल संघले प्राविधिक सहयोग गर्नेछ भने केडिया ग्रुपले भलिबल खेलको विकासका लागि संघलाई वार्षिक 35 लाख रुपियाँ प्रदान गर्ने सम्झौता भएको छ। अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डको 4 संस्करणमा सहभागी हुने 8 टोलीको टुङ्गो लागेको छ। आगामी भदौ 12 देखि सुरु हुने प्रतियोगितामा सहभागी हुने सबै टिमको टुङ्गो लागेको आयोजक लाखे जात्रा सञ्चालन समितिका अध्यक्ष सागर मादेलले जानकारी दिनुभयो। यस वर्षको प्रतियोगितामा आयोजक ताप्लेजुङ 11 सहित भारतको जर्जियन युनाइटेड फुटबल क्लब कालिम्पोङले प्रतिस्पर्धा गर्ने उहाँले जानकारी दिनुभयो। त्यस्तै साबिक विजेता सहलेस युवा क्लब सिराहा, पाँचथरको फिदिम स्पोर्टिङ क्लब र झापा 11 यस वर्षको प्रतियोगितामा सहभागिता जनाउने पक्का भएको अध्यक्ष मादेनको भनाइ छ। प्रतिष्ठित क्लबहरू सात दोबाटो फुटबल क्लब, चितलाङ फुटबल क्लब र नेपाल पुलिस क्लबलाई आमन्त्रण गरिएको छ। यस वर्षको प्रतियोगिताको विजेताले नगद 7,02,083 रुपियाँ र उपविजेताले 3,52,083 रुपियाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। जापानमा असोज 3 देखि सुरु हुने 20 एसियाली खेलकुद एसियाडमा सहभागी हुने नेपाली पौडी खेलाडीको अन्तिम तयारी भारतमा हुने भएको छ। नेपाल पौडी संघले खेलाडीको तयारी भारतको बेङ्गलुरुमा गर्न लागेको हो। 1 महिना प्रशिक्षणका लागि खेलाडी सहित 7 टोली भारत जानेछ। खेलाडीमा पुरुषतर्फ जाडेन श्रेष्ठ, अभि प्रधान र इर्विन श्रेष्ठ तथा महिलामा डुबाना लामा र आर्या महर्जन रहेका छन्। प्रशिक्षकमा रत्नालाल महर्जन तथा व्यवस्थापकमा शिरीष गुरुङ रहनु भएको छ। आगामी 20 एसियाली खेलकुदमा कराँतेको काता विदाबाट पनि नेपालले पदकको आशा गरेको छ। जापानको आइसी नागोयामा आगामी असोज 3 देखि सुरु हुने एसियाली खेलकुदमा नेपालले महिला एकल र महिला टिम कातामा प्रतिस्पर्धा गर्दैछ। नेपाल कराते महासंघका अनुसार महिला एकल कातामा सानु माया थिङ तथा टिम कातामा सानु माया सँगै मेगा लिम्बू र एलिसा राजकोटी मगरले प्रतिस्पर्धा गर्नेछन्।
1: अब मौसम। आज राति तराईका केही स्थान, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागको धेरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका 1-2 स्थानमा भने भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। जेएनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई 50 लाख रुपियाँसम्म सहुलियतपूर्ण कर्जा दिने सरकारको निर्णय। पोखराको विजयपुर खोलाले बगाएर 2 बालक बेपत्ता। नुवाकोटको टोखा छहरे सड़क खण्डमा बस दुर्घटना हुँदा 2 जनाको मृत्यु। स्वास्थ्य बीमा बोर्डद्वारा अनलाइनबाटै स्वास्थ्य बीमामा आबद्ध हुन सकिने व्यवस्था सुरु। र इन्डोनेसियाको फ्लोरेन्स टापु नजिक शक्तिशाली भूकम्प, कम्तीमा 47 जनाको मृत्यु। हवस् त, राति 9 बजेको समाचार सकियो। अब 10 बजे हिन्दीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।

0: घरमा मोटरसाइकल देखि कार सबै किनेर ग्यारेज झै बनाएर राख्नु भएको छ। कतै जानु पर्यो, लोकल बस चढ्नु पर्छ।
1: सर चलाएर हिँड्न त लाइसेन्स पनि हुनु पर्यो नि बुढी। यसो चोकतिर निस्क्यो ट्राफिकले सिर्र सिटी बजाएर 1000 रुपैयाँ तिराइहाल्छ।
2: हैन बुहारीसँग किन बिना सित्तेमा झगडा गरेछस्? खुरुक्क त्यो न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरमा गएर कार स्कुटर सिकेर लाइसेन्स बनाइहाल त।
3: न्यू अस्मिता मोटर ड्राइभिङ ट्रेनिङ सेन्टर बसन्तपुर बजार माडी कुमारी बैंकको अगाडि।
4: यहाँ कार जीप मोटरसाइकल तथा स्कुटर चलाउन सिकाइनुको साथै लाइसेन्सको फर्म भरिन्छ र लाइसेन्स सम्बन्धी उचित परामर्श सेवा दिइन्छ।
3: सम्पर्क 98119 32811 र 98653 73687।
5: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
6: माडी फ्लेक्स एन्ड कम्प्युटर।
5: प्रमाण पत्र ब्याज आदि जस्ता डेस्कटप डिजाइनिंग टाइपिंग र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर बसन्तपुर बजार माडी। फोन 056 50 10 60।
7: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
8: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
7: ल तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
9: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
4: हामी कहाँ निर्माण जन्ने कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड सिमेन्ट सिसा जस्ता पाता पेन्टहरू पाइप कार्पेट प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
10: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550 63938 र 98550 65542।
4: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
11: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन।
4: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
11: 24 घण्टा इमर्जेन्सी सेवा,
4: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पिआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
11: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
4: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
11: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन,
4: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
11: बच्चाहरूको इको कार्डियोग्राफी इसिजी सेवा,
4: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच इको कार्डियोग्राफी सेवा,
11: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा,
4: भेन्टिलेटर सेवा,
11: होल बडी चेकअप जाँचको सुविधा
4: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
11: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056 518 853 518 953।
12: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
4: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरो सर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
12: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल इसिजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
4: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै। फोन 056 493 580, मोबाइल 98550 26440।
12: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता।

0: तपाईको समुदायको अनि तपाईको सरोकारको
1: खबर तपाईको अधिकार अनि तपाईको अपरिहार्यता
0: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर स्वदेश खबर

नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा माडीमा ट्रेक टू सोमेश्वर हिल कार्यक्रम सञ्चालन भएको छ। डिफरेन्ट कन्टेस्ट कमन एप्रिसिएसन भन्ने नारासहित आयोजित सो ट्रेकिङ कार्यक्रममा बागमती प्रदेश सांसद ठाकुर प्रसाद ढकाल र माडी नगर प्रमुख ताराकुमारी काजी महतोसहित सयौंको सहभागिता रहेको हो। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा सम्पन्न सो कार्यक्रममा चितवन सक्रिय महिला फाउन्डेसन र एक्सन एड नेपालले सहयोग गरेको थियो। कार्यक्रम अन्तर्गत ब्रोड पिकमा ज्यान गुमाएका पर्वतारोहीको सम्मान र सम्झनामा मौन धारण राष्ट्रगान ध्यान योग शिविर सञ्चालन सहित भजन कीर्तन र सामूहिक नाचगान गरिएको थियो। कार्यक्रमले युवाहरू एवं सहभागीहरू बीच सहकार्य सामाजिक उत्तरदायित्व र सामूहिक सहभागिताको भावना विकास गर्नुका साथै बाढीको पर्यटकीय सम्भावनालाई प्रवर्धन गर्न समेत सहयोग पुगेको आयोजकले जनाएको छ। यसैबीच अन्तर्राष्ट्रिय युवा दिवस 2026 अवसरमा आयोजित ट्रेक टू सोमेश्वर हिल कार्यक्रममा सहभागीहरूलाई माडी भिलेज रिसोर्टले स्वागत गर्दै पेय पदार्थ वितरण गरेको थियो। माडी तीन बगौडा स्थित सो रिसोर्टले पदयात्राका सहभागीहरूलाई स्वागत समेत गर्दै फ्रुट वितरण गरेको हो। माडी युथ भोलिन्टियर ग्रुपको आयोजनामा भएको ट्रेकिङ कार्यक्रममा करिब 200 जनाको सहभागिता रहेको थियो। चितवनको माडी तीन बगौडामा रहेको माडी भिलेज रिसोर्टमा बस्नका लागि आरामदायी कोठा स्थानीय थारू परिकार सहितका खाना तथा खाजा सभा हल शान्त तथा प्राकृतिक वातावरण उपलब्ध रहेको छ। उद्योग संघ माडी इकाईको 8 वार्षिक साधारण सभा माडीमा सम्पन्न भएको छ। साधारण सभाको अवसरमा माडी क्षेत्रमा उद्योग तथा व्यवसाय सञ्चालन गर्दै आएका विभिन्न व्यवसायी तथा उद्यमीलाई सम्मान गरिएको छ। कार्यक्रममा हिमालचुरी नेचर फार्मेस्टीका सञ्चालक रश्मि पण्डित, सरोज कृषि फर्मका सञ्चालक नगेन्द्र शाह र जीडी कंक्रिट उद्योगका सञ्चालक घनश्याम चौधरीलाई सम्मान गरिएको हो। साधारण सभामा माडी नगर प्रमुख ताराकुमारी काजी महतो, चितवन उद्योग संघका जिल्ला अध्यक्ष मदन घिमिरे लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा उद्योगी व्यवसायीले माडीमा उद्योग तथा व्यवसाय सञ्चालनका क्रममा भुग्दै आएका समस्या सम्भावना र स्थानीय तहबीचको सहकार्यको विषयमा छलफल गरेका थिए। माडीमा स्थानीय उत्पादन, कृषि तथा पर्यटनमा आधारित उद्योगको विकास र उद्यमशीलता प्रवर्धन गर्न उद्योगी व्यवसायबीच सहकार्य आवश्यक रहेकोमा सहभागीले जोड दिएका थिए। चितवन उद्योग संघ माडी इकाईका अध्यक्ष जिताराम

व्यवस्थापन, सवारी साधन, छात्रवृत्ति लगायतका विभिन्न शीर्षकमा गरी करिब 16.5 लाख रुपियाँ बजेट उपलब्ध गराइएको छ। स्थानीय तहबाट पर्याप्त आर्थिक सहयोग हुँदाहुँदै पनि विद्यार्थी तथा अभिभावकबाट अतिरिक्त शुल्क उठाउनु आपत्तिजनक भएको उनीहरूको भनाइ छ। यसबारे प्रधान अध्यापक अमृता बरालसँग कुरा गर्न खोज्दा धेरै पटक फोन नउठेको उहाँले बताउनुभयो। उहाँका अनुसार अभिभावकबाट आएको गुनासोपछि एउटा कार्यालयले विद्यालयलाई अतिरिक्त शुल्क असुली तत्काल रोक्न निर्देशन दिँदै पत्रचार गरेको हो। साथै अभिभावक तथा विद्यार्थीलाई समेत कानून विपरीत कुनै पनि शुल्क नबुझाउन एउटा कार्यालयले आग्रह गरेको छ। यस्तै गरी विश्वविद्यालयले विद्यार्थी तथा अभिभावकबाट आवश्यकता भन्दा बढी शुल्क लिएको गुनासो आएको भन्दै एउटा कार्यालयले विद्यालयलाई शुल्क असुल्ने कार्य बन्द गर्न पनि निर्देशन दिएको छ। एउटा कार्यालयले विद्यालयका कार्यालय प्रमुखलाई पत्र पठाउँदै विद्यार्थी तथा अभिभावकबाट आवश्यक भन्दा बढी शुल्क लिएको भन्दै मौखिक गुनासो प्राप्त भएको जनाएको हो। एउटा अध्यक्ष वीरेन्द्र बहादुर भण्डारीद्वारा हस्ताक्षरित पत्रमा गुनासोको आधारमा बढी शुल्क उठाउने कार्य तत्काल बन्द गर्न र सम्पूर्ण विद्यार्थी तथा अभिभावकलाई शुल्क नबुझाउन पनि अनुरोध गरिएको छ। विद्यालयले भने दैनिक प्रशासनिक खर्च एवं कक्षा कोठामा बिजुली, पंखा चलाउन, बस र अन्य सेवा प्रदान गर्न र विद्यालयमा हुने अन्य अत्यावश्यक खर्च धान्न सकिने आन्तरिक स्रोतको व्यवस्था नरहेकाले यसतर्फ ध्यान दिन विगतदेखि नै अनुरोध गर्दै आएको जनाएको छ। चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले माडीठोरी हुलाकी सड़क अन्तर्गत बगहीदेखि अमुवा खोलासम्म सड़कको दुवैतर्फ रहेका झाडी फाडानी शुरू गरेको छ। चितवन राष्ट्रिय निकुञ्जको आफ्नै पहल तथा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको समन्वयमा सड़क छेउका झाडी फाडानी गरिएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष शिवजी गायकले जानकारी दिनुभयो। अग्ला तथा बाक्ला झाडीका कारण सड़क छेउमा वन्यजन्तुको आवजावत र सर्वसाधारणको आवागमनमा समेत समस्या हुने भएकाले मानव तथा वन्यजन्तु दुवैको सुरक्षालाई ध्यानमा राखेर झाडी फाडानी अभियान सञ्चालन गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिल बहादुर पुनले बताउनुभयो। झाडी बाक्लो हुँदा सड़कमा आवाजावत गर्न सर्वसाधारणले वन्यजन्तुको गतिविधि सहजै देख्न नसक्ने र मानिस तथा वन्यजन्तु बीचको जोखिम बढ्न सक्ने भएकाले सड़क छेउ सफा गरिएको उहाँले बताउनुभयो। यसअघि सड़क डिभिजन कार्यालयले कसरादेखि माडीसम्मको सड़कको दुवैतर्फ रहेका झाडी समेत फडानी गरेको थियो। लायन्स क्लब अफ चितवन राइसले भरतपुर महानगरपालिका 10 विशालचोकमा खानेपानी टंकी र धारा निर्माण गरेको छ। विशालचोकमा रहेको प्रतीक्षालाई बस्ने वृद्धा सहित सर्वसाधारण बटुवा र चोक हुँदै आवजावत गर्ने सर्वसाधारणलाई शुद्ध खानेपानी उपलब्ध गराउन टंकी र धारा निर्माण गरिएको हो। वन पैदावार आपूर्ति समितिले आर्थिक वर्ष 2082-83 काठ, दाउरा तथा अन्य वन पैदावार बिक्री गरी रु 3,94,50,884 आमदानी गरेको छ। सोही अवधिमा समितिले रु 3,48,38,300 बढी भन्दा खर्च गरेको छ। चितवनको भरत महानगरपालिका 3 लाइन्स चोक स्थित फायर क्लबमा मध्यरातमा दुई समूहबीच झैझगडा तथा कुटपिट हुँदा 4 घाइते भएका छन्। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले 1 नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार शनिबार राति करिब 1:20 क्लबमा दुई समूहबीच झैझगडा तथा कुटपिट भएको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय नारायणगढबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घाइतेलाई तत्कालै उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाएको जनाएको छ। कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको केन्द्रीय कार्यालयमा वर्षदेखि काजका नाममा अड्डा जमाएर बसेका 38 शिक्षक तथा कर्मचारीको एकैपटक काज फिर्ता गरिएको छ। शक्ति र पहुँचको भरमा केन्द्रीय कार्यालयमै टिकिरहेका 4 शिक्षक र 34 कर्मचारीलाई दरबन्दी भएकै आङ्गिक कलेज तथा अनुसन्धान केन्द्रहरूमा हाजिर हुन पत्रचार गरिएको हो। विश्वविद्यालयको नियमावली तथा निर्देशिका अनुसार कुनै पनि कर्मचारी वा शिक्षकलाई बढीमा 1 वर्षसम्मका लागि काम काजमा खटाउन पाइने स्पष्ट व्यवस्था रहेको छ। गत आर्थिक वर्षमा चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामी मध्ये 15 औलोको समस्या देखिएको छ। 3,415 परीक्षणका क्रममा सो संख्यामा संक्रमित भेटिएको हो। जनस्वास्थ्य कार्यालयका किट नियन्त्रक राम केसीका अनुसार यसरी संक्रमण देखिनेमा वैदेशिक रोजगारीबाट फर्किएका छन्। एनोफिलिस जातको पोथी लामखुट्टेले टोक्दा औलो रोग लाग्ने गर्दछ। नेपाली काङ्ग्रेसका नेता नारायण प्रकाश साउदले संविधानको रक्षा गर्नुको अर्थ यसमा कुनै पनि सुधार नगर्नु नभएको बताउनु भएको छ। शनिबार काठमाडौँमा आयोजित काङ्ग्रेसको संस्थापनितर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले संविधान एक जीवित राजनैतिक दस्तावेज भएकाले अनुभवका आधारमा यसलाई परिमार्जन गर्न सकिने बताउनु भएको हो।
नेपाली कांग्रेसले बदलिदो भूराजनीतिक परिवेश र प्रविधिको विकास र जनआकांक्षालाई सम्बोधन गर्न आफ्नो परम्परागत आर्थिक तथा सामाजिक नीतिमा परिमार्जन गर्नुपर्ने निष्कर्ष निकालेको छ। काठमाडौँमा आयोजित इतर पक्षको राष्ट्रिय भेलामा नेता डाक्टर प्रकाश शरण महतले नेपाली कांग्रेसको आर्थिक

सामाजिक नीतिको कार्यदिशा नामक प्रस्ताव प्रस्तुत गर्दै प्रजातान्त्रिक समाजवादको मूल लक्ष्यलाई यथावत राखेर नीतिगत रूपमा समय सापेक्ष गतिशील हुनुपर्नेमा जोड़ दिनुभएको हो। उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचन धाँधलीपूर्ण एकपक्षीय अपारदर्शी तथा स्वतन्त्र र निष्पक्ष नभएको भन्दै स्वतन्त्र कानून व्यवसायी मञ्चले आपत्ति जनाएको छ। मञ्चका कार्यभाग अध्यक्ष हरिचन्द्र भट्टराईले विज्ञप्ति जारी गर्दै बारको निर्वाचनको निष्पक्षतामाथि प्रश्न उठेको भन्दै आपत्ति जनाउनु भएको हो। मञ्चले जारी गरेको विज्ञप्तिमा कानूनी व्यवसायीहरूको पेसागत हक, स्वतन्त्रता, मर्यादा तथा लोकतान्त्रिक मूल्य मान्यताको संरक्षण गर्ने जिम्मेवारी बोकेको बारे संस्थाकै निर्वाचन प्रक्रिया निष्पक्ष पारदर्शी र हुनुपर्नेमा निर्वाचन सम्बन्धी प्रक्रिया तथा व्यवस्थापनमा एकपक्षीयता देखिएको अनाधिकृत व्यक्तिहरूको संलग्नतामा निर्वाचन सञ्चालन गरिनुका साथै सम्बन्धित कानून व्यवसायहरूको स्वतन्त्र सहभागिता र निर्वाचन अधिकारमा प्रतिकूल प्रभाव पार्ने गरी कार्य भएको ठहर गरिएको छ। विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता भएका छन्। पोखरा 14 को विजय बस्तीबाट विजयपुर खोला तरी पोखरा 26 सक्नेरीतर्फ आउने क्रममा भगवती हाइड्रो पावर नजिक नामथर र ठेगाना नखुलेका अन्दाजी 14-15 वर्षका दुईजना बालकलाई दिउँसो खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र कुमार पासवानले जानकारी दिनुभयो। आसाममा अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको मङ्गलसेन नगरपालिका 5 अटो दुर्घटना हुँदा त्यसमा सवार मङ्गलसेन नगरपालिका 3 लासीमाना बस्ने अन्दाजी 48 वर्षीय निर्प बोगटीको मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका उनको जिल्ला अस्पताल मङ्गलसेनमा उपचारकै क्रममा शनिबार 1 बजे मृत्यु भएको हो। मनसुनी विपद तथा अन्य प्राकृतिक प्रकोपका कारण पछिल्लो 24 घण्टामा 13 जनाको मृत्यु भएको छ भने 5 जना बेपत्ता भएका छन्। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको बुलेटिन अनुसार देशका 43 जिल्लामा 52 विपदका घटना भएका हुन्। अवस्था सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: 박치어. 서드인디스 박치어.
1: 소디스 FM 트리아노비토플로 2메가헤르츠.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पगलेक बेसी सारा सुन।
0: स्वदेश एफएम 93.2 मेगाहर्ज।

हे के भनम खै हे।

0: केटाले फकाउन नसकेको छ है।
1: ल ल गाउँदिनु म।

राम्रो मान

सधैँ निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज

0: पक्ष र विपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ज।

Swedish FM 93.2 MHz.

0: भोलि घटा कतिर जाने हो
1: अबुई को जान्छ चिट टाढा तलाई थाहा छैन नयाँ मिल खुलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जाने हो तेरो पो

0: 너 뻑쳐 너 비뻑쳐 서드 인 디스 뻑쳐
1: 소디스 FM 트리아노비토 클럽 2MHz

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

0: Strādāji dispokšā.
1: Sodies FM, Tirana pēc 2 MHz.

निष्पक्ष र विपक्ष सधैं निष्पक्ष स्वदेश एफएम 93.2 मेगाहर्ज।

0: हामी यसलाई आफ्नो सम्झेर मग्न भइरहेका छौ। यही खुशी नै तिम्रो दुःखको मूल कारण हो। परिवर्तन संसारको नियम हो, जसलाई तिमी मृत्यु सम्झन्छौ त्यही जीवन हो।
1: मोक्ष शास्त्र अर्थात् श्रीमद् भागवत गीता र यसै शास्त्रमा उल्लेखित जीवनका उद्देश्य अनि कर्तव्यहरू विषयको रेडियो कार्यक्रम गीतोपदेश,
0: प्रस्तुता पण्डित राम भक्त अधिकारी।
1: हरेक दिन बिहान 5:15 देखि 5:30 सम्म स्वदेश एफएम को प्रसारणमा।
2: आजको शुभ बिहानीमा म स्वदेश एफएमबाट यसो उपदेश गरिरहेको छु। आउनुहोस्, यहाँहरू सबैलाई म स्वागत गर्दछु। एक दिनको कुरा हो, 5,000 वर्ष अगाडिको कुरा हो। एकजना नानी हुनुहुन्थ्यो, उहाँलाई परीक्षा लिनको लागि एकजना महर्षि आउनुभयो, आएर उपदेश दिनुभयो। उनले आखिरी महर्षिको चाहना अनुसार, उहाँको चाहना बुझेर उहाँले सेवा दिनुभयो। सेवा दिँदाखेरिमा उहाँ गर्भिणी हुनुभयो। गर्भिणी भइसकेपछि ज्यादै पिर पर्यो, एवं रित हुँदै हुँदै जाँदा समय पुरा भएपछि आफ्नो गर्भबाट एकजना बाबुको जन्म भयो। बाबुको जन्म भयो, बहुत खुसी हुनुहुन्छ एउटा पक्ष, आज आफ्नो गर्भबाट छोराको जन्म भएको, आफू भाग्यमानी बनेको यो कुरो त छँदै थियो। अर्को सामाजिक पक्षमा मलाई बहुत कष्ट पर्नुभयो, मैले अब समाजमा के भन्ने, यसको बाबा को हो कसैले प्रश्न गर्यो भने मैले के उत्तर दिने। यस्तो हजुरले त्यो बाबुलाई जन्माएर नदी किनारमा तपस्वीहरूको आश्रमको नगिचमा लगेर राम्रोको मल बिछाना बनाएर माताजीले त्यो बाबुलाई पेटभरि स्तनपान गराएर बहुत रुँदै रुँदै त्यो भगवत अवतार जस्तो बाबुलाई त्यहाँ देखेर आफ्ना गल्तीको कारणले गर्दा सामाजिक नीति नियममा बसेर बाबुलाई हुर्काउन नपाउँदा ज्यादै दुखित हुँदै हुँदै बाबुलाई त्यहीँ छोडेर घरतिर आउनुभयो। आमाको अभावमा यता बाबु रुन थाल्यो, आफू रुँदै घरतिर आउनु परेको छ, उता बाबु चाहिँ आमाको अभावमा स्तनपान गर्न नपाएर रुन थालेको छ। यस्तो बेला अवसरमा त्यहाँका ऋषिहरूले त्यो बाबुको रोदन सुनेर बाबुलाई उठाउन गए। एकजना ऋषिले ती बाबुलाई आफ्नो कुटीमा लिएर जानुभयो। कता माताजीको अमृतको घडा भएको काख, कता जोगी महाराजको यो रुख सुख, यस्तो किसिमको काखमा अहिले जाँदाखेरिमा त्यो बाबुलाई हुनहार भोग तिर्खा अहिलो परिराखेको छ। तापनि जोगी महाराजले त्यो बाबुलाई सक्तो सेवा दिएर तिनलाई हुर्काए। नरम वस्तुहरू खोजेर अनेक गरेर अनि उनलाई चाहिँ हुर्काउने काम चाहिँ जोगी महाराजले गरे। जब बाबु ठुलो भयो, ठुलो भइसकेपछि एक दिनको कुरा हो, जोगी महाराजले भन्नुभयो, बाबु तिमी गृहस्थाश्रममा जाऊ, त्यहाँ माताजीहरूसँग भगवती भिक्षादेही भनिकन भिक्षा माग। यो मन्त्र सुनेपछि गृहिणीहरूले तिमीलाई मुठी दान गर्नेछन्, 10 घर डुलेर 10 मुठी अन्न सङ्कलन भएपछि त्यो अन्न लिएर आऊ भनिकन यसरी भिक्षा माग्ने मन्त्र समेत सिकाएर बाबुलाई पठाउनु भयो। त्यो बाबु गुरुको आज्ञा शिरोपर गरेर अनि गए। गइसकेपछि एउटा गृहस्थाश्रममा पुगेर गुरुको भनाइअनुसार ढोकाको अगाडि उभिएर भगवती भिक्षादेही भनिकन यसरी बाबुले भिक्षा याचना गरे। यसो भिक्षा याचना सुनेर गृहिणीले भित्रबाट हातमा अन्न लिएर बाबुको अगाडि आउनुभयो। भिक्षा थापा बाबु भन्नुभयो। त्यो बाबु एक टग लगाएर ती गृहिणीको मुखमा हेरिरहन्छन्। आखिरी भन्नुभयो, हजुर को हो? मलाई हजुरले हजुरलाई मैले देखेकै थिएन, आज देख्न पाएँ, को हो तपाईँ, मलाई भिक्षा दिने भनिकन सोध्नुभयो। सोधेपछि गृहिणी भन्नुहुन्छ, म आमा हुँ, तिमीहरूलाई आमाले जन्माएको हो, तिमीहरू आमाको गर्भमा बसेर हाम्रो पेटमा बसेर 9 महिना पुगेर 10 महिनाको दिनमा तिमी जन्मेका थियौ, अनि हाम्रा यी स्तनपानहरू गरेर यो अमृत पान गरेर तिमीलाई हामीले हुर्कायौँ, तिमी ठुलो भयौ, अब अहिले तिमीलाई यो पृथ्वी आमाको दुध मैले दान गर्दैछु, थाहा भन्नुभयो। बालकालमै हाम्रा स्तनपान गऱ्यौ, अब दाँत भयो, तिमी सक्षम भयो, अब चाहिँ पृथ्वी आमाको दुध हो यो, यो पृथ्वी आमाको दुध खाऊ भनिकन यसरी दिन खोज्नुभयो। बाबुले त थापेन। ओहो, परमात्मा त यस्तो बहुत दयालु पो रहेछ। बालककालमा हाम्रो दाँत नभएको बेलामा नरम वस्तु अमृत दिएर हामीलाई परमात्माले यस्तो दया गरेको रहेछ। यस्तो परमात्मा हुँदाहुँदै म भिखारी भएर हिँड्दिनँ भनिकन भिक्षा नथापिकन बाबु चाहिँ नै फर्किन थाल्यो आश्रमतिर। यो अवस्था देखेपछि माताजीले हातमा लिएको भिक्षा लिएर कुटीमा जानुभयो। बाबुको पछि पछि लाएर उहाँ गएर जोगी महाराजलाई भिक्षा दिनुभयो र भन्नुहुन्छ आफ्ना घटनाहरू। अनि यस्तो घटना सुनिसकेपछि बाबुलाई गुरुले सोध्नुभयो, बाबु किन भिक्षा लिएनौ, भिक्षा लिनु पर्थ्यो किन लिएनौ भनिकन यसरी गुरु महाराजले अनि बाबुलाई सोध्नुभयो। सोधेपछि बाबु भन्दछन्, का चिन्ता मम जीवने यदि हरि विश्वम्भरो गीयते नो चेत् अर्भक जीवनाय जननी तन्यम कथम निस्सरेत् इत्यालोच्य मुहुर्मुहु रघुपते लक्ष्मीपते केवलम् त्वत्पादाम् बुझ सेवनाय सततम् कालो मया नीयते भनिकन यसरी जवाफ दियो बाबुले। त गुरुलाई भन्छ, के चिन्ता छ गुरु, भगवान् यस्तो दयालु रहेछ, हामी माथि दया प्रकट गरेर माताजीका अमृतका घडा स्तन सिर्जन गरिदिनु भएको रहेछ, त्यो स्तन पान गरेर हामी बाँच्दा रहेछौँ, यस्तो परमात्मा दयालु हुँदाहुँदै म भिखारी भएर भिक्षाजीवी भएर कसरी दिन बिताउनु, मलाई परमात्माले जीवन दिनुभएको छ, गरिखान हात गोडा दिनुभएको छ, इन्द्रियहरू दिनुभएको छ, यस्तो शरीर प्राप्त हुँदाहुँदै म चाहिँ भिखारी भएर भिक्षाजीवी भएर बाँच्दिनँ गुरु म परमात्माको शरणमा जान्छु भनिकन उनी चाहिँ भगवत स्तोत्र पाठ गर्दै अनि भगवानको नाम स्मरण गर्दै उनले समय बिताउन थाले। ओ नमो भगवती वासुदेवाय यस्तो मन्त्र जप्छन्। यस्तो मन्त्र जप्दै जप्दै उहाँको आफ्नो दिन बित्न थाल्यो। यता त्यो आमाले गाममा आएर दिन आफ्नो घटना भटिन्। त्यसपछि गाउँलेहरू सबै त्यो बाबुको दर्शन गर्नको लागि सिधा लिएर अन्नपात लिएर अनि त्यो आश्रममा गएर बाबुको दर्शन गर्न थाले। यता दर्शन गर्न जाँदा सारा मान्छेहरूले लिएर गएको भिक्षा जम्मा भयो। बाबा चाहिँ त्यो भिक्षा समेल्दैमा उहाँको समय बितेको छ। शिवजीको पूजा आराधना गर्न पनि जोगी महाराजलाई फुर्सद भएन। अन्नपात बटुल्दैमा सिधा बटुल्दैमा उहाँको समय बितिराखेको छ। बाबु स्वर्गै भए, भगवत धाममा पुगे। गुरु महाराज पनि स्वर्गीय हुनुभयो। उहाँ चाहिँ चामलको पुतली भएर बस्नुभयो। यस्तो भएपछि पार्वती महारानीले शिवजीसँग प्रश्न गर्नुभयो। भन्नुहुन्छ भगवान् शिवजी, जसले जे चाह्यो त्यही पाउँछ। बाबुले भगवत धाम पायो, गुरुबाले चामल पाउनुभयो, पुतली हुनुभएको छ भनिकन यसरी भन्नुभयो। यहाँसम्म प्रवचन गरेर मेरो आजको प्रवचनको बसाइबाट उज्जवल पर्छु। जय थु संस्कृतम्, हरे नमः।

0: दुनिया अनि स्थानीय खबर अब कोही हुनुपर्ने छैन बेखबर स्वदेश एफएम 93.2 मेगाहर्जमा झिसमिसे बिहानदेखि राति अबेरसम्म खबरै खबर खबरै खबर खबरै खबर
1: बिहानै 5:30 बजे राजधानीबाट प्रकाश

0: आज विक्रम सम्वत 2083 साल साउन 31 गते आइतबार श्रावण शुक्ल चतुर्दशी 16 अगस्त सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री विनु शर्मा सँगै जीवन भण्डारीको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: संसदलाई टेर्दैनन् मन्त्रीहरू, अघि बढ्यो शिक्षा विधेयक, राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अन्यलता, जेएनजी आन्दोलनको आडमा पार्टी कब्जा गरेको काङ्ग्रेस संस्थापन पक्षलाई इतर पक्षको आरोप लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले गोर्खापत्र दैनिकमा छापिएको पौरखीका गाउँ कोही बस्दैनन् बेकाम शीर्षकको शुभ समाचार।
0: सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढ़ीबाट करिब 6 किलोमिटरको दूरीमा पर्छ पथरी गाउँ। धनगढ़ी उपमहानगरपालिका वडा नम्बर 17 रहेको यो गाउँका हरेक किसान परिवार व्यावसायिक तरकारी खेतीमा अग्रसर छन्। यो गाउँका पौरखी किसानले वर्षभरि नै आफ्नो बारीमा तरकारी फलाउँदा उनीहरूको आमदानी पनि लोभलाग्दो नै छ। कृषक गोपीराम चौधरी भन्नुहुन्छ, गाउँमा कोही पनि मानिस काम नगरी खाली बस्दैनन्। सबैले घर वर्षभरि नै व्यवसाय तरकारी खेती गर्दै आइरहेका छन्। पथरी गाउँमा करिब 200 घर धोरी छन्। यहाँका सबै किसानले मौसमी बेमौसमी सबै किसिमका तरकारी खेती गर्छन्। तरकारी खेतीबाट प्रत्येक किसानले वार्षिक 5 लाख रुपियाँ भन्दा बढी आमदानी गर्दै आइरहेका छन्। खरबुजा खेती गरेर मात्रै एक सिजनमा किसानले 4 लाख रुपियाँसम्म आमदानी गर्ने गरेको चौधरीले जानकारी दिनुभयो। यहाँको उत्पादनलाई बजारको कुनै समस्या छैन। किसानका उत्पादन खरिद गर्न अतरिया धनगढीका व्यापारी गाउँमै पुग्ने गर्दछन्। कतिपय किसान धनगढी पुगेरै आफ्नो उत्पादन थोक र खुद्रामा बिक्री गर्ने गर्दछन्। धनगढी नजिकै रहेका कारण बजारको समस्या नरहेको कृषक जगवीर चौधरीको भनाइ छ। उहाँ भन्नुहुन्छ, गाउँभरिकै किसानले व्यावसायिक तरकारी खेती गर्दा गाउँको छुट्टै पहिचान बनेको छ। यो गाउँ पैसा फल्ने गाउँका रूपमा चिनिन थालेको छ। चौधरी आफैले 10 कट्ठा जमिनमा वर्षभरि नै तरकारी खेती गर्दै आउनु भएको छ। कृषिमा अग्रसर भएपछि गाउँको स्वरूप समेत फेरिन थालेको छ। माटोको कच्ची घरबाट स्तरोन्नतिर हुँदै धेरैले पक्की घर निर्माण गरिसकेका छन्।
3: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो। जे पनि बचत गरिहाले, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
4: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
5: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
6: ल काका, भेजिटेरियन हुँदै म कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
5: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
6: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
1: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। करिब एक वर्षको अन्तरालपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयकलाई अघि बढाएको छ। वर्षौंदेखि छलफलमा रहेको विधेयक यसपटक भने सकेसम्म सर्वस्वीकार्य बनाएर टुंग्याउने योजना मन्त्रालयको छ। गत वर्ष जेएनजी विद्रोह नहुँदै संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले भदौ 5 गते विधेयक पारित गरेर संसदमा पठाउने निर्णय गरेको थियो। यद्यपि समितिले निर्णय गर्ने क्रममा विधेयकमा राखिएका थुप्रै प्रावधानप्रति सरकारवालाले असन्तुष्टि जनाउँदै आन्दोलनको घोषणा गरेका थिए। त्यति बेलै जेन्जी विद्रोह भएर सरकार तथा संसद नै विघटन भएपछि विधेयक अलपत्र परेको थियो। उक्त विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। सरकारवालासँग सुझाव संकलन गर्ने क्रममा मन्त्रालयले शनिबार कोशी प्रदेशको विराटनगरमा छलफल गरेको छ। छलफलमा स्थानीय तहका शिक्षा प्रतिनिधि, शिक्षक, विद्यार्थी, प्रधानाध्यापक, अभिभावक तथा अन्य शिक्षा सरकारवालाका सुझाव र धारणा संकलन गरिएको छ। मन्त्रालयका अनुसार यस्तै छलफल मधेस प्रदेशको जनकपुर, बागमती प्रदेशको हेटौडा, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कडाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढ़ीमा पनि गरिने मन्त्रालयले जनाएको छ। शिक्षा ऐन निर्माणको प्रक्रियालाई थप सहभागितामूलक बनाउँदै प्रदेश तथा स्थानीय तहबाट प्राप्त सुझावलाई नीति निर्माणमा समेट्ने उद्देश्यले अभियान सञ्चालन गर्न लागि हो। अहिले 2028 सालमा बनेका शिक्षा ऐनका आधारमा विद्यालय शिक्षा प्रशासन चलिरहेको छ। मुलुकको अवस्था र व्यवस्था फेरिएसँगै ऐनमा केही प्रावधान थपघट गर्न 10 पटक संशोधन भइसकेको छ। विद्यालय शिक्षाको समग्र गुणस्तर तथा संरचनागत सुधारका लागि निकै महत्वपूर्ण मानिएको शिक्षा विधेयक पहिलो पटक तत्कालीन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईले 2080 भदौ 27 गते प्रतिनिधि सभामा दर्ता गर्नुभएको थियो। विशेष गरी शिक्षा विधेयकमा निजी विद्यालय संचालकले गरिब जेहेन्दा र विपन्न समुदायका बालबालिकालाई दिनुपर्ने छात्रावृत्तिका विषयमा विवाद हुने गरेको छ। मन्त्रालयमा विधेयकको मस्यौदा निर्माणदेखि संसदीय समितिमा समेत यही विषयमा धेरै छलफल हुने गर्दछ। गरीब तथा विपन्न विद्यार्थीलाई निजी विद्यालय संचालकले दिने छात्रावृत्तिमा आवास, पोसाक, पाठ्यपुस्तक लगायत सामग्री समावेश गर्ने विषयमा सहमति जुटाउन सकस पर्ने गरेको छ। शिक्षा विधेयकमाथि मन्त्रालयले शनिबारदेखि फेरि छलफल शुरू गरेको छ। विधेयकमा यसअघि समावेश गरिएका र हाल थपघट गर्नुपर्ने विषयमा मन्त्रालयले सरकारवालासँग सुझाव संकलन शुरू गरेको हो। अघि बढ्यो शिक्षा विधेयक शीर्षकमा आजको गोर्खापत्र दैनिकमा यो खबर छ।
0: गत बिहिबार प्रतिनिधि सभा अन्तर्गतको कृषि तथा प्राकृतिक स्रोत समितिमा जैविक तथा प्राङ्गारिक मलको प्रयोगको अवस्था, माटोको स्वास्थ्य र दिगो कृषि विकासमा यसको सम्भाव्यता अध्ययनमा छलफल थियो। बैठकमा कृषि, वन तथा पर्यटन मन्त्री, पर्यावरण मन्त्री गीता चौधरी आमन्त्रित थिइन् तर उनी गइनन्। अनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद केपी खनालले मन्त्री खोजे। कृषि मन्त्री र कृषि सचिवको अनिवार्य उपस्थिति हुनुपर्ने माग राखे। छलफलमा सुरुवाती चरणबाट नै सम्बन्धित मन्त्रीलाई राख्न सकेनौ भने पुरानो र नयाँमा केही फरक हुँदैन, त्यसैले यो कुरालाई हेलचक्र्याएका रूपमा लिनु भएन। उनले भने संसदीय समितिलाई यदि बलियो समिति बनाउने हो भने मन्त्रीज्यूको वा र सचिवज्यूको उपस्थिति व्यापक रूपमा हुनुपर्दछ। सम्बन्धित सचिव र मन्त्री नभए छलफल नै निष्कर्षमा नपुग्ने उनको बुझाइ छ। उनले भनेका छन् यो समितिलाई हलुकाकै रूपमा लिने आउने वा अब भत्ता लिने मात्रै हो भने त मेरो केही भन्नु छैन। मन्त्री सरकारका राजनैतिक जिम्मेवार व्यक्ति हुन् र मन्त्रालयबाट हुने नीति निर्णय, बजेट कार्यान्वयन र प्रशासनिक कामको अन्तिम राजनैतिक जिम्मेवारी मन्त्रीकै हुन्छ। कर्मचारीले प्रशासनिक काम सञ्चालन गरे पनि त्यसको राजनैतिक उत्तरदायित्व मन्त्रीले लिन्छन्। त्यसैले संसदीय समितिले मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल गर्दा मन्त्रीको उपस्थिति अर्थ हुन्छ। यही विषय सांसद खनालले उठाएका हुन्। संसदीय समितिमा सम्बन्धित मन्त्रीको उपस्थिति नभएपछि मन्त्रीको खोजी गरिएको यो पहिलो पटक भने होइन। विगतका संसदहरूमा पनि यस्ता समस्याहरू देखिन्थे। 21 फागुन 2082 निर्वाचनबाट आएको प्रतिनिधि सभा र सङ्घीय संसदमा पनि यो प्रवृत्तिले निरन्तरता पाएको छ। संसदलाई टेर्दैन मन्त्रीहरू शीर्षकमा आजको मध्याह्न राष्ट्रिय दैनिकमा खबर छ।
2: कार्यकाल पूरा नहुँदै फिर्ता बोलाउने र नियुक्तिमा ढिलाइ गर्ने सरकारको प्रवृत्तिका कारण विभिन्न देशमा रहेका नेपाली दूतावास महिनौदेखि राजदूत विहीन बनेका छन्। 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत पद रिक्त छ। 7 देशका राजदूतको कार्यकाल पनि 1 महिना अघि नै सकिएको छ। सामरिक, राजनीतिक तथा सहयोगीका रूपमा समेत महत्वपूर्ण मानिएका अमेरिका, चीन, भारत जस्ता मुलुकमै नेपाली राजदूत छैनन्। अमेरिका, चीन सहित जर्मनी, इजरायल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, बेलायत र जापानमा 10 महिनादेखि राजदूत छैनन्। सुशीला कार्की नेतृत्वको सरकारले 30 असोजमा ती देशका राजदूतलाई फिर्ता बोलाएको थियो। त्यति बेला राजदूत सिफारिश हुँदा पनि प्रतिनिधि सभा नभएकाले संसदीय सुनवाई हुने अवस्था थिएन। केपी शर्मा ओली नेतृत्वको काँग्रेस एमाले गठबन्धन सरकारले राजनीतिक कोटाबाट 14 साउन 2081 गरेको सिफारिश बमोजिम 17 देशमा राजदूत नियुक्ति गरिएको थियो। त्यसमध्ये 11 जनालाई कार्की सरकारले फिर्ता बोलाएको थियो। त्यति बेला बाँकी रहेका भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिकाका राजदूतलाई चुनावपछि बनेको बालेन्द्र शाह नेतृत्वको सरकारले फिर्ता बोलायो। सरकार बनेको 2 साता नपुग्दै 22 चैत 2082 मन्त्री परिषद बैठकले उनीहरूलाई फिर्ता बोलाउने निर्णय गर्यो। अस्ट्रियाको बियाना स्थित राष्ट्रसंघीय नियोग, बंगलादेश, बहराइन, इजिप्ट, म्यानमार, ओमान र ब्राजिलमा रहेका राजदूतको 4 वर्ष कार्यकाल 5 साउनमा सकिएको छ। 4 वर्ष कार्यकाल पूरा गर्नेहरू भने परराष्ट्र सेवाबाट नियुक्त करियर राजदूत हुन्। ब्राजिलका राजदूतको असोज मसान्तसम्म र बाँकी देशका राजदूतको पदावधि नयाँ राजदूत नियुक्तिको सिफारिश भई सम्बन्धित मुलुकबाट नियुक्तिको सहमति प्राप्त नभएसम्म राजदूतका रूपमा कामकाज गर्न स्वीकृति दिने निर्णय 6 साउनको मन्त्री परिषद बैठकले गरेको छ। ओमानका राजदूत डोरनाथ अरियाल काठमाडौँ फर्किसकेकाले अन्य राजदूत सम्बन्धित देशमै छन्। ब्राजिल, डेनमार्क र दक्षिण अफ्रिकाको दूतावास खारेज गर्ने घोषणा सरकारले 15 जेठको बजेट भाषणमा गरेको थियो, तर ती बन्द भने गरिएको छैन। राजदूतको नियुक्ति सरकारको सिफारिशमा राष्ट्रपतिबाट हुने प्रावधान रहेको छ। फिर्ता बोलाइएका कारण 11 देशमा 10 महिनादेखि र 6 देशमा 4 महिनादेखि राजदूत खाली छन्। अन्य 7 देशमा रहेका राजदूतको पदावधि पनि 5 साउनमा सकिसकेको छ भने 3 दूतावास बन्द गर्ने सरकारको निर्णय भएकाले 21 देशका लागि राजदूत नियुक्ति गर्नुपर्ने अवस्था रहेको छ। राजदूत नियुक्तिमा ढिलाइले कूटनीतिक क्षेत्रमा अनियोल बढ्दै शीर्षकमा कान्तिपुर दैनिकमा यो खबर छ।
0: शुक्रबारदेखि जारी नेपाली कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा विभिन्न प्रतिवेदन पेश भएका छन्। काठमाडौँको सुकेधारामा जारी राष्ट्रिय भेला अन्तर्गत बन्द सत्रमा नेता विमलेन्द्र निधिले राजनैतिक प्रतिवेदन, डाक्टर प्रकाश रणमहतले आर्थिक सामाजिक नीतिको कार्यदिशा, एनपी सावती समसामयिक राजनैतिक प्रतिवेदन र रमेश लेखकले विधान संशोधन प्रतिवेदन पेश गर्नुभएको छ। आज आइतबारसम्म चल्ने राष्ट्रिय भेलाले प्रस्तुत प्रतिवेदनहरू छलफल गरी पारित गर्नेछ। इतर पक्षले नेपाली कांग्रेस संसदमा 88 बाट 38 सीटमा खुम्चिनुमा गत पुसमा भएको विशेष महाधिवेशन नै जिम्मेवार रहेको दोष लगाएको छ। कांग्रेस 15 महाधिवेशन तयारी समितिको राष्ट्रिय भेला 2083 राजनैतिक प्रतिवेदन तथा प्रस्ताव समितिका संयोजक विमलेन्द्र निधिले प्रस्तुत गर्नुभएको प्रस्तावमा यस्तो भनिएको छ। विधि सम्मत स्वाभाविक प्रक्रिया र इतिहासलाई क्षत विच्छेद पार्दै महामन्त्रीद्वयबाट 2082 पुसमा अनधिकृत रूपमा विधान विपरीत अराजक अवैधानिक र षड्यन्त्रपूर्वक ढङ्गबाट तथा कथित विशेष महाधिवेशन गरी 14 महाधिवेशनबाट निर्वाचित सभापति र कार्यसमितिलाई विघटन गरिएको भन्दै महामन्त्रीले आफैलाई नेतृत्व घोषणा गरेका कारण पार्टीमा गम्भीर मतभेद उत्पन्न भयो। यसैबीच बैठकमा पार्टी कब्जा गर्ने षड्यन्त्र गरिएको भनेर पनि उहाँले प्रतिवेदनमा लेखेको प्रस्तुत गर्नुभएको छ। त्यसै गरी प्रतिवेदनमा देउवाकै नेतृत्वमा 15 महाधिवेशन गर्न पनि प्रस्ताव गरिएको छ भने नेतृत्वका लागि तयार रहन युवा पुस्तालाई आह्वान गरिएको छ। नेता निधिले वैचारिक प्रष्टता र समर्पण भावले नेतृत्व लिनका लागि तयार रहन नयाँ पुस्तालाई आह्वान गर्नुभएको छ। यसैबीच नेपाली काङ्ग्रेसका उपसभापति विश्वप्रकाश शर्माले खेलमा जस्तै पार्टीभित्र पनि विधि अनुसार चल्नुपर्ने बताउनु भएको छ। शनिबार झापा 1 काठमाडौँ कप फुटसल प्रतियोगिता स्थलमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उपसभापति शर्माले खेलकै नियमलाई राजनीतिले अङ्गीकार गर्यो भने राजनीति पनि स्वस्थ हुने उल्लेख गर्दै भन्नुभयो, खेलको मैदानमा कसैले गल्ती गर्नुहुन्न, पहेँलो कार्ड देखाइन्छ, फेरि गल्ती गर्यो भने रातो कार्ड देखाइन्छ, त्यसैले राजनीतिमा पनि हामीले गल्ती गर्यो भने हामीलाई पहेँलो कार्ड देखाइन्छ र रेड कार्ड पनि देखाइन्छ भन्ने कुराको चेतना राजनीतिज्ञहरूमा हुनुपर्छ। गगन विरुद्ध आक्रमक इतर पक्ष, जेन्जी आन्दोलनको आडमा पार्टी कब्जा गरेको आरोप शीर्षकमा आजको हिमालय टाइम्समा खबर छ।
2: बीस जुलाई 4 साउनमा बेलायतको प्रधानमन्त्री बनेका एन्डी बर्नहमका केही भिडियो सामाजिक सञ्जालमा चर्चित छन्। जिम्मेवारी सम्हालेको पहिलो साता नै उनले बिजुलीमा लाग्दै आएको कर कटौती गरेका छन्, बस भाडा घटाएका छन्, पबहरूलाई समेत राहत घोषणा गरेका छन्, शासन व्यवस्थामा विकेन्द्रीकरणको नीति